0: राष्ट्रपति विभिन्न दल तथा सरकारवाला निकायले जारी गरेको विज्ञप्तीमा उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन शान्ति सुव्यवस्थालाई पूर्ववत अवस्थामा ल्याई नागरिकको शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण कायम गर्ने प्रयासमा लाग्न सबैमा आग्रह गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति अमन चैन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबूत बनाउन सबै राजनीतिक दल नागरिक समाजले आग्रह गर्नुभएको छ। यसै गरी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले संवेदनशील परिस्थितिमा सबै नेपालीलाई उच्च संयमता अपनाउन सामाजिक सद्भाव खलबल्याउने गतिविधिबाट टाढा रहन आग्रह गर्नुभएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले द्वन्द र हिंसाबाट समस्याको समाधान हुन नसक्ने भन्दै संवाद सहमति र जिम्मेवार सहकार्यले नै वर्तमान जटिलताबाट देशलाई निकास दिने बताउनु भएको छ। यसै गरी कांग्रेस सभापति गगन थापाले सरकार र गृह प्रशासनको जुन खालको असंवेदनशीलता देखियो त्यसले जनचिन्तित बनाएको उल्लेख गर्नुभएको छ। पूर्व राजा ज्ञानेन्द्र शाहले जुनसुकै भूभागमा रहेर बसेका जो कोही पनि हामी नेपाली मिलौं हाम्रो यही आग्रह छ, यही आजको आवश्यकता हो भन्नुभएको छ। यसै हिजो बेलुकी राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले साम्प्रदायिक घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाउनु भएको छ।
1: म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो कोही भए पनि कानूनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। अवस्था थप नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ। परिस्थिति सामान्यीकरण गर्न केन्द्र स्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ। स्थानीय तहसम्म जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरूहरू, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको छ। यस्तो संवेदनशील घड़ीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढ़ाउने अभिव्यक्ति प्रचार प्रसार नगराउन अनुरोध गर्दछु। साथै सरकारी निकायहरूबाट जारी भएका आधिकारिक तथ्य र सूचना मात्र विश्वास गर्न विशेष आग्रह गर्दछु।
2: सुनसरी घटनापछि सम्भावित असर न्यूनीकरण गर्न विभिन्न जिल्लामा सर्वपक्षीय पहल भइरहेको छ। मध्य प्रदेश सरकारले शान्ति सामाजिक सद्भाव कायम गर्न आह्वान गरेको छ। हिजो जनकपुर धाममा मुख्यमन्त्री कृष्ण प्रसाद यादवको अध्यक्षतामा बसेको प्रदेश मन्त्री परिषद बैठकले पछिल्ला दिनमा प्रदेशका विभिन्न जिल्लामा देखिएका सामाजिक, आर्थिक तथा सार्वजनिक सुरक्षासँग सम्बन्धित घटनाको समीक्षा गर्दै नागरिकको जीवधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण तथा कानूनको प्रभावकारी कार्यान्वयनलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय मोरङले आज विराटनगरमा वृहत सद्भाव र्याली आयोजना गर्ने निर्णय गरेको छ। राजनीतिक दल तथा सरकारवाला पक्षहरूले पनि धार्मिक सद्भाव बलिने अभिव्यक्ति नदिने प्रतिबद्धता जनाएका छन्। सप्तरीका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाको अध्यक्षतामा जनप्रतिनिधि समेतको सहभागिता रहेको बैठकले जिल्लाभित्र आपसी सद्भाव र शान्ति सुरक्षा कायम राख्न स्थानीय तहमा समेत सद्भाव र्यालीको आयोजना गर्ने निर्णय गरेको छ। बर्दियामा प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालको अध्यक्षतामा हिजो सम्पन्न भएको सद्भाव बैठकमा देवानगंज घटनाप्रति दुःख व्यक्त गर्दै धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न आफ्नो ठाउँबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता गरिएको छ।
0: मधेस र कोशी प्रदेशका जिल्लामा हिंसात्मक गतिविधि बढ़िरहेको गम्भीर अवस्थामा राष्ट्रिय समस्याको निकासका लागि राजनीतिक दल र जनप्रतिनिधिहरूले बहस गर्ने उच्च थलो प्रतिनिधि सभाको बैठक भने पाँच दिनका लागि स्थगित गरिएको छ। दुई हप्तापछि हिजो मात्र बसेको बैठकमा दलका शीर्ष नेताहरू र सांसदले मधेसका विभिन्न जिल्लामा देखिएको गतिविधिलाई राष्ट्रिय समस्याका रूपमा लिएर समाधानका लागि सरकारले प्रभावकारी र महत्वपूर्ण भूमिका खेल्नुपर्ने सुझाव दिएका थिए। विपक्षी दल मात्र नभई सत्तापक्षकै सांसदले समेत प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङले पछिल्ला घटनाक्रमबारे संसदमा आएर जवाब दिनुपर्ने माग गरिरहँदा सभामुख डीपी अरियालले प्रतिनिधि सभाको बैठक साउन 19 सम्मका लागि स्थगित भएको घोषणा गर्नुभएको छ। सांसदहरूले उठाएका सवालमा सरकारले जवाब दिनका लागि रूलिङ वा सूचित गर्न समेत सभामुखले आवश्यक ठान्नु भएन। हिजोको बैठकमा पूर्व प्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी कांग्रेस, विपक्षी एमाले र श्रम संस्कृति लगायतका दलका सांसदले प्रधानमन्त्री र गृहमन्त्रीको जवाब माग गरेका थिए। यस्तै सुनसरी घटनाको पाँचौं दिन प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुभएको छ। सरकारका काम कार्यवाहीबारे राष्ट्रपतिलाई औपचारिक जानकारी दिने अभ्यास तोड्दै आएका प्रधानमन्त्री शाह हिजो राति सभा 9 बजे राष्ट्रपतिलाई भेट्न शीतल निवास पुग्नु भएको हो। भेटमा राष्ट्रपति पौडेलले देशका विभिन्न भागमा भएका विषम घटना र परिस्थितिबारे जानकारी जानकारी लिनुभएको थियो।

0: सप्तरीको देवानगंजमा भएको आइतबारको घटना लगत्तै सरकारले गर्नै पर्ने काम नगर्दा साम्प्रदायिक तनाव थप जिल्लामा फैलिएको छ। खास गरी प्रधानमन्त्री शाह र गृहमन्त्री सुदन गुरूङले संवेदनशील घटनालाई गम्भीरतापूर्वक नलिँदा तनाव पाँच जिल्लामा विस्तार भएको हो। दुई पक्षको झडपमा प्रहरीले बल प्रयोग गर्दा दुई जिल्लामा तीनजनाको ज्यान गइसकेको छ। स्थानीय बासिन्दा र सुरक्षाकर्मी घाइते भएका छन्। सुरक्षा विज्ञ राजनीतिक दल तथा प्रतिनिधि सभामा सांसदहरूले उठाएका सवाल अनुसार सरकारबाट गर्नै पर्ने केही काम बेलैमा भएन भने गर्न नहुने केही गतिविधि भएका छन्। संघ सरकारको यो विषयलाई लिएर प्रदेश तथा संघका सांसद राजनीतिक दल संसद नागरिक समाज र समुदाय स्तरमा कुनै संवाद भएको छैन। घटना लगत्तै गृहमन्त्री गुरूङले सुरक्षा समितिको बैठक राख्नुभयो तर प्रधानमन्त्री शाहले सुरक्षा निकायसँग तत्काल ब्रिफिङ समेत लिनुभएन। चौथो दिन मात्रै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग भेट गर्नुभयो। पाँचौं दिन सुरक्षा परिषदको बैठक बोलाउनुभयो। प्रधानमन्त्री शाह र गृहमन्त्री गुरूङले घटनास्थल पुगेर समाधान खोज्न तत्काल पहल कदमी लिनुभएन। भिडियो मार्फत वा संसदमा उपस्थित भएर औपचारिक रूपमा यसबारे जानकारी दिने तत्पर पनि देखाउनु भएन। पाँचौं दिन मात्रै गृहमन्त्री गुरूङ घटनास्थल हिजो सुनसरीतर्फ लाग्नु भएको छ। प्रधानमन्त्री शाहले पनि हिजो मात्रै भिडियो सन्देश जारी गर्दै संयमता अप्नाउन अपील गर्नुभएको खबर आजको कान्तिपुरले लेखेको छ। यसैबीच सुनसरी सिराहा सप्तरी र धनुषामा कर्फ्यू लागेको छ भने पर्सामा निषेधाज्ञा कायम छ। काया कैरनमा खीर खाने दिन र दूधको मागको विषयमा जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: हिमसा गोल हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट। मिनी सबै जेनरेसन हिमसा टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक। वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमसा टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
5: हिमसा for a complete home.
4: Major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hunecha, malai ta Major ko bani lagisakeko cha. Major appliances, Major ko bani lagcha.
0: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आपसी सद्भाव कायम राख्न दल र संघ संस्थाको अपील, जिल्ला जिल्लामा सर्वपक्षीय पहल, सुनसरी घटनाको पाँचौं दिन राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट, निष्पक्ष छानबिन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता, सरकारले तत्काल पहल कदमी नलिँदा तनाव फैलिदो, संसदमा प्रधानमन्त्री र गृह मन्त्रीको खोजी हुँदै गर्दा पाँच दिनसम्मका लागि बैठक स्थगित लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी खबर। स्थानीय स्तरका 7,55,563 लघु घरेलु तथा साना उद्योगबाट 38,96,862 जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। उद्योग विभागका अनुसार आर्थिक वर्ष 2046-47 देखि 2081-82 सम्म प्राइभेट साझेदारी र प्राइभेट लिमिटेड फर्मका रूपमा दर्ता भएका उद्योगले देशभर रोजगारी सृजनामा उल्लेखनीय योगदान दिएका छन्। आर्थिक वर्ष 2064-65 17,61,863 रहेकोमा 2081-82 आइपुग्दा 38,96,862 पुगेको थियो। 10 वर्षको अवधिमा 21,34,999 जनाले रोजगारी पाएका छन्। 10 वर्षको अन्तरालमा सबैभन्दा धेरै 2000 78 देखि 79 2,45,888 जना रोजगारी थपिएको थियो भने सबैभन्दा थोरै आर्थिक वर्ष 2070-71 17,038 जनाको मात्र रोजगारी सृजना भएको थियो। विभागको तथ्याङ्कले लघु घरेलु तथा साना उद्योग नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा स्थापित हुँदै गएको देखाएको छ। ठूलो उद्योगको पहुँच कम भएका ग्रामीण तथा दुर्गम क्षेत्रसम्म यस्ता उद्योग विस्तार हुँदा स्थानीय स्तरमै रोजगारी सृजना भएको छ। यसले वैदेशिक रोजगारीमा जाने युवाको संख्या घटाउन, स्थानीय उत्पादन वृद्धि गर्न तथा गाउँमै उद्यमशीलता विकास गर्न सकारात्मक भूमिका खेलेको सरकारी अधिकारीको भनाई छ। तर नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले भने सरकारले वित्तीय सहजीकरण नगरेका कारण साना उद्योग खुल्ने क्रम कम हुँदै गइरहेको बताउनु भएको छ। यसै गरी उद्योग विभागका निर्देशक प्रशान्त बोहराले विभागले जिल्ला जिल्लाबाट आएको तथ्याङ्कलाई एकीकृत गरेको र यो तथ्याङ्क बढ़ने र घट्ने क्रम चलिरहने बताउनु भएको छ। कृषि तथा वनजन्य उत्पादनमा आधारित उद्योग, खाद्य प्रशोधन, हस्तकला, तयारी पोशाक, फर्निचर, निर्माण सामग्री, सेवा तथा अन्य उत्पादनमूलक उद्योगले ठूलो संख्यामा रोजगारी उपलब्ध गराइरहेका छन्। महिलाद्वारा संचालित उद्योगको संख्या पनि पछिल्लो वर्षहरूमा क्रमशः बढ़दै गएको विभागको तथ्याङ्कले देखाएको छ। अन्नपूर्ण पोस्टमा खबर छ।
0: आज साउन 15 असार 15 दही चिउरा खाएर रोपाई महोत्सव मनाए जस्तै आज साउन 15 खीर खाएर रोपाई सकिएको खुशियाली मनाउने सांस्कृतिक परम्परा छ। खीर धार्मिक सांस्कृतिक रूपमा मात्रै होइन स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायक मानिन्छ। अरू दिनको तुलनामा आज दूधको माग र खपत उच्च हुन्छ। उपभोक्ताको माग धान्ने गरी दूधको व्यवस्थापन कसरी भइरहेको छ त थप जानकारी सहित साथी मदन पौड्याल।
7: आज साउन 15 परिवार आफन्त जमघट भएर तथा कार्यालयमा समेत साथीभाइ जम्मा भएर खीर खाने गरिन्छ। दूध र मरमसला सहित बन्ने परिकार हुनाले स्वादिलो पनि हुने गर्छ। अरू बेला कमै खाने गरे पनि आजको दिन धेरैले खीर खाने गर्छन्। खीर बनाउन दूध चाहिने भएकोले कतिपय किसानले नबेचेरै भए पनि राख्ने र बेलुका परिवारसँगै बसेर खीर बनाउने खाने गरिन्छ। पछिल्ला वर्ष आजको दिन उत्सवकै रूपमा विकास भएको नेपाल डेरी एसोसिएशनका अध्यक्ष प्रहलाद दाहाल बताउनुहुन्छ।
8: विशेष गरेर एउटा हामी चाड़ पर्व उत्सवको रूपमा लिन्छौं यसलाई। त्यसकारणले नेपाली समाजमा सबैले बिहान बेलुका अथवा अफिसमा अहिले हर ठाउँमा यति मात्र नभएर अहिले पछिल्लो समय के पनि बढ़ेको छ भने विभिन्न अफिस कार्यालयहरूमा पनि खाजाको रूपमा त्यहाँ पनि खिरी खाने चलनहरू गत 8-10 वर्ष यता चाहिँ यसरी यो परम्परा पनि चलेको छ।
7: नेपालमा दैनिक 70-75 लाख लिटर दूध उत्पादन हुन्छ। त्यसमध्ये झण्डै 31 लाख लिटर दूध दैनिक बजारमा व्यवसायिक कारोबारका लागि आउँछ। तर आज कार्यालयदेखि होटल रेस्टुरेन्टमा पनि खाजाको रूपमा खीरको माग उच्च हुन्छ। दूधको माग नै उच्च हुने हुँदा आज मात्रै 1 अर्ब रूपियाँ हाराहारीमा दूधको कारोबार हुने प्रारम्भिक अनुमान छ। झण्डै 1 करोड़ लिटर दूध खपत हुने नेपाल डेरी एसोसिएशनको अनुमान छ।
8: एकदमै धेरै खपत हुन्छ किनभने देशभरिका मान्छेहरूले यसलाई एउटा सांस्कृतिक रूपमा परम्पराको रूपमा चाहिँ मनाउने गर्नुहुन्छ र हाम्रो आँकडा अनुसार करिब 1 करोड़ लिटर दूध चाहिँ खपत हुन्छ जसबाट लगभग 1 अर्ब कारोबार यो हाम्रो दूध मात्रबाट हुन्छ भन्ने हामीलाई लाग्छ।
7: दूध, चामल, चिनी वा गुड, घिउ तथा मरमसलाबाट तयार हुने खीर नेपाली समाजमा धार्मिक, सांस्कृतिक र पारिवारिक जीवनसँग जोड़िएको परिकार हो। पोषणका हिसाबले पनि यसको उत्तिकै महत्व छ। मौलिक खानाको संरक्षण, दूध र दुग्धजन्य पदार्थको उपभोग वृद्धि र किसानको सम्मानलाई आजको दिनले पक्कै प्रोत्साहन गर्छ। तर एक दिनका लागि हुने दूधको यो उच्च माग धान्न व्यवस्थापन चाहिँ कसरी हुन्छ त? फेरि नेपाल डेरी एसोसिएशन अध्यक्ष प्रहलाद दाहाल।
8: पाउडर दूध कारखानामा चाहिँ बढी भएको दूधलाई धुलो दूध बनाउने राख्ने र हामीले नपुगेको बेलामा हामीले त्यसलाई प्रयोग गर्ने त्यसलाई चाहिँ हामीले के गर्छौं भने 1 हप्ता 10 दिनदेखि चाहिँ सपोज मानौ मैले 10,000 लिटर दूध चाहिँ मैले बजारमा बिक्री वितरण गर्छु भने अब मैले त्यसलाई चाहिँ 12,000 बनाउने धुलो दूध हालेर 12 बनाउने अनि 12 बनाइसकेपछि 2,000 मैले स्टक गर्ने एकचोटि अनि 10 दिनमा हामीले 2,000 बनायो भने त 20,000 एक्स्ट्रा हामीसँग भइहाल्यो। अलिअलि अलिअलि गरेर हामीले स्टक गरेर मेन्टेन गर्ने हो एकै दिन होइन।
7: खीर खाने सांस्कृतिक परम्पराले दूधको खपत बढ़ाउने मात्रै होइन किसान, डेरी उद्योग र राष्ट्रिय अर्थतन्त्र चलायमान बनाउन पनि सकारात्मक योगदान पुर्याउने विश्वास छ।
6: दूधको माग व्यवस्थापन र दुग्ध क्षेत्रको अवस्था बारे नेपाल डेयरी एसोसिएशनका अध्यक्ष प्रह्लाद दाहालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। अब बाँकी खबर। संवैधानिक निकायका पदाधिकारीले राज्य कोषबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरिएको विधेयक सरकारले संसद लगेको छ। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक हिजो प्रतिनिधि सभामा दर्ता गरिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले दर्ता गराएको विधेयकमा सरकारी कोषबाट निवृत्ति भरण प्राप्त गरिरहेको वा पाउने अवस्था भएको कुनै पनि व्यक्ति प्रमुख पदाधिकारी वा पदाधिकारीको पदमा नियुक्त भए त्यस्तो व्यक्ति यस पदमा बहाल रहेसम्म निवृत्ति भरण नपाउने व्यवस्था गरिएको छ। संवैधानिक निकायका अधिकारीहरूको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी ऐन 2053 दफा 3 उपदफा 1 थपेर दोहोरो सुविधा नपाउने व्यवस्था प्रस्ताव गरिएको हो। सर्वोच्च अदालतको निर्देशनात्मक आदेश बमोजिम यो व्यवस्था विधेयकमा राखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। सर्वोच्चले दोहोरो सुविधामा रोक लगाउने कानूनी प्रबन्ध गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका नाममा 2073/19 निर्देशनात्मक आदेश जारी गरेको थियो। लोकसेवा आयोगकी तत्कालीन अध्यक्ष कयो देवी यमीले कार्यकाल पूरा गरेपछि पहिला सेवा गरेको अवधिमा लोकसेवामा काम गरेको अवधि पनि जोड़ाउन खोज्दा सरकारी निकायले नमानेपछि उहाँ र आयोगका अन्य सदस्यले 2072 दायर गरेको रिटमा सर्वोच्चले यो आदेश गरेको हो। कान्तिपुरमा दोहोरो सरकारी सुविधा रोक्न कानून ल्याइँदै शीर्षकको खबर छ।
0: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
10: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
9: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
10: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र द्वितीय सेवा डिस्क हो
1: डिस्क हो खुशीको कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छाड़ सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौ।
3: थप जानकारी का लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
4: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर संघीय निजामती सेवा विधेयकको मस्यौदामाथि कानून न्याय र तथा संसदीय मामिला मन्त्रालयमा दुई महिनादेखि सूक्ष्म अध्ययन भइरहेको छ। यसअघिका अदालतका फैसला विद्यमान कानूनहरूसँग नबाजिने गरी मस्यौदाको प्रत्येक दफा दफामा मन्त्रालयले दुई महिनादेखि अध्ययन गरिरहेको छ। आवश्यकताका आधारमा विषयविज्ञ अन्तर मन्त्रालय र अन्तर तहसंघका प्रतिनिधिहरूसँग पनि मन्त्रालयमा छलफल गरेर विधेयकको मस्यौदालाई अन्तिम रूप दिने तयारी भइरहेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयकको मस्यौदा रायका लागि गएको जेठ 11 गते कानून मन्त्रालयमा पठाएको थियो। विधेयकमा रहेको केही प्रावधान कानूनी भाषाका दृष्टिकोणले थप स्पष्ट पार्नुपर्ने र केही विषय संविधान तथा अन्य ऐनसँग नबाजिने गरी विधेयकको मस्यौदालाई अन्तिम रूप दिने तयारी भइरहेको कानून मन्त्रालयले जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रवक्ता दल बहादुर अधिकारीले संघीय निजामती सेवा ऐन प्रशासनिक संघीयता कार्यान्वयन गर्ने प्रमुख छाता ऐन भएका व्यापक अध्ययन नगरी टुङ्गोमा पुग्न नसकिने भएकाले अहिले मस्यौदामा सूक्ष्म अध्ययन भइरहेको बताउनुभयो। अध्ययनको समय कति लाग्छ यकिन गरेर भन्न सकिँदैन। जति समय लागे पनि अध्ययन गर्ने काम भने भइ नै रहेको उहाँले बताउनु भएको खबर गोर्खा पत्रमा छ।
5: अब विदेशको खबर संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले नयाँ महासचिव छनौटको प्रक्रिया शुरू गरेको छ। उच्च होदाको यो विश्वव्यापी कूटनीतिक पदका लागि सात उम्मेद्वारहरूको समर्थन जाँच्न पहिलो अनौपचारिक मतदानको प्रक्रिया शुरू भएको हो। एन्टोनियो गुटरेसको दोस्रो पाँच वर्ष कार्यकाल यही डिसेम्बरमा सकिँदैछ। उहाँको उत्तराधिकारी बन्न अहिलेसम्म चार महिला र तीन पुरूष उम्मेद्वार को दौड़मा छन्। चिलीकी मिसेल वाचेलेट, युकेडरकी मारिया फर्नाण्डा एस्पिनोसा, अर्जेन्टिनाका राफेल ग्रोसी, कोस्टारिकाका रेबेका ग्रिस्पान, युगाण्डाका ओलारा ओटुनु, गुयानाकी गोलेरियल रोडिस पिर्केट र सेनेगलका माकी सालले गुटरेसको उत्तराधिकारी बन्ने प्रतिस्पर्धाका लागि मैदानमा आउने घोषणा गरिसकेका छन्।
6: अब खेल खबर फिफाले आफ्नो प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई हिस्सा बेच्ने योजना अगाडि बढ़ाए। युरोपेली फुटबल महासंघ यूईएफए अन्तर्गतका 55 सदस्य राष्ट्रले विश्वकप बहिष्कार गर्नेमा मतदानको निर्णय गरेका छन्। विश्व फुटबलको सर्वोच्च संस्था फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपको शेयर बेच्ने परियोजना अन्तर्गतको प्रस्ताव अगाडि सार्नु भएको थियो। इन्फान्टिनाले सारेको फिफाको यो योजना पारित भएमा फिफाका 211 सदस्य राष्ट्रले चार वर्षको व्यवसाय चक्रबाट $2 करोड़ पाउनेछन्। प्रस्तावित योजना अनुसार यसको भुक्तानी शुरूआत 2027 हुनेछ। तर यूईएफएको हिजो बसेको आकस्मिक बैठकले यसलाई ठाडै अस्वीकार गर्दै विश्वकप नखेल्ने निर्णय गरेको छ। यसले फुटबलको भावनाको कदर नगर्ने निष्कर्ष निकालेको छ।
5: काया कैरनमा अब केही खबर संक्षेपमा। गएराति देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। आज पनि देशका सबैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी तथा सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
6: निर्माणाधीन सिद्ध बाबा सुरुङ मार्ग आउने कार्तिक भित्रै संचालनमा ल्याउने तयारी गरिएको छ। सुरुङ भित्र र बाहिरको सबै काम सकेर कार्तिक भित्रै गाड़ी संचालन गर्ने तयारी गरिएको आयोजनाले जनाएको छ।
5: मन्त्रालयको संख्या कटौतीपछि अहिलेसम्म 10 मन्त्रालयले तलदेखि माथिसम्म कार्यरत सबै तहमा कर्मचारी दरबन्दी संरचनामा फेरबदल गरेका छन्। यी प्राय सबै मन्त्रालयले दरबन्दी संख्या घटाएको प्रधानमन्त्री कार्यालय स्रोतको भनाई छ। अहिले मन्त्रालयले धमाधम संगठन तथा व्यवस्थापन सर्वे पूरा गरी स्वीकृतिका लागि राष्ट्रिय किताबखानामा पठाउने गरेका छन्। किताबखानाका अनुसार कर्मचारी दरबन्दीका हिसाबमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय सबैभन्दा ठूलो र विज्ञान तथा प्रविधि नवप्रवर्धन मन्त्रालय सबैभन्दा सानो देखिएका खबर नागरिक दैनिकले लेखेको छ।
6: उद्योग विभागले भौतिक आवेदन बन्द गर्ने भएको छ। विभागले अबदेखि अधिकांश सेवाका लागि भौतिक रूपमा आवेदन नलिई अनलाइन प्रणाली मार्फत मात्रै सेवा प्रदान गर्ने भन्दै भौतिक आवेदन बन्द गरेको हो। विभागको यो निर्णय आउने सोमबार साउन 18 गतेबाट लागू हुने सूचना अधिकारी सुरेश दाहालले जानकारी दिनुभएको छ।
5: लगानी बोर्ड कार्यालयको बोर्ड बैठक बस्न नसक्दा लगानी स्वीकृति, विभिन्न आयोजनाको वित्तीय व्यवस्थापन गर्न दिने स्वीकृति, व्यावसायिक उत्पादन मिति तोक्नेदेखि भन्सार सिफारिश लगानी प्रवर्धनसम्मका काम रोकिएका छन्। मंगिर 29/2082 अन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा 67 बोर्ड बैठक बसेको थियो। त्यस यता बोर्ड बैठक समेत बस्न नसकेको खबर कान्तिपुरले लेखेको छ।
6: सरकारले विद्युतको महसुल पुनरावलोकन प्रक्रिया शुरू गरेको छ। नेपाल विद्युत प्राधिकरण संचालक समितिको बुधबार सम्पन्न बैठकले विद्युतको आन्तरिक खपत विस्तार गराउने, उपभोक्ता मैत्री महसुल प्रणाली विकास गर्ने गरी नयाँ दर निर्धारण गर्न समिति गठन गरेको छ।
5: पछिल्लो समय चरा तथा पंक्षीमा बर्ड फ्लू संक्रमणपछि अण्डा उत्पादनमा भारी गिरावट आएको छ। उत्पादनमा कमी आएसँगै प्रतिकेट अण्डामा 30 रूपियाँ मूल्य वृद्धि भएको व्यवसायीले बताएका छन्।
6: निर्माण सम्पन्न भइसक्दा पनि डोल्पाको विमानस्थल संचालनमा आउन सकेको छैन। 2068 सालमा निर्माण गरिएको विमानस्थल 2072 सालमा कालोपत्रे गरिएको थियो। पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ तर अहिलेसम्म परीक्षण उडान समेत गरिएको छैन।
5: काया कैरनमा अब पालो उखानको
6: एकता नै बल हो।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: आपसी सद्भाव कायम राख्न दल र संघ संस्थाको अपील, जिल्लामा सर्वपक्षीय पहल, सुनसरी घटनाको 5 दिन राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट, निष्पक्ष छानबिन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता।
5: स्थानीय स्तरका साना उद्योगबाटै 39 लाखलाई प्रत्यक्ष रोजगारी, गाउँमै उद्यमशीलता विकास गर्न सकारात्मक भूमिका।
6: आज खीर खाने दिन, दूधको माग र खपत उच्च, एकै दिन 1 अर्ब रूपियाँ बराबरको कारोबार हुने अनुमान।
5: संयुक्त राष्ट्रसंघको नयाँ महासचिवका लागि छनौट प्रक्रिया शुरू, 7 उम्मेद्वारहरूको समर्थन जाँच्न पहिलो अनौपचारिक मतदान।
6: र फिफाले विश्वकपको शेयर बेचेमा युरोपेली देशले बहिष्कार गर्दे।
5: र अन्त्यमा आजको कार्टुन, आज हामीले गजब सभा शीर्षकमा अविनले केही दिन अगाडि बनाउनु भएको कार्टुन लिएका छौं। सांसदहरूले स्वकीय सचिव राख्न पाउने विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ सांसद निवासको बाहिर गेटमा एकजना किशोर उभिएका छन् अनि भित्र हेर्दै उनी भन्दैछन्, अंकल म हजुरको जेठानको, ससुराको, भान्जाको, सालीको, मामाको नाति क्या, स्वकीय सचिवको जागिर पाइएला कि भनेर आएको। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
1: विपद, दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौं।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104
1: र विपद व्यवस्थापनका लागि 1177।
2: यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
3: प्रवेश परीक्षा 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-84। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: त्यसले चाहिँ नागरिकको घर बन्दैन
1: भनेको अझै पनि आशा गर्ने अब चाँडै होला भन्ने
0: आशा त चाँडै होला भन्नै सकिँदैन किनकि चार पाँचजना कर्मचारी जस यो विपद व्यवस्थापन प्राधिकरणले पठाएको छ त्यो चार पाँचजना प्राविधिकहरूले जाजरपुरमा रहेका लगायत आसपासका भूकम्प प्रभावित क्षेत्रका घरहरू एक वर्षमा एकदम निश्चित गरेर जनतालाई सुरक्षित वासस्थान दिन सक्दैनन् त्यसैले पनि हामीले के कुरा उठाइराखेका छौं भने जसरी बहत्तरको भूकम्पमा सरकारले जति फास्ट ट्र्याकबाट काम गर्यो त्यसरी यो कामलाई लिनु पर्यो किनकि तत्कालीन प्रधानमन्त्री हुनुहुन्थ्यो प्रचण्ड त्यति बेला केही राहत भनेर दिएको 50,000 जस्ताको टहरा बनाएको थियो त्यो जस्ताको टहरा कस्तो थियो भने त्यहीको लोकल अन्य रिसोर्सहरू प्रयोग गरिएको थियो अब त्यो लोकल रिसोर्सहरूमध्ये काठ हो त्यहाँ तल ठोक्ने भनेको त्यो काठ कुहिसक्यो 3 वर्षमा अनि त्यसपछि गएर अहिले 3 टहराहरू भत्किन थाले त्यसपछि फेरि नागरिकले दुःख पाउने त्यसपछि गएर नागरिकले अनावश्यक क्षति बेहोर्नुपर्ने धेरै दुःख पाउनुपर्ने स्थिति जो छ योबाट हामी सित्तै मुक्त गर्ने प्रयासमा छौं
1: जस्तो सांसदको रूपमा तपाईँ आइसकेपछि संसदमा निरन्तर बोल्ने आफ्नो विचार राख्ने सहभागिता जनाउने बाहेक अरू विषयगत मन्त्रालय अथवा अरू सरकारवालासँग पनि जाजरकोट भूकम्प प्रभावितहरूको न्यायको लागि पुनर्निर्माणको लागि त्यो दौड़ गरिराख्नु परेको छ कि कस्तो छ अहिले
0: हामी त गरि नै रहेछ हाम्रो काम नै त के हो र सदनमा गएपछि जनताका कामलाई लिएर काम गर्नका लागि एउटा जिम्मा लिएर आएको त हो नि हामी धेरै अस्ति राष्ट्रिय योजना आएका मान्छेहरूसँग मेरो बसाइ भइरहेछ त्यसपछि गएर यो त दुई तिन मन्त्रालयसँग बसाइ भइरहेछ अगाडि बढाउनु पर्यो भनेर प्राधिकरणसँग बसाइ भइरहेछ होइन गृहमन्त्रीसँग आफै पनि बसिरहेछौँ छलफल गरिरहेछौँ तर जति छलफल गरे पनि कहाँ हो भने नीति हुन्छ नि त्यो नीति बनाइएन भने बडो गाह्रो हुन्छ कि डिडिएको कार्यविधिले भूकम्प प्रभावितका घर बन्न दिँदैन
1: के हो यो डिडिए भनेको
0: डिडिएको भनेको घरको वर्गीकरण गरिरहेछ कि होइन त्यो वर्गीकरण गरिरहेछ वर्ग त्यहाँ पनि के भनिदिइरहेछ भने अंशभण्डाको कुरा उठाइदिइरहेछ अहिले अंशभण्डाले हामीलाई एकदम पुरानो त्यो अब त्यो भूकम्प गएदेखि यता अंशभण्डा गरेका भन्छ कि त्यो त हुँदैन नि त पहिला पनि अंशभण्डा गरेका थिए मान्छेहरू एउटै घरमा बसेका थिए तिनीहरू छुट्टिएर छुट्टी घर बनाइकन बस्न सकिराखेको स्थिति थिएन त्यसपछि गर्दाखेरि हामीलाई एकदम त्यो जुन नियम बनाइदियो त्यो विधिले चाहिँ हामीलाई निकै गाह्रो बनाएको छ र यो चाहिँ अन्त गरिदिनुहोस् भनेका छौँ हामी
1: अनि तपाईँले जुन आग्रह गर्दै आउनुभएको छ यसलाई परिवर्तन गर्न भनेर संसददेखि सरकार र सडकबाटै पनि अनि त्यो त्यसमा सुनवाई हुने छाटकाट राम्रै सुनवाई भयो आशावादी नभएर अझै पनि जुन अन्य एउटा सांसदहरूमा तपाईँलाई दिन्छ त्यो चाहिँ के कारणले भयो होला
0: आफूले गरेका काममा त जो विश्वासै गर्ने हो होइन मैले जे गर्छु त्यो गर्छु भनेरै गर्ने हो म पनि एउटा आशावादी व्यक्ति हो होइन मैले जति आवाजहरू उठाइराखेको छु यो सुनवाई होस् भन्न चाहन्छु म तर अन्यताको सिर्जना त हामीले जनताको आवाज उठाउने होइन यो ल्याएका छौँ यो गर्नुपर्छ होइन जनता यहाँनिर दुःखमा परेका छन् उहाँहरूलाई चाहिँ मुक्ति दिनुपर्छ भनेर कुरा गर्ने त्यसको समाधानको प्रमुख पात्र भनेको त सरकार हो
1: अनि जाजरकोट भूकम्प प्रभावितहरूको कतिको गुनासो सुन्नु परिरहेका छ सांसदको रूपमा
0: म आफै भोगिरहेछु होइन म आफै पीडित हो लगायतका मान्छेले अब सांसदको रूपमा नसुन्ने उहाँहरूको पनि एउटै माग के हो भने हामी चुनावमा जाँदै गएर पनि मैले धेरै अन्त त जानु पाइनँ जिल्लामा त जिल्लाभरि नै गएको थिएँ त्यति बेला पनि कस्तो स्थिति थियो भने हाम्रा घर बनाइदिने भन्ने थियो कि सो आम नागरिकको त्यस्तो थियो हाम्रो प्रतिबद्धता पनि हामी तपाईँहरूको घर बनाउनेमा सकिए जति हाम्रो सबै तागत लगाएर लाग्नेछौँ भन्ने नै थियो
1: अनि त्यस अनुसार कि दिनदिनै जसो फोनहरू आउँछ कि कस्तो हुन्छ तपाईँलाई
0: मान्छेहरू त घर टहराले जस्तो अस्ति हावाहुरी थियो टहरा उडाए आज त्यसपछि गएर यो वर्षा सुरु भएको छ अनि बाढी पहिरो आउँछ पहिरोले घर पुर्छ अब दिनदिनै त भनिहाल्छ नि अब हामीलाई नभनेर उहाँहरूको भन्ने ठाउँ पनि कतै हुँदैन त्यसले गर्दाखेरि हामीले भन्नुहुन्छ उहाँहरूले अब यो भइरहेछ भन्छ अनि हामीले कुरा उठाइरहेछौँ होइन उहाँहरूले सुन्नु पनि हुन्छ फेरि तपाईँले सदनमा जे कुरा उठाइदिइराख्नु भएको छ जे प्रयास गर्नुभएको छ यो असाध्यै राम्रो हो यो पुगेन छिटो गर्ने भन्नुहोस् भन्नुहुन्छ कि नागरिक पनि बुझ्नुहुन्छ नि कहाँ त्यस्तो हामीले गरेको काम तपाईँले केही गरेर छैन भन्दै भन्नुहुन्न नि उहाँहरू
1: तपाईँले अहिलेसम्म गरेको संवाद र छलफललाई आधार मान्ने हो भने जाजरकोट भूकम्प प्रभावितहरूको पुनर्निर्माणको कामलाई तीव्रताका साथ अगाडि बढ़ाउनको लागि प्रधानमन्त्रीले यस्तो गरिदिनु भयो भने चाहिँ राम्रो हुन्थ्यो भन्ने कुरो हो कि अथवा गृहमन्त्रीले यसरी अगाडि बढ़ाइदिए हुन्थ्यो भन्ने लागेको कि अथवा अरू कुनै मन्त्रालयको बीचमा अझ राम्रोसँग समन्वय भयो भने पुनर्निर्माणको काम अगाडि बढ़न सक्छ त्यो गति लिन सक्छ
0: सरकारसँग मैले सदनमा पनि कुरा उठाएको छु हाम्रो एउटै माग कहाँ हो भने डिडिएको कार्यविधि चेन्ज गरिदिनु पर्यो र प्राविधिकहरू टन्नै होइन जति आवश्यकता छ कम्ती 50-60 त्यहाँ प्राविधिक पठाइदिनु पर्यो र एक वर्षमै त्यो काम चाहिँ फाइनल हुने गरी लगाइदिनु पर्यो भन्ने हाम्रो अहिले पनि आग्रह छ हिजो पनि थियो र भोलि पनि रहन्छ
1: पुनर्निर्माण बाहेक सेवा सुविधा जनतालाई आफ्ना नागरिकलाई त्यो पुर्याउनको लागि त्यो पनि समन्वय बराबर उत्तिकै भइरहेको छ कि कस्तो छ?
0: एकदम अहिले कस्तो छ भने प्राय सबै सरकारी अफिसहरू भनौँ न जो भूकम्पबाट क्षतिग्रस्त छन् ती पुननिर्माणका लागि भनेर केही रकम छुट्याएको छ। मेरो अपेक्षा छ छिटो कार्यान्वयन भइदियोस्, होइन कार्यान्वयन भएन भने त फेरि त्यो रकम छुट्याएर मात्र पनि अवसर हुँदैन, त्यसले गर्दाखेरि छिटो कार्यान्वयन भइदियोस्। अब उहाँहरूको मोडल अनुसार त्यो छिटै कार्यान्वयन गर्ने जस्तो पनि देखिँदैन, किनकि सबै त्यो त्यहाँको गरी संघले हेर्ने भन्ने छ। अब संघले कति भ्याउने हो त्यसले गर्दाखेरि अब छिटो कार्यान्वयन गरिदिनुपर्छ सरकारले। त्यसले त नागरिकलाई एकदमै प्रभावित बनाएको छ नि, जिल्ला प्रशासनमा काम लिन आउने मान्छेले, सेवा लिन आउने मान्छेले सजिलोसँगले सेवा लिन सकिराखेको छैन। मालपोतमा आउने मान्छेले अहिले पनि तिन कागजहरू हम्राइराखेका छन्, होइन त्यस्तो कन्डिसन छ। त्यसले गर्दाखेरि उहाँहरूले एकदम दुःख पाइराख्नु भएको छ।
1: अनि चुनावको समयमा यहाँले अलिक बढी उठाएको भनेको भूकम्पको पुनर्निर्माणको कुरा र न्यायको कुरा र सामाजिक रूपमा पनि एउटा दलित समुदायमाथि अथवा अरू जुन खालको पीड़ा अथवा प्रभावमा छन् उनीहरूको लागि पनि केही गर्छ भन्नुभयो। त्यो बाहेक अरू केही पनि भन्नुभएको छ ताकि त्यो प्रतिबद्धता सम्झेर अहिले दिनहुँ जसो संसदमा जाने आफ्नो कुरा राख्ने अथवा सरकारवाला सरकारसँग पनि त्यो खालको समन्वयको लागि राखेको
0: चुनाव मात्र भएन। मेरो पहिला पनि एउटा प्रतिबद्धता के थियो भने चुनावको बेला त स्वाभाविक ढङ्गले उम्मेद्वार भएर जाँदा आफ्नो प्रतिबद्धता हुन्छ नै, होइन त्योभन्दा पहिलादेखि यहाँसम्म आउँदा र भोलिका दिनहरूमा पनि एउटा जस मेरो सबैसँग एउटा प्रतिबद्धता र एउटा सबैको अपेक्षा के गर्छु भने चुनावको बेला जागरको केन्द्र र भोलि पनि जागरकोटको समस्या समाधान भए त भएका छैनन्, विशेष गरी कर्णाली केन्द्रित होइन कर्णालीका समस्या समाधान भए त भएका छैनन्। अहिले पनि कर्णालीलाई सरकारले उपेक्षा नै गरेको छ, त्यसले गर्दाखेरि हामी त्यहाँ केन्द्र देशैभरिको त्यस्तो स्थिति होला। सामाजिक क्षेत्रमा हेर्ने हो भने म जुन ठाउँबाट हुर्केर आएको छु नि त, जुन ठाउँमा जन्मेको छु नि, त्यो पीड़ा सम्झने हो भने मेरो अहिले पनि आँसु आउँछ क्या। त्यसले गर्दाखेरि मैले त्यो जस यो समाज मान्छेलाई मान्छे भएर स्थापित कसरी गर्न सकिन्छ भन्ने कुरा म निरन्तर रूपमा सायद विगत 14-15 वर्ष अब एजदेखि अहिलेसम्म निरन्तर रूपमा लागिराखेको छु र लाग्छु भने यो अन्तिमसम्म।
1: तपाईँले विशेष त दलित समुदायको अधिकारको विषयमा पनि तपाईँ लड्नु भयो, चाहे त्यो सोटी घटनाको विषय होस् अथवा अरू विषयमा पनि तपाईँले कुरा उठाइराख्नु भएको छ र समग्र देशैभरिमा दलित समुदायले जुन खालको उपेक्षा र जुन पीड़ा भोगिराख्नु पर्ने त्यो त एकातर्फ छ नि, त्यसमा कर्णाली भनेर फेरि अर्को ढंगबाट विभिन्न अर्को ढंगको फरक त्यो पनाको महसुस गर्नु परिराखेको अवस्थामा, चाहे संघीय सरकारमा होस् चाहे प्रदेश सरकारमा, तपाईँको पार्टी त कुनै न कुनै ढंगबाट त फेरि संलग्न र सहभागिता त अवश्य पनि छ। सरकारले गर्नुपर्ने गर्नुपर्छ भनेर हामी भनिराख्दाखेरि सरकारमा त फेरि पार्टी छ है, तत्कालीन माओवादी अहिले नेकपा, त्यसमा हालसाल त कर्णाली कंग्रेसमा तपाईँले पार्टीबाट मुख्यमन्त्री हुनुभयो। विगतमा कति काम भयो, त्यो के कारणले भयो र किन हुन सकेन नभएको काम चाहिँ?
0: सामाजिक सुधारका काम सहित जनयुद्ध शुरू भएदेखि नै भएका हुन्। जसले जे सुकै भन्नुहोस् म दावाका साथ भन्छु, यो समाजमा कसैले परिवर्तन ल्यायो भने त्यो जनयुद्धले ल्याएको, त्यसको नेतृत्व प्रचण्डले गर्नुभएको हो। म यसरी आइराखेको छु, एउटा के हो मजदुर परिवारमा जन्मेको एउटा मजदुरको छोरी दुई मान्छेको प्रतिनिधि भन्छु म अहिले पनि आफूलाई, होइन त्यसले गर्दाखेरि म जस्ता त कति छन्, कति सरकारमा गएकाहरू सत्ता चलाएकाहरू आज हेर्नुहुन्छ भने दुईटा वडा सदस्य मध्ये एकजना वडा सदस्य दलित महिला अनिवार्य हुनुपर्ने, होइन त्यसपछि दलितहरूले 60 वर्ष पुग्ने बित्तिकै भत्ता पाउनुपर्ने, त्यसपछि श्रीमान बिर्न बित्तिकै एकल महिलाको रूपमा महिलाहरूले भत्ता पाउनुपर्ने, यावत समावेशी सिद्धान्तका कुराहरू, आज यो देशमा प्रधान न्यायाधीश महिला हुनुपर्ने, प्रधानमन्त्री महिला हुनुपर्ने, होइन यो देशको राष्ट्र प्रमुख राष्ट्रपति महिला हुनुपर्ने, यावत परिवर्तनका कुराहरू त जब जनयुद्ध शुरूआत भयो त्यहाँदेखि नै भएको होइन। त्यसपछि यता आउँदाखेरि पार्टी यो प्रवृत्तिसँग जोडिँदो रहेछ कि, पार्टी कहाँनिर आयो त्यसपछि गएर पार्टी सरकारमा रहिरहनु, सरकारले केही गर्न सक्यो कि सकेन, होइन मैले शान्ति प्रक्रियामा आइसकेपछि हाम्रो संयोजक आदरणीय कमरेड प्रचण्डको एउटा इन्टरभ्यू त्यहाँ सुनेको थिएँ कि, होइन उहाँले के भन्नुभएको भने सही ढाटाउको हाम्रै हुन्छ, संरचना सबै अरूहरूले चलाउनेछन् है, शरीरका सबै संरचनाहरू भनेर भन्नुभएको थियो। त्यो अहिलेसम्म पनि त्यति बेलाको त्यो वोट कति दूरदर्शी रहेछ कि, अहिलेसम्म पनि त्यो चाहिँ लागू भइराखेको छ कि, त्यो प्रचण्डको हकमा मात्र होइन सबैको हकमा त्यो लागू भइराखेको छ।
1: त्यस्तो दूरदर्शी मान्छे पटक पटक प्रधानमन्त्री हुँदा, त्यस्तो दूरदर्शी मान्छेले नेतृत्वको पार्टीले पटक पटक त्यो सत्ताको स्वाद चाखिराख्दाखेरि हामी अहिले पनि दलित समुदायमाथि उत्पीडन छ, पीड़ा छ, प्रभाव छ भनेर तपाईँले जुन खालको एउटा अभियान तर पटक पटक चलाइराख्नु भएको छ र पटक पटक यसो हुनु पर्यो उसो हुनु पर्यो त्यो भनिराख्ने अवस्था हुनु सुखद हो कि दुःखद हो?
0: मैले त अहिले त्यही कुरा गर्दैछु, म त अहिले पनि भन्छु यति दुःखद कुरा हो यो समाजमा रहेको कुसंस्कारमा रहेको जातीय छुवाछुत, जातको आधारमा गरिने छुवाछुत त्यो कहीँ छ भने हाम्रो देशमा छ कि? कति विडम्बन मान्छेलाई, आखिर मान्छे भनिन्छ, मान्छे भइसकेपछि मान्छे हो भनेर बाँच्न दिने जस अवस्था छैन हामी कहाँ, जातको आधारमा छुवाछुत यस्तो छ, मान्छे हो होइन, यो त प्राकृतिक नियम हो नि त, मान्छेसँग हुन्छ घर वोट हुने होइन घरभन्दा होइन त्यसपछि 50 मिटर पर होइन 200 मिटर पर वोट हुने हुन राख्नुपर्ने स्थिति, यो 5 दिनसम्म महिनावारी बार्नुपर्ने स्थिति यही देशमा सञ्चालित छ कि? त्यो त्यो सामाजिक नियम अझ पनि यति डरो ढङ्गले चलिराखेको छ होइन, त्यसले गर्दाखेरि यो सबै विकृतिहरूको अन्त्य चाहन्छौँ हामी र
1: चाहन्थ्यौँको समीक्षा गर्दाखेरि त्यसको सकारात्मक नतिजा निस्क्यो अझै कति प्रतिशत बाँकी छ जस्तो लाग्छ?
0: जातका आधारमा गरिने छुवाछुतको हकमा छुवाछुत अलि हटेको छ, विगत बढेको छ अहिले होइन, सुटी घटना जस्ता घटनाहरू विगतकै कारण भएका हुन्, छुवाछुतको कारण चाहिँ भएका होइन, छुवाछुतको कारण भइदिएको भए त केटी मान्छेहरू घरमै गएर बस्ने खानेसँग चलिरहेको थियो नि त, त्यसले गर्दाखेरि यो विगतका कारण घटेका बेसी घट्दा उनीहरूले त्यो विगत यसै गर्न सकेको राखेका छैनन् कि? अस्ति मैले सदनमा केही कुरा बोलेका थिएँ, तीनटा कुरा बोलेको थिएँ, दुनियाँ मान्छेहरूले मलाई यति गाली गरे कि ओहो कुरै छोड्नुहोस् होइन, त्यो दुई उपाध्यायबाट सुरु भयो, म उहाँलाई चिन्दिनँ होइन व्यक्तिगत हिसाबले चिन्दिनँ, उहाँको स्टाटस हेरेको थिएँ, उहाँबाट सुरु भएको लहर सायद शिवसेना र हिन्दू महासंघ भन्नेहरूसँग पनि गइकन जोड दिएर उहाँहरूले मलाई पुरै ज्यान मार्ने धम्कीसम्म दिनुभयो कि मैले आइजाऊ भाइ मार्नका लागि म धेरै टाढा छैन भनेर, त्यो सम्मको भन्नुपर्ने चाहिँ स्थिति सृजना भयो भनेपछि समाज त कति विकराल अवस्था छ, म यो सबै अवस्थाको अन्त्य होस् भन्न चाहन्छु कि? अहिले पनि सरकारमा म त हिजो विगत 5 वर्ष कार्यपालिका पनि बिताएर आएको होइन, मैले त्यहाँ पनि एउटा काम शुरूआत गरेको थिएँ, सायद त्यसले यति धेरै राम्रो सन्देश थियो, पहिलो गाछ नै ढुङ्गा भने जस्तै गरिकन सुति घरमा हामीले बेहोर्नु पर्यो र भोग्नु पर्यो होइन, त्यो त्यस्तो घटनाको जो हिन्दी कसैलाई पनि गर्न नपरोस् अब म कामना गर्छु भने कोही मान्छे त्यति पीड़ित हुनु नपरो तर म सिंह जागरको त्यसले त्यो सामना गर्यौं कि त्यो पीड़ा चाहिँ पचाउने स्थिति चाहिँ सिर्जना भयो, त्यति बेला यतिसम्म भयो कि मान्छेको बुझाइ यस्तोसम्म रहेछ कि एकजना नगेन्द्र शाह भन्ने जाजरको ती राज खानदानको एउटा सदस्य हो कि होइन, त्यो आन्दोलनको संयोजक उहाँ हुनुहुन्थ्यो, उहाँलाई बाहिरबाट जाने धेरैले दलित भन्दो रहेछन् कि, दलित कम्युनिटीहरू कुन थरको मान्छे हो भनेर भन्दो रहेछ, अनि दाइले मलाई सेयर गर्नुहुन्थ्यो यस्तो भन्छन् सन्त भनेर भन्नुहुन्थ्यो कि मलाई, त्यो त राम्रो विषय हो त दाइ भनेर होइन मलाई पनि खुसी लागेको छ भनेर भन्नुहुन्थ्यो कि, स्वभावले उहाँ अलिकति कम्युनिस्ट विचारधारा राख्ने भएको कारणले होइन, यस्तोसम्म कि अरूलाईसम्म पनि त्यस्तो बनाइदिने जो वातावरण छ यो कहिले अन्त्य हुन्छ? त्यसैले म समाजका सबै अगुवा सबै अलिकति चेतनशील मान्छेहरूसँग यो आग्रह गर्छु कि जातको आधारमा गरिने छुवाछुत जस्तो जघन्य अपराधलाई सहित दलित कम्युनिटीको त रोदन मात्रै हो नि त, दलित समुदायबाट आएका मान्छेहरूले यो अन्त्य हुनुपर्छ भनेर भन्ने कुरा एउटा रोदन हो, तर जो वर्गबाट होइन त्यो पीड़ा भइराखेको छ पीड़ितहरूले यसलाई अन्त्य गर्नुपर्छ भनेर लाग्नुपर्छ कि?
1: अनि जस्तो पछिल्लो समयमा यो राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बनिसकेपछि संसदमा तपाईँले पनि सुन्नुभयो कि सरकारको तर्फबाट भनेर सभापति रविना घिसालेले चाहिँ जुन खालको माफी मागेर हामी नयाँ ढङ्गबाट के गर्छौ भनेर कुरा उठाउनु भयो र त्यो सबैले देख्यो सुन्यो होइन, यसले चाहिँ कतिको प्रभाव पार्छ कि पार्दैन अथवा त्यति मात्रै गरेर पुग्ने हो कि थप के गर्नुपर्नेछ संसदबाट र सरकारबाट?
0: सरकार र संसद भनेको सर्व यो देशको सर्वोच्च अङ्ग हो होइन, सरकारले त्यतिले पुग्दैन, सरकारले गर्ने साना कामले पनि नागरिकहरूसँग धेरै ठूलो प्रभाव पार्छ होइन, नपार्ने भन्ने कुरा रहँदैन, तर त्यो माफी चाहिँ दलित समुदायसँग माफी मागेको सरकारले होइन कि, सरकार सत्तारूढ पार्टीका सभापतिले हो, सभापतिले चाहिँ माफी माग्नुभयो, त्यो माफी सरकारले
1: सरकारको तर्फबाट पनि म भनेर त्यसरी उहाँले उच्चारण गर्नुभयो,
0: त्यस्तो त्यो हुँदैन नि, कहाँ सरकार प्रमुख आफै आएर भन्नु पर्यो नि,
1: सत्तारूढ दलको तर्फबाट त्यो माफी माग्नुलाई कतिको सकारात्मक अथवा कसरी,
0: त्यो त राम्रो पक्ष हो, सत्तारूढ दलको प्रमुखले माफी माग्ने कुरा त्यो राम्रो पक्ष हो होइन, यो विश्वमा पनि कहीँ त्यस्ता प्र्याक्टिसहरू रहेछन् होइन, त्यसले गर्दाखेरि त्यो राम्रो भएको छ, म त राम्रोलाई राम्रै भन्छु,
1: अब त्यसो भए सरकारले र सरकार मात्रका अरू विभिन्न अङ्गहरूले अब गर्नुपर्ने चाहिँ के हो त त्यसो भए अर्को फेरि 10 वर्षपछि चाहिँ यही खालको विभेदको एउटा कथा कहानी हामीले सुनाउनु नपर्ने गरी अथवा अनुभव त्यो

0: को कुरा छ होइन, त्यसपछि गएर अन्य प्रसङ्गहरू छन्, तिनी यो समाजमा अहिले पनि अहिले समाजमा जसरी अराजकताहरू भट्किरहेको छ अहिले पनि लागू गर्न लागेको छ, तर कहाँ हो भने त्योभित्रका केही गलत चिजहरूको त अन्त्य गर्नु पर्यो नि। जातको आधारमा गरिने छुवाछुत कुन देशबाट आयो भन्ने हुन्छ कि, मैले त्यो ब्याकग्राउण्ड हेर्दाखेरि सही त्यो बाटा आएको छ, त्यसले गर्दाखेरि मैले भनेको छु तपाईँहरू हामीलाई हिन्दू धर्म बेठिक भयो भने भनेर गाली मात्रै नगर्नुहोस्, त्यो भित्र भएका विकृतिलाई सफा गर्नेतिर लाग्नु नि त, हामी पनि लाग्छौ भनेर मैले चाहिँ निरन्तर रूपमा भन्छु र अहिले पनि भन्दाखेरि छ। अस्ति मात्रै मैले सभामुखसँग कुरा गरे, छलफल गरे होइन, यसको अन्त्य कम्तीमा यो देशमा तपाईँहरूले कसरी हुन्छ, सबै मान्छेलाई राज्य सत्ताको बनेको कानूनलाई मात्र कार्यान्वयन गर्दैन, काफी हुन्छ नि बनेको कानूनलाई कार्यान्वयन गरिदिनु भने, अनि त्यसपछि गएर मान्छेलाई एउटा हुन्छ नि धार्मिक सहिष्णुता सहितको अभियान चलाइदिनुहोस्। अहिले पनि तपाईँ हेर्नुहुन्छ भने एउटा संसदीय गठनमा यस्तो स्थिति चाहिँ सिर्जना भएको छ, त्यसले गर्दाखेरि त्यो अभियान चलाइदिनुहोस् जहाँ कि नेपालमा बस्ने सबै नेपाली होइन, त्यसपछि गएर यहाँ बस्ने मान्छेहरूले विविध प्रकारको धर्म आस्था आस्थाका आधारमा धर्म मान्न पाउनुपर्छ, यो हाम्रो नेपालीहरूको नैसर्गिक अधिकार हो भन्ने वातावरणको सिर्जना गराइदिनुहोस् भनेर मैले सभामुखसँग पनि कुरा गरेको छु।
1: सरकारले र सरकारमा त त्यो अरू मन्त्रालय अथवा अरू अङ्गहरूले जस्तो बनेको कानूनलाई कार्यान्वयन गर्ने एउटा कुरा भयो, त्यो बाहेक अरू गर्न सक्ने
0: अहिले थुप्रै कुराहरू छन् नि, जस्तो कहाँ हो भने शैक्षिक हिसाबले दलित समुदाय धेरै पछि छ, अहिले पनि हाम्रो शिक्षामा लगाउने गरिदिनु पर्यो, त्यसपछि गएर स्वास्थ्यमा अहिले पनि उपचार गर्न सक्ने कन्डिसन छैन, कैयौं मान्छेहरू अकालमै मर्नु परिराखेको छ, उपचार स्वास्थ्यमा लगानी गरिदिनु पर्यो, त्यसपछि गएर अहिले पनि हेर्नुहुन्छ भने कर्णाली लगायतका विगत बस्तीका मान्छेहरूलाई यस्तो वातावरण सिर्जनु भन्छ हामी कहाँ छौं भन्ने छ, विकास निर्माणको दृष्टिकोण उहाँहरूलाई सामान्य स्तरमा बराबर अवस्थामा ल्याइदिनु पर्यो, त्यसले गर्दाखेरि त्यो मध्येका पनि छुवाछुत अब अनि त्यसपछि पहिलो कुरा त कहाँ भन्नुहुन्छ मान्छेको मानसिकता भत्काइदिने कुरा रहेछ क्या, यसको लागि मैले भनेको छु दुइटैसँग लगाउनु पर्नुहोस्, तत्कालीन अवस्थामा अहिले जो चलिराखेको छ वर्तमान समयमा होइन, यहाँ पनि दलित र गैर दलित भन्ने छ, गैर दलितहरूसँग त्यो हामी शासक भन्ने मानसिकतालाई भत्काउनका लागि लगानी गरिदिनुहोस् र दलितहरूलाई हामी दासौं भनेर माथि उकास्नका लागि लगानी गरिदिनुहोस् भन्ने छु मैले सरकारलाई, मेरो आग्रह छ सरकारले त्यो गर्नु पनि पर्छ, यो समाजलाई बराबर अवस्थामा हिँडाउनु हो भने सरकारले त्यो चाहिँ गर्नु पर्छ।
1: अहिलेको बजेटमा त्यो विषयवस्तुहरू कतिको समेटिएको नसमेटिएको तपाईँहरूले कसरी
0: हेर्नुभयो? एउटा राष्ट्रिय अभियान चलाउने जस्तो कुरा गरेर थोरै बजेट सुट्या जस्तो त लाग्छ मलाई, होइन कार्यक्रम आएछ तर बजेटमा अङ्कमा चाहिँ अहिलेसम्म देखाइराख्नु भएको छैन उहाँले होइन, त्यसले गर्दाखेरि एउटा राष्ट्रिय अभियान चलाउने भनेर एउटा कार्यक्रम राख्नु भएको छ, त्यति हो अरू त खासै केही छैन, अरू नियमित कार्यक्रम पहिला पनि थिए अहिले पनि छन् त नि।
1: अब तपाईँको चाहिँ चार कक्षा पढ्दै गर्दाखेरि 56 सालमा तत्कालीन माओवादी निकटको अखिल क्रान्तिकारीको विद्यालय गएको कमिटीको रूपमा तपाईँले यात्रा शुरू गर्नुभयो राजनीति यात्रा होइन, अनि 58 सालमा भनेर हुनुभयो सशस्त्र द्वन्द्वकालमा दलित मुक्ति मोर्चा र अखिल नेपाल महिला संघ क्रान्तिकारीमा पनि तपाईँ संग्रहता रहनुभयो र त्यो हुँदै गर्दाखेरि नेकपा संसदीय दलको सचेतकको भूमिकामा पनि तपाईँ हुनुभयो होइन, जुन खालको तपाईँको एउटा आरोहण जस्तो देखिन्छ सरस्वती हेर्दाखेरि त्यसको आफ्नै दुःख र पीड़ा तपाईँको अभाव तपाईँले भोग्नु भएको समस्याकातिर त हो, यो ठाउँमा अथवा यो यात्रामा सबै महिलाहरू सबै दलित समुदायको महिलाहरूको सहभागिता भविष्यमा संख्यात्मक रूपमा अझै बढ्दै जाओस् भन्नुको लागि यो राजनीतिक मात्रै कुरा हो कि सशक्तिकरणको कुरा हो कि के गर्न आवश्यक छ होला भन्ने एउटा संशोधनमा तपाईँ लाग्छ अहिले?
0: तपाईँले त मेरो विगत सम्झाइदिनु भयो होइन, मेरो गाउँ गएर जस्तो छ इतिहास हेर्नका लागि, तर कहाँ हुनुहुन्छ भने राजनीतिक सशक्तिकरण मात्र होइन एउटा म त म अहिले पनि आफूलाई दावी गर्छु जनयुद्धले उत्पादन गरेको एउटा पात्र हुँ भन्छु म होइन, त्यो जिम्मा मैले लिने अवसर नपाएको भए सायद म यति आफूलाई जहाँ जुनसुकै क्षेत्रमा पनि आफूलाई यति कन्फिडेन्सको साथ अगाडि बढाउने आत्मासँग हुन्थे, मलाई अहिले कुनै कुराको पनि दाउ छैन कि म सक्दिनँ भन्ने कुरा होइन, म सक्छु तर त्यो कन्फिडेन्स मैले जनयुद्धले दिएको हो, मैले त्यो लिन चाहिँ सुरु मैले मेरो जो बाल्य अवस्थादेखि नै गरेँ कि, यहाँसम्म आउँदाखेरि अहिले सचेतकको भूमिकामा रहँदा एउटा सांसदको भूमिकामा रहँदा मलाई धेरै गर्ने इच्छा जान छ, तर कहाँ हुनुहुन्छ भने अब अहिले त हामी प्रतिपक्षको भूमिकामा छौं, जनताको आवाज सदनमा उठाउने बाहेक हामीले खासै कार्यान्वयनको पाटोमा त हाम्रो हात छैन होइन, त्यसैले पनि म यो विगत सम्झने हो भने दलित कम्युनिटीसँग मात्रै केन्द्रित हुन मन लाग्दैन, महिलाहरूसँग मात्रै केन्द्रित हुन मन लाग्दैन, हजारौं टोटे बोली बोल्ने बालबालिकाहरूसँग केन्द्रित हुन मन लाग्छ मलाई, तिनको भविष्य कसरी सुनिश्चित गर्ने होला, म पनि त्यही एउटा बच्चा थिएँ जा

0: दुःख शुरूआत भएको थियो त्यो भूमिमा जन्मे केही अन्यायका आवाजहरूले मेरो जो चेतनामा झन्झगाए अनि त्यसपछि म अगाडि बढ्नुपर्छ भन्नको लागि अहिले पनि त्यो पीड़ामा रहेका थुप्रै बालबालिकाहरू छन् तिनीहरूलाई कसरी ल्याउन सकिन्छ एउटा स्तरमा भन्नु लाग्छ थुप्रै एकदम वृद्धाहरू हुनुहुन्छ होइन उहाँहरूको कसरी यो देशप्रति कसरी पोजिटिभ धारणा बनाउने होइन उहाँहरूलाई कसरी छ हामीलाई राज्यले केही गरेको छ हामीले राज्यका लागि केही गर्छौं भन्ने कसरी वातावरण सिर्जना गर्ने जस्तो मलाई लाग्छ होइन थुप्रै मान्छेहरू अहिले पनि युवाहरू बेरोजगार भएर होइन दैनिक एयरपोर्टमा लाइन लाग्यो दैनिक हाम्रा सीमाहरूमा इन्डा गएर कमाउनु परिराखेको छ उहाँहरू नै कसरी उहाँको त्यो क्षमतालाई यो देशमा कसरी कार्यान्वयन गर्न सकिन्छ मलाई धेरै कुरा गर्न लाग्छ
1: भनेको राजनीति नै सबभन्दा महत्वपूर्ण कुरा रहेछ एउटा व्यक्तित्व विकास अथवा समग्र समाज विकास देशको विकासको लागि भन्ने हो तपाईँ निष्कर्ष
0: राजनीति महत्वपूर्ण विषय हो होइन अहिले हामीले संसदीय व्यवस्था चलेका धेरै देशहरूमा हेर्यौं भने सबैभन्दा राम्रो नीति भनेकै राजनीति हो तर राजनीति अहिले कस्तो लाग्छ भने कतै फोहोरी फोहोरी ज्ञान जस्तो भइराखेर अगाडि बढ़िराखेको छ कि यो चाहिँ नागरिकका लागि धेरै दुःखको विषय हो यो नहुन पर्थ्यो
1: अनि विकास निर्माण हुन त संसदले विकास निर्माणको काम होइन कानून निर्माणको कुरामा ध्यान दिनुपर्छ भनेर सैद्धान्तिक रूपमा त त्यो भयो तर चुनावको बेलामा हामी घर घरमा गएर बाटो पुल पुलेसा बिजुली खानेपानीको कुरा गरेनौँ भने भोट दिन्छन् कि दिँदैन भन्नेमा सायद 100% शंकाको विषय हुन्छ होला उम्मेद्वारको रूपमा नेताको रूपमा जिल्लाको लागि म सांसद भइसकेपछि चाहिँ विकास निर्माणको पाटोमा पनि मैले काम गरिरहेको छु भन्ने त्यस्तो केही अनुभव छ कि त्यो तयारी हुँदैछ यहाँको तर्फबाट
0: संसदले विकास नगरेर कसले विकास गर्ने रहेछ भन्छ कि मैले
1: सरकार छ सरकारको संरचनाहरूले काम गर्छ भन्ने कुराहरू
0: सरकारको संरचना बनाउने मान्छेले बनाउनु होला नि त सिस्टम पनि त्यही सरकारको संरचना अन्तर्गत रहेर बनाइदिनु होला नि सिस्टम सही ढंगले चलिदिएको भए संसद एउटा बाटोको लागि एउटा मन्त्रालय धाउनु पर्दैन नि कन्डिसन यस्तो छ सर तपाईँ आफै थाहा पाउनुहुन्छ कि सांसदले आफूले बनाएको ऐन कार्यान्वयन गर्नका लागि आफै दौडिराखेका हुन्छ क्या थुप्रै प्रणालीमा सुधार यति धेरै गाह्रो विषय छ अस्ति म एकजना सचिवसँग कुरा गरेको होइन उहाँले के भन्नुहुन्छ भने प्रधानमन्त्रीको यतिवटा योजना मन्त्रीको यतिवटा योजना त्यसपछि गएर फलानु उसको यतिवटा योजना सांसदको यतिवटा योजना कुन तपाईँको त लिस्टमा आएन छ भनेर भन्नुहुन्छ यस्तो प्रणालीले विकास हुन्छ देश अनि संसदलाई कानून बनाउने हुन् भनेर माथि तम्काइदिने बोल्न नदिने तपाईँहरू काम कानून बनाउने हो भन्ने त्यसपछि गएर तल के गर्नुहुन्छ भने मन पर्यो यसले त विकास होइन नि त विनाश गराउँछ हामी विनाशतिर नजाओस् भन्न चाहन्छौँ विनाशतिर जान दिनु पनि हुँदैन आज सिस्टमले काम गरेको भए प्रहरले गोली चलाउनु पर्ने स्थिति सिर्जना हुँदो रहेन होइन त्यो हुँदैन थियो नि त सुनसरीको घटना आज यति डबाइक अवस्था सिर्जना भएको छ त कसरी सम्हाल्छ सरकारले भने अहिले त्यो राज्यले जसरी जिम्मा लिनुपर्ने हो त्यसलाई छिटो नियन्त्रण गर्नुपर्ने हो आन्दोलनको मोड फरक खाले ढुङ्गाले अगाडि बढ़िराखेको छ यसलाई छिटोभन्दा छिटो नियन्त्रण गर्न लिनुपर्ने त यसलाई सजिलो बनाउनु पर्ने त सरकारले हो नि त
1: अब जस्तो तपाईँले आफ्नो जिल्लाको लागि यदि तपाईँले मेलोमेसो पाउनुभयो भने त्यहाँ अब अस्पताल पनि त्यही छ सड़कको कुरा छ सड़क सिधै तपाईँ मानौ न रिम्नादेखि तल्लोपट्टि जाँदाखेरि पारिपट्टि मध्यपहाडी राजमार्गको सड़कदेखि हरेक कुराहरू राम्रै हुने तर बीचको त्यो जुन खोलामा पुल राख्ने कुरा वर्षौंसम्म त्यो जुन
0: जागरकोटको हकमा त यस्तो विकासको एउटा अवधारणा नभनेको होइन होइन हामी शान्ति प्रक्रियामा आउँदा जागरकोटमा एउटा ट्र्याक्टर गएको थियो होइन एकजना मन्त्री गएर उद्घाटन गर्नुभएको थियो त्यो हेर्ने हो भने जागरकोट अहिले धेरै विकास भएको तर त्यसको फिनिसिङ छ नि होइन त्यसको सजावट गर्ने कुरा चाहिँ भइराखेको छैन
1: कुराकानीको लागि समयको लागि यहाँलाई धन्यवाद छ मानेजी
0: धन्यवाद तपाईँलाई
1: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ आजको संवाद श्रृंखला हेलो सांसदमा हामीले जाजरकोटका सांसद पार्वती विकासँग कुराकानी गर्यौं विशेषतः संसदमा प्रवेश र जुन खालको समाज परिवर्तनको लागि बनाइएका विचार धारणाहरू र अनुभवको बारेमा पार्टीले पछिल्लो समयमा जानेका विभिन्न कदमहरूको बारेमा विकास निर्माणदेखि सुशासनको विषयमा पनि उहाँसँग कुराकानी गर्यौं हेलो सांसदको

नमस्कार. पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुने फिनिक्स 10.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunefm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलो समाचार लिएर आइपुगे म अंजु कार्की. सोलो समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू. सगरमाथामा जलवायु संकट गहिरिँदै अनुभवी आर्मीलाई मात्र अनुमति दिन आर्मी पासन दावत सरकारको सुझाव. कृषि ज्ञान केन्द्र सोलुखुमले कृषि विकास कार्यक्रम मार्फत गर्यो 98% भन्दा बढ़ी बजेट खर्च. सोलुखुममा सम्बन्ध विस्तृतका मुद्दा बढ़दो. थुनुवा मुद्दा खर्च दरमा सुधार. सोलुखुममा भूकम्प पीड़ितको राहत. अलपत्र पुल र विभिन्न समस्याबारे सांसद गुरूङद्वारा सरकारको ध्यानाकर्षण. शान्ति सुरक्षा र स्वतन्त्रता तथा महंगीका विषयमा सरकारसँग सांसद प्रकाश सिंह कार्कीको जवाफ माग. सुनसरी घटनापछि विभिन्न जिल्लामा फैलिएको तनावको कारण मृत्यु हुनेको संख्या 3 पुग्यो. र भारतका भरपर्दाबाट रहनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लियो. अब समाचार विस्तारमा. सगरमाथामा जलवायु परिवर्तनको असर तीव्रताका साथ बढ़दै गएकाले आर्मन अनुमति संख्यात्मक सीमितता भन्दा आर्मीको अनुभव र योग्यताका आधारमा दिनुपर्ने. थारूले 31 पटक सगरमाथाको सफल आरोहण गरिसक्नुभएका कीर्तिमानी आर्मी पासन दावा शेर्पाले व्यक्त गर्नुभएको छ. अन्तर्राष्ट्रिय समाचार संस्था एएनआईसँगको कुराकानीमा वहाँले हिमालय क्षेत्रमा मौसम हिमपातको समय र आर्मन मार्गमा आएको परिवर्तनले जोखिम निम्ताइ रहेकाले यूरोपको एसबेल अमेरिकाको डेनाली र अफ्रिकाको किनी मन्जारो जस्ता हिमाल चढ़िसकेका अनुभव आर्मीलाई प्राथमिकता दिँदाहरू हुन अथवा सुरक्षित र व्यवस्थित हुने बताउनु भएको छ. पछिल्लो वर्षहरूमा पहिला हिउँदमा हुने हिमपात सेप्टेम्बर र अक्टोबर जस्ता अफ सिजनमा हुन थालेको र सन् 1996 पछि गत सिजनमा भएको भारी हिमपातले कुम्भ क्षेत्रको जनजीवनका साथै आर्मी र स्थानीयमा डर बढ़ाएको उहाँले बताउनु भएको छ. साथै कुम्भ स्थलको बाटो केही वर्ष अगाडि रोलाङतर्फबाट खुल्ने गरेकोमा अहिले नुम्चे पट्टीबाट खुल्न थालेको र हिमनदी बग्नेर बरफ कमजोर हुने तथा चिराए पर्ने खतरा मार्ग परिवर्तन र अस्थिरता देखाएको पासाङ दावाले उल्लेख गर्नुभएको छ. वैज्ञानिक अध्ययनहरूले पनि सगरमाथा क्षेत्रमा हिउँको आवरण घट्दै गएको र तापक्रम वृद्धिसँगै हिमपातको स्वरूप बदलिएको देखाएको छ. आरोहीको ताप बढ़दै जाँदा भू व्यवस्थापन मुख्य चुनौती बनिरहेको सन्दर्भमा सन् 2026 करेर 500 आरोहण अनुमति जारी भई राजस्व संकलन उच्च स्तरमा पुगेको छ. अनुभवी आर्मीको संग सहभागिताले दुर्घटनाको जोखिम घटाउन मदत पुग्ने उहाँले वितर्क गर्नुभएको छ. यसैबीच नेपाल सरकार पर्वतारोहण नियमावलीको 6 संशोधन मार्फत 8,000 मिटर भन्दा हिमालयमा एकल आरोहणमा रोक लगाउनुका साथै रेल टीमा समेत शुल्क वृद्धि गरिएको छ. नयाँ व्यवस्था अनुसार वसन्त ऋतुमा नेपालको सामान्य दक्षिणी मार्गबाट सगरमाथा आरोहण गर्ने विदेशी आरोहीले रोयल्टी शुल्क प्रति व्यक्ति 15,000 अमेरिकी डलर तिर्नुपर्नेछ. यसअघि 18,000 डलर रहेको थियो. यसै शरत ऋतुमा 7,500 पुर्याइएको छ भने हिउँद र मनसुनको शुल्क 2,750 डलरबाट बढ़ाएर 3,750 पुर्याइएको छ. सन् 1953 तेन्जिङ नोर्गे शेर्पा र सर एडमन न्यूजील्याण्डका एडमन हिलारीले पहिलो पटक सगरमाथाको सफलतापूर्वक आरोहण गरेपछि नेपालतर्फबाट करिब 7,000 आरोहीले सगरमाथाको चुचुरोमा पहिला राखिसकेका छन्. तर जलवायु परिवर्तन बदलिदो मौसम बढ़दो आरोही चापका कारण विश्वकै अग्ला हिमालको भविष्यमा नयाँ चुनौती थपिँदै गएको आरोही तथा विज्ञहरूले बताउँदै आएका छन्. कृषि ज्ञान केन्द्र सोलुखुम्बुको विनियोजित बजेटको खर्च स्थिति समग्रमा उत्साहजनक देखिएको छ. कार्यलेखा प्रमुख दुर्गा बहादुर तिरवाका अनुसार गत आर्थिक वर्ष 2082-83 स्वीकृत प्रमुख 4 शीर्षक अन्तर्गत विनियोजन गरेको बजेटको ठूलो हिस्सा उपयोग भए बजेट कार्यान्वयनमा सकारात्मक प्रगति हासिल भएको छ. कृषि विकास कार्यक्रम मार्फत 10,00,000 रूपियाँ बजेट विनियोजन गरेकोमा 9,89,293 पैसा खर्च भए 98.93% वित्तीय प्रगति हासिल भएको छ. जसमा 10,707 रूपियाँ मात्र बचत भएको छ. यस्तै अर्को
92,62,000 दिने योजना कृषि विकास कार्यक्रममा 16,42,400 रूपियाँ बाँकी राख्दै 78,19,596 रूपियाँ खर्च भएको छ। संघीय सशक्त अनुदान अन्तर्गत संचालित राष्ट्रियकृत कृषि आधुनिकीकरण कार्यक्रममा पनि उल्लेख्य प्रगति हासिल भएको छ। यस कार्यक्रमका लागि विनियोजित 10,10,000 रूपियाँ मध्ये 42,500 रूपियाँ बाँकी रहे 9,66,945 रूपियाँ खर्च भएको छ। अर्कोतर्फ कृषि ज्ञान केन्द्रहरूका लागि विनियोजित 1,73,50,000 बजेट मध्य 53,58,790 रूपियाँ 31 पैसा खर्च भूमिमा बाँकी रहँदा 1,19,91,209 रूपियाँ पैसा खर्च भएको छ। यस शीर्षकको वित्तीय प्रगति 69.11% सीमित रहँदा ज्ञान केन्द्रका आफ्नै बजेट खर्च भने मध्यम स्तरमा देखिएको छ। यसका साथै कृषि क्षेत्रमा चालू अवधिमा 15,70,960 रूपियाँ राजस्व समेत संकलन भएको छ। जिल्ला अदालत सोलुखुमा पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा सम्बन्ध विच्छेदका मुद्दाको संख्या बढ़दो क्रममा रहेको पाइएको छ। आर्थिक वर्ष 2081-82 तुलनामा भर्खरै सम्पन्न आर्थिक वर्ष 2082-83 सम्बन्ध विच्छेदका मुद्दाको लगतमा वृद्धि भएको हो। प्राप्त विवरण अनुसार आर्थिक वर्ष 2081-82 सम्बन्ध विच्छेदका कुल 108 मुद्दा दर्ता भएको थियो। ती मध्ये 89 मुद्दा फर्जद भई 200 मुद्दा बाँकी रहेको थिए। यस्तै आर्थिक वर्ष 2082-83 भने यो संख्या बढ़ेर 122 मुद्दा पुगेको छ। दर्ता भएको 122 मध्ये 79 मुद्दाको सफलतापूर्वक खर्चित भएको छ भने 23 मुद्दा खर्चित हुन बाँकी रहेको छ। यसैबीच जिल्ला अदालत सुलुकुमा दर्ता भएका थुनुवा मुद्दातर्फ पनि फर्चित प्रक्रियाले निरन्तरता पाएको छ। आर्थिक वर्ष 2081-82 थुनुवा मुद्दातर्फ 85 लगाएकोमा 30 मुद्दा फर्चित भई बाँकी रहेका थिए। यस्तै आर्थिक वर्ष 2082-83 पनि थुनुवा मुद्दातर्फ कुल लगत 50 नै रहेकोमा 30 मुद्दा फर्जद भई 19 मुद्दा बाँकी रहेको छ। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद गीता गुरूङले आफ्नो गृह जिल्ला सुलुखुमुका नागरिकले भोगिरहेका गम्भीर समस्याप्रति सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सदनलाई सम्बोधन गर्दै उहाँले विक्रमसम्म 2072 विनाशकारी भूकम्प पश्चात पुननिर्माणका लागि राज्यले दिए भनेको दोस्रो किस्ताको रकम अझैसम्म भूकम्प पीड़ितहरूले नपाएको गुनासो गर्नु भएको छ। यसैगरी सुलुखुमु र थुलुङ्गुटको सिगाउँपालिकामा पर्ने बाध्यपुर र बर्कुघाटपुरको ठेक्का लागेको वर्षौं बितिसक्दा पनि निर्माण कार्य सम्पन्न नभएको प्रति आपत्ति जनाउनु भएको छ। वहाँले निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीहरू खामछियो निर्माण सेवा र महादेव खिम्ती निर्माण सेवाको घोर तिरासुस्तीका कारण स्थानीय नागरिकहरूले खोटाङको बाटो हुँदै शास्तिपूर्ण यात्रा गर्न बाध्य भइरहेको प्रति सरकारको ध्यान आकर्षण गराउनु भएको छ। यस्तै सुलुखुमुका अर्का सांसद प्रकाश सिंह कार्कीले सरकारको कार्यशैली शान्ति सुरक्षा अभिव्यक्ति व्यक्ति स्वतन्त्रता र बजार महँगीका विषयमा कडा आपत्ति जनाउँदै गम्भीर प्रश्न उठाउनु भएको छ। सुनसरीको कप्तानगंजमा भएको दुःखद घटनामा ज्यान गुमाएका युवा ओम प्रकाश मेहता प्रति श्रद्धांजलि अर्पण गर्दै उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ। उक्त घटनाको निष्पक्ष र सत्य तथ्य छानबिन गरी दोषीमाथि कडा कार्यवाही गर्न क्षेत्रमा सामाजिक सद्भाव कायम गर्न राख्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन उहाँले सरकारसँग जोरदार माग गर्नु भएको छ। यसै संसदमा बोल्दै कार्कीले नेपाली कांग्रेसका सभापति गगन कुमार थापाको निवास र प्रमुख संचार गृहको गेट अगाडि राखेको शंकास्पद गाड़ी पार्किङको प्रसंगलाई लिएर सरकारको नियतमाथि गम्भीर प्रश्न उठाउनु भएको छ। क्रेनको सहायताले हटाएका गाड़ीलाई सामान्य जरिवानामा छाडिनु र पछि सरकारकै जिम्मेवार मन्त्रीले प्रयोग गरेर महाधिवेशनमा जानुले घटनाको पछाडि ठूलो शंका पैदा गरेको उहाँले बताउनु भएको छ। ओखलढुङ्गामा स्कर्भ टाइफस संक्रमणको बिरामीको संख्या उल्लेख्य रूपमा बढ़ेको छ। आर्थिक वर्ष 2082-83 साउनदेखि हालसम्म जिल्लामा 139 जनामा स्कर्भ टाइफस संक्रमण पुष्टि भएको जिल्लाकारले स्वास्थ्य कार्यालय ओखलढुङ्गाले जनाएको छ। कार्यालयको तथ्याङ्क अनुसार संक्रमित मध्ये 80 महिला र 59 जना पुरूष रहेका छन्। यो संख्या अघिल्लो आर्थिक वर्ष 2081-82
42 को तुलनामा दोब्बर भन्दा बढ़ी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। पालिकोट विवरण अनुसार सिद्धिचरण नगरपालिकामा 46 जनामा संक्रमण पुष्टि भएको छ। मोलुङमा 40, सुनकोशीमा 21, माने भन्जाङमा 18, चिसङको गरीमा 12 जनामा स्क्रबर टाइफस संक्रमण पुष्टि भएको छ। यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोगका प्रमुख लक्षणमा एकासी जौच गराउनु, टाउको दुख्नु, हल्का खोकी लाग्नु, आँखा रातो हुनु, चेप्राउनु, शरीर तथा जोर्नी दुख्ने गर्छ। यस्तै ढाडा कम्मर बढ़ी दुख्नु, माइनले उक्त किराले किर्नाले टोकेको ठाउँमा कालो वा सानो घाउ देखिनु तथा केही समयपछि छाती र ढाडमा रातो बुमेर आउने लक्षण देखा पर्छ। सुनसरी घटनापछि विभिन्न जिल्लामा फैलिएको तनावका कारण मृत्यु हुनेको संख्या 3 पुगेको छ। साउन 10 गते राति सुनसरीको कप्तानगंजमा उत्पन्न झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको थियो। सोही घटनामा घाइतेका युवाको बिहिबार विराटनगरमा मृत्युको घोषणा गरियो। सोही घटनाको विरोधमा सिराहामा भएको प्रदर्शनमा अर्का एक युवाले पनि ज्यान गुमाएका छन्। पछिल्लो घटनासँगै ज्यान गुमाउनेको संख्या 3 पुगेको छ। आइतबारबाट सुनसरीको दिवानगंज गाउँपालिका 3 कप्तानगंजका 24 वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। सोही घटनामा गम्भीर घाइते भएका अर्का 22 वर्षीय युवा जयप्रकाश मेहताको बिहिबार उपचारकै क्रममा विराटनगरको नौरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। यस्तै सुनसरीको घटनाको असर अन्यन्त्र सर्दा मधेस प्रदेशको सिराहामा पनि बिहिबार अर्को एक युवा गणेश यादवको ज्यान गएको छ। प्रहरीले चलाएको गोली लागेर ऐर्वेदिका अम्बाजे 20 वर्ष यादवको ज्यान गएको सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिनुभएको छ। विश्व प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पूर्जाको नेतृत्वको 10 वर्षीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको बोर्डर पिक हिमालमा हिम पहिरोमा परेर सम्पर्क विहीन भएको छ। विदेशीका अनुसार पाकिस्तानको कारोकोम हिम श्रृंखला अन्तर्गत अवस्थित 8,047 मिटर अग्लो बोर्ड पिकमा बिहिबार मध्यान्हतिर हिम पहिरो गएको थियो। त्यसैका टोलीसँग कुनै पनि सम्पर्क हुन नसकेको पाकिस्तानको पर्वतारोहण अधिकारी बताएका छन्। टोलीमा एक अमेरिकन, एक चिनिया, एक ओमानी र 5 नेपाली नागरिक छन्। टोलीका नेता निर्मल पुर्जाले सन् 2019 विश्वका 8,000 मिटर भन्दा अग्ला सबै 14 हिमाल केवल 6-6 महिना भन्दा बढ़ी अवधिमा आरोहण गरेर विश्व कीर्तिमानी कायम गर्नु भएको थियो। मौसम अनुकूल भएमा कुश तथा उद्धारका लागि हेलिकप्टर परिचालन गर्ने तयारी भइरहेको अधिकारीहरूले बताएका छन्। विराटनगरमा सद्भाव र्यालीको आयोजना गरिने भएको छ। जिल्ला प्रशासन कार्य मोरङले विराटनगर स्थित मोरङ उद्योग व्यापार संघको हलमा आयोजना गरेको सर्वदलीय बैठकले शताब्दीदेखिको हिन्दू र मुस्लिम समुदाय बीचको सामाजिक एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा खलल पुर्याउने कार्य निन्दनीय भएको निष्कर्ष निकाल्दै शुक्रबार सद्भाव र्यालीको आयोजना गर्ने निर्णय गरिएको छ। कार्यक्रममा उपस्थित सहभागीहरूले सामाजिक र धार्मिक सद्भाव कायम गराउन तथा शान्ति सुरक्षालाई थप मजबूत बनाउन सुरक्षा निकायहरूलाई सबैलाई सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। सो सर्वदलीय बैठकले सामाजिक र धार्मिक सद्भाव कायम गराउन शुक्रबार अर्थात आज सद्भाव र्यालीको आयोजना गरिने उल्लेख गरिएको छ। भारतका क्रिकेटर अन्जिया रहनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको छ। 38 वर्षीय क्रिकेटरले अन्तर्राष्ट्रिय क्रिकेटका सबै फर्मेटबाट सन्यास लिएको सामाजिक सञ्जाल मार्फत घोषणा गर्नुभएको हो। रहनाले भारतका लागि 50 टेस्ट, 90 एकदिवसीय र T20 अन्तर्राष्ट्रिय क्रिकेट खेल्नु भएको छ। उहाँको टेस्टमा 12 शतक सहित 5,077, एकदिवसीयमा 3 शतक सहित 2,962 र T20मा 1,08 सहित 375 रन बनाएका छन्। रहानेले पछिल्लो पटक सन् 2023 जुलाईमा वेस्ट इण्डिजसँगको टेस्ट क्रिकेट खेलेका थिए। उनले खेल जीवनकै सबैभन्दा ठूलो उपलब्धि मध्ये एक भनेको सन् 2020 र 21 अस्ट्रेलिया भ्रमणका क्रममा भारतलाई ऐतिहासिक 2-1 टेस्ट श्रृंखला जिताउनु रहेको छ। यस जितको सबैभन्दा उल्लेख्य पक्ष भनेको एलिडेडमा भएको पहिलो टेस्टमा 36 रनमै अल आउट भएपछि रहानेको कप्तानीमा भारतीय टोलीले शानदार पुनरागमन गरे थियो। रहाने विदेश भ्रमणका क्रममा भारतका लागि फरपर्दो मध्यक्रमका ब्याटर थिए। उनले घरेलू मैदानको तुलनामा विदेशमा धेरै टेस्ट खेलिसकेका छनृ।
अवस्थ बिहान 7 बजे को सोलो समाचार अंजु कार्की हाल चल रहा सूचना शिक्षा और स्वस्थ मनोरंजन का सोलो फिल्म सुंदर।

0: नमूना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-243 नमूना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमूना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसर मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमूना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा चोर बौद्ध सुलुखुम्बु
1: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
2: किन के भयो सन्चो भएन
1: होइन यतिकै जाने मन लागेन
2: यतिकै पनि हुन्छ
1: मैले साइन्सको कन्ठे गर्न सकिनँ सरले कुट्नुहुन्छ
2: ए कुरा त्यस्तो पो बाहिर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
3: नमस्ते कति टाइमले पाल्नु भयो
2: आज रिनाले स्कुल जान्न भने साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दैथे
3: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
1: हस् म्याडम
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: पत्तरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
1: ए के भो दौडिदिई पो आइस त।
0: दाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
1: भन को त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुन एफएमले तयार पारेको सामाजिक सन्देश।
3: आया आया भनेर पो बसेछ त, बिरामी हो क्या हो?
4: तीन दिनदेखि दात दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
3: कति पीर मानेको, के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
4: हो र के डेन्टल रे?
2: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डे नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
3: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
1: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा, प्रोपाइटर श्रीराम सहनी, सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।
6: आज मेरो जन्मदिन हो, याद त छ नि?
7: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँला र? ल आँखा बन्द गर त।
6: त्यसै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
7: ल अब आँखा खोला त।
6: वाउ कस्तो राम्रो उठी, अनि मङ्गलसूत्र पनि। ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनचाँदी पसलबाट हो नि। विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मङबारी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहताल, सम्पर्क नम्बर 97-42-28-40-56 र 98-67-53-0-620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचाँदी उद्योग, सोलु दुतकुन्दा नगरपालिका, कुडा नम्बर 5।

0: बालक बालिकालाई काममा लगाएको पाइमा कानून अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
2: किन खोज्नु भएको होला हजुर?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर रेडियोले त भनिरहन्छ नि तिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ।
2: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगर्नु न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
5: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
5: बाल बालिकालाई लागु औषध दुरूपयोग हटाउँछौ, लागु औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं, बाल बालिकालाई लागु औषधको प्रयोगबाट टाढा राखौ, बाल बालिकाको संगतमा ध्यान दिऊ, लागु औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ, बाल बालिकासँग नियमित संवाद गर्ने गरौं, बाल बालिकालाई घरमा माया र समय दिने गरौं, विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं, बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: सवारी साधन को इंजन और तेजी रूपण संबंधी सूचना आदरणीय सेवाग्राही महानुभावर तपाईले आफ्नो सवारी साधन नया खरीद गर्दा नामसारी गर्दा सवारी साधन को इंजिन र चेसिसको अवस्था रुजू वा अन्य कुनै कैफियत भई नभएको रुजू गरेर मात्र खरीद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ। उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर। सड़क प्रयोग गर्दा ध्यान दिउँ, सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली ठल तथा पानी निकास बन्द हुन नदिउँ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउँ, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: यौन हिंसाबाट बचौं र बचाऊ, यौनसन्य हिंसा सामाजिक अपराध हो, बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्, हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ, अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं, बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं, बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष सञ्चालन हुन सम्बन्धी सूचना
0: आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता, यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-243। नमुना दुधकुण्ड आयल फर्म स्टोर, प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसा मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46। नमुना दुधकुण्ड आयल फर्म स्टोर, सोलु दुधकुण्ड नगरपालिका 7 गारमा, झोर बौद्ध सुलुखुम्बु।
3: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिनँ नि है।
4: होइन,
3: यतिकै जाने मन लागेन।
4: यतिकै पनि हुन्छ,
3: मैले साइन्सको कन्ठे गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
4: ए, कुरा त्यस्तो थियो, नहेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
5: नमस्ते, कति टाइमले पाल्नु भयो?
4: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
5: ओहो।

0: के भो जरुरी पो आइस त
1: दाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेछ
0: भन को थियो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नु पर्छ मलाई राम्रोसँग थाहा छ
2: बुवा तपाईहरु किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाई समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौं अधिकारको दुरुपयोग नगरौं जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: आज मेरो जन्मदिन हो, याद त छ नि?
2: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र? ल आँखा बन्द गर त।
1: त्यसै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
2: ल अब आँखा खोल त।
1: वाउ कस्तो राम्रो उठी, अनि मङ्गलसूत्र पनि। ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनसादी पसलबाट हो नि। विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालदारी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रोहपाल, सम्पर्क नम्बर 9742840056 र 9867530620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनसादी उद्योग, सोलु दुतकुण्ड नगरपालिका, कुडा नम्बर 5, सलेरी, सोलुखुम्बु।

0: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
1: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
0: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
1: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगर्नु न हजुर
2: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
3: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिउँ
4: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ घरबारै बिग्रिन जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त लागौसो कोलकातामा देखिने जस्तै लक्षण छ त कतै चाहिँ लागौसो त भाइ के भएको तिमीलाई घाँटी भन त
5: खै दिदी के हो मेरो साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाड्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
4: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्कै सबै छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
5: हुन्छ दिदी धन्यवाद अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै ठिक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिनु
4: बारिशमा लज सृजना गरी धुबेचरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लघु औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिउ स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हात्ती बालो गरौं लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खगु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्

0: प्रोलू एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हाम्रो अभियान
1: साउन्डचेक सोनी एफएम स्टुडियो टाइम
2: इट्स 8 AM बिहानको 8 बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलु दुतकुन नगर पालिका 5 सोलु सुंदर
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: राति 8 बजे पुनः प्रसारण पनि हुन्छ। आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल आज खीर खाने दिनका लागि दूधको माग व्यवस्थापन र दुग्ध क्षेत्रको अवस्थाबारे केन्द्रित छ। आज साउन 15 अर्थात खीर खाने दिन असार 15 मा दही चिउरा खाएर रोपाई महोत्सव मनाए जस्तै आज साउन 15 मा खीर खाएर रोपाई सकिएको खुशियाली मनाउने सांस्कृतिक परम्परा छ। खीर धार्मिक सांस्कृतिक रूपमा मात्रै होइन स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायक मानिन्छ। यस वर्ष राष्ट्रिय खीर दिवसका लागि खीरको परिकार किसानको सम्मान डेयरी उद्योगको स्वाभिमान नेपाली संस्कृतिको पहिचान नारा तय गरिएको छ। अरू बेला कमै खाने गरे पनि आजको दिन धेरैले खीर खाने गर्छन्। अरू दिनको तुलनामा आज दूधको माग र खपत उच्च हुन्छ। यसै विषयमा कुराकानीका लागि आज हामीसँग हुनुहुन्छ नेपाल डेयरी एसोसिएशनका अध्यक्ष प्रहलाद दाहाल। उहाँलाई मैले शुरूमा आज खीर खाने दिनकै लागि दूधको माग र कारोबार के कस्तो हुन्छ भनेर सोधेको छु।
7: अब हाम्रो अघि पछि भन्दा लगभग यो चाहिँ अलिक बढी एकदमै धेरै खपत हुन्छ किनभने देशभरिका मान्छेहरूले यसलाई एउटा संस्कृति रूपमा परम्पराको रूपमा चाहिँ मनाउने गर्नुहुन्छ र हाम्रो आँकडा अनुसार करिब 1 करोड़ लिटर दूध चाहिँ खपत हुन्छ जसबाट लगभग 1 अर्ब कारोबार यो हाम्रो दूध मात्रबाट हुन्छ भन्ने मलाई लाग्छ।
6: कारोबार चाहिँ आजको दिन उच्च नै रहन्छ।
7: यो एकदमै धेरै किनभने कहिल्यै खीर नखानेले पनि मतलब आजको दिनमा चाहिँ खीर खाने गर्नुहुन्छ भोलि नखाए पनि त्यस्तो छ। विशेष गरेर एउटा हामी चाडपर्व उत्सवको रूपमा लिन्छौं यसलाई त्यसकारणले नेपाली समाजमा सबैले चाहिँ बिहान बेलुका अथवा अफिसमा अहिले हर ठाउँमा यति मात्र नभएर अहिले पछिल्लो समय के पनि बढ़ेको छ भने विभिन्न अफिस कार्यालयहरूमा पनि खाजाको रूपमा त्यहाँ पनि खीरै खाने चलनहरू गत 8-10 वर्ष यता चाहिँ यसरी यो परम्परा पनि चलेको छ।
6: खीर खाने दिनको परम्परा खास गरी तपाईँले आजको दिन 1 अर्ब कारोबार हुन्छ यो अन्तर्गत चाहिँ 1 करोड़ लिटर दूधको चाहिँ खपत हुन्छ भनेर भन्नुभयो। हामीले अघिल्लो महिना चाहिँ असार 15 मा चाहिँ दही चिउरा एउटा रोपाई महोत्सव मनायो। आज हामी साउन 15 ठ्याक्कै 1 महिना पछाडि चाहिँ खीर खाने दिन मनाउँछौ। यो दुईटा दिवस दुईटा दिनको चाहिँ अन्तर के कति फरक पर्न जान्छ?
7: लगभग लगभग उस्तै हो होइन। अब दूध चाहिँ अलिक बढी खपत हुन्छ किनभने खीर बनाउनलाई चाहिँ दूध धेरै चाहिन्छ। अब दही चाहिँ जति हो त्यति नै हुन्थ्यो त्यस कारणले दही चाहिँ हामीले 75 लाख लिटर खपत भएको अनुमान हामीले गरेका थियौँ लगभग त्यो मिल्यो। अब दूध चाहिँ हामीले 1 करोड़ लिटरको चाहिँ अनुमान गरेका छौँ होइन त्यस कारणले अब त्यो भोलि मतलब थाहा हुन्छ अब आज बेलुकासम्म हामीले अथवा भोलिसम्म त्यो कुराहरू थाहा हुन्छ कति खपत भयो कति के भयो भनेर। अब यसमा चाहिँ के छ भने हाम्रो नेपाल चाहिँ विविध सांस्कृतिक विभिन्न भाषा धर्म भने जस्तै एकदमै धेरै चाडपर्वहरू हामीले मिलाउँछौँ र हाम्रो पुर्खाहरूले चाहिँ कुनै पनि कुराहरू खानालाई नछुटोस् र समय अनुसारको चाहिँ त्यो मौसम अनुसारको उसलाई आवश्यक प्रोटिनहरू पूरा गर्नको लागि चाहिँ त्यस्तो व्यवस्थापन चाहिँ गरिएको मानिन्छ अत्यन्त वैज्ञानिक तरिकाले गरिएको छ। जस्तै अब दही चिउराको कुरा छ भने त्यस्तै महत्व छ। अहिले खीरको कुरामा चाहिँ अब असार साउनमा हिलोमा काम गर्नुपर्ने चिसोमा अब भिज्नुपर्ने पानीमा होइन यी सबै कुराहरूले गर्दाखेरि मसला हाल्ने त्यसपछि त्यसलाई खीरहरू तताएर खाने अनि काम गर्न जाँदाखेरि अब खानेकुराहरू समयमा नहुने अरू कुराले गर्दा प्रोटिन कम भएको हुनाले खीरमा चाहिँ प्रोटिनहरू सबै चाहिँ मिल्ने हुँदाखेरि चाहिँ खीर खाने दिनलाई विशेष मानेर चाहिँ खाने गरिएको छ। अझ गाउँघरमा त बेच्न लाने दूधहरू नबेचिकन बेलुका घरमा सबै परिवारहरू एक ठाउँमा भएर अझ आफ्नो इष्टमित्रहरूलाई बोलाएर पनि यो चाडले चाहिँ सामाजिक एकता, पारिवारिक एकता, हाम्रो होइन संस्कार संस्कृति यसले धेरै कुरालाई समेटेको छ। र पौडाले के भनेअनुसार त तपाईँलाई थाहा पनि होला, जुन हामीले श्राद्ध गर्छौं र पिन्ना चढाउँछौं त्यो पिन्ना पनि एक प्रकारको खीर हो,
6: यो स्वास्थ्यसँग जोडियो,
7: धेरै
6: लाभदायक
7: लाभदायक। अनि अर्को कुरो खीर चाहिँ फेरि कस्तो पनि हो भने हामीले अरू कुरा चामल पकाइसकेपछि चाहिँ तपाईँको जुठो हुन्छ, खीर चाहिँ प्रसादको रूपमा चाहिँ चढाइन्छ यसलाई चाहिँ र ग्रहण गरिन्छ। हामी शुभ कार्य जी हुँदाखेरि पनि पहिलो हाम्रोमा पाक्ने भनेको त खीर हो नि, तर त्यो भात भयो भने भात चाहिँ जुठो भयो त्यो हुँदैन, तर त्यही दुधमा फेरि चामल हालिसकेपछि चाहिँ के भयो भने त्यो शुद्ध भयो। त्यसैले यसको एउटा धार्मिक होइन हाम्रो सांस्कृतिक परम्पराभित्र अत्यन्तै एउटा चाहिँ यो राम्रो चाहिँ रूपमा यसलाई हेरिन्छ।
6: त्यो भयो, त्यसमा चाहिँ घिउ पनि मिलेको भयो, दुध त्यसै आफैमा पनि शुद्ध भयो, शुद्ध परिकारका रूपमा चाहिँ
7: यसलाई दुध हाल्ने मसलाहरू हाल्ने होइन यसलाई घटेर चाहिँ खाने यसरी चाहिँ यस्तो कुराहरू छ।
6: कुराकानीमा हुनुहुन्छ नेपाल डेयरी एसोसिएशनका अध्यक्ष प्रहलाद दाहाल। आज साउन पन्ध्र विशेष गरी खीर खाएर मनाइँदैछ, अरू दिनको तुलनामा चाहिँ आज दूधको माग बढ्छ भनेर तपाईँले भन्नुभयो। कतिपयले त आज नबेचेर पनि आफै घर परिवारको लागि भनेर जोहो पनि गर्नुहुन्छ, साँचेर पनि राख्नुहुन्छ, बेलुका खीर खाने हो भनेर त्यो चलन पनि छ। अब तपाईँहरूले त माग धान्नु पर्यो, बजारमा उपभोक्ता माग पुर्याउनु पर्यो, अब कसरी पुर्याउनुहुन्छ?
7: यो चाहिँ एकदमै सधैँ सोधिने कुरा र सबैलाई जिज्ञासा विषय पनि हो यो, होइन किनभने गाई बस्तीले दूध बराबर दिन्छ बढ्दैन, अनि दूध चाहिँ अहिलेपछि टोटल दूध उत्पादन चाहिँ दैनिक अब जम्मा 72 लाख लिटरदेखि 76 लाख म्याक्सिमम पुगेको हाम्रो रेकर्ड छ। अनि बजारमा दूध चाहिँ फेरि हामी बारम्बार भन्ने गरेका छौँ जम्मा 31 लाख लिटर दूध बजारमा आउँछ भन्छौँ हामी, अनि बाँकी 1 करोड लिटर दूध चाहिँ कहाँबाट पुर्याउनुहुन्छ भनेर यो क्वेसन चाहिँ अथवा योभन्दा पहिलाका दिनहरूमा अथवा विशेष चाडबाडहरूमा यो उठ्ने गर्दछ यो कुराहरू। यो महत्वपूर्ण पनि हो किनभने कहाँबाट आउँछ त भन्ने कुरा होइन, न डुप्लिकेट दूध खाइरहेछौँ कि हामी, न क्वालिटी नभएको दूध खाइरहेछौँ कि, न आयातित दूध खाइरहेछौँ कि भन्ने जिज्ञासा हुनसक्छ। त्यो चाहिँ वास्तवमा के हो भने हाम्रो नेपालमा चाहिँ लिन र फ्लस सिजन, दूध बढी उत्पादन हुने र दूध कम उत्पादन हुने सिजन हुन्छ, अनि त्यो सिजनमा चाहिँ दूध बढी उत्पादन हुने सिजनमा चाहिँ हामीले दूध सबै किनेर खपत गर्छौँ र त्यसलाई धुलो दूध बनाएर राख्छौँ। पहिला पहिला चाहिँ धुलो दूध बनाउने कारखानाहरू थिएनन् र मिल्क होलिडे भन्थ्यो हामी, दूधहरू फाल्ने कुराहरू थियो, आजभोलि चाहिँ मिल्क होलिडे गर्नु पर्दैन किनभने नेपालमै लगभग 8-9 वटा 10 अहिले त 13-12 वटा जति भएका पाउडर प्लान्टहरू होइन, 12-13 वटा पाउडर प्लान्ट भइसकेपछि त्यो पाउडर दूध कारखानामा चाहिँ बढी भएको दूधलाई धुलो दूध बनाउने राख्ने र हामीले नपुगेको बेलामा हामीले त्यसलाई प्रयोग गर्ने त्यसो हामीले गर्छौँ एउटा कुरा भन्यो। अनि अर्को कुरा चाहिँ अब त्यो कहिलेदेखि गर्ने त भन्दा फेरि पाउडर मात्र मिसायो भने त्यो दुधको क्वालिटी आउँदैन होइन, किन त्यसलाई चाहिँ हामीले के गर्छौँ भने 1 हप्ता 10 दिनदेखि चाहिँ सपोज मानौ मैले 10,000 लिटर दुध चाहिँ मैले बजारमा बिक्री वितरण गर्छु भने अब मैले त्यसलाई चाहिँ 12,000 बनाउने, धुलो दुध हालेर 12 बनाउने, अनि 12 बनाइसकेपछि 2,000 मैले स्टक गर्ने एकचोटि, अब फेरि अर्को दिन पनि 12,000 बनाउने, फेरि 2,000 स्टक गर्ने, गर्दै गर्दै गर्दै गर्दै जाँदाखेरि 10,000 बेच्ने मान्छेले त 30,000 बेच्ने त हो नि, त्योभन्दा त भएन। अनि 10 दिनमा हामीले 2,000 बनायो भने त 20,000 एक्स्ट्रा हामीसँग भइहाल्यो, त्यसले गर्दाखेरि अलिअलि अलिअलि गरेर हामीले स्टक गरेर मेन्टेन गर्ने हो, एकै दिन होइन। र यसरी सबैले बुझिदिनु होला, र नेपालमा आज पाउने दूध जुन छ अथवा हामीले चाहिँ असार 15 अथवा कुनै चाड विशेषहरूमा जति पनि पाउने दूध तथा दुग्ध पदार्थहरू गुणस्तर छन्, राम्रो छ, उपयोग गर्न चाहिँ हामी ढुक्क भएर उपयोग गर्न सक्छौँ र गुणस्तरको हामी त्यसलाई जिम्मा लिन सक्छौँ हामी उद्योगहरूले, किनभने त्यो चाहिँ त्यो मापदण्डभित्र रहेर जे जे त्यो मतलब वस्तुहरू हुनुपर्थ्यो, जुन गुणस्तरको हुनुपर्थ्यो, जति फ्याट जति एसएनएफ जे हुनुपर्थ्यो, त्यो सबै कुरा मापदण्ड पुर्याएर बनाइएको हुन्छ, ढुक्क भएर हामी दूध चाहिँ प्रयोग गर्न सक्छौँ।
6: उसो भए त सिजनको हिसाबले यो मनसुनको बेला असार 15 पनि मनसुनकै बेला पर्यो, साउन 15 पनि अहिले मनसुनकै बेला पर्यो, दूध र दुग्धजन्य पदार्थको चाहिँ माग पनि उच्च हुने बेला पनि पर्यो। तपाईँले अघि दुई सिजनका कुरा गर्नुभयो, लिन र फ्लस भनेर, यो सिजन अनुसार चाहिँ कसरी हामी छुट्याउन सक्छौँ?
7: यसलाई चाहिँ कसरी हुन्छ भने लगभग कार्तिक मङ्सिर पुष माघ फागुन भनौ न, यसलाई चाहिँ हामी लिन सिजन भन्छौँ दुधमा पुग्ने। अनि जुन अब चैत वैशाख जेठ असार साउन भदौ असोजसम्म चाहिँ हामी यसलाई चाहिँ लिन सिजन भन्छौँ, दूध नपुग्ने सिजन होइन, यो दूध पनि नपुग्ने पनि हुन्छ, उत्पादन पनि कम हुँदाखेरि यसलाई बढी असर हामीलाई परिरहेको हुन्छ। र अब कार्तिक देखि चाहिँ लगभग चाडबाडहरू सकिने जाडो आउने होइन दही मही खपत आइसक्रिम खपतहरू कम हुने र दूध बढी हुन्छ अनि त्यो दूधलाई चाहिँ हामी ठुलो दूध बनाएर राख्ने गर्छौँ।
6: ए भनेको जाडो सिजनमा चाहिँ तुलनात्मक रूपमा चाहिँ खपत कम
7: हुन्छ उत्पादन पनि त्यो बेला हुन्छ।
6: अरू सामान्य दिनको चाहिँ तुलनामा माग बढ्दाखेरि तपाईँहरूले पहिल्यै राखेको दूधलाई धुलो बनाउने र धुलोको रूपमा चाहिँ पछि फेरि प्रयोग गर्नु पर्यो त्यसलाई फेरि झोलकै रूपमा परिणत गर्नु
7: कस्तो हुन्छ भने हामीले झोललाई चाहिँ पाउडर बनाउँछौँ होइन अनि फेरि त्यसलाई चाहिँ हामीलाई आवश्यकता पर्दाखेरि पाउडरलाई फेरि झोल बनाउँछौँ हामी। यो खर्चिलो चाहिँ खर्चिलो छ महँगो पनि हुन्छ अलिकति तर हुँदै नहुनु नटर्नु भन्दा त बजार ढाल्नु त पर्यो त्यस अर्थमा हामीले यसलाई यसरी प्रयोग गर्छौँ र अघि पछि हामीलाई कहिले कहीँ सोधिने प्रश्न पनि के हुन्छ भने यसमा मिसावट छ कि छैन भन्नुहुन्छ होइन अनि के भनेर सोध्यो भने पाउडर दुध भन्नुहुन्छ क्या त्यो त नबुझेर हो पाउडर दुध खान लायकको खानै हुन्छ हामीले पाउडर मात्र खाँदा पनि हुन्छ कसैलाई फ्याट खानु हुँदैन जेरो फ्याटको दुध खानु छ भने चिया पकाएर मजाले हामी पाउडर दुध खान सक्छौँ। आजभोलि धेरै ठाउँमा चाहिँ हामीले त्यो देख्छौँ पनि होइन कतिपय ठाउँमा पाउडर लगाएर राखेको हुन्छ आवश्यकता हुन्छ चलाउने हुन्छ विदेशमा त त्यो धेरै चलन छ हाम्रो नेपालमा अलिक कम छ यो भएको पनि किन हो भने नि मैले एउटा आफ्नै आँकडा निकालेको छु क्या यो तथ्याङ्क मेरो आफ्नो व्यवहारिक कुरा जस्तै कस्तो भने 40 वर्षभन्दा मुनिका मान्छेहरूले चाहिँ रियल जुन हाम्रो नेपालमा धेरै उत्पादन हुन्छ नि यसको टेस्ट नै थाहा पाउनु भएको छैन क्या किनेर मात्र खानु भएको छ नि त आफूले उत्पादन गरेर बोटमै टिपेर अथवा बारीमै टिपेर खेतमै गएर अथवा गोठमा गएर त काम गर्ने अलिक कमै हुनुहुन्छ अनि 40-60 सम्मको मान्छेहरूले चाहिँ जुन हाम्रो उमेरहरूको मान्छे जुन छ त्यो लेभलको मान्छेलाई चाहिँ हामीले सबै कुरा भोग्यौँ क्या हामीले आफैले खेतबारीमा काम पनि गर्यौं आफै त्यहाँबाट चाहिँ बारीमा अब फलेको फलहरू आफै रूख रूखमै चढेर हामी खायौं गोठमा आफैले भैँसी दोएर चाहिँ दुध तताएर खायौं हामीले होइन अनि खेतबारीमा मकै आफैले रोप्यो आफैले गोडियो सबै त्यो टेस्ट रियल टेस्ट हुन्छ नि त्यो भोगाइरहेको छ क्या हामीलाई तर फेरि अब 60 भन्दा बढीको मान्छेहरूलाई के भने थाहा चाहिँ छ तर उहाँहरू चाहिँ विदेश घुम्नुभयो छोराछोरी नातिहरू सबै विदेशमा भयो अनि उनीहरूबाट गाइडेड भएर फेरि उहाँहरू चाहिँ फेरि अहिले त्यो टिमेज जस्तो चाहिँ उहाँहरू चाहिँ फर्किनु भएको छ। बजारमा सामान किन्न आउँदाखेरि पनि तपाईँले यसो हेर्नुहोस् यो 40-60 वर्षको मान्छेले के पनि सोद्धैन क्या उसले चाहिँ के गर्छ भने ल मलाई दिनुहोस् लानुहोस् भन्छ 40 वर्षभन्दा मुनिका मान्छेहरूले पनि डेट एक्सपायरी कहिले के कति उत्पादन कति फ्याट कति के त्यो सबै बुझेर लानुहुन्छ अनि 60 भन्दा बढी ठूलो मतलब जो हुनुहुन्छ उहाँहरूले पनि सबै कुरा बुझ्न थाल्नु भएको छ बुझेर लानुहुन्छ त्यसको मतलब के त भन्दा घरमा छोरा अथवा नातिहरूले चाहिँ त्यो बुझेर आउनुहोस् है डेट यस्तो हुन्छ यो यस्तो हुन्छ यस्तो हुन्छ भनेर उहाँहरू गाइडेड भएर आउनुहुन्छ यस्तो चाहिँ हामीले भेटेका छौँ र यो फूड ह्याबिट पनि हो अहिले पनि पछिल्लो समय यसो हेर्नुहोस् न कसैले तरकारी चाहिँ यो अर्ग्यानिक है मैले बारीमा आफैले उत्पादन गरेर ल्याएको भने हाना लुच हुन्छ त्यसको मूल्यको कुनै प्रभाव छैन तर हामीले राम्रै बनाएर राखेका छौँ सुपर मार्केटमा गएर टक्क प्याकेजिङ गरेर सागै राख्यो भने पनि हाम्रो मनस्थितिमा चाहिँ के छ भने यो चाहिँ केमिकल हालेको यो राम्रो होइन होइन यो फ्रेस होइन भन्ने खालको भावना हाम्रोमा छ त्यस कारणले अब यो फूड ह्याबिटले पनि धेरै कुराको चाहिँ यो अलिक फरक बनाएको छ जस्तो लाग्छ
6: बुझाइ त्यस अनुसार फरक छ उमेर अनुसारको चाहिँ तपाईँले उदाहरण दिनुभयो कुराकानीमा हुनुहुन्छ नेपाल डेयरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहाल कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज हामी विशेष गरी साउन 15 को दिन जुन खीर र खीर खानका लागि आवश्यक दूधको व्यवस्थापन बजार अवस्था के छ भनेर कुराकानी जोड्दैछौं तपाईँले त्यो एउटा अनुभव जोड्दै गर्दाखेरि मैले एउटा उदाहरण दिन खोजे अहिले चाहिँ अहिलेको बालबच्चाहरूलाई दूध कहाँबाट आउँछ भन्ने हो भने गाउँघरको पाटो अलिक फरक छ तर शहरी क्षेत्रको पाटो चाहिँ तपाईँले पनि बुझ्नु भएको छ अलिकति फरक छ हामी यो अवस्थामा चाहिँ आइपुगेका छौँ।
7: हो अब यसलाई चाहिँ हाम्रो नेपाली रेस्टुरेन्टले के गरिरहेको छ भने हामीले यो सबै कुराहरू हाम्रो बाल बच्चा हामी सबैले चाहिँ के हो त वास्तविकता भनेर थाहा पाउनुपर्छ त्यो थाहा पाउनको लागि कोही न कोहीले त अगुवाई गरिदिनु पर्यो कोही न कोहीले त त्यो चाहिँ कामहरू गरिदिनु पर्यो होइन त्यो काम चाहिँ हाम्रो नेपाली रेस्टुरेन्टले गरिरहेको छ जस्तै मही अभियान मही त लोप भएर गएको थियो नि होइन कसैले ठेकीमै मही तुल्याएको त सायद अहिलेको 20-25 वर्ष भएको जो हुन्छ वयस्कहरू अथवा बालबच्चाहरू हुन्छ उहाँ त देख्दै देख्नु भएन होइन अथवा युट्युबमा काहीँ फिल्महरूमा देख्नुभयो होला त्योभन्दा बाहेक देख्नु भएन तपाईँ हामीले भोग्यौं नै हामी आफैले होइन त्यसलाई चाहिँ सबैले जान्नुपर्छ के हो भनेर हामीले के गर्यौं भने ठेकीमै दरबार मार्गमा हामीले मही तुल्याएरै हामीले प्रत्यक्ष मही खुवायौं। त्यसपछि सबैजना घर घरबाट चाहिँ बुवा आमाले चाहिँ आफ्ना साना साना बच्चाहरूलाई ल्याएर ठेकीमा मही तुल्याउन लगाउनु भयो। हामीले हिजो यसरी मही तुल्याएर खान्थ्यौं, हजुरआमाले यसरी मही तुल्याउनुहुन्थ्यो, यसपरि यहाँबाट घिउ आउँथ्यो, यो नहुने हामी यसरी आफै काँचै हामी खान्थ्यौं, रोटीमा लगाउँथ्यौं, यस्तो यस्तो कुराहरू चाहिँ भनेर चाहिँ त्यो गरियो। त्यसपछि त्यो मही पहिला पहिला चाहिँ मैले यसो हेरेको, मही खायो भने मान्छेलाई चाहिँ हेरेको दृष्टिकोणले हेर्ने, पैसा नभएको, गरीब, आधुनिकता नबुझेको, अन्य पेय पदार्थको बारेमा केही थाहै नभएको, यो चाहिँ एकदम अबुझ मान्छे भन्ने टाइपले हेरिन्थ्यो भने दृष्टिकोण। अब अहिले पछिल्लो समय चाहिँ ती सबै परिवर्तन भएर ठूल्ठूला बोझ भतेर होइन सबै ठाउँमा चाहिँ त्यो मैले चाहिँ स्थान पाइरहेको छ होइन, भनेपछि गरेपछि हुँदो रहेछ नि त। त्यसै गरी अब यो दूधको बारेमा पनि तपाईँले भने जस्तो बालबालिकालाई थाहा त दिनु पर्यो। त्यसपछि हामीले नेपाल रेडियो स्टेसनले के गरेका छौँ भने हामीले एउटा भिडियो पनि बनाएको छौँ, गीत पनि छ, अनि त्यो गीतमा चाहिँ गोठदेखि ओठसम्मको कुराहरू समेटिएको छ, कसरी दूध उत्पादन हुन्छ, कहाँ गएर प्रशोधन हुन्छ, अनि होइन बिजुली वितरण कसरी हुन्छ, त्यसपछि गएर त्यहाँबाट पैसा कसरी आउँछ, को को चाहिँ यो सरकारवालाहरू निकायहरू छन् भनेर हामीले त्यो गीत पनि एउटा बनाएको छौँ। त्यो गीतलाई पनि सँगै राखेर भिजुअल देखाउने हामीले एउटा डकुमेन्ट्री पनि बनाएको छौँ, अनि स्कूल स्कूलमा जाने हामी, अनि त्यहाँ दूध पान गराउने, अनि दूध चाहिँ यसरी आउँछ, यस्तो महत्व, यो यसरी खानुपर्छ, यो खायो भने यस्तो हुन्छ भनेर हामीले सबै कुराहरू विस्तृत रूपमा बताउने गरेका छौँ। आजसम्म हामीले करिब करिब झनै 200 स्कूलहरूमा चाहिँ हामीले ती कार्यक्रमहरू गर्यौं। यसबाट करिब करिब झनै लाखौंजना बालबालिकाहरू चाहिँ यसबाट चाहिँ कमजोरी अनि केही कुराहरू बुझ्ने हुनुभएको छ। र अर्को हामीले के गर्छौं भने कुनै पनि कार्यक्रमहरूको ओपनिङ गर्दा पनि जस्तै हिजो हामीले खीर प्रवर्धन कार्यक्रम गर्यौं, त्यो खीर प्रवर्धन कार्यक्रममा हामीले के गर्यौं भने स्कूलबाट बालबालिकाहरूलाई बोलाएर उहाँहरूलाई नै खीर खुवाएर हामीले गर्यौं, र यो यस्तो यस्तो भनेर बतायौं। दही चिउराको पनि हामी त्यसो गर्छौं, कुनै कार्यक्रमको गर्नु पर्यो भने त्यो कार्यक्रमको उद्घाटन चाहिँ हामी 500 बत्ती बाल्ने अरू कुरा एउटा छ भने हामी बालबालिकालाई दूध खुवाएर गराउँछौँ, हामी कति ठाउँमा दही खुवाएर गर्छौँ, कति ठाउँमा मही खुवाएर गर्छौँ। यसरी चाहिँ हामीले यसलाई चाहिँ अभियानको रूपमा चाहिँ हामीले लग्या छौँ। जस्तै नेपालमा चाहिँ सेप्टेम्बर महिनाको अन्तिम बुधबार नेपालमा मात्र होइन विश्वभरि नै एउटा विश्व स्कूल दूध दिवस भनेर मनाइन्छ। त्यो दिन चाहिँ मैले यसो हेरेको लगभग विश्वमा धेरैवटा चाहिँ देशहरूमा कहीँ त्यो दिन छुट्टी नै हुँदो रहेछ क्या, सबै खुल्ने क्या, त्यस्तो दिन मनाएको रहेछ। कहीँ कहीँ त आफ्नो लोकल छुट्टी अथवा केही होला, तर देशभरिको कुरा गर्ने, विश्वभरिको कुरा गर्ने हो भने त्यस्तो दिन मनाएको रहेछ क्या। सेप्टेम्बर महिनाको अन्तिम बुधबार चाहिँ विश्व दूध दिवस मनाइन्छ, अनि त्यसलाई अवसर बनाएर पनि नेपाल डेरिसनले लगभग विगत 10 वर्षदेखि चाहिँ यी कार्यक्रमहरू गरिरहेको छ। त्यो बेला हामीले वक्तृत्व कला प्रतियोगिता गर्छौँ, कविता प्रतियोगिता गर्छौँ होइन, यसरी मीडियाहरूमा गएर हामी चाहिँ आफ्ना कुराहरू राख्ने, प्रेस मिट गर्ने, दूधको बारेमा बताउने यस्तो कामहरू गरेका छौँ। र हाम्रो नेपाल डेरी एसोसिएसनले लगभग चाहिँ 6-7 वर्ष भयो हामीले यही अभियानहरू चाहिँ अलिक व्यापक रूपमा पठाउने, सबैलाई जानकारी दिने, डेरी भनेको के हो, दूध भनेको के हो, दूध कहाँबाट आउँछ, यसको प्रक्रियाहरू के छन् भन्ने कुराहरू चाहिँ बताउने गरेका छौँ। यसले राम्रो पनि भएको छ
8: दाहालज्यू, तपाईँले भने जस्तै अभियानहरू चलेका छन्, कार्यक्रम भएका छन्, मही अभियान अघि जोड्नुभयो, स्कूल स्कूलमा चाहिँ दूधको अभियान तपाईँले जोड्नुभयो, असार 15 दही चिउराको कुरा आउँछ, साउन 15 खीरको कुरा आउँछ, अरू पनि यस्ता चाहिँ दिवसहरू छन्, तीजमा चाहिँ तपाईँहरूले त्यस्तै चाहिँ अभियानको कार्यक्रमहरू गर्नुपर्छ। यो पछिल्लो चरणमा यस्ता अभियान चलाउनु पर्ने खाँचो, अभियान चलाउनु पर्ने आवश्यकता चाहिँ किन खड्कियो, भले कि यी हाम्रो धार्मिक, सामाजिक, सांस्कृतिक विषयसँग, परम्परासँग जोडिएका विषय हुन् नि।
7: हो, यो चाहिँ कस्तो भयो भने पछिल्लो समय चाहिँ कहिलेकाहीँ नबुझेर समस्या हुन्छ, कहिलेकाहीँ बढी बुझेर समस्या हुन्छ होइन। हामी अहिले चाहिँ मलाई गाह्रोसम्म लाग्छ हामी बढी बुझेर हामी समस्यामा भएको छौँ क्या। हामीलाई युरोप, अमेरिका, अब गल्फ होइन विश्वको सबै कुराहरू हामीलाई थाहा भयो, अनि त्यो थाहा भइसकेपछि हाम्रा कुराहरू हामीलाई त्यति राम्रो लागेन र बाहिर आयातित कुराहरू हामीलाई राम्रो लाग्न लाग्यो। त्यो आयातित कुराहरूतिर हामी चाहिँ आकर्षण भयौँ, जस्तै बर्थडे मनाउने कुरा होइन, हाम्रो परम्परा अनुसार त दियोमा बत्ती बालेर पूजा गरेर मिठो मसिनो खाएर चोखो हिँडो बसेर मनाउने हो नि त होइन, तर केक काटेर बत्ती फुकेर मनाउने त होइन। तर हामी यसो गर्न थाल्यौं कि हामी त्यो आधुनिकतामा यति भिज्न थाल्यौं, हाम्रो बुवा आमा जो हजुरआमा हजुरबुवाहरूलाई जसले चाहिँ जिन्दगीमा कहिले पनि बत्ती फुकेका छैन, उहाँहरू बाल्ने मात्र काम गर्नुभएको छ, त्यस्ता मान्छेहरूलाई पनि हामीले चाहिँ लगेर मेनबत्ती फुक्न लगाएर आधुनिकताको नाममा हामीले त्यस्ता खालका चाहिँ अलिकति आयातित परम्पराहरूलाई प्राथमिकता दिन थाल्यौं, त्यसले नै बिग्रेको हो। तर अब तपाई हामीले यो कुराहरू संरक्षण गरेनौ, हामीले यो कुराहरू बताएनौ र हाम्रो महत्व हामीले हाम्रा बालबालिकाहरूलाई बुझाउन सकेनौ, अब आउने पुस्ताहरूलाई बुझाउन सकेनौ भने यो लोप भएर जाने नै हो। त्यस कारणले यसको जिम्मेवार त हामी हौ नि त, तपाईँ हामी होइन। त्यस कारणले जो जसले जहाँबाट सक्छौ हामी त्यो कुरा हामी गरौं, पक्कै पनि हाम्रो परम्परा, हाम्रो संस्कृति, हाम्रो चाहिँ व्यवहारले चाहिँ हाम्रो देशको पहिचान बन्ने हो। तपाईँलाई बाहिर विदेश गयो भने केले चिन्ने त? दसैँमा टीका लगाएपछि हामी नेपाली भन्ने थाहा हुन्छ, शिरमा ढाका टोपी लगाएपछि नेपाली भन्ने थाहा हुन्छ, दौरा सुरुवाल लगायो भने थाहा हुने भयो, दही चिउरा खाइयो भने यिनीहरू चाहिँ होइन नेपालका रहेछन् भने, खिर खाने कुराहरू भयो, मोहीको कुराहरू भयो, यस्ता धेरै कुराहरू हामी नेपाली भनेर चिलाउने हाम्रो परम्परा संस्कृतिहरू छन्, त्यसलाई बचाउनुपर्छ। र विदेशमा पनि तपाईँले हेर्नुभयो भने जतिसुकै आधुनिकतामा गए तापनि आफ्ना हिजोका मौलिक परम्पराहरूलाई कसैले छोडेको छैन क्या, तर छोड्नेमा हामी नेपाली मात्र पर्छौ। र अब हामीले के बुझिसक्यौं भने बुझ्नुपर्छ होइन, यदि नबुझेको भए पनि हामीले हाम्रा परम्परा, हाम्रा संस्कृति, हाम्रा मौलिक कुराहरूलाई छोड्नु हुँदैन, हाम्रो पहिचान नै त्यही हो भन्न चाहन्छौ हामी।
6: जो धेरै चाहिँ कृषिसँग सम्बन्धित छन् र कृषिमा जोडिएका कुराहरू पनि छन्, खास गरी अब यो दूध, दुग्धजन्य पदार्थ व्यवसाय चाहिँ यो जोडिएको कुरा भयो। नेपाल डेयरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहाल यो कुराकानीमा हामीसँग हुनुहुन्छ। आज साउन पन्ध्रको दिन खिर खाने एउटा चाहिँ सांस्कृतिक परम्परा हो, भनेपछि शहरी र ग्रामीण क्षेत्रमा दुग्ध व्यवसायको प्रवर्धनमा चाहिँ आजको दिनले कस्तो भूमिका खेल्छ, त्यसै गरी विगत असार पन्ध्रको दिनले चाहिँ कस्तो भूमिका खेल्छ, हामी कसरी उदाहरण दिन सक्छौ?
7: अब यसको चाहिँ कस्तो छ भने पछिल्लो समय हामीले कुरा गर्दाखेरि पहिलो कुरा त कृषि पेसा नै सम्बन्धित पेसा छैन। कृषि पेसा गर्ने भनेपछि पढाइ लेखाइले गर्नु हुँदैन, बुझ्ने मान्छेले गर्नु हुँदैन, पैसा कमाउने मान्छेले गर्नु हुँदैन भन्ने खालको गलत जुन भाष्य छ, बुझाइ छ, त्यो नै हामीले हटाउनुपर्छ। त्यो पेसालाई सम्मानित पेसाको रूपमा चाहिँ स्थापित गर्नु पर्यो। आजको दिनमा कसैले कृषि पेसा गर्छ अथवा पशुपालन गर्छ भने त्यो मान्छेले राम्रै पैसा कमाए तापनि उसको समाजमा इज्जत छैन, उसको समाजमा प्रतिष्ठा छैन, भनेपछि उसले त्यो पेसा किन गर्न चाहन्छ त? होइन, आजभोलि किसानका छोराछोरीहरूको मैले यसलाई व्यवहारिकता कुरा गरेको, त्यस्तो होइन। साँच्चै भन्यो भने किसानको, म किसान हुँ, मेरो छोरा चाहिँ किसानी पेसा गर्छ, पैसा राम्रै कमाउँछ भन्यो भने त्यो छोराको व्यवहार गर्न गाह्रो छ। मेरो छोरी चाहिँ कृषि पेसा नै गर्छ, कहीँ जाँदिन, यहीँ बसेर गाई भैँसी पाल्छ, मेरो छोरी पढे लेखेकी पनि छ, राम्रो चाहिँ पैसा पनि कमाउँछ भन्यो भने कसैले व्यवहार गर्न जाँदैन, भनेपछि यस्तो पेसा हामीले गराउनु हुँदैन भन्ने चाहिँ मेरो आफ्नो व्यक्तिगत ठम्म्याइ हो। र यस्ता चाडबाडहरू, यस्ता संस्कृतिहरूले के गर्नुपर्छ भने यति बेला हामीले यी कुराहरूलाई चिर्नुपर्छ। जस्तै हामीले हिजो के गर्यौं नेपाल डेयरी एसोसिएसनले भने त्यो खिर प्रवर्धन कार्यक्रममा किसानलाई नै, गोठमा दूध दिने किसानलाई नै प्रमुख अतिथि बनायौं हामीले। त्यो किन बनाएको भन्दा उहाँले गौरवका साथ फिल गर्यो नि त, मन्त्रालयबाट सहसचिवज्यू आउनु भएको थियो, उद्योग वाणिज्य महासंघका उपाध्यक्षज्यूहरू आउनु भएको थियो, पदाधिकारी आउनु भएको छ, विभिन्न विशिष्ट व्यक्तित्वहरू आउनु भएको थियो। उहाँहरू भएको ठाउँमा एकजना किसानमा होइन किसान जसले गोठमा दूध दिन्थ्यो त्यस्तो मान्छेले पनि आफू चाहिँ त्यहाँ बसेर प्रमुख अतिथि हुनुपर्दा उहाँको चाहिँ अब मलाई जहाँसम्म लाग्छ उहाँले उहाँको छोराछोरी सबैलाई गएर त्यो कुराहरू भन्नुहुन्छ र यो पेसा सम्मानित हो, हामीले गर्नुपर्छ, छोड्नु हुँदैन, तिमीले नमान भन्नुहुन्छ नि त होइन। त्यस कारणले शुरूआत आफूबाट गर्ने हो। तर मैले त के भन्छु भने कृषि पेसामा लाग्ने मान्छेहरूलाई सम्मान दिनको लागि र त्यो पेसामा टिकाइरहनको लागि चाहिँ बैंकमा हामीले प्रिभिलेज कार्ड दिने, उहाँलाई लाइन नलाग्ने बनाइदिने, हस्पिटलमा हामीले डिस्काउन्ट कार्डहरू दिने, अथवा मन्दिरहरूमा जाँदाखेरि कोही किसान आयो भने पहिलो हामीले उहाँलाई पालो दिने, किनभने उहाँहरूले गएर काम गर्नुपर्छ, उहाँहरूले कमाएपछि हामी खान पाउँछौ। त्यसैले पहिलो प्राथमिकता उहाँहरूलाई भन्नु पर्यो, गाडीमा कोही किसान भनेर आउनुभयो भने उहाँलाई हामीले सिट सुरक्षित गर्नु पर्यो। यस्ता यस्ता कुराहरू हामीले गर्यौं भने त्यो पेसा सम्मानित हुन्छ र अगाडि बढ्न सक्छ र यो संस्कृति, यो परम्परा सँगै हामीले यी कुराहरू पनि सँगै लैजानुपर्छ भन्ने लाग्छ।
6: भनेपछि आजको दिन तपाईँहरूले जुन नारा तय गर्नु भएको छ, खिरको परिकार, किसानको सम्मान, डेयरी उद्योगको स्वाभिमान, नेपाली संस्कृतिको पहिचान, त्यही अर्थमा चाहिँ जोडियो
7: एकदमै। त्यो अनुसार हामीले ठक्कै काम गरिरहेका छौ, हामीले गरेर देखायौं नि त। हिजो मलाई धेरै साथीहरूले चाहिँ अलिकति होइन यस्तो हुन्छ र फेरि मन्त्रालयबाट को आउनुहुन्छ के भन्नुहुन्छ, फेरि एउटा किसान प्रमुख अतिथि भएको ठाउँ आउनुहुन्छ, मैले भने नआएर हुन्छ त,
9: उहाँहरू पनि हामी जस्तै हो नि त होइन आउनुपर्छ आउनुहुन्छ गर्नुहुन्छ भने सर राम्रै मान्नुभयो राम्रो हाइलाइटेड भयो होइन सबैजनाले प्रशंसा गर्नुभयो साँच्चै नेपाली रेडियोले जे बोल्छ त्यो गर्दो रहेछ आफ्नो लागि व्यक्तिगत स्वार्थ हेर्दो रहेछ सामूहिक स्वार्थमा काम गर्दो रहेछ भन्ने खालको कुरा त भयो नि त होइन त्यसले गर्दा उदाहरण हामी आफैले चाहिँ बन्ने हो अरूलाई हामी गाली गर्ने नकारात्मक सोच्ने तिर हामी जानु हुँदैन म भन्छु र हामीले चाहिँ त्यो गरेका छैनौँ गर्दैनौँ र गर्नु हुँदैन गर्नु दिनु पनि हुँदैन
6: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ आज खीर खाने दिनका लागि दूधको माग व्यवस्थापन र दुग्ध क्षेत्रको अवस्थाबारे नेपाल डेयरी एसोसिएशनका अध्यक्ष प्रहलाद दाहालसँग गरिएको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
10: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
11: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी विकास कीर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540-89

0: Sri Thakura, Prashtabichar, Jio Radio Network.
1: अहिले तपाई उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले नेपाल डेयरी एसोसिएशनका अध्यक्ष प्रहलाद दाहालसँग साउन 15 अर्थात खिरखाने दिनको अवसरमा कुराकानी गरिरहेका छौं। दूध र यसको गुणस्तर अवस्था चाहिँ के छ त?
2: हाम्रो नेपालमा उत्पादित दूध शुद्ध छ, राम्रो छ, त्यसमा हामीले अन्यथा मान्नु पर्दैन, ढुक्क भएर सेवन गर्दा हुन्छ। बाहिरबाट आयातित दूध नेपालमा अहिले बन्द छ आउनको लागि, किनभने हामी आफै आत्मनिर्भर भइसकेका छौं र बजारमा सबै ठाउँमा दूधहरू पाइन्छन्। तर तपाईँहरू आफूले दूध खरिद गर्दाखेरि पनि चाहिँ हामीले ख्याल गरौं, होइन, त्यो शुद्धताको मापन गरेर जहाँ सबै कुराहरू चाहिँ उल्लेखित गरिएको छ त्यस्तो त्यस्तो ठाउँबाट दूध चाहिँ हामी किनौं। त्यसपछि उपभोक्ता आफू पनि सचेत हुनुपर्छ र हामी व्यवसाय गर्ने मान्छेहरूले मलाई जहाँसम्म लाग्छ पहिलो कुरा त ग्राहक नै भगवान हो व्यवसायको लागि। कोही पनि होइन व्यवसायकर्ताले आफ्नो उपभोक्तालाई नराम्रो सामान दिने र गुणस्तरहीन सामान बेचेर उहाँहरूलाई चाहिँ बिचकाउने र अर्कोचोटि नआउने गर्नुहुन्न, हामी गर्दैनौं त्यस्तो। र कहीँ कतैबाट भूल अथवा त्रुटि भयो भने त्यसलाई चाहिँ हामीले गल्ती भएको कुरा स्वीकारेर पुनः हामीले अर्को टाइम चाहिँ त्यसलाई सुधारेर लानुपर्छ। र हामी राज्यको नीति नियम अनुसार खाद्य तथा गुण नियन्त्रण विभागले दिएको डीएफटीक्यूसी जो चाहिँ हाम्रो लाइसेन्सको नम्बर शुद्ध राखेर हामीले कारोबार गरिरहेको हुन्छौं, त्यसकारणले ढुक्क भएर दूध सेवन गरौं, आनन्दले गरौं, हाम्रो परम्परा हाम्रो संस्कृति र नेपालमै उत्पादन भएको दूध प्रयोग गरौं भन्न चाहन्छु।
1: असार 15 त्यसै गरी साउन 15 र अरू विशेष दिन बाहेक अहिले दूध बिक्रीको अवस्था के हुन्छ अथवा किसानले दूध बिक्री भएन भनेर चिन्ता गर्नुपर्ने अवस्था छ कि छैन? पछिल्लो अवस्था के हो?
2: करिब 6 महिनादेखि यतापट्टि चाहिँ छैन, 6 भन्दा अगाडिसम्म चाहिँ अलिअलि हामी अप्ठ्यारोमै थियौं। किसानको सबै पैसाको पेमेन्ट नभएको, दूध अलिअलि बढी भएको दूध चाहिँ धुलो दूध बनाएर राख्नु परेको अवस्था, धुलो दूध बनाएर राख्दाखेरि त्यो चाहिँ अब एक वर्षसम्म लगभग 6-7 महिना राख्नुपर्ने, किसानको पैसा 15 दिनमा दिनै पर्ने र पुरानो पैसा पनि बाँकी भएको अवस्थाले हामी अलि अप्ठ्यारो थियौं। त्यति बेला के बुझिन चाहिँ म अनुरोध गर्न चाहन्छु भने उद्योगीले चाहिँ सकिसकी पैसा नदिएको अवस्था होइन। पैसा चाहिँ कस्तो भयो भने दूध बढी भयो, बढी भएको दूध फ्यालेर त्यसलाई जेरो बनाउनु भन्दा बरु धुलो दूध बनाएर राख्यो भने एक वर्षसम्म टाइम हुन्छ, बीचमा केही यस्ता चाडपर्वहरूमा खपत गर्न अथवा अरू कुराहरूमा हामीलाई सहज हुन्छ भनेर किसानकै सहमतिमा उहाँहरूको अनुमतिमा हामीले त्यो कामहरू गर्यौं। र पछि चाहिँ किसानहरूलाई पैसा दिन नसक्दाखेरि बजारमा परिचर्चाहरू भए हामीले अनावश्यक रूपमा चाहिँ त्यसको गाली गलौज पनि खानु पर्यो। तर वास्तविक जो किसान हो उहाँले हामीलाई गाली गर्नु भएको छैन, उहाँले बुझ्नु भएको छ, मर्म बुझ्नु भएको छ, किनभने उहाँले उत्पादन गरेको दूध यदि हामीले लिएर आएर धुलो दूध बनाएर नराखिदिने हो भने त बजारमै फाल्नुपर्छ नि त, जेरै हुन्थ्यो नि त, त्यसलाई त हामीले बचाएर ल्याएर राख्यौं नि त, हाम्रो सहमतिमा भएको कुराहरू हुन्। र तपाईँले एउटा म उदाहरण पनि दिन्छु, अरू व्यवसायहरू चाहिँ अप्ठ्यारो पर्यो भने सड़कमै आउने होइन टायर बालिँदैन, तर डेयरी सेक्टरमा किसानहरूले विरोध गर्नुभयो, पैसा पाउनुपर्छ भन्नुभयो, मन्त्रालय जानुभयो, मीडियामा आउनुभयो, अरू कुरा, तर त्योभन्दा बाहेक त केही गर्नु भएन नि, होइन, त्यो स्वाभाविक जसले नि भन्छ नि त, भोक लागेपछि मलाई भोक लाग्यो भन्छ, पैसा नदिएपछि मलाई दिनु भएन मैले पाउनु पर्यो भन्ने त अपराध होइन नि त। हाम्रो सबै कुरा समझदारीमा भएको छ, हामी एकै ठाउँमा बस्थ्यौं, एकै ठाउँमा छलफल गर्थ्यौं, उपायहरू निकाल्थ्यौं। अब राज्यले पनि के चाहिँ गरेन भने डीडीसी पनि हामीसँगै चाहिँ एउटै व्यवसाय हो, दूध किन्ने पनि एउटै हो, बिक्री गर्ने पनि एउटै हो, मूल्य पनि एउटै हो, उहाँहरूलाई अप्ठ्यारो परेर नसक्दा राज्यले चाहिँ झन्डै 1 अर्ब रुपियाँ दियो होइन, तर हामीले हामीलाई चाहिँ हाम्रै कलेक्टर राखेर हाम्रो चाहिँ स्टक सामान राखेर अथवा हाम्रो प्रोजेक्टलाई हेरेर चाहिँ लोन दिनुहोस् न त हामी पैसा दिन्छौँ भन्दाखेरि त्यो पनि हामीलाई दिने कामहरू भएनन्। अझ त्यति मात्र होइन, लोन पनि जुन अब अहिले पनि लोन दिँदा हामीलाई 100% त दिएको हुँदैन नि त हाम्रो कलेक्टरमा, होइन, कसैको 60, कसैको 70, कसैको तिर्दै गएर 30-40 होला, त्यसैमा थपिदिनुहोस् न त नयाँ प्रक्रिया नगराइकन भन्दाखेरि पनि हामीले ती कुराहरू पाएनौँ, होइन, र हामीसँग भएको चालू पुँजी सबै सक्यो। त्यति बेला आर्थिक मन्दी पनि भयो, कोविड पनि आयो, होइन, सहरबाट चाहिँ धेरै मान्छेहरू विस्थापित भएर गाउँ जानुभयो, त्यही बेला उपत्यका विशेष गरी काठमाडौँ महानगरपालिकाभित्र कवाडी जसले चाहिँ धेरै उहाँहरू शुद्ध शाकाहारी हुनुहुन्थ्यो, धेरै दूध दही खानुहुन्थ्यो, त्यो खपत घट्यो, आर्थिक मन्दी भएपछि कन्स्ट्रक्सनको कामहरू भएनन्, र हाम्रो डेयरीको वास्तविक चाहिँ उपभोक्ता भनेको चाहिँ को हो भन्दा ग्रासरुटको मान्छेहरू, मिडल लेभलकै मान्छेहरू हो, क्या मिडल क्लासको
1: मध्यमवर्ग,
2: हाई क्लासको मान्छेहरूले अलिक थोरै उहाँहरू हेल्थ कन्सियस भन्ने के भन्ने अरू कुरा होइन, त्यति धेरै दुग्ध पदार्थ वास्तव उपभोग नगर्ने गरे तापनि इन्टरनेशनल ब्रान्डको बाहिरबाट ल्याउने खाने त्यस्तो हुन्छ तर एकजना श्रमिकले दूध खानु पर्यो भने दुई लिटर एक लिटर खानुहुन्थ्यो उहाँको घरमा घिउ लाने एक किलो लानुहुन्थ्यो भने तर हाई क्लासको मान्छेहरूले दही किन्न तपाईँको चाहिँ 200 ग्राम किन्ने नि घिउ किन्दाखेरि पनि 200 ग्राम किन्ने नि पनिर किन्न चाहिँ अब हेल्थ कन्सियस भन्ने अरू कुरा भन्ने प्रोटिन धेरै हुन्छ नि नखाइदिने यस्तो हुँदाखेरि चाहिँ हामीलाई त्यो जुन वर्ग आर्थिक मन्दीका कारणले चाहिँ गाउँ विस्थापित हुनुभयो अनि महानगरपालिकाले फुटपाथ र तपाईँको चाहिँ यो कन्स्ट्रक्सन यो कवाडी अरू व्यवसायहरू त्यहाँबाट हटे यी विविध कारणले गर्दाखेरि हाम्रो उपभोग घट्यो र हामी अप्ठ्यारोमा थियौं तर आजको दिनमा हामी त्यो अप्ठ्यारो छैनौं बजारमा आउने जुन दूध 31 लाख लिटर दूध छ त्यो पूर्ण रूपमा खपत भइरहेको र अब आजकै दिनमा भन्नुहुन्छ भने दूध नपुगेको अवस्था छ र अब हामीले कसरी चाहिँ दशैंसम्म म्यानेज गर्ने भन्ने कुरामा हामी अब चाहिँ छलफलमा जुट्नुपर्ने भएको छ दशैंपछि त लगभग दूध बढ़ी हुन्छ म्यानेज भइहाल्छ अहिले चाहिँ त्यस्तो अवस्था छ
1: नेपाल डेयरी एसोसिएशनका अध्यक्ष प्रहलाद दाहाल आजको कुराकानीमा हामीसँग हुनुहुन्छ तपाईँले दूध र दूधको चाहिँ पछिल्लो घटनाक्रम अवस्था किसानका चाहिँ कुराहरू पनि जोड्नुभयो कहिले पैसो पाउने कहिले नपाउने बाँकी रहने बोकेउटा रहने त्यसमा चाहिँ असन्तुष्टि जनाउनु पर्ने कुराहरू जोड्नुभयो खास गरी किसानलाई पनि त समस्या होला नि चुनौती होला नि तपाईँले किसानसँग चाहिँ उत्पादन गरेको चिज खुरुक्क बोकेर आइदिने पैसा चाहिँ नदिने बेलैमा नदिने अनि हाम्रा पनि समस्या छन् भनेर देखाउने किसानको चाहिँ समस्या नदेख्ने गर्न मिल्छ
2: त्यो हामीले गरेका छैनौं र तपाईँलाई हामीले प्रश्न भन्छौं एउटा कुरा त के बुझिन आवश्यकता भयो भने बारम्बार हामीलाई एउटा क्वेशन आउने गर्छ क्या तपाईँहरू क्यास लिनुहुन्छ बेचेर अनि तपाईँहरू दिनुहुन्न भन्नुहुन्छ कि
1: दिनुहुन्न त
2: वास्तविकता बुझ्नु पर्यो क्या मैले भनेको हामीले दूध कहाँबाट उठाउँदैनौ गोठबाट त हामीले उठाउँदैनौ
1: सहकारी भन्नुहुन्छ फेरि तपाईँहरू
2: सुन्नु न मैले भएको कुरा त भन्नु पर्यो त्यहाँबाट एउटा कलेक्सन सेन्टरमा आउँछ त्यसपछि अर्कोमा आउँछ अनि त्यसपछि एउटा ठूलो भोल्युम भएको ठाउँमा आउँछ अनि चारवटा स्टेपमा हाम्रोमा दूध आउँछ पैसा हामीले त्यो फर्स्ट स्टेजमा जसलाई किने किसानसँग त हामीले डाइरेक्ट त किने होइन नि त हामीले दुध त त्यो दुध ल्याउने मान्छेलाई दिन्छौ नि अनि यो चार ठाउँमा पनि त केही भएको होला नि त गाली हामीले मात्र खाने होइन नि त होइन चार ठाउँमा अनि त्यसपछि बिक्री वितरणमा पनि सिधा हामी कहाँ पैसा आउँदैन क्या यहाँहरूले भने जस्तो उद्योगीले लगेर कोही पनि उपभोक्तालाई सिधै लगेर सामान बेच्दैन एक लिटर दुई लिटर हामी कहाँ पनि के छ भने एकजना होलसेलर छ अनि डिस्ट्रिब्युटर छ अनि आउटलेट छ डेरीको अनि चारौं स्थानमा फेरि हाम्रोमा पैसा आउँछ अनि त्यो पैसा चाहिँ सिधा उपभोक्ताले ल्याएर डेरी उद्योगमा त दिनुहुन्न उहाँले त जहाँ किन्नुभयो त्यहाँ दिनुहुन्छ त्यहाँबाट अर्कोले अर्कोमा जहाँ किने त्यहाँ दिन्छ यताबाट पनि चार स्टेपमा हाम्रोमा पैसा आउँछ अनि हामीले दिएको पैसा पनि चार स्टेपमा किसानकोमा पुग्छ तर जहाँ जिजे भए पनि त्यसको चाहिँ गाली गलौज जति सबै के गर्छौ भन्दा हामीले नै खानु परिरहेको छ
1: त्यो त जसले नेतृत्व गरे उसले जिम्मेवारी त लिनु पर्यो
2: त्यसमा चाहिँ मैले के भन्न चाहन्छु भने जो जो जाना छ जस्तै अहिले हामी यहाँ इन्टरभ्यू लिइरहेछौ नि त होइन यो बिग्रिनुको कारण त तपाईँ दोषी होइन नि त तपाईँ मात्र हो त प्राविधिक कारणले कम्प्युटरमा चाहिँ प्रब्लम आयो भने अहिले डिस्कनेक्ट हुन सक्छ तपाईँको बत्ती गयो भने डिस्कनेक्ट हुन सक्छ कोही हिँड्दा हिँड्दै तपाईँको त्यहाँ तारमा चुन्यो भने डिस्कनेक्ट हुन्छ भनेपछि यहाँ भएको होल टोटल टिम चाहिँ अलर्ट हुनु पर्यो नि त होइन अनि मात्रै यो हाम्रो इन्टरभ्यू सफल हुन्छ नि होइन त्यसै गरी हाम्रो दुग्ध व्यवसायमा पनि उत्पादनदेखि उपभोगसम्म सबैजना सचेत भयो भने चाहिँ हामी एक आपसमा सबैजनाले जस पाउँछौ तर एकजनाले दायाँ बायाँ हुने बित्तिकै हामी सबैले अब जस पाइरहेछौ क्या हामी त यस्तो अप्ठ्यारो पेसामा छौं नि तपाईँले हेर्नुहोस् दूध भनेको यस्तो चिज हो कि कोल्ड चेन मेन्टेन गर्नुपर्छ होइन यो सबै ठाउँमा ल्याउँदाखेरि बजारमा पुर्याउँदा उपभोक्ताको घरमा गएर उपभोग नभएसम्म पनि हामी दोषी देखिन्छौं क्या सपोज मानौ तपाईँ एकजना उपभोक्ता हो तपाईँले हाम्रो कुनै आउटलेटबाट दुध किनेर लानुभयो मेरो डेरीको तर तपाईँले घरमा गएर त्यो दुध चाहिँ फ्रिजमा राख्नु भएन टेबलमा राखेर दुई घन्टा बाहिर पाहुनासँग गफ गर्नुभयो दुध फाट्यो तर त्यो गाली कसले खान्छ भन्दा हामीले खान्छौँ यो डेरीको दुध त खत्तमै छ भनेर तर हामी के बेचिन्छौँ भने यो दुधलाई ल्याएर मैले होइन फ्रिजमा राखेको भए फाट्दैन भन्ने कुरो म कहिल्यै बुझ्दिनँ म त्यो दुध बोकेर चाहिँ त्यहाँ डेरीमा जान्छु अथवा त्यस्तै पर्यो भने डेरीमा त्यो कुन उद्योग हो त्यसलाई फोन गरेर मिडिया बोलाएर के गरेर हामी त्यसलाई चाहिँ यस्तो दूध भन्छौँ तर मैले भनेको व्यवहारिकता पनि त त्यो भित्र लुकेको छ नि त जिम्मेवार हामी सबैको छ नि
1: अर्को पनि व्यवहारिकता लुकेको छ तपाईँले त्यो ठिकै भन्नुभयो तपाईँको आफ्नो पक्षबाट किसानले पनि त गाई भैँसीलाई त खुवाउनु पर्यो
2: अनि किसानको कुरा हामीभन्दा पनि अझ किसान केमा मारमा हुनुहुन्छ भने हामीले बुझाएको छ त्यो यता सामान बिक्री नभएर पैसा नपाउने अनि यता दैनिक फेरी गाई भइसले खुवाइरहनु पर्ने उहाँहरु डबल मारमा हुनुहुन्छ त्यस अर्थमा चाहिँ के भयो भने त्यहाँ राज्यले हेर्नु पर्छ राज्यले उहाँहरुलाई चाहिँ सब्सिडी दिने अरु कुरा दिने भने हामी त बारम्बार कुरा उठाइरा छौ आजको दिनमा पनि हामीले किसानहरुलाई सकेको बेलामा त हामी त एडभान्स पनि दिइरा छौ नि त नसकेको बेलामा 100% जेरो हुनु साटो त्यो दूध उठाएको मात्र हो क्या हामीले चाहिँ दूध बढी रहेर यहाँ लिएर आएर त्यो पैसालाई अन्त दुरूपयोग गरेर अन्त लगानी गरेर किसानको पैसा नदिएको होइन नि त उहाँहरूले फ्यालिन लागेको दूध बिग्रिन लागेको दूध जेरो हुन लागेको दूध चाहिँ लिएर आएर हामीले धुलो दूध बनाएर झन् हामीले यसलाई पैसा दिने भनेर सहमतिमा तपाईँहरूले यसलाई बेचिएर पैसा दिनुहोस् भन्ने सहमति पनि कति ठाउँमा थियो होला कति ठाउँमा व्यवहारिक समस्या थियो होला यसरी चाहिँ गरिएको कुरा हो त्यसैले किसानको समस्या नबुझ्ने भन्ने हुँदै होइन सबैभन्दा बढी इम्पोर्टेन्ट त किसान त हामीलाई हुनुहुन्छ नि त किसानले दूध उत्पादन गर्नु भएन भने त हामी त हाम्रो उद्योगै चल्दैन त्यस अर्थमा उहाँहरूलाई हामीले नेग्लेक्ट गर्ने अन्यथा गर्ने कुरै हुँदैन कुनै हालतमा गर्दैनौ गरेको पनि छैनौ र कहीँ कतै अन्जानमा भएको कुराहरू छ भने त आफ्नो नहो अघि मैले तपाईँलाई एउटा इक्जाम्पल दिने कि कोही किसानहरू कुनै उद्योगको ढोकामा गएर चाहिँ टायर बालिएर विरोध गर्ने गर्नुभएको छैन नि यो किन नगरेको भन्दा उहाँहरूलाई राम्रोसँग थाहा छ कि हाम्रो कारणले उहाँहरू पनि अप्ठ्यारोमा हुनुहुन्छ हामीलाई उहाँहरूले बचाइरहनु भएको छ नसकेर नदिनु भएको हो हामीले फाल्न लाएको दूधलाई फाल्नु पर्ने दूधलाई उहाँहरूले धुलो दूध बनाएर राखिदिनु भयो भन्ने कुरा बुझ्नु भएको छ नि त
1: यो तपाईँहरूले किसानहरूलाई टिकाउन पनि काम गरिरहेका छौँ भन्ने
2: होइन
1: सरकारले चाहिँ के गर्नु पर्ला त किसानलाई टिकाउने दायित्व सरकार
2: अब सरकारले चाहिँ के गर्नु पर्थ्यो भने पहिलो सुरत डिडीसीलाई मात्र अनुदान दिइसकेपछि त्यो बढी भएको दूध जति चाहिँ सबै डिडीसीमा लगेर उहाँले धुलो दूध बनाएर राख्नु पर्थ्यो त्यसो भयो भने के हुन्थ्यो सरकारको दायित्व पनि देखिन्थ्यो अनि त्यो बढी भएको धुलो दूध चाहिँ उहाँहरूले हामीलाई भने बेच्न सक्नुहुन्थ्यो त्यो भार त हामीलाई राज्यले सहयोग पनि नगर्ने अनि त्यो भार पनि बोकाउने त गर्नु हुँदैन थियो नि त तर हामी त्यसलाई भार सम्झेनौ हाम्रो दायित्व सम्झ्यौं हाम्रो कर्तव्य सम्झ्यौं हामीले र हामीले किसान सँगसँगै मिलेर हामीले काम गरेर गर्यौं एउटा त्यो गर्नु पर्थ्यो अर्को कुरो राज्यले चाहिँ बिक्री हुन नसकेको दूधहरू राज्यले खरिद गरिदिनुपर्छ होइन त्यो त समर्थन मूल्य चाहिँ तोकिदिने अनि खरिद चाहिँ नगर्ने भन्ने हुन्छ त 65 रुपियाँ त राज्यले समर्थन मूल्य तोकिदिएकै छ त त्यो तोकिदिएको मतलब के त भन्दा यति रुपियाँमा तिमीले दूध बिक्री गर्न सकेनौ भने म किनिदिन्छु भने अन्त होइन र
1: समर्थन मूल्य सरकारले
2: तोकेपछि गर्नु पर्थ्यो तर त्यो गर्न सकेको छैन अब सरकारको पनि आफ्नो बाध्यता होला सबै कुरा होला र फेरि म एउटा कुरा के पनि अनुरोध गर्न चाहन्छु हामी सकारात्मक हुनुपर्छ व्यवसाय गर्ने मान्छेहरू र हामी चाहिँ समाजमा केही गर्छु भन्ने मान्छेहरू नकारात्मक बाटोतिर जाने नै होइन सकारात्मक बाटोतिर जाने हो सरकारले नसक्नुको पनि त कारण होला नि त सकेको भए त सरकारका हामी सबैजना आम चाहिँ जनताहरू हाम्रो अभिभावकहरू त सरकार होइन भनेपछि गर्नुहुन्थ्यो होला नसकेर नगरेको भन्ने कुरा हामीले बुझिदिनुपर्छ र सबै कुरो बिग्रेको बेलामा फेरि डेरी सेक्टरलाई मात्र उहाँहरूले कसरी गर्ने त अन्य अवस्था पनि त राम्रो त छैन नि त होइन त्यस कारणले
1: क्षेत्र पनि सकारात्मक
2: हो डाउन नै छ त्यस कारणले सबै कुरा मिलिसकेपछि डेरी सेक्टर पनि मिल्छ र तपाईँ हामी पनि के चाहिँ एउटा जिकिर नगरौं भने अरू चाहिँ जेसुकै होस् तर डेरी सेक्टर मात्र राम्रो हुनुपर्छ त भनेर हामी सक्दैनौँ सक्छौँ त हामी त्यही बाटोमा हिँड्नुपर्छ
1: सकभर तपाईँहरूले नेतृत्व गरिरहेको पेसा चाहिँ व्यवसाय चाहिँ राम्रो हो
2: त्यसमा त दुईमा
1: किसानले चाहिँ मूल्य पाउ भाव पाउन् काम रोजगारीहरू निरन्तर टिकुन् भन्ने चाहिँ हाम्रो कुराकानीमा हुनुहुन्छ नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहाल कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीले खास गरी दुग्ध उत्पादक
3: Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
2: सुकाएर अन्त्य बजारमा लाने बेलासम्मको चाहिँ त्यसको तीन महिना प्रक्रिया लाग्छ अनि त्यो त नेपालमा खपत हुँदैन त्यो अर्को देशमा पठाउनुपर्छ अर्को देशमा पठाउन अर्को दुई तीन महिना लाग्छ भनेपछि कम्तीमा नै छ महिना नभइकन त्यो बेचेर पैसा आउँदैन त्यस्तो व्यवसायलाई के गर्ने त ल ठिक छ ल डेरीलाई गरेर त्यस्तो व्यवसायलाई के गर्ने त केही न केही उपाय
1: गर्नुपर्छ 25 दिनको मापदण्डले पारेको अप्ठ्यारो
2: अप्ठ्यारो होइन त्यो त एकदमै गाह्रो छ नि त अब त्यसमा चिजको कुरा होला मजुरेलाको कुरा होला अरू पुस्तकारीका कुराहरू अलि लङ लाइफ पाएको कुराहरू त्यो प्रडक्ट त बजारमा गएर पैसा फिर्ता आउनै छ महिना लाग्छ नि त कि चाहिँ यो यो पेसालाई चाहिँ हाम्रो राज्यले त्यो बिक्री नभएसम्म तपाईँहरूलाई यसरी के सब्सिडी हामी दिन्छौँ भनेर भन्नु पर्यो होइन होइन भने यो चलिरहेको तपाईँको र मेरो सबै कुरा समझदारीमा चलिरहेछ अनि प्याट्टा बिचमा आएर एउटाले चाहिँ यस्तो भनेर त भएन नि त होइन जस्तै कहिलेकाहीँ हामीलाई एनजिओ
1: सरकारले त्यसो गर्यो
2: त्यसो गरे नि हाम्रो समझदारी सब भइरहेको थियो त त्यहाँ तीन महिना नपाउँदा पनि किसानहरू समझदारीमै बसिरहनु भएको थियो हामीले कहिलेकाहीँ एडभान्स दिँदा पनि हामी समझदारीमै बसिरहेको थियौँ होइन अब बिचमा आएर त्यो कुरा गरिदिँदाखेरि त अप्ठ्यारो भयो
1: किसान नमार भन्नुमा चाहिँ सरकारको कमजोरी भयो
2: होइन त्यो त होइन किसान नमार भन्नु त राम्रो कुरा हो कि तर नमार भन्दाखेरि तिमीहरू पनि कसरी बाँच्छौ भन्नु त परेन
1: आफ्नो पक्षबाट पनि हेरिदिनु
2: स्वाभाविक रूपमा नि होइन जस्तै तपाईँले मलाई खाना खानुभयो भनेर सोद्धाखेरि मैले तपाईँलाई तपाईँले चाहिँ खानुभयो कि भएन भनेर सोध्नु परेन मैले तपाईँ खाए खानुहोस् नखाए नखानुहोस् मलाई दिन ल्याउनुहोस् भन्न त मिल्दैन नि मिल्छ त भने हो यस्तो कुराहरू गर्नु भएन अभिभावकता चाहे त्यो राज्यको भए पनि होइन के डिडिसीको भए पनि किसानको भए पनि हाम्रो भए पनि तपाईँहरू संचारकर्मी सबैको साझा अभिभावक हो त होइन र भने उहाँले सबैको हित सोध्नु पर्ने नि सरकारले त त्यस अर्थमा मात्र भने हो मैले अरू कुरामा होइन
1: कुराकानीमा हुनुहुन्छ नेपाल डेयरी एसोसिएशनका अध्यक्ष प्रहलाद दाहाल कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज हामी मिठो खानेकुरा खिरका कुरा गरिरहेका छौं तर किसानका चाहिँ दुःख त्यसै गरी व्यवसायीका दुःख पनि सँगसँगै आएका छन् कतिपय तिता पीड़ा कुराहरू यसरी उठेका होलान् तर हामीले खास गरी व्यवसायकै रोजगारीकै र किसानको चाहिँ चर्चा गरिरहेका छौं खास गरी निजी र सहकारी क्षेत्रका डेयरीहरू छन् संघ संस्थाहरू छन् किसानहरू पनि छन् एउटा स्वस्थ प्रतिस्पर्धाको कुरा तपाईँले जोड़िरहनु भएको छ एउटा यहीँनिर मैले चासो राखेँ आयात रोकेको भनेर चाहिँ भनियो विगतको पनि सरकारले चाहिँ बाहिरबाट चाहिँ दूध दूधजन्य पदार्थको चाहिँ आयातमा चाहिँ रोक लगाएको भनेर सुनिन्छ तर बजारमा चाहिँ त्यस्ता वस्तुहरू पनि भेटिन्छन् उपभोक्ताले पनि खोज्नुहुन्छ यहाँनिर कमजोरी
2: यो चाहिँ कमजोरी के हो भने सरकारको कमजोरी हो होइन किन कमजोरी हो भने नाकामा टाइट गर्ने त्यसपछि त बन्द गरेको कुराहरू आउनु त इलिगल कुरा हो नि त ती कुराहरूलाई बजारमा गएर अनुगमन गर्ने नष्ट गर्ने कुरा त राज्यको हो नि त अवेर गराउने काम हाम्रो हामीले अवेर गराएको छ हामीले 753 पालिकाहरूमा पनि हामीले जानकारी गरायौं तपाईँको 77 सिडिओ कार्यालयलाई पनि हामीले जानकारी गरायौं कृषि मन्त्रालयलाई जानकारी गरायौं सशस्त्रलाई जानकारी गरायौं र हामीले जहाँ जहाँ जानकारी गराउनु पर्थ्यो डीएफटी कृषि पशु विभाग राष्ट्रिय दुध विकास बोर्ड सबैलाई हामीले अनुरोध गर्यौं हाम्रो देशमा उत्पादन भएको सामानहरू बिक्री नभएर हामी किसानको पैसा तिर्न सकिरहेको छैनौं अनि बाहिरबाट आयातित वस्तुहरू अहिले पनि सुपर मार्केटमा चाहिँ मजाले लिगल रूपमा बिक्री भइरहेको छ यो के हो भनेर हामीले बारम्बार प्रश्न उठाइरहेको छ अर्को कुरा भन्नुहोस् यस्तो महत्वपूर्ण कुरा छ हाम्रो 60 अर्ब जति हाम्रो निजी सेक्टरकै लगानी भइसकेको छ
1: 60 अर्ब
2: हाम्रो निजी सेक्टरको मात्र सहकारीको छुट्टै छ डीडीसीको छुट्टै छ 1 अर्ब लगानी भएको सेक्टरलाई जो चाहिँ हामी उद्योग सेक्टरमै लगभग चाहिँ 60-70 हजारजनालाई रोजगारी दिन्छौ 6 लाख कृषक प्रभाव डाइरेक्ट यसमा चाहिँ रोजगारै पाउनु भएको छ 2 अर्ब जति हामी राजस्व नै हामी तिर्छौं होइन तपाईँको यति धेरै सहरबाट गाउँमा चाहिँ दैनिक नगद प्रवाह हुन्छ यस्तो मुख्य पेसा जुन कृषि पेसा अन्तर्गत चाहिँ कुल राष्ट्र उत्पादन भन्ने 9% योगदान दुग्ध सेक्टरको मात्र छ हिजोसम्म धान चाहिँ पहिलो उत्पादन भन्थ्यौं भने आज दूध पहिलो भएको छ अहिले अहिले पछिल्लो आँकडा हेर्नु भने दूधलाई दूध चाहिँ बढी उत्पादन हुनेमा पर्छ कृषि सेक्टरको यस्तो महत्वपूर्ण क्षेत्रलाई राज्यले चाहिँ त्यति गहिरिएर नसोच्ने हो भने त भोलि त देश पनि अप्ठ्यारो हुन्छ नि त होइन किनभने पशुपालन पनि र खेतीपाती यो दुईटा जोडिएको छ र यो दुईटा जबसम्म चाहिँ राम्रोसँग देशमा कुनै पनि देश पुग्नु जाँदैन तबसम्म त त्यो देशको विकास भएको तपाईँले देख्नु भएको छैन होइन कुनै पनि देश कृषि सेक्टरमा चाहिँ विकास नभइकन त्यो देशको विकास भएको देख्नु भएको छ कहीँ छैन नि त. आज इजरायलको हेर्नुहोस् 3% जनताले त्यहाँ कृषि पेसा गर्छन् तर उनीहरूले आफ्नो देशमा होइन बाहिर शुद्ध निर्यात गर्छन्. अब हामी त्यो पनि गर्न सकिरहेको छैनौँ. अहिलेको हेऱ्यौँ नि त तथ्याङ्क हेऱ्यौँ नि त हामीलाई लाज लाग्छ. 60% भन्दा बढी जनता कृषिमा आश्रित अनि देशलाई आवश्यकता झर्ने 50% चाहिँ खाद्य पदार्थ चाहिँ हामी आयात गर्ने यस्तो अवस्था नै कहीँ हुन्छ त. अस्ति मैले कति अर्बको चाहिँ होइन अब अदुवा बाहिरबाट आयो भनेर सुनेको थिएँ होइन खाद्यान्न कति आयो दाल चामल आउँछ भने यस्तो अवस्था हुनु हुँदैन. र यो किन भयो भन्दा अहिले पनि तपाईँको चाहिँ म पशुपालनकै अवस्थामा हेरौँ गाउँमा रोपनी गरोपनी जग्गा बाँधा छन्. हामी यहाँ आनामा आएर पशुपालन गरिरहेछौँ. हिजो चाहिँ खेतीपाती गरेर गाई भैँसीलाई चाहिँ ढोड पराल खस्टा सबै खुवाउँथ्यौं अनि मकै भाँचिसकेपछि त्यो ढोडले खोले पकाउँथ्यौं. आज हामी चाहिँ यहाँ सबै कुरा किनेर खुवाउँछौ. तराईबाट चाहिँ लगाएर पराल किनेर खुवाउने होइन अनि त्यसरी ढुटो दाना किनेर खुवाउने अनि दुधको लागत बढी भयो भन्ने अनि ग्यासले चाहिँ खोले पकाउने अनि हामी कसरी उम लाग्छौं त. त्यस कारणले यो सबै कुराहरू हामीले पनि ख्याल गर्नु पर्यो. राज्यले पनि त्यो अनुसारको वातावरण बनाउनु पर्यो. र उहाँहरू फेरि किन सहर आउनुभयो भन्दा सहर आउनु पनि बाध्यता हो है. फेरि अब रोजगारीको अवस्था छैन गाउँमा, पढाइ लेखाइको बच्चाहरूको लागि राम्रो स्कूल छैन, बिरामी त हस्पिटल छैन भनिसकेपछि गाउँघर भयो नि त हिजोको दिनमा. त्यो हुनाले उहाँहरू अवसर खोज्दै आउनु भएको हो. त्यसले गर्दा अब गाउँमा धेरै अवसरहरू पुगेका छन्. प्रदेश छ, स्थानीय सरकार छ र बिस्तारै अब हामीले शहरबाट चाहिँ गाउँ केन्द्रित हुनुपर्छ र गाउँका ती होइन बाँझा जमिनहरूलाई हामीले सदुपयोग गरेर त्यहाँ चाहिँ हामीले खेतीपाती गर्ने पशुपालन र यो दुईटा पेसालाई छुट्याउनु पनि हुँदैन. छुट्याएर पनि हाम्रो लागत चाहिँ बढी भएको छ. लागत घटाउनु पर्यो, उद्योगीलाई सब्सिडी दिनु पर्यो, बत्तीमा छुट दिनु पर्यो, भ्याट हटाउनु पर्यो र सस्तो गर्नु पर्यो होइन अनि उपभोक्ताहरूलाई त्यसरी दिन सक्यो भने न खपत हुन्छ त. हामी सबै कुरा थोपरेको थोपरै गर्ने, उद्योगी पनि घाटामा जाने, किसान पनि घाटामा जाने, उपभोक्ताले पनि खरिद गरेर खान नसक्ने भइसकेपछि यो कसको लागि गराएर हामीले
6: भनेको बिजुलीको जुन 5% उपभोक्ताको कुरा छ त्यस गरी माथिको चाहिँ उद्योगी व्यवसायको चाहिँ भ्याटको कुरा छ, त्यो पनि तपाईँहरूलाई सन्तोषजनक चाहिँ लागिरहेको छैन.
2: हामी त 50% विद्युतमा चाहिँ लागतै घटाउनु पर्छ अनि हाम्रो उत्पादन लागत घटाउनु भनिरहेको बेलामा अर्को भ्याटै 13% थपिदिइसकेपछि त हामी बत्तीको पैसा कसरी तिर्ने त. त्यो त सिधै चाहिँ हाम्रो लागतमा गयो नि त. फेरि दूध भनेको यस्तो अनुशासित पेसा हो. यो डेरी सेक्टर भनेको आजको दिनमा हरेक चिजको वस्तुको चाहिँ मूल्य तलमाथि हुँदा दूधको त विगत 2.5 वर्षदेखि त 1 रुपियाँ पनि तलमाथि भएको छैन नि त. एउटै रेटमा हामी बेचिरहेको छौँ नि. 2 वर्षको मूल्य वृद्धि त बजारको तपाईँले प्रत्येक वर्ष 10-15% मूल्य वृद्धि त सबै कुराको क्यालकुलेसन गर्दा छ नै त. 2 वर्ष हुँदाखेरि झन्डै 30% मूल्य वृद्धि भइसक्यो. हामी उद्योगीहरू कसरी चल्या होला भन्नुहोस् त. यो कुरा त सोच्नु पर्यो नि राज्यले.
6: हो, सोच्नुपर्ने कुरा अरू पनि छन्. तपाईँले चाहिँ पेसा अब गाउँतिर पनि फर्किनुपर्छ, शहर केन्द्रित मात्रै गरेर हुँदैन भनेर जोड्नुभयो. खास गरी अहिलेकै युवा पुस्ता जसले चाहिँ रोजगारी देखिरहेको छैन, तपाईँ चाहिँ दूध र दुग्धजन्य पदार्थमा चाहिँ गर्न सकिने सम्भावनाका चाहिँ कुरा पनि गर्नुभयो. अबको यो युवा पुस्तालाई दूध व्यवसाय त्यसै गरी आधुनिक व्यवसाय आधुनिक पशुपालनतर्फ चाहिँ आकर्षित गर्न एसोसिएसनले काम गरेको छ कि छैन, अथवा अब सरकारले गर्ने हो भने के कस्ता सहुलियत, के कस्ता कार्यक्रम, कस्ता योजना ल्याउने हो भने अलिक प्रभावकारी होला. मैले अलिक मोटो भन्ने चासो राखेँ.
2: पहिलो कुरो पेसालाई सम्मानित गराउनु पर्यो, अघि नै भनिसके. जबसम्म पेसालाई सम्मानित

0: हामी लोन चाहिँ निर्व्याजी दिन्छौ यति वर्षसम्म किस्ता तिर्नु पर्दैन तपाईँलाई जग्गा जमिन हामी चाहिँ यसरी यति वर्षलाई लिजमा दिन्छौ होइन अथवा दर्ता प्रोसेसमा यो गर्छ भने एउटा कुनै किसिमको स्किमहरू ल्याउनु पर्यो नि त अनि तपाईँले उत्पादन गरेको त्यहाँ चाहिँ दूध चाहिँ अथवा अरू कुनै पेसा छ त्यहाँबाट उत्पादित वस्तु हामी खरिद गरिदिन्छौ यदि बिक्री भएन भने तपाईँहरूको पैसा उधारमा जाँदैन उठ्छ ग्यारेन्टी म हो भन्नु पर्यो नि त होइन
1: एसोसिएसनले पनि दिन्छ
0: भन्नु पर्यो हामी नभए भने उहाँहरूलाई कानूनी कार्यवाहीमा ल्याउँछौ उहाँहरूलाई दिने सुविधा पनि दिन्छौ उहाँहरूलाई गर्ने काम पनि गर्छौ भन्नु पर्यो नि त अहिले म कारवाही चाहिँ गर्छु तर म केही पनि सहयोग गर्दिनँ उहाँहरूको जति दुःख पाउनुहुन्छ पाओस् भनेर त भएन नि त भएर भएन नि तपाईँलाई बाटो हिँड्दाखेरि हाम्रो त्यस्तो अचम्म छ त बाटोमा खाल्टो परेर चाहिँ तपाईँको गाडी डुब्ने खाल्टो हुन्छ हाम्रो दूध ल्याएको गाडी त्यो खाल्टोमा पर्छ अनि चाहिँ दूध फाट्छ अनि त्यो घाटा चाहिँ सबै हामीले बियर गर्नुपर्छ त्यो बाटो हिँड्दा हामीले ट्याक्स त तिरेछौ नि छैनौ
1: ट्याक्स तिरेका छौँ
0: अनि गाडीको पनि ट्याक्स तिरेछौ नि मैले एक्जाम्पल दिएको के भनेको जस्तै आफ्नो ठाउँमा सबैले जिम्मेवारी निर्वाह गरौँ न हामी कोही कसैलाई कहीँ अप्ठ्यारो हुन्छ अहिले भएको कुरा त यति मात्र हो कि म मेरो काम नगर्ने म तपाईँलाई काम गर्नुहोस् भन्ठान्ने के तपाईँ आफ्नो काम नगर्ने मलाई काम गरिदियोस् भन्ठान्ने भएको कुरा त यति हो नि होइन मैले भनेको हाम्रो देश विकास हुन टाइम लाग्छ तपाईँ तपाईँकै ठाउँमा ठिक काम गर्ने म मेरै ठाउँमा ठिक काम गर्ने अर्कोले अर्को ठाउँमा ठिक गर्ने इभन सरकारले अनुगमन पनि गर्नु पर्दैन पर्छ र यहाँ त नीति नियम होइन यो विभिन्न किसिमको चाहिँ किन चाहिएको भन्दा हामी कोही पनि आफू ठिक ठाउँमा नबस्ने अरूलाई चाहिँ ठिक ठाउँमा बसोस् भन्ठान्ने यति भएर हिँड्या त होइन अनि हामी अरूलाई जहिले नेगेटिभ आँखाले हेर्ने आफू जहिले नेगेटिभ काम गर्ने पोजिटिभ कहिले सोध्दै नसोच्ने अनि कसरी हुन्छ त त्यस कारणले हामी सबैजना म भनौ आजको दिनदेखि अहिलेदेखि चाहिँ म कुनै पनि नराम्रो काम गर्दिन म सधैँ ठिक ठाउँमा हुन्छु म अनुशासित हुन्छु म कुनै पनि नियम कानून मिद्दिन म सबै कुरा नियम मान्छु भनेर आम यो देशमा बस्ने अब 3 करोड चन्दन जनतामा झन्डै 1 करोड त बाहिर छन् होला
1: खिर खाएर यो बाचा चाहिँ
0: शुद्ध चिज खाएर शुद्ध कुरा हामी बाचा गरौँ न त्यसपछि देश विकास हुन्छ कि हुँदैन हेरौँ त 2 वर्षमा भइहाल्छ तर म आफू मेरो कर्तव्य नगर्ने म अर्कोलाई कर्तव्य गर भन्ने म आफू बिगार्दै जाने तर अर्कोले गर्दै सपार्नुपर्छ भन्ने अनि कसरी हुन्छ त
1: कुराकानीमा हुनुहुन्छ नेपाल डेयरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहाल कृषि विशेष कार्यक्रममा आज हामीले साउन 15 खीर खाने दिनको सम्झनामा चाहिँ कुरा गरिरहेका छौं आज खीर खाने दिन दूधको माग कति हुन्छ खपत कति हुन्छ बजार अवस्था के छ किसानको अवस्था के छ एसोसिएसनले के गरिरहेको छ भनेर कुराकानी जोड़िरहेका छौं कार्यक्रमको हामी अन्तिमतिर पनि छौं आत्मनिर्भर भइसकेका छौं भनेर अघि तपाईँले जोड्नुभयो र अब यो अवस्थालाई चाहिँ टिकाइरह्यो
0: यस्तो छ यो कस्तो छ भने हामी विगत 5 वर्षदेखि चाहिँ हामी आत्मनिर्भर भएको देख्छौ हामी होइन तर सहज परिस्थिति हुने हो सबै भने चाहिँ हामी 20% डिफिसिट हो भनेको मतलब देशमा चाहिँ आर्थिक मन्दी हुन भएन सबै जनताहरूले को कमाई राम्रो हुनु पर्यो उधारो कसैको फस्नु भएन मान्छे स्वच्छ हुनु पर्यो रोग लाग्न भएन अनि सबैले सबै कुरा खान्छ नि त त्यस्तो अवस्थामा चाहिँ हामी 20% अपुग्छौं तर यहाँ त विभिन्न किसिमका समस्याहरू छन् नि त कसैलाई 1 लिटर किनेर खानुलाई आधा लिटर किनेर खानु परिरहेको छ पैसा नभएर कसैलेको चाहिँ उधारो नउठेर उसले व्यवसाय बन्द गर्नु परिरहेको छ कसैले चाहिँ उधारो तिर्न नसकेर खान नसकेको अवस्था छ यी सबै विभिन्न अवस्थाहरूले गर्दाखेरि अप्ठ्यारो भएको तर आजको दिनसम्म पनि हामी आत्मनिर्भर छौं तर अब केही समयपछि चाहिँ फेरि हामीलाई विद्युत डिफिसिट हुँदैछ यो चाहिँ अब हामी पूर्व तयारीमा बस्नुपर्छ
1: पूर्व तयारीमा चाहिँ बस्छौं भनेर तपाईँले भन्नुभएको छ खास गरी अलि बढी चाहिँ कुरा यही बेला उठ्ने चाहिँ धुलो दूधको हो धुलो दूधको विषयमा चाहिँ उपभोक्ताले धुलो दूध पनि दूध हो भनेर बुझ्न सक्नुहुन्छ त्यसलाई उपयोग गर्दा हुन्छ
0: मजाले धुलो दूध दूधबाटै बनेको हो त्यसलाई चाहिँ उपभोग गर्न सकिन्छ ढुक्क भएर उपभोग गरौं
1: हामी कार्यक्रमको अन्तिममा छौं साउन 15 को अवसरमा चाहिँ आम उपभोक्ता त्यसै गरी दुग्ध उत्पादन किसान र व्यवसायीहरूलाई तपाईँको सन्देश केही छ कि अन्तिममा
0: सबैभन्दा ठूलो कुरो त आज अब साउन 15 खीर दिवसको उपलक्ष्यमा सबै आम उपभोक्ता होइन किसान हाम्रो सरकारवाला निकाय र हाम्रो डेयरी एसोसिएसन किसान जति पनि जो जो जना यो पेसासँग संलग्न अथवा आम होइन उपभोक्ता वर्ग हुन्छ सबैलाई नेपाल डेरी एसोसिएसनको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट र यो हाम्रो समग्र डेरी सेक्टरको तर्फबाट यहाँहरूलाई

0: हार्दिक शुभकामना र हामी सबैले खीर सेवन गरौं र हाम्रो यो मौलिक चाड़ पर्व संस्कृतिलाई चाहिँ बचाउन हामी लागौं, हाम्रो भावी पुस्तालाई हाम्रो संस्कृति यस्तो छ भनेर बचाउन लागौं र यो संस्कृति बचाउँदै हाम्रो स्वदेशी उत्पादन उपभोग गरौं र दूध तथा दुग्ध पदार्थ मात्र होइन हामी नेपाली भइसकेपछि देशमा जे जे उपलब्ध हुन्छ उपलब्ध भएसम्म स्वदेशी उत्पादन उपभोग गरौं भन्न पनि चाहन्छु सबैलाई।
1: यसमा चाहिँ शुद्धताको कुरामा पनि
0: त्यसको कुरा त ग्यारेन्टी हामीले लिनुपर्छ, जसले उत्पादन गरेको त्यसले लिनुपर्छ, त्यो राज्यको जिम्मेवारी पनि हो। तर हामी सजग नागरिकको जिम्मेवारी के हो भने देश विकासमा यदि हामी साथ दिन्छौं, देश विकास होस् भन्ने चाहन्छौं र यो देशको उन्नति प्रगति होस् भन्ने चाहन्छौं भने हामी आफू पनि देशमै उत्पादन भएको चीजबीजहरू लत्ता कपडा खानेकुरा जे जे छ त्यो उपभोग गर्ने, यही देशमा चाहिँ सकारात्मक सन्देश फैलाउने र नकारात्मक कुराको पछि पनि नलाग्ने र आफू ठिक ठाउँमा रहने र अरूलाई पनि ठिक हुनुहोस् भनेर आह्वान गर्ने।
1: उहाँ हुनुहुन्थ्यो नेपाल डेयरी एसोसिएशनका अध्यक्ष प्रहलाद दाहाल। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलासँगै म मदन पौड्याल पनि बिदा हुन्छु। नमस्कार।

0: सुन त मेरो कपडा प्याकिङ गरिदिउँ त सन्जुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो
1: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ
0: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु क्यान्सर विरुद्ध आजको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
2: फोन 056-494-3333 495-55
3: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
3: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
4: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
3: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
4: 0142-8888
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायस फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
6: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
5: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं
6: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690 41106690
7: स्वस्थ जीवनका लागि आयुर्वेद

0: सुने ठाकुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो
3: यो समय किसान पाइ प्रोडक्ट्स प्रालीको हो
2: राष्ट्रको शान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स

0: नमस्कार, म सञ्जना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। देवानगंज घटनाका मृतकका परिवार र सरकारबीच 7 बुँदे सहमति। घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गर्ने सरकारको प्रतिबद्धता। आपसी सद्भाव कायम गर्न दल एवं सामाजिक संस्थाहरूको अपील। ठाउँ ठाउँमा सर्वपक्षीय पहल र सद्भाव र्याली। राहदानी विभागमा केही दिनदेखि पासपोर्ट बनाउनेको घुइँचो। शनिबार र आइतबारको बिदामा पनि राहदानीको काम हुने। हमासलाई निशस्त्रीकरण गराउने सहमति भएको ट्रम्पको दावी। प्रारम्भिक मस्यौदा मात्रै भएको हमासको टिप्पणी। र नेपालका 2 स्केटिङ खेलाड़ीले एसियन गेम्सको तयारी थाइल्याण्डमा गर्ने। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको देवानगंजमा गएको आइतबार राति भएको घटनामा ज्यान गुमाएका 2 युवकका परिवार र सरकारबीच 7 बुँदे सहमति भएको छ। घटनास्थल पुगेका गृहमन्त्री सुदन गुरूङको उपस्थितिमा मृतकका परिवारसँग सहमति भएको हो। सहमति अनुसार नेपाल सरकारले मृतक द्वय ओम प्रकाश मेहता र जय प्रकाश मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाइनेछ। साथै दुवै परिवारलाई 10-10 लाख रूपियाँका दरले राहत उपलब्ध गराइने भएको छ। घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि तत्काल कानूनी कार्यवाही अघि बढ़ाउने। मृतकका परिवारका 1-1 जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने। घटनाको अध्ययनका लागि गठित छानबिन समितिले दिने प्रतिवेदनका सुझाव र सिफारिशहरू यथाशीघ्र कार्यान्वयन गर्ने। मृतकको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा उपयुक्त ठाउँमा स्मृति पार्क बनाउने सहमति भएको छ। घटनामा ज्यान गुमाएका परिवार तथा गृह मन्त्रालय बीच गैराती सहमति भएको हो। विभिन्न राजनीतिक दल एवं सामाजिक संस्थाहरूले सुनसरी सिराहा लगायतका ठाउँमा उत्पन्न तनावप्रति चिन्ता व्यक्त गर्दै आपसी सद्भाव कायम गर्न अपील गरेका छन्। छुट्टा छुट्टै वक्तव्य मार्फत उनीहरूले शान्ति र सद्भावको लागि अपील गरेका हुन्। हिजो राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले घटनाको निष्पक्ष छानबिन हुने प्रतिबद्धता जनाउँदै यस्तो संवेदनशील घड़ीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य अपुष्ट सूचना अफवाह घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढ़ाउने अभिव्यक्तिको प्रचार प्रसार नगर्न अनुरोध गर्नुभएको छ। नेपाली कांग्रेसका सभापति गगन थापा, उपसभापति विश्व प्रकाश शर्मा लगायतले पनि भिडियो सन्देश जारी गर्दै यो बेला अफवाह उत्तेजना र प्रतिशोध नभई संयमता चाहिएकोमा जोड़ दिनुभएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वक्तव्य निकालेर कुनै पनि प्रकारको भ्रामक प्रचारको पछि नलागी संयमित हुन, सामाजिक सद्भाव र एकता कायम राख्नका लागि सक्रिय हुन अनुरोध गर्नुभएको छ। मधेस केन्द्रित दलहरूले संयुक्त वक्तव्य निकालेर सबै नागरिकलाई संयम र धैर्य बन्न आग्रह गरेका छन्। महन्त ठाकुर, राजेन्द्र महतो, सीके राउत, समीम अन्सारी र राम कुमार शर्माले संयुक्त वक्तव्य मार्फत शान्ति र सद्भावको कामना गर्नुभएको छ। जसपा नेपालका प्रवक्ता मनिष सुमनले पनि वक्तव्य निकालेर सद्भावको अपील गर्नुभएको छ। राष्ट्रपति, पूर्व राष्ट्रपति र पूर्व राजाले पनि शान्ति र सद्भावको लागि अपील गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सदियौंदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भातृत्व नै नेपालको पहिचान र परम्परा भएको उल्लेख गर्दै शान्ति, अमन चयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबूत बनाउन आग्रह गर्नुभयो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पनि सबैलाई उच्च संयमता अपनाउन, कुनै पनि प्रकारका अफवाह, घृणात्मक अभिव्यक्ति तथा सामाजिक सद्भाव खलबलाउने गतिविधिबाट टाढा रहन अपील गर्नुभएको छ। पूर्व राजा ज्ञानेन्द्र शाहले पनि आपसी सद्भाव कायम राख्न अपील गर्नुभयो। सरकारको नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अस्ति मंगलबार नै वक्तव्य निकालेर आपसी सद्भाव र सामाजिक सद्भाव जोगाउन अपील गर्नुभएको थियो। नेपाली कम्युनिष्ट पार्टीले पनि अस्ति मंगलबार नै वक्तव्य मार्फत सामाजिक सद्भाव र एकता कायम राख्न अपील गरेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले पनि आपसी सद्भावको लागि अपील गरेका छन्। कोशी र मधेस प्रदेश सरकार तथा विभिन्न जिल्ला र पालिकाको तर्फबाट पनि सामाजिक सद्भावको लागि अपील गरिएको छ। विभिन्न पेशागत क्षेत्र, नागरिक संगठन, धार्मिक र जातीय संस्थाहरूले पनि सद्भावको अपील गरेका छनृ उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सले वक्तव्य निकालेर सामाजिक सद्भावको लागि अपील गरेका छन्। यसैगरी नेपाल बार एसोसिएशनले सबै पक्षहरूलाई संयमित भई आपसी सद्भाव र सहिष्णुताका लागि सहज वातावरण बनाउन अनुरोध गरेको छ। यसैगरी शान्ति र सद्भावको लागि जिल्ला जिल्लामा सर्वपक्षीय पहल भएको छ। काठमाडौँ विराटनगर लगायतका ठाउँमा आज सद्भाव र्याली निकाल्ने तयारी भएको छ। उत्तरी पाकिस्तानको बोर्ड पीकमा हिम पहिरोमा प्रख्यात पर्वतारोही निर्मल पूर्जा नेतृत्वको 10 सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोली सम्पर्कविहीन भएको छ। पाकिस्तान अल्पाइन क्लबका उपाध्यक्ष करार हैदरीले गैराती निकाल्नु भएको विज्ञप्ति अनुसार निर्मल पूर्जाको नेतृत्वमा रहेको आरोहण टोली हिम पहिरोमा परेसँगै सम्पर्क विच्छेद भएको छ। टोलीमा निर्मल पूर्जा सहित पाँचजना नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी, एक चिनिया तथा अर्का एक आरोहीको राष्ट्रियता नखुलेको एसोसिएट प्रेसले जनाएको छ। पाकिस्तान अल्पाइन क्लबका अध्यक्ष मेजर जनरल इरफान अर्शद तथा क्लबका वरिष्ठ पदाधिकारीहरूले तत्काल खोज तथा उद्धार अभियान सञ्चालनका लागि सरकारी अधिकारीहरूसँग समन्वय गरिरहेको जनाएका छन्। आज पनि देशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। हिमाली र पहाड़ी भेगका केही ठाउँ र तराईका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ठूलो पानी पर्ने ठाउँमा गेग्रान, बहाव, बाढ़ी, पहिरो तथा भूक्षयको जोखिम रहने भएकाले आवश्यक सतर्क अपनाउन महाशाखाले आग्रह गरेको छ। काठमाडौँको त्रिपुरेश्वरमा रहेको राहदानी विभागमा राहदानी बनाउने सेवाग्राहीको भीड़ लागेको छ। ईपीएस अन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि आवेदन दिनेहरूको संख्या बढ़ेसँगै सेवाग्राहीको चाप बढ़ेको विभागले जनाएको छ। केही दिनदेखि राहदानी लिनका लागि लामबद्ध हुनेहरूको संख्या बढ़ेको छ। सेवाग्राहीको बढ़दो चापलाई मध्यनजर गर्दै विभागले आउँदो सोमबारसम्म राहदानी आवेदन फारम खुल्ला गर्ने निर्णय गरेको छ। यस प्रक्रियालाई सहज बनाउन विभागले सार्वजनिक विदाका दिनहरू शनिबार र आइतबार समेत कार्यालय खुल्ला राखी सेवा प्रवाह गर्ने जानकारी दिएको छ। घर घरमा राहदानी पुर्याउने नारासहित अघि बढ़ेको सरकारले राहदानी विभागमा पुगेकालाई समयमै राहदानी दिन नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्चाङभित्रका खबरसँगै अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
3: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रूख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
3: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
3: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज साउन 15 गते नेपाली समाजमा खीर खाएर यो पर्व मनाइँदैछ। वर्षा ऋतुका बेला असार 15 गते दही चिउरा र साउन 15 खीर खाने चलन प्राचीन कालदेखिको मौलिक परम्पराका रूपमा रहिआएको छ। साउनी झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो। दूधमा गरम मसला लगायतका चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ। साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ। हरियाली बढ़ी हुने भएकाले घाँस बढ़ी पाइन्छ। राम्रो धेरै घाँस पाइने बेलामा गाई भैंसीले पनि धेरै दूध दिन्छन्। दूध धेरै दिएपछि इष्टमित्र चेलीबेटीलाई घरमा बोलाएर खीर खुवाउने चलन चलेको विश्वास गरिन्छ। नेपाली समाजमा असार 15 गते दही चिउरा र साउन 15 गते खीर, भदौ 15 गते पोलेको मकै, पुष 15 गते घिउ खट्टे, माघ 15 गते मालपुवा लगायत खानेकुरा बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने मौलिक चलन रहिआएको छ। सरकारले अहिलेसम्म असूल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क 15 दिनभित्र सेवाग्राहीलाई फिर्ता गर्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले यही साउन 15 गते शिक्षा र स्वास्थ्य समता शुल्क खारेज गर्ने घोषणा गर्नुभएको थियो। त्यस लगत्तै साउन 6 गते बसेको मन्त्री परिषद बैठकले शुल्क खारेज गर्ने निर्णय गरेको थियो। अर्थ मन्त्रालयका अनुसार अहिलेसम्म शिक्षा र स्वास्थ्य समता शुल्क असूल गर्ने व्यक्ति वा निकायले असूल गरेको रकम 15 दिनभित्र सम्बन्धित भुक्तानीकर्तालाई फिर्ता गर्नुपर्नेछ। अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघु वित्त पीड़ित संघर्ष समिति बीच आज फेरि वार्ता हुने भएको छ। हिजो भएको वार्ता सकारात्मक र समाधान उन्मुख रहेको भन्दै दुवै पक्षको भनाई छ। लघु वित्त पीड़ितहरूले धितो लिलामी तथा कानूनी कार्यवाही रोक्नुपर्ने, लघु वित्त संस्थाको पुनर्संरचना गर्नुपर्ने लगायतका माग राख्दै आएका छन्। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजिप्टको कायरोमा मध्यस्थकर्ताहरू र हमास नेतृत्व बीच भएको वार्ताबाट गाजामा हमासलाई चरणबद्ध रूपमा निशस्त्रीकरण गर्ने सहमति भएको दावी गर्नुभएको छ। तर हमासले यसलाई प्रारम्भिक मस्यौदा मात्रै भएको जनाएको छ। ट्रम्पले सामाजिक सञ्जाल मार्फत गाजामा हमाससहित सबै सशस्त्र समूहलाई चरणबद्ध रूपमा पूर्ण निशस्त्रीकरण गर्ने सहमति भएको दावी गर्दै यसले दीर्घकालीन शान्ति र सुरक्षाको आधार तयार गर्ने बताउनु भएको छ। वहाँका अनुसार यसपछि गाजाको शासन नयाँ पालेस्टिनी प्रशासनले सम्हाल्नेछ र इजरायलको सुरक्षा पनि सुनिश्चित हुनेछ। अब खेल खबर। नेपालका दुईजना स्केटिङ खेलाड़ीले आउँदो 20 एशियन गेम्सको तयारी थाइल्याण्डमा गर्ने भएको छ। अबको डेढ़ महिनापछि जापानमा हुने 20 एशियन गेम्समा नेपालको 22 खेल विधाका खेलाड़ीले प्रतिस्पर्धा गर्दैछन्। तीमध्ये एक रहेको नेपाली स्केटिङ खेलाड़ीले थाइल्याण्डको बैंककमा तयारी गर्ने भएका छन्। दुईजना पुरूष खेलाड़ी गजेन्द्र बरदेवा र शरद कुमार राईले एक महिनासम्म बैंककमा प्रशिक्षण गर्नेछन्। उनीहरूले थाइल्याण्डको राष्ट्रिय टोलीसँग नै अभ्यास गर्ने नेपाल स्केटिङ एण्ड स्केट बोर्डिङ संघका महासचिव सत्य थापाले जानकारी दिनुभएको छ। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद राखेपमा भएको कार्यक्रमका बीच उनीहरूलाई विदाई गरिएको हो। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपल्ट। देवानगंज घटनाका मृतकका परिवार र सरकारबीच 7 बुधे सहमति, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गर्ने सरकारको प्रतिबद्धता। आपसी सद्भाव कायम गर्न दल एवं सामाजिक संस्थाहरूको अपील, ठाउँ ठाउँमा सर्वपक्षीय पहल र सद्भाव र्याली। राहदानी विभागका केही दिनदेखि पासपोर्ट बनाउनेको घुइँचो, शनिबार र आइतबारको विदामा पनि राहदानीको काम हुने। हमासलाई निशस्त्रीकरण गराउने सहमति भएको ट्रम्पको दावी, प्रारम्भिक मस्यौदा मात्रै भएको हमासको टिप्पणी। र नेपालका दुई स्केटिङ खेलाड़ीले एसियन गेम्सको तयारी थाइल्याण्डमा गर्ने।

0: हरी नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ कार्यक्रम लकीको बसाई लिएर सदाको जस्तै आज पनि बसाई भइसकेका छौ। सुन्नुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफी 101.2 मेगाहर्जमा कार्यक्रम लकीलाई सुनिराख्नु भएको छ। कालदेखि मित्रको साथमा म आवाजमा छु रेविका राय र सदाको जस्तै आज पनि हामी कार्यक्रम लकीलाई लिएर भने तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ। हाम्रो स्टुडियोको टेलिफोन नम्बर एकदम खुल्ला रहेको छ 97.64 49.57 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र आफ्नो बौद्धिक क्षमताको विकास गर्न सक्नुहुनेछ र विशेष तपाईँले हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिनियर सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लोकीलाई लिएर तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौ र आज पनि हामी त्यही समयलाई लिएर भने तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौँ। तपाईँको लागि टेलिफोन एकदम खुल्ला रहेको छ र विशेष गरिकन तपाईँले हामीलाई अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ। फ्रिक्वेन्सी मार्फत हामीलाई 101.2 मेगाहर्जबाट सुन्न सक्नुहुनेछ भने अनलाइनबाट चाहिँ तपाईँले हामीलाई हाम्रो पात्रो नेपाली पात्रो अनि www.solofin.com सर्च गर्नुभयो भने पक्कै पनि तपाईँले अनलाइन मार्फत पनि तपाईँले हामीलाई सुन्न सक्नुहुनेछ है। र विशेष त हामी कार्यक्रम लकीमा चाहिँ तपाईँहरूलाई पहिलो र दोस्रो चाहिँ अनिवार्य रूपमा हामी प्रश्न सोध्ने गर्दछौ। यदि तपाईँले पहिलो र दोस्रोको सही उत्तर दिनुभयो भने तपाईँले पक्की पनि लकी नम्बर प्राप्त गर्न सक्नुहुनेछ र लकी नम्बरको साथमा हामी अन्तिम तेस्रो बनस्वरूप हामी प्रश्न पनि हामी राख्ने गर्दछौ। र यदि तपाईँले लकी नम्बर प्राप्त गर्नुभयो भने है तपाईँको लकी नम्बर एकदम धेरै सुरक्षित साथ हामी टिपोट गरेर पनि हामी राख्ने गर्दछौ र तपाईँले पनि टिपोट गरेर राख्नुपर्ने हुन्छ र कार्यक्रमको महिनाको अन्तिममा तपाईँ लकी विजेता बन्ने सम्भावना पनि धेरै मात्रामा हुन्छ। लकी विजेता हुनुभयो भने तपाईँले केही मात्रामा पुरस्कार पनि प्राप्त गर्न सक्नुहुनेछ है। जानकारी पनि मैले गराइ सकेको छु। आउन सक्नुहुनेछ 97.64 49.57 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र हामीले एकदम महत्वपूर्ण प्रश्नहरू सामान्य ज्ञानबाट विभिन्न प्रश्नहरू हामी समसामयिक प्रश्नहरू हामी सोध्ने गर्दछौ र आउन सक्नुहुनेछ। तपाईँको लागि टेलिफोन लाइन एकदम आएको छ 97.64 49.57 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालौ भन्दै थिए। साथीको फोन डिस्कनेक्ट भइ नै सकेको छ, पूर्ण प्रयास गर्नुहोला भन्न चाहे 97.64 49.57 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे। विशेष त तपाईँले हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्न र सिकाउने प्रक्रियामा हामी निरन्तर कार्यक्रम लकीलाई लिएर उपस्थित हुने गर्दछौ। हाम्रो बीचमा चाहिँ प्रोग्राम लिएर उपस्थित हुन सकेनौ किनकि थोरै टेलिफोन लाइनमा समस्या भएको कारणले गर्दाखेरि र अलिकति सुलखुमा धेरै पानी परेको हुँदाखेरि चाहिँ कुनै बेला बत्ती जाने समस्याहरू धेरै मात्रामा हुन्छ। सो त्यही भएको कारणले गर्दाखेरि कार्यक्रमलाई लिएर उपस्थित हुन सकेन। तपाईँहरूसँग क्षमा प्रार्थी पनि चाहन्छु भन्न चाहे। आजको उपन्तदेखि चाहिँ हामी कार्यक्रमलाई लिएर आउने गर्दछौ आउने छौ भन्ने नै भन्न चाहे। र कुनै बेला टेलिफोन लाइनमा बर्खाको समय पनि रहेको छ, टेलिफोन लाइनमा कुनै बेला नेटवर्कको समय नेटवर्कमा पनि समस्या आउन सक्छ। त्यति बेलाको समयमा चाहिँ तपाईँहरूले कार्यक्रमलाई चाहिँ अन्तिम समयसम्म सुनेर पनि साथ दिनुहोला भन्न चाहे। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार।
1: हेलो नमस्ते।
0: नमस्ते नमस्कार, कहाँबाट बोल्नु हुन्छ?
1: सन्देश राई खोटाङबाट।
0: सन्देश राई खोटाङबाट, कि सन्देश यो समयमा के गरिदिनुहुन्छ? बसी बसाइरहेको छ नि। खोटाङतिरको वेदर के कस्तो छ सन्देश?
1: एकदम धुमिरहेछ, बादल लागिरहेछ, कुहिरो खेलिरहेछ,
0: त्यस्तै छ। कार्यक्रममा सहभागिता जनाउनु भएको छ सन्देशी, तपाईँको लागि पहिलो प्रश्न राख्न चाहे त्यहाँ मेरो सुन्नुलाई त। सन्देशीको लागि पहिलो प्रश्न यस्तो रहेको छ, स्पेनमा करिब 150 वर्षपछि शासन गर्ने रानी बन्ने तयारीमा रहेकी उत्तराधिकारी को हुन्? पाँच भन्नुहोस् है। यसको सही उत्तर रहेको छ राजकुमारी लियोनोर, सन् 2026 रहेको छ है। ओके, दोस्रो प्रश्न राख्न चाहे तपाईँको लागि दोस्रो प्रश्न यसो रहेको छ, नागरिक अगुवा तथा पूर्व मन्त्री डाक्टर देवेन्द्र राज पाण्डेको निधन कहिले भएको हो?
1: अच्छा।
0: असार 26 गते भन्नुहुन्छ ओके तपाई क्यान्सल हामी ल गर्दै छौ सन्देश जी भन्दै थियो साथी छुटिसक्नु भएको छ प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ आउन चाहनुहुन्छ भने 9964970 को लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालौ हेलो नमस्कार
2: हेलो
0: नमस्ते नमस्कार कहाँ बाटोको बोल्दै हुनुहुन्छ
2: पिउठानबाट
0: ऋषिराम पाण्डे ओके ऋषिरामजीको लागि पहिलो प्रश्न राख्न चाहन्छु ध्यान दिएर सुन्नलाई त नागरिक अगुवा तथा पूर्व मन्त्री डाक्टर देवेन्द्रनाथ पाण्डेको निधन कहिले भएको हो
2: 2083
0: भन्नुहुन्छ ओके तपाईँ क्यान्सल हामी ल गर्दैछौ बधाई छ उसले उत्तर दिनुभएको छ तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ तपाईँको लागि ध्यान दिएर सुन्नुहोला भन्न चाहे हजारौं माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ भन्ने विचारकको हुन् लाउत्सु भन्नुहुन्छ ओके तपाईँ क्यान्सल हामी ल गर्दैछौ बधाई छ ऋषिरामजी तपाईँले लेखनमा प्राप्त गर्नु भएको छ र तपाईँको लागि तेस्रो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नुलाई त तेस्रो प्रश्न यस्तो रहेको छ तपाईँको लागि अमेरिका र रूसको संयुक्त अन्तरिक्ष टोली 241 दिन लामो अन्तरिक्ष अभियान पूरा गरी कहिले पृथ्वीमा अवतरण भएका हुन् पास भन्नुहोस् हो कि अहिले भने हामी छुट्यौं साथी हुनुहुन्थ्यो पिठानबाट विश्राम पाण्डे विश्रामजीले पनि लक्ष्मीहरू प्राप्त गरेर भने साथी छुटिसक्नु भएको छ आउन सक्नुहुनेछ तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ 9964950 लाइन विभिन्न कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालौ हेलो नमस्कार
3: हेलो गुड मर्निङ नमस्ते हामी
0: गुड मर्निङ नमस्ते नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ
3: उदयपुरबाट सौगात तामाङ
0: उदयपुरबाट सौगात तामाङ हो कि सौगातजीको लागि पहिलो प्रश्न राख्न चाहन्छु ध्यान दिनुहोस् त सौगातजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ अमेरिका र रूसको संयुक्त अन्तरिक्ष टोली 241 दिन लामो अन्तरिक्ष अभियान पूरा गरी कहिले पृथ्वीमा अवतरण भएका हुन्
3: 2026
0: पुरा मिति भन्नुपर्ने हुन्छ है सौगातजी सन् 2026 पुरा मिति भन्नु होला है त पास भन्नुहुन्छ ओके यसको चाहिँ उत्तर रहेको छ सन् 2026 जुलाई 26 रहेको छ है ओके दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ नेपालको पहिलो आधुनिक यातायात सुरुङ मार्ग नागढुङ्गा सिस्ने खुला सुरुङ मार्गको औपचारिक उद्घाटन कहिले सम्पन्न भएको हो
3: 2083
0: साउने बधाई छ सुनाजी पहिलो प्रश्नको दोस्रो प्रश्नको सही उत्तर दिनुभएको छ तेस्रो प्रश्न राख्न चाहे तेस्रो प्रश्न यस्तो रहेको छ अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्ने खेलाड़ीको कीर्तिमान कायम गर्न सफल क्रिकेटरको हुन् अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्ने खेलाड़ीको कीर्तिमान कायम गर्न सफल क्रिकेटरको हुन् बधाई छ सौगातजी लेखनमा प्राप्त गर्नु भएको छ कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर साथ दिनुलाई त ओके सुदेखि बाटो हुनुहुन्थ्यो सौगात तमाङ सौगातजीले पनि लकिनर प्राप्त गरेर साथी छुटिसक्नु भएको छ कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर साथ दिनुहोला भन्न चाहे कार्यक्रमको अन्तिममा लकिनरबाट भनिदिने छौ हेर अब चाहिँ भने हामी कार्यक्रम लकीको पहिलो अनि छोटो विश्राम जाने बेला होइन सकेको छ पहिलो अनि छोटो विश्राम जानेछौ विश्राम पश्चात फेरि उपस्थित हुनेछौ
4: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
5: होइन
4: यतिकै जाने मन लागेन
5: यतिकै पनि हुन्छ
4: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
5: ए कुरा त्यस्तो हो नहेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
6: नमस्ते कति टाइमले पाल्नु भयो
5: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दैथे
6: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
7: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
8: फत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए
9: ए के भो दौडिदिई पो आइस त
8: नाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेको
9: अनि को त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
10: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो
11: विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए गुरु, आज मेरो जन्मदिन हो, याद त छ नि?
2: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुलाउँगा र? ल, आँखा बन्द गर त।
1: त्यसै जिस्किनुहुन्छ हजुर पनि। ल, आँखा बन्द गरे।
2: ल, अब आँखा खोला त।
1: वाउ, कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुन चाँदी पसलबाट हो नि। विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालदारी, तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ।

0: कार्यक्रम लौकिकको पछिबाट श्री विश्रामलाई पनि पार गरेर भने तपाईँको रेडियो सेटमा पूर्वी निवासी बनिसकेका छौ। सुन्दिनुहोस् यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोलिफिएम 101.2 मेगाहर्जमा कार्यक्रम लौकिकलाई सुन्दिनुहोस्। आउन सक्नुहुनेछ तपाईँको लागि दिल्समान एकदम खुल्ला रहेको छ 97.50 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि दिल्समान एकदम खुल्ला रहेको छ र विशेष तपाईँले हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रज्ञामा निरन्तर कार्यक्रम लौकीलाई लिएर उपस्थित हुने गर्दछु। र आज पनि हामी त्यही समयलाई लिएर भने तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौ। तपाईँको लागि दिल्समान एकदम खुल्ला रहेको छ। आउन सक्नुहुनेछ 97.50 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र केही प्रश्नलाई निरन्तरता दिन चाहे सम्पूर्ण साथीहरू कविमा डट गर्दै पनि जानुहोला भन्न चाहे। प्रश्न यस्तो रहेको छ तपाईँको लागि, द्वितीय विश्वयुद्धको शुरूआत कहिले भएको हो? यसको सही उत्तर रहेको छ सन् 1939 सेप्टेम्बर 1 रहेको सही। जुन चाहिँ द्वितीय विश्वयुद्ध प्रारम्भ पोल्याण्डमाथि जर्मन विमानहरूले गरेको बम वर्षाबाट द्वितीय विश्वयुद्धको सन्दर्भमा अमेरिकाले जापानको हिरोसीमामा अणुबम खसालेको थियो, जुन चाहिँ सन् 1945 अगस्त 6 चाहिँ जापानको हिरोसीमामा अणुबम खसालेको थियो। समुदायले कविमा नोट गर्दै पनि जानुहोला भन्न चाहे। र अर्को प्रश्न रहेको छ, द्वितीय विश्वयुद्धको सन्दर्भमा अमेरिकाले जापानको नागासाकीमा अणुबम कहिले खसालेको थियो? यसको सही उत्तर रहेको छ सन् 1945 अगस्त 6 रहेको सही। र सम्पूर्ण साथीले कविमा नोट गर्दै पनि जानुहोला भन्न चाहे। र केही प्रश्नलाई नै निरन्तरता दिन चाहन्छु, नेपालको पहिलो राजाको हुन्, नेपालको पहिलो राजाको हुन्? यसको सही उत्तर रहेको छ धर्माकर रहेको सही। र अर्को प्रश्न यस्तो रहेको छ, अवीर वंशले कति वर्ष शासन गरे? यसको सही उत्तर भएको छ अवीर वंशले चाहिँ 111 वर्ष शासन गरेका थिए। टेलिफोनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार। नमस्ते नमस्कार, कहाँ बाटोको बोल्दै हुनुहुन्छ?
1: प्रेम प्रसाद भण्डारी कटारीबाट।
0: ओके, प्रेमजीको लागि पहिलो प्रश्न राख्न चाहे, ध्यान दिएर सुन्नुलाई त। प्रश्न यस्तो रहेको छ तपाईँको लागि, गतिको सिद्धान्त प्रतिपादकको हुन्?
1: गतिको सिद्धान्त
0: ओके, एन्सर हामी ल गर्दैछौ। प्रेमजी, यसको सही उत्तर रहेको छ सर आइजक न्यूटन रहेको सही। ओके, दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न यस्तो रहेको छ, टेलिस्कोपको आविष्कार कसले गरेका हुन्? ओके, एन्सर हामी ल गर्दैछौ। बधाई छ तपाईँले दोस्रो प्रश्नको सही उत्तर दिनुभएको छ। तपाईँको लागि तेस्रो प्रश्न राख्न चाहे, तेस्रो प्रश्न यस्तो रहेको छ, च्याट जीपीटीको स्थापना कहिले भएको हो? च्याट जीपीटीको स्थापना कहिले भएको हो? हजुर, च्याट जीपीटी पास भन्नुहुन्छ। ओके, अहिले भने हामी छुट्टुङ साथ हुनुहुन्थ्यो कटारी सिरिसेबाट, प्रेमजी हुनुहुन्थ्यो, प्रेमजीले पनि प्रयास गरेर भने साथी छुट्टी सक्नु भएको छ। आउन सक्नुहुनेछ 97.64 49 70 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि टेलिफोन एकदम खुल्ला रहेको छ है। र विशेष त तपाईँले हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लक्कीलाई लिएर उपस्थित हुने गर्दछु। र आज पनि हामी त्यही समयलाई लिएर भने तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौ। आउन सक्नुहुनेछ है त, टेलिफोन एकदम खुल्ला रहेको छ। र विशेष त तपाईँले हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लौकीलाई लिएर उपस्थित हुने गर्दछु। र आज पनि हामी त्यही समयलाई लिएर भने तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौ है। हेर आउन सक्नुहुनेछ तपाईँको लागि टेलिफोनलाई एकदम खुल्ला रहेको छ र केही प्रश्नलाई निरन्तरता दिन चाहे प्रश्न राखेको थिए च्याट जीपीटीको स्थापना कहिले भएको हो यसको सही उत्तर भएको छ सन् 2004 चाहिँ सन् 2004 नभएर यसको सही उत्तर रहेको छ च्याट जीपीटीको स्थापना चाहिँ यसको सही उत्तर रहेको छ सन् 2022 नोभेम्बरबाट चाहिँ यसको स्थापना शुरूआत भएको है र आउन सक्नुहुनेछ 97 64 49 70 को लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्ते नमस्ते भन्दै थिए साथीको फोन डिस्कनेक्ट भइसकेको छ पूर्ण प्रयास गर्नुहोला भनेर चाहे गएपछि पनि हामी कालिम्पोङ लौकीको दोस्रो अनि अन्तिम विश्राम जाने बेला भइसकेको छ दोस्रो अनि अन्तिम विश्राम जानेछौ विश्राम पश्चात उपस्थित हुनेछौ

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: न्यू स्टार कलरिया तथा जोरामाई अपसिट प्रिंटिंग प्रेस सुनो दुखुंड नगर पालिक पास सलेरी सुलखुंबू विगत देखने ग्राहक हर को विश्वास जीती आय को न्यू स्टार कलरिया तथा जोरामाई अपसिट प्रिंटिंग प्रेस थप सेवाहरू का साथ में सबै हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल लेटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर मोनी सावर बेसिन धारा कमोड पेन सेट पीवीसी पाइप सीपीवीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्यान्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385239 0385209060 मोबाइल नम्बर 9860324426 र 9841905549 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु
1: हाम्रो के दोस्तर पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौ सर
2: केही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एक पटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुपै लगाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
4: सुन हाम्रो मम्मीले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि हो र होइन होला त्यस्तो त
5: सोइता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
6: केही भएन मिस
5: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
6: हुन्छ
7: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
8: नेपाल सरकार विज्ञापन

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: कान्छ ठट्टै मायो भैसा जान लाग्यो जाँदैन बाँच्न खेर पर्ख लिन आउला।
2: होइन ए कान्छा, गीत गाउँदै कता हिँड्ने?
3: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
2: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है।
3: मेरो तनाव चाहिँ यही हो, जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
2: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानिज भाषा पढ्ने अनि जापान जाने।
4: जहाँबाट चल्किन्छ सगरमाथा, जहाँबाट चल्किन्छ दुधकोशी, त्यहीँबाट गुन्जन्छ तपाईँ हाम्रै आवाज।
5: धर्म रीति रिवाज र सांस्कृतिक सम्मानमा सधैँ अगाडि सामुदायिक रेडियो सोलु एफएम 101.2 मेगाहर्ज।
6: लक्की स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलु खुम्बो।
5: लक्की

0: विक्रम लटेको दोस्रो अभियन्ती विश्रामलाई पनि पारित गरेर भने तपाईँको रेडियो सेटमा फेरि पनि उपस्थित भइसकेका छौ। सुनिदिनुहोस् यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो एफएम 101.2 मेगाहर्जमा कार्यक्रम लटीलाई सुनिरहनु भएको छ। आउनुहोस् अगाडि तपाईँको लागि एकदम टेलिफोन एकदम खुल्ला रहेको छ। 99.5 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सकिनेछ र विशिष्ट तपाईँ हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लटीलाई लिएर उपस्थित हुने गर्दछु र आज पनि हामी त्यही समयलाई लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौ। र केही प्रश्नलाई निरन्तरता दिन चाहे प्रश्न यस्तो रहेको छ, सम्पूर्ण साथीले कविमा निर्णय गर्दै जानुहोला भन्न चाहे प्रश्न यस्तो रहेको छ, जीमेलको स्थापना कहिले भएको हो? यसको सही उत्तर रहेको छ सन् 2004 अप्रिल 1 रहेको सही। कविमा नोट गर्दै पनि जानुहोला भन्न चाहे। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे प्रश्न यस्तो रहेको छ, सबैभन्दा छोटो दिन कहिले हुन्छ? सबैभन्दा छोटो दिन कहिले हुन्छ? यसको सही उत्तर रहेको छ डिसेम्बर 22 रहेको सही। सम्पूर्ण साथीले कविमा नोट गरिदिनु जानुहोला भन्न चाहे। र प्रश्न यस्तो रहेको छ, सौर्य सम्बत 365 दिनको हुन्छ भने चन्द्र सम्बत कति दिनको हुन्छ? यसको सही उत्तर रहेको छ 354 दिन रहेको सही। र कार्यक्रमको अन्तिम समयमा पनि हामी आइ नै सकेका छौ र आउन सक्नुहुनेछ। बेस्टेडीको टेलिफोन नम्बर एकदम खुला रहेको छ। र प्रश्न रहेको छ, प्राणीको आवास भएको एकमात्र ग्रह कुन हो? यसको सही उत्तर रहेको छ, यसको सही उत्तर रहेको छ पृथ्वी रहेको सही। आउन सक्नुहुनेछ तपाईँको लागि टेलिफोन लाइन एकदम खुला रहेको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते।
1: नमस्ते दिदी नमस्कार।
0: नमस्ते नमस्कार, कहाँबाट बोल्नुहुन्छ? उदयपुरबाट पोसाङ तामाङ। अनि पोसाङजी कति क्लासमा पढ्दै हुनुहुन्छ? चार क्लासमा पढ्दै हुनुहुन्छ। ल ठिक छ त, पोसाङजीको लागि पहिलो प्रश्न राख्न चाहे ढङ्गेर सुन्नुलाई त।
1: हुन्छ।
0: युवा कवि भनेर कसलाई चिनिन्छ? युवा कवि भनेर कसलाई चिनिन्छ? युवा कवि भनेर भानुभक्त आचार्य भन्नुहुन्छ?
1: हजुर।
0: ओके, आन्सर हामी लग गर्दैछौ। साङजी हुन्थ्यो उदयपुरबाट, साथी छुटिसक्नु भएको छ र अबजी पनि हामी कार्यक्रमबाट पनि बाई बाई भन्ने बेलामा नै हामी आइ नै सकेका छौ। साथीहरूको फोन लाइन हामी लिन सक्दैनौ किनकि कार्यक्रमले निर्धारित गरेको समय सकिसकेको छ। र आज धेरैजना साथीले कल गर्नुभयो, कल ट्राई गर्नुभयो, लकिनामा प्राप्त गर्नुभयो, सबैजनालाई विशेष गरिकन मिष्टमा धन्यवाद दिन चाहन्छु र विशेष धन्यवाद दिन चाहन्छु।

मलाई साथ दिनुभएको छ। सरस्वतीजीलाई पनि विशेष गरिकन आभार प्रकट गर्दै आजको कार्यक्रम लकीको बसाईबाट म कार्यक्रम प्रस्तुता रेविका राई पनि बिदा चाहन्छु। नमस्ते, नमस्कार, शुभ दिन।

0: Lucky. Sponsored by Bursa Electronic and Service Center. Sulu Dut Kundu Nagar Palika Pass Solari Sulu Khumbu. Lucky.
1: सड़क प्रायोग गड़ा ध्यान दियो सड़क सीमा अतिक्रमण न करो सड़क सीमा में उत्साह एवं स्थायी संरचना निर्माण न करो सड़क को नाली ठल तथा पानी निकास बंद होना न दियो सवारी चलाउँदा लेन अनुसार पालना करो र गराउ सवारी चलाउँदा ट्राफिक नियम को पालना करो सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं सड़कको क्षमता भन्दा बढी भार प्रयोग नगरौं जेब्रा क्रसिङबाट मात्रै बाटो काट्ने गरौं सड़कको तत्काल मर्मतमार गर्ने गरौं यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
1: यौन हिंसाबाट बचौं र बचाऊ यौनजन्य हिंसा सामाजिक अपराध हो बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ बालबालिकासँग नियमित सम्वाद गर्ने गरौ
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना
1: अदली सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
3: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नौ पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौं अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो नौ न दिदी सम्झाइदिनु पर्यो यो त लागौँछ कोलकातामा देखिने जस्तै लक्षण छ त कतै लागौँछ त भाइ के भएको तिमीलाई घाँटी भन त
4: खै दिदी के भन्नु र साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाए त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
3: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्क सबै छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको छ प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमीले त हो
4: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिउ नि
5: भारिस्ता लज सृजना गरी धुबेचरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि

0: प्रयोग गर्न आवश्यक नभएको पदार्थहरू परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खगु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना। महकुम गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमाकै भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभग्राहीले आफ्नो कागजसाथी सम्बन्धित कोषमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोष तथा लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने ब्यौरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-92-97-91-94-65-94-104। सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुलुङ गाउँपालिका।

0: को जनहित में जारी संदेश
1: पोषण युक्त खाने पूरा जीवन का रंग हरू पूरा मन माता की तन मन
0: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषण युक्त आहार विशेष करी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनि का बाल बालिकाहरूलाई पोषण युक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फल फूल दूध तथा अन्य पोषण युक्त खानेकुरा समावेश गरौ। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराउ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराउ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

नमस्कार पूर्वी तर्क पहले सामुदायिक रेडियो सुनवा एफएम 102 मेगाहर्ज देश का विभिन्न भाग www.sunwafm.com संसार भर एक साथ प्रसारण भईर बिहान 10 बजे सुनुहालसा लईपुगे सरस्वती पुरी पाकिस्तान को वर्फेक में संपर्क विहीन भाई पर्वतारोही को खोजी अभियान में पाकिस्तानी सेना का दुईवटा हेलीकप्टर परिचालन कर उद्धार अभियान सहयोग उद्धार करने घाट विशेष उपकरण सहित पाकिस्तानी सेना का दुईवटा हेलीकप्टर परिचालन करलाइन क्लब ने जनाक अल्पलाइन क्लब का अनुसार ती हेलीकप्टर ने घटनास्थल में भईर उद्धार प्रयास थप बल पुर्या अप्ठारो उच्च हिमालय क्षेत्र में फंसिका पर्वतारोही को खोज तथा उद्धार में सहयोग साथ ही कठिन भौगोलिक तथा मौसमी अवस्था बीच उद्धार अभियान थप प्रभावकारी बनाने विशेष उपकरण समय प्रयोग जनाक क्लब ने पाकिस्तान सीमा उड्डयन तथा उद्धार में संलग्न सब संबंधित इकाई ने देखा तत्काल प्रतिक्रिया निरंतर सहयोग प्रति हार्दिक आभार समेत व्यक्त कर विभिन्न राजनैतिक दल एवं सामाजिक संस्थाहरूले सुनसरी सीधा लगाकर ठाव में उत्पन्न तनाव प्रति चिंता व्यक्त करते आपसी सद्भाव कायम गर्न अपील गरेका छन्। छुट्टा छुट्टै वक्तव्य मार्फत उनीहरूले शांति र सद्भाव को लागि अपील गरेका हुन्। नेपाली कंग्रेस सभापति गगन थापा उपसभापति विश्व प्रकाश शर्मा लगायतले भिडियो सन्देश जारी गर्दै यो बेला अपभाव उत्तेजना र प्रतिशोधमा भई संयमता चाहिएकोमा जोड दिनुभएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वक्तव्य निकालेर कुनै पनि प्रकारको भ्रामक प्रचारको पछि नलागी संयमित हुन सामाजिक सद्भाव र एकता कायम राख्नका लागि सक्रिय हुन अनुरोध गर्नुभयो। मधेस केन्द्रीय दलहरूले संयुक्त वक्तव्य निकालेर सबै नागरिकहरूलाई संयम र धैर्य बन्न आग्रह गर्नुभएको छ। महन्त ठाकुर राजेन्द्र महतो सिके दार्क स्वामी अंसारी राजकुमार शर्माले पनि संयुक्त वक्तव्य मार्फत शान्ति र सद्भावको कामना गरेका हुन्। जसपा नेपालका वक्तव्य मनिष सुमनले पनि वक्तव्य निकालेर सद्भावको अपील गर्नुभयो। आज पनि देशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। हिमाली र पहाड़ी भूका केही ठाउँ र तराईका थोरै ठाउँमा मेघगर्जन र चट्टाङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ठूलो पानी पर्ने ठाउँमा गेग्रन बहाद पहाड़ी पहिरो तथा भूक्षयको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजिप्टको कार्य रोहमा मध्यस्थकर्ताहरू र हमासमा प्रतिवेश भएको वार्ताबाट गाजामा हमासलाई चरणबद्ध रूपमा निशस्त्रीकरण गर्ने सहमति भएको दावी गर्नुभएको छ। तर हमासले यसलाई प्रारम्भिक मस्यौदा मात्र भएको जनाएको छ। ट्रम्पले सामाजिक सञ्जाल मार्फत गाजामा हमासहित सबै सशस्त्र समूहलाई चरणबद्ध रूपमा पूर्ण निशस्त्रीकरण गर्ने सहमति भएको दावी गर्दै यसले दीर्घकालीन शान्ति सुरक्षाको आधार तयार गर्ने बताउनु भएको छ। अन्तिममा खेल समाचार। नेपालका दुईजना स्क्वाटिङ खेलाड़ीले आउँदो विश्व एसियन गेम्सको तयारी थाइल्याण्डमा गर्ने भएको छ। अबको डेढ़ महिनापछि जापानमा हुने विश्व एसियन गेम्समा नेपालको 22 वटा खेल विभागका खेलाड़ीले प्रतिस्पर्धा गर्दैछन्। तीमध्ये एक रहेको नेपाली स्क्वाटिङ खेलाड़ीले थाइल्याण्डको बैंकमा तयारी गर्ने भएका हुन्। दुईजना पुरूष खेलाड़ी गौसिन्द्र बरदेवा र सौरभ कुमार राईले एक महिनासम्म बैंकमा प्रशिक्षण गर्नेछन्। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385/16 फोन वा सोलवा फ्यान न्यूज @gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सोलु हालचाल सकियो। अपराह 7 बजेको सोलु हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलवा फ्यान सुन्दै रहनुहोला। नमस्कार।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703-5 र 98160034-213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बेद विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचदेखि मिति गुणस्तर यकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट क्षति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: स्मार्ट हुनु सधैँभरि एसएमएस नै रोजे।

0: योनि हिंसाबाट बचौ र बचाऊ। यौनसन्नी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाई परिचित नातेदार र जोसुकैबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन बाली बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुखुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: वन जंगल को छेउमा घर आँगन पर्ने भई।

0: दाजु भाई बाल बालिका बेर समय सजन छोड्नु वन भित्र जाँदा आउँदा साथी भाई खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: खै जन्म दर्ता दिनुस् त
3: जन्म दर्ता गरेको छैन नि म्याडम
2: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
3: हो र मलाई त थाहा नै थिएन म्याडम
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
3: पहिला कसैले भनेन
4: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
5: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु रुत्कुना नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। युरोप पनि के हो के, खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आम्जी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउन भनेर आम्जी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
5: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आम्जी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आम्जी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843979852, 9824417718, 9843449096 र 9861231472। आम्जी औषधालय, सोलो दुतकुण्ड नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
6: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
7: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
6: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
7: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
6: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
7: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
8: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
9: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय होन्डा ब्रान्डको मोटरसाइकल तथा स्कुटर अब ओखलढुङ्गाको मिलन चोकमा।
12: होंडा का विशेषता
13: जापानीज उच्च प्रविधि उत्पादित
12: उत्कृष्ट माइलेज
13: राम्रो रिसेल मूल्य
12: टिकाऊ र भर पर्दो
13: अफ रोड का लागि पनि उपयुक्त
12: BS6 तथा नया नया भर्सन बजार में लंच भइरहेको
13: सब उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी
12: हाम्रा सेवाहरू
13: ओखलढुङ्गा र खोटाङको दिक्तल बजारबाटै फाइनान्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने
12: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
13: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
12: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ
13: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गुरुमारे भन्ज्याङ ओखलढुङ्गा
12: सम्पर्क नम्बर 0375902222 9852888022 र 9842880300

संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो। विगत तीन दशकदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: के भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
5: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने धाजा फाट्ने वा पहिले

0: रत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा।
1: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दशौं वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
0: यो कहाँ किन्न पाइन्छ? अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
2: खेतबारी जोत्न, रोपाई गर्न, ढ्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
3: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्राली, सिटी चरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मा मिस कल गर्नुहोस्। लगतै तपाईँलाई फोन आउनेछ।

0: नागरिकता यता कक्ष संचालन हुने सम्बन्धी सूचना
1: अग्रणी सेवा ग्राही महानुभावहरू यातायात व्यवस्था कारिणीबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो दिने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: उज्जवल एफएम 101.2 मेगाहर्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: टाइम चेक सोलु एफएम स्टूडियो टाइम
2: स्लाविन एयर बिहानको 11 बजे
0: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामय अफसेट प्रेस सोलु दुतकुन्डा नगरपालिका 5 सोलु खुम्बु
3: आदरणीय श्रोताबिन तपाई अहिले सुनिरहनु भएको छ सोलु एफएम सोलु एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू

0: नमूना दुधकुण्ड आयल फर्म स्टोर
1: हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-243
0: नमूना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर
1: तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमूना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसा मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मरमत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मरमत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46
0: नमूना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा जोर बौद्ध सुलुकुम्बु
2: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
3: किन नि के भयो सन्चो भएन
2: होइन यतिकै जाने मन लागेन
3: यतिकै पनि हुन्छ
2: मैले साइन्सको कन्ठै गर्न सकिन सरले कुट्नुहुन्छ
3: ए कुरा त्यस्तो पो लहिड म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
4: नमस्ते कति कामले पाल्नु भयो
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
4: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
2: हस् म्याडम
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: कत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किएछ
7: ए के भो दौडिदिए पो आइस त
6: दाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेछ
7: भन को हो त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
8: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाई समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहमताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो
1: विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सोलो एफएमले तयार पारेको सामाजिक सन्देश
9: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग कसै सम्पर्क राख्न सक्नुहुनेछ
10: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर

अमेरिका को ग्रीन कार्ड नभए जान्न भन्छु मेरो बाबु ए अमेरिका को ग्रीन कार्ड नभए जान्न भन्छु यत्रो

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: न्यूज स्टार कलर ल्याब तथा झोलामाई अफसेट प्रिन्टिङ पेज सोलुदत कुण्ड नगरपालिका पाँच सल्लेरी सुलुखुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा झोलामाई अफसेट प्रिन्टिङ पेज थप सेवाहरूका साथमा सबैसँग
2: हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल लेटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ
3: हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालचा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ
1: यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203389 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909549 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ पेज सल्लेरी सुलुखुम्बु
4: हाम्रो के दोष सर पक्रिनु भएको सर
5: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
6: हामी त जन्ती गएका त हो नि सर
5: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
4: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
5: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
6: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिन्नौ सर गाउँघरमा एकपटकलाई छोडिदिनु सर
5: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी रेट नेपालको जनहितमा जारी सन्देश

0: टोलुखुम्बु बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस टोलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएच प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल साउन 1 गतेदेखि भाद्र 31 गतेसम्म। कक्ष सञ्चालन 2083 साल असोज 1 गतेदेखि। रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556 9141653537 र 0385204056। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख टोलुखुम्बु बहुमुखी।

0: विश्वामा सुन्नुहोस्
1: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
2: हो र होइन होला त्यस्तो त
3: सोइता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
0: केही भएन मिस
3: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
0: हुन्छ
4: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना आदरणीय सेवा ग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो दिने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ
7: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ए दाई पक्नुहोस् न, पक्नुहोस्। के गर्नु भएको?
5: देख्नु भएन, औषधि हालेको।
4: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
5: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
4: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
5: विषादीले धेरै नै जोखिम हुन्छ है? क्या हो नानी?
4: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
5: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
4: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
5: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
7: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
7: सचेत बनाऊ।
8: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: आर्थिक वर्ष 2083-84 लागि प्रदेशवार संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वैन व्यवस्थापन कार्यविधि 2082

0: आयसनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेशकारीमा सम्पर्क राखाउन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cosi.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल। नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना।
2: सुरक्षित भविष्य आफैले रोज।
0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
1: विद्युतका पोल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
0: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, धनसन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रीको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
0: समयमै महसुल दिनौ, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: صبح پرباد گروه آما
1: صبح پرباد باسا آج آمی کی بیسے میں چھلپل گرچوں
0: بایدیسک روزگاری کو بیسے میں گروہ آما
1: بایدیسک روزگاری میں جانو اگی دیان دینو پرنی پورا آرو کی کی ہون آلائی پالو بانا تا
2: سیپ سیکھے را تا تھا کام کو بارے میں رام راری بوزے را ماتر بایدیسک روزگاری میں جانو پرسا گروہ آما
1: हो अरु भन त
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
4: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
1: स्याबास अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरुको पनि केही छ कि
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
1: हो वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ
7: नेपाल सरकार विज्ञापन बोर्ड

0: Bonche. Sony FM, Studio Time.
1: Welcome.
2: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुतकुन्द नगरपालिका पाँच सोलु खुम्बु.
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
6: उत्सल्य क्रिया सँगै बालकले पाए नयाँ जीवन र अर्को वर्ष हुने एक दिवसीय विश्वकप क्रिकेटका लागि 12 वटा खेल स्थल सार्वजनिक. नेपाल खबरमा अब पूरा खबर. सुनसरीको देवानगंजमा गएको आइतबार राति भएको घटनामा ज्यान गुमाएका दुई युवकका परिवार र सरकारबीच 7 बुँदे सहमति भएको छ. घटनास्थल पुगेका गृहमन्त्री सुदन गुरूङको उपस्थितिमा मृतकका परिवारसँग सहमति भएको हो. सहमति अनुसार नेपाल सरकारले मृतक द्वय ओम प्रकाश मेहता र जयप्रकाश मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाइनेछ. साथै दुवै परिवारलाई 10-10 लाख रूपियाँका दरले राहत उपलब्ध गराइने भएको छ. घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि तत्काल कानूनी कार्यवाही अघि बढ़ाउने, मृतकका परिवारका एक एकजना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले दिने प्रतिवेदनका सुझाव र सिफारिशहरू यथाशीघ्र कार्यान्वयन गर्ने, मृतकहरूको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा उपयुक्त ठाउँमा स्मृति पार्क बनाउने सहमति पनि भएको छ. घटनामा ज्यान गुमाएकाका परिवार तथा गृह मन्त्रालय बीच गैराती सहमति भएको हो. त्रिभुवन विश्वविद्यालयले मधेस प्रदेशका 11 केन्द्रमा पूर्व निर्धारित एमबीएस परीक्षा स्थगित गरेको छ. मधेस प्रदेशका जिल्लामा उत्पन्न असहज परिस्थितिका कारण त्रिवीले एमबीएस परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको हो. मधेस प्रदेशमा असहज अवस्था रहेकाले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गरेको त्रिवीका सहायक डीन डाक्टर भरत राईले जानकारी दिनुभएको छ. त्रिवीका अनुसार स्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुर, सर्लाई क्याम्पस मलंगवा, जनज्योति बहुमुखी क्याम्पस लालबन्दी, सूर्यनारायण सत्यनारायण मौर वेता यादव क्याम्पस सिधा, जेएच मुरारका बहुमुखी क्याम्पस लहान केन्द्रका परीक्षा स्थगित भएका छन्. यसै गरी महेन्द्र बिन्देश्वरी बहुमती क्याम्पस राजविराज सप्तरी, नेशनल पीपल कलेज कञ्चनपुर सप्तरी, जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिकापुर रौतहट, गौरी शंकर यादव रौतहट क्याम्पस गौर, सिमेरा कलेज बारा र ठाकुर राम बहुमुखी क्याम्पस वीरगंज केन्द्रका परीक्षा पनि स्थगित भएका छन्. सप्तरीको राजविराज र धनुषाको जनकपुरमा आज बिहानदेखि फेरि अनिश्चितकालीन कर्फ्यू लगाइएको छ. सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा आज बिहान 5 बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू आदेश जारी भएको छ. जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर जिल्लामा शान्ति सुरक्षा कायम गर्न जिल्ला सुरक्षा समितिको निर्णय अनुसार कर्फ्यू आदेश जारी गरिएको जनाएको छ. राजविराज नगरपालिकाभित्र पूर्वमा खाडो खोला, पश्चिममा हुलाकी राजमार्ग को जुडनी ढलही, उत्तरमा रूपनी रोडको बस बिटी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहरसम्मको क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिनुभएको छ. सप्तरीको बोदेवरसाइन नगरपालिकामा भने गैराती 10 बजेदेखि नै अनिश्चितकालीन कर्फ्यू लागू गरिएको छ. कर्फ्यू आदेशको प्रभावकारी कार्यान्वयनका लागि नेपाली सेनाले गस्ती गरिरहेको छ. यसै गरी जिल्ला प्रशासन कार्यालयले जनकपुर धाम क्षेत्रमा जारी कर्फ्यू आदेश कायम गरेको छ. बिहान 6 बजेदेखि 8 बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न घरबाट बाहिर निस्कन दिइएकोमा अहिले फेरि अनिश्चितकालका लागि कर्फ्यू कायमै रहेको प्रशासनले जनाएको छ. कर्फ्यूका बेला अत्यावश्यक सेवाहरू अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, सवाहन, पानी तथा दूध बोकेका गाड़ी संचालनमा कुनै रोक नलगाएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ. यसै गरी स्वास्थ्य कर्मी, सरकारी कर्मचारी, संचार कर्मी, रेडक्रस कर्मी, तीर्थयात्री, बिरामी, विमानस्थल आउ जाउ गर्ने यात्रीलाई सम्बन्धित निकायबाट जारी भएको परिचय पत्र हवाई टिकटका आधारमा यात्रा गर्न दिइएको छ। नेपाल रेलवे कम्पनी लिमिटेडले जयनगर जनकपुर भंगाहा रेलखण्ड अन्तर्गत संचालन हुँदै आएको रेल सेवा अस्थायी रूपमा स्थगित गरेको छ। जिल्ला प्रशासन कार्यालय धनुषाबाट कर्फ्यू आदेश जारी भएकाले यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै रेल सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको कम्पनीको केन्द्रीय कार्यालय जनकपुर धाम धनुषाले जनाएको छ। सूचनामा प्रमुख जिल्ला अधिकारीबाट जारी कर्फ्यू आदेशका आधारमा यो निर्णय गरिएको उल्लेख छ। नेपाल रेलवे कम्पनीले जयनगर जनकपुर भंगाहा रेलखण्डमा संचालन हुँदै आएको सेवा कर्फ्यू कायम रहेसम्म संचालन गर्न नसकिने सूचनामा उल्लेख छ। उद्योग विभागले आफूबाट प्रवाह हुने धेरै सेवा पूर्ण रूपमा अनलाइन प्रणाली मार्फत संचालनमा आइसकेको भन्दै सेवाग्राहीलाई सेवा लिन भौतिक रूपमा विभागमा उपस्थित नहुन आग्रह गरेको छ। विभागले अत्यावश्यक सूचना निकालेर अहिलेसम्म अनलाइन प्रणालीमा समावेश हुन बाँकी रहेका सेवा समेत क्रमशः अनलाइनमा ल्याउने प्रयास भइरहेको जनाएको छ। अनलाइन प्रणाली मार्फत संचालन भइरहेका सेवाका लागि सेवाग्राही स्वयं कार्यालयमा उपस्थित हुन नपर्ने व्यवस्था भएको छ। भौतिक रूपमा उपस्थित भए सेवा लिनुपर्ने अवस्थामा सम्बन्धित प्रतिष्ठानका संचालक स्वयं, कर्मचारी वा प्रतिष्ठानले तोकेको आधिकारिक प्रतिनिधि मात्र परिचय खुल्ने आधिकारिक परिचय पत्रसहित उपस्थित हुनुपर्नेछ। विभागले साउन 18 गतेदेखि विभागबाट प्रदान गरिने सेवाको आवेदन तथा सम्बन्धित कागजात औद्योगिक व्यवस्थापन सूचना प्रणाली मार्फत अनलाइनबाट मात्रै उपलब्ध हुने जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको 12 बजेको नेपाल खबरमा सुन चाँदीको भाव बढ़्यो, नयाँ पाठ्यक्रम स्वीकृतिका लागि सिफारिश गर्ने निर्णय लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रवेश परीक्षा 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 0825626601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार्यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एतिन्जेल हामीले देवानगंज घटनाका मृतकका परिवार र सरकारबीच सात बुधे सहमति सप्तरीको राजविराज र धनुषाको जनकपुरमा अनिश्चितकालीन कर्फ्यू मधेश प्रदेशका 11 केन्द्रमा त्रिभुवन विश्वविद्यालयको एमबीएस परीक्षा स्थगित लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हप्ताको अन्तिम दिन आज सुन चाँदीको भाव बढ़ेको छ। हिजोको तुलनामा आज सुनको भाव प्रति तोला 1000 रूपियाँले बढ़ेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो तोलाको 2,84,000 रूपियाँमा कारोबार भएको सुनको भाव आज तोलामा 1000 रूपियाँ बढ़ेर 2,85,000 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसै गरी चाँदीको भाव 50 रूपियाँले बढ़ेर प्रतितोला 4,360 रूपियाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको भाव प्रतितोला 4,310 रूपियाँ थियो। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदले विद्यालय शिक्षाका विभिन्न तहको नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा सिफारिश गर्ने निर्णय गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा हिजो बसेको परिषदको 79 बैठकले नयाँ पाठ्यक्रम स्वीकृतिका लागि सिफारिश गर्ने निर्णय गरेको हो। बैठकले आधारभूत शिक्षा कक्षा 6-8 अन्तर्गत मातृभाषा समूहका अवधि र नगर धूत विषयका पाठ्यक्रम र माध्यमिक शिक्षा कक्षा 9 र 10 जनसंख्या अध्ययन र तन्त्रशास्त्र विषयका पाठ्यक्रम पनि स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा सिफारिश गर्ने निर्णय गरिएको छ। यसै गरी माध्यमिक शिक्षा कक्षा 11-12 अन्तर्गत संवैधानिक कानून देवानी तथा फौजदारी कानून र न्याय कार्यविधि कानून कानूनी मस्यौदा तथा विधिशास्त्र तथा नेपाली कानूनी प्रणाली विषयका पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिश गर्ने निर्णय बैठकले गरेको छ। परिषदको निर्णयसँगै यी पाठ्यक्रम अन्तिम स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा पेश गरिनेछ। अब विदेशको खबर। युक्रेनमा एक बालकमा सफलतापूर्वक मुटु प्रत्यारोपण भएको छ। रूसी आक्रमणका क्रममा गम्भीर घाइते भएकी 4 वर्षीय बालिकाको उपचारकै क्रममा ब्रेन डेथ भएपछि उनका परिवारले अंगदान गर्ने साहसी निर्णय गरेको बीबीसीको खबरमा उल्लेख छ। त्यसपछि चिकित्सकहरूले ती बालिकाको मुटुलाई जन्मजात मुटु रोगबाट पीड़ित एक बालकमा सफलतापूर्वक प्रत्यारोपण गरेका हुन्। सफल शल्यक्रियासँगै बालकले नयाँ जीवन पाएका छन्। मुटु प्रत्यारोपण गरिएका 12 वर्षीय बालक विगत 3 वर्षदेखि रगतको क्यान्सर कड़ा खालको निमोनियाको समस्याबाट समेत पीड़ित थिए। साथै ती ब्रेन डेथ भएकी बालिकाका अन्य अंगहरू पनि आवश्यक परेका अरू बिरामीमा प्रत्यारोपण गरिएको थियो। ब्रेन डेथ भएकी बालिकाको मुटु जीवित नै राख्ने एकमात्र उपाय मुटु प्रत्यारोपण भएको निष्कर्षमा चिकित्सकहरू पुगेको खबरमा उल्लेख छ। प्रत्यारोपण सफल भएपछि अस्पतालमा पुगेकी ती आमालाई चिकित्सकहरूले विशेष प्रविधि स्टेथोस्कोप मार्फत आफ्नी छोरीको मुटुको धड़कन बालकको छातीभित्र सुन्ने अवसर दिएका थिए। चिकित्सकहरूका अनुसार युद्धको कठिन परिस्थितिमा गरिएको यो मुटु प्रत्यारोपण निकै चुनौतीपूर्ण थियो। यो घटनाले अंगदानले मृत्युपछि पनि अर्को जीवन बचाउन सक्ने सन्देश दिएको भन्दै युक्रेनमा यसको प्रशंसा भइरहेको छ। अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले अर्को वर्ष अर्थात सन् 2027 हुने एक दिवसीय विश्वकप क्रिकेटका लागि 12 खेल स्थल सार्वजनिक गरेको छ। यो विश्वकप दक्षिण अफ्रिका जिम्बावे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्दैछन्। कुल 14 टोलीको सहभागिता रहने प्रतियोगितामा 57 खेल हुनेछन्। ती खेलका लागि दक्षिण अफ्रिकाका 8 जिम्बावेका 3 र नामिबियाको 1 स्थान घोषणा गरिएको हो, जसमा दक्षिण अफ्रिकाको वन्डरर्स स्टेडियम सेन्टुरियन न्यू ल्यान्ड्स किङ्समिड सेन्ट जर्ज पार्क माङगाउन ओभल बोलान्ड पार्क र बफालो पार्कमा हुनेछन्। यसै गरी जिम्बावेमा हरारे स्पोर्ट्स क्लब बुलाबायोको क्वीन्स स्पोर्ट्स क्लब र भिक्टोरिया फल्स अनि नामिबियाको नामिबिया क्रिकेट मैदान चयन गरिएको छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपल्ट। देवानगंज घटनाका मृतकका परिवार र सरकार बीच सात बुधे सहमति, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गर्ने प्रतिबद्धता। सप्तरीको राजविराज र धनुषाको जनकपुरमा अनिश्चितकालीन कर्फ्यू, मधेस प्रदेशका 11 केन्द्रमा त्रिभुवन विश्वविद्यालयको एमबीएस परीक्षा स्थगित। उद्योग विभागका धेरै सेवा पूर्ण रूपमा अनलाइन, सेवाग्राहीले कार्यालय धाउन नपर्ने। युक्रेनमा एक बालकमा सफलतापूर्वक मुटु प्रत्यारोपण, सफल शल्यक्रियासँगै बालकले पाए नयाँ जीवन। र अर्को वर्ष हुने एक दिवसीय विश्वकप क्रिकेटका लागि 12 खेल स्थल सार्वजनिक। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: नमस्कार सेनसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापनको
4: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
6: यता नआउ बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
7: 3 दिन भयो।
6: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
7: केही हुनु सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
6: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
7: महिनावारी भएको बेला खाना नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा छुनु नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
8: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरूद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युवजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
6: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
9: महिनावारीलाई मर्यादित बनाउने, विभेद अन्त्य गर्ने।
10: नेपाल सरकार विज्ञापन।

0: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवै जना पढे लेखका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
1: हो, खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापन
3: स्थानीय तहमा दर्ता भएका यी रिक्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
4: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्ता पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र दाखिल साविकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल परिमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: सूचना सूचना सूचना
1: कोट देखिए
2: यदि तपाईंको दशामा सम्मसात पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एचआरडीसी काभ्रे बनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्सेपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768
2: अङ्कमा 9852055768
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
4: डर लाग्नु निद्रा नलाग्नु
3: अनौठा विचार आउनु
4: निराशा बढ्नु खुशी नहुनु
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
4: छटपटी हुनु चिटचिट पसिना आउनु
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
3: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: डाँडा पखालाले धेरै दुःख दियो। तिन दिन भइसक्यो निको भएन डाक्टर साहब।
1: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
0: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो के, दशा लाग्यो डाक्टर साहब।
1: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। चर्की गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्की बनाउने, खाने पानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
1: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
0: हजुर।
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्की बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्की गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
0: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: हेर त रगतै रगत भो, म त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
4: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ। बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ठट्टै मायो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला।
1: होइन ए कान्छा, गीत गाउँदै कता हिँडी?
2: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है।
2: मेरो त मत चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
1: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने।
2: होइन ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कममा ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
2: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कतिखेर हुने रहेछ?
1: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफ्नो सेट सुरक्षित गरिहाले कान्छा।
2: ल दिदी, म त हिँडे, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
3: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाबैल केएल टावर 6 तला काठमाडौँ। सम्पर्क
1: 98550 17979
3: र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिल चुच्चेपाटी काठमाडौँ।
4: खै जन्म दर्ता दिनुहोस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: पहिला कसैले भनेन?
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ओए साथी, हेर न यो क्या खतरा समाचार आइसक्यो।
11: बाफ्रे,
10: अब चाहिँ के हुने हो?
12: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसो नआत्न, यसो त जसले पनि लेखिहाल्छ नि।
10: अरे मिथ्या भ्रामक हुन्छ के हुने उनीहरूको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनु पर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नु पर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
11: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
14: बाल बालिकालाई लागु औषध दुरुपयोगबाट बचाऊ। लागु औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बाल बालिकालाई लागु औषधको प्रयोगबाट टाढा राखौं। बाल बालिकाको सुङ्गतमा ध्यान दिऊ। लागु औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
15: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश।

0: श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्किएँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागि उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
6: होइन के भन्नु भएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
2: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौ त।
7: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
8: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
9: समस्या सरीमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
2: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको

0: अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है, बल्ल सम्झे। सर्पको टोकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा कम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
1: भन्नुभयो नि। मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ?
1: डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, बाँच्न नलाग्ने, आत्मविश्वास गुम्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौं। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रित नेपालद्वारा जनहितमा जारी सन्देश।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सामूहिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्या थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौ, सभ्य समाजको निर्माण गरौ, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रित नेपालद्वारा जनहितमा जारी सन्देश।
2: मानव दोष विखण तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव दोष विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्षर अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841633537 र 0385204556। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस।

0: सवारी साधनको हिन्दी र त्यसै स्रोतको पनि सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा, सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रेको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सूचना सूचना सूचना
1: कोट देखिए
2: यदि तपाईंको बसमा सुनसाप पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काभ्री बनिपार नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्सेपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768
2: अंकमान 9852055768

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौं सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिउँ बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिउँ
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेसनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: कान्छ ठट्टैमा यो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
3: होइन ए कान्छा गीत गाउँदै कता हिँड्ने
4: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
3: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्दा है
4: मेरो तनाव चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
3: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी भाषा पढ्ने अनि जापान जाने
4: होइन ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
3: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
4: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति छिटो हुने रहेछ
3: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफ्नो चेयर सुरक्षित गरिहाले कान्छा
4: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
5: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर 6 तला काठमाडौँ सम्पर्क
0: 9850017979
5: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चावहिल तुच्चेपाटी काठमाडौँ

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बतालौ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि झुला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: आजब हो मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नौ पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त लागौसत कोलकातामा देख्ने जस्तै लक्षण छ त कतै चाहिँ लागौसत त भाइ के भएको तिमीलाई घाँटी भन त
1: खै दिदी के भन्नु र साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाए त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्को हिसाब त छार्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्न मौका दिउ नि
2: बारिशमा लज सृजना गरी दुवैसरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिउ स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
3: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम किस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल मिति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभग्राहीहरूले आफ्नो कागजात सम्बन्धित कोषमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोष तथा लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने ब्यौरा पनि यस्तै सूचना मार्फत जानकारी गराइन्छ सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते 12 गते 13 गते 14 गते र 15 गते थप जानकारीको लागि सम्पर्क नम्बर पञ्जीकरण शाखा 98-92-07-91-97-65-97-104
4: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुलुङ गाउँपालिका बुङसो

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदली सेवा ग्राही महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट प्रवाहरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
1: स्वास्थ्य कार्यालयको जनहितमा जारी सन्देश पोषणयुक्त खानेकुरा जीवनका रंगहरू पूरा मनमा ताजगी तन्मा
2: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र पाँच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन, भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु।

0: हत्केरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त।
0: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
1: ल सुन बहिनी, सुलु दुखकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाइजमा नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
0: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लाइज, सोलु दुटकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुनु दुधकुण्ड नगरपालिका 5 कोलेरी सुनु खुम्बु।

0: यौन हिंसाबाट बचौ र बचाऊ। यौनसन्नी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: बत्तीको तार है ख्याल गरौं।
3: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक

0: समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना धनसन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583326, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समयमै महसुल दिनौ, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: बाल बालिका सब को सरोकार आज का बाल बालिका भोलि का प्रधान
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराउ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौं सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिउँ बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिउँ
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश

0: ए श्याम भाई, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी? उप प्रमुखलाई भेट्छ।
0: नमस्कार उप प्रमुख।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उप प्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
1: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
5: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख छु।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
5: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
6: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
7: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागि उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
8: सूचना सूचना सूचना
9: कोट देखिए
10: यदि तपाईँको बच्चामा चौसात कोइताला घुमेको क्लबको समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा ऋणै स्थापना केन्द्र एसआरडीसी काप्रे बनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
11: थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768,
10: अङ्कमा 9852055768।

0: खट्टैमा यो वैस जान लाग्यो जाँदैमा बाचा खेर पर्ख लिन आउला।
1: होइन एकान्छा, गीत गाउँदै कता हिँड्ने?
0: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है।
0: मेरो त मत चाहिँ यही हो, जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
1: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानिज भाषा पढ्ने अनि जापान जाने।
0: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
0: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कतिखेर हुने रहेछ?
1: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफू सेट सुरक्षित गरिहाले कान्छा।
0: ल दिदी, म त हिजो ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
2: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाबैन केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
1: 98550 17979
2: र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिल चुच्चेपाटी, काठमाडौँ।

0: ल ल ल यता नआवै बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
1: तीन दिन भयो
0: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
1: के हुनु सुने नहुने होइन कि सफा गरे भइहाल्यो नि
0: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बाँड्नुपर्छ है पछि जेसुकै गर
1: महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा सुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ पहिलाको जस्तो छैन अहिले
2: हो तिमीले ठिक भन्यो बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
0: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस् सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस् सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौ नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ सवारी चालक अनुमति पत्र पाँच वर्षका लागि बहाल रहन्छ म्याद सकिएको नब्बे दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस् म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना एक वर्षमा एक सय प्रतिशत र पाँच वर्षसम्म पाँच सय प्रतिशतसम्म लाग्न सक्छ पाँच वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्रोत रद्द हुनेछ चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन छ महिनासम्म हुन सक्छ सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस् नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस् ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि पाँच वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा दस वर्ष अवधि कायम भएको छ सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढी रकम कसैलाई पनि नदिनुहोला आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी

0: तह प्रथम वर्ष को भर्ना संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म। कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि। रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841663537 र 0385204656। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार।

0: आया आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
1: तीन दिनदेखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: आ कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुञ्जनगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98-21-12-990 र 97-46-58-43-87
5: आज मेरो जन्मदिन हो याद त छ नि
6: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
5: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
6: ल अब आँखा खोला त
5: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुन चाँदी पसलबाट हो नि विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 97-42-28-40-56 र 98-67-53-0-620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन चाँदी उद्योग सोलु दुतकुन्डा नगरपालिका कुरा नम्बर 5 सल्लेरी

0: न्यायपालिकालाई काममा लगाएको पाइमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
2: किन खोज्नु भएको होला हजुर?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
5: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता, यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसर मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मरमत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मरमत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46।
6: नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा जोर बौद्ध सुलुखुम्बु।
7: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदैन नि है?
8: किन भयो के भयो सन्चो भएन?
7: होइन, यतिकै जाने मन लागेन।
8: यतिकै पनि हुन्छ?
7: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
8: ए कुरा त्यस्तो थियो, नहेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरुङ।
9: नमस्ते, कति टाइमले पाल्नु भयो?
8: आज रिनाले स्कुल जान्न भने साइन्सको कण्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
9: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
10: हस् म्याडम।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ना अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: ए दिदी छिमको छिम किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पास कल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
3: जंगल को छोड़ना घर आंगन।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: लौ जन्मदाता नभए त विद्यालय भर्ने हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
4: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु कुमा नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: ए बाबु, नौन मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउँछ दिदी, अरू सँगै जाउँ।
5: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा

0: दिन्छ। सुनाबाद हट आवर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 98 43 89 86 52, 98 24 74 17 18, 98 43 43 59 96 96 र 98 61 23 14 72। आन्जी औषधालय सोलो दुतकुण्डी नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हाम्रो अभियान
1: संचय सोलु एफएम स्टुडियो टाइम
2: 3 PM दिउँसो 3 बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय अफसेट प्रेस सोलु दुपुन नगरपालिका 5 सोलु खुम्बु
1: खबर सुनसरी घटनाबारे छानबिन समितिको प्रतिवेदन आएपछि थप कार्यवाहीको प्रक्रिया अघि बढ्ने प्रधानमन्त्रीको प्रतिबद्धता रासोपा सभापति लामिछानेद्वारा धार्मिक क्षेत्रका अगुवासँग छलफल पाकिस्तानको ब्रोड पीकमा सम्पर्कविहीन आरोहीको खोजीमा जुट्ने सम्बन्धित निकायलाई आग्रह कुवेतमा भएको ड्रोन आक्रमणमा 13 थुम्का सोम कुमारको ज्यान गएको पुष्टि दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ स्मार्ट टेलिकमसँग सम्बन्धित आर्थिक अनियमितता प्रकरणमा अनुसन्धान चल्दै महत्वपूर्ण जलमार्गहरू सुरक्षित गर्न समुद्री रक्षा गठबन्धन गर्ने 14 देशको घोषणा साउदी अरबले संस्थापक राष्ट्रका रूपमा काम गर्ने र आफ्नो प्रतियोगिताको हिस्सेदारी बिक्री गर्ने विवादास्पद योजनालाई निरन्तरता दिने फिफाको अडान नेपाल खबरमा अब पूरा खबर प्रधानमन्त्री बालेन्द्र शाह बालेनले मधेसबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफल गर्नुभएको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सुनसरी लगायत मधेसका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ आजको छलफलमा डाक्टर सीके राउत महन्त ठाकुर राजेन्द्र महतो लालबाबु राउत स्वामी मिया अन्सारी प्रभु शाह अंगेश कुमार सिंह सरस सिंह भण्डारी जयकान्त राउत लगायतका नेता सहभागी हुनुभएको थियो छलफलमा सहभागी नेताहरूले प्रधानमन्त्रीलाई यस्तो कुराकानी र छलफल 2-3 दिन अघि नै गरी आवश्यक सम्बोधन गरिएको भए यो अवस्था हुँदैन थियो भनेको बताएका छन् आज बिहान मात्रै पीड़ित र सरकारबीच सम्झौता भएको छ मधेसबाट प्रतिनिधित्व गर्ने दलका नेताहरूले सम्झौतालाई रद्दीको टोकरीमा नफाल्न पनि सुझाव दिएका छन् सुनसरी घटनाको छानबिनका लागि गठित समितिको प्रतिवेदन आएपछि थप कार्यवाहीको प्रक्रिया अघि बढ्ने प्रधानमन्त्री शाहले छलफलको क्रममा प्रतिबद्धता समेत जनाउनु भएको छ यसैबीच अहिले प्रधानमन्त्री बालेन्द्र शाहले तराई तथा मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरिरहनु भएको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भइरहेको छलफल त्यस क्षेत्रमा भएका पछिल्लो घटना र उत्पन्न अवस्थामा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सामाजिक सद्भाव कायम राख्न धार्मिक क्षेत्रका अगुवासँग छलफल गर्नुभएको छ पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा लामिछानेले मौलाना नरूल हुसेन र मौलाना मोहम्मद खलिदसँग छलफल गर्नुभएको हो त्यस्तै उहाँले विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज भुइँयालसँग पनि छलफल गर्नुभएको छ धार्मिक क्षेत्रका अगुवासँग उहाँले सुनसरी र सिरा लगायत देशका विभिन्न भागमा भएका प्रदर्शन रोक्न र सद्भावको लागि अपील गर्न आग्रह गर्नुभएको छ भेटपछि संयुक्त विज्ञप्ति निकालेर धार्मिक अगुवाहरूले पनि संयम रहन सामाजिक सद्भाव खलबलाउने गतिविधिमा संलग्न नहुन संयुक्त रूपमा अपील गर्नुभएको छ सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनाको विषयलाई लिएर आज विभिन्न जिल्लामा सद्भाव र्याली समेत निकालिएको छ धार्मिक तथा जातीय सद्भावमा खलल पुग्ने कुनै पनि कार्य गर्न नहुने सन्देश तिनी उद्देश्यले सद्भाव र्याली गरिएको हो नेपाल सरकारले पाकिस्तानको ब्रोड पीकमा सम्पर्कविहीन आरोहीको खोजी गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ पाकिस्तानको काराकोरम हिम श्रृंखलामा अवस्थित 8,047 मिटर अग्लो ब्रोड पीक आरोहणको क्रममा हिम पहिरोमा परि नेपाली सहित विभिन्न देशका पर्वतारोही सम्पर्कविहीन भएको घटनाप्रति संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुःख व्यक्त गर्दै खोजीमा जुट्न आग्रह गरेको हो पर्यटन विभागले विज्ञप्ति निकालेर हिजोको हिम पहिरोमा नेपाली आरोही निर्मल पूर्जा निमस्थाई सहित पूर्व बहादुर गुरूङ युक्त किलु पेम्बा शेर्पा किलु निमा शेर्पा मोङ थिङ्कु शेर्पा र ग्यालु शेर्पा सम्पर्कविहीन रहेको जनाएको छ 6 जना नेपाली सहित 10 जनाको अवस्था थाहा हुन सकेको छैन यद्यपि हिम पहिरो क्षेत्रमा 4 जनाको शव भेटिएको पछिल्लो विवरण छ भेटिएका शवको पहिचान हुन सकेको छैन खोज तथा उद्धारका लागि पाकिस्तानमा रहेको नेपाली दूतावास मार्फत पाकिस्तान सरकारसँग निरन्तर समन्वय भइरहेको पर्यटन विभागले जनाएको छ साथै खोज तथा उद्धार कार्य सम्बन्धी आधिकारिक जानकारीका लागि सम्बन्धित निकायबाट जारी सूचनामा मात्र विश्वास गर्न पनि विभागले अनुरोध गरेको छ। ब्रोड पीक विश्वको 12 अग्लो हिमाल हो। हिजो त्यहाँ हिमपहिरो गएको थियो। निर्मल पूर्जाले यसअघि सन् 2019 ब्रोड पीक सहित 14 हिमालको 6.5 महिनाभित्र आरोहण गर्नुभएको थियो। कुवेतमा भएको ड्रोन आक्रमणमा 13 थुनका सोम कुमार तामाङको ज्यान गएको पुष्टि भएको छ। कुवेतमा रहेको नेपाली दूतावासले हिजो भएको ड्रोन आक्रमणमा गाड़ी चलाउने काम गर्दै आएका 13 थुनका 44 वर्षीय सोम कुमारको ज्यान गएको पुष्टि गरेको हो। दूतावासले घटनाप्रति दुःख व्यक्त गरी सब स्वदेश पठाउन आवश्यक सम्पूर्ण प्रक्रिया सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरेर अघि बढ़ाएको पनि जनाएको छ। कुवेतमा रहेका सम्पूर्ण नेपालीलाई कुवेत सरकारले जारी गरेका सुरक्षा मापदण्डको पुनः पालना गर्न संयमित रहन तथा सुरक्षित ठाउँमा बस्न नेपाली दूतावासले आग्रह पनि गरेको छ। नेपाल दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गैराती ललितपुरको ढापाखेलबाट पक्राउ गरेको हो। स्मार्ट सेल अर्थात स्मार्ट टेलिकमसँग सम्बन्धित आर्थिक अनियमितता प्रकरणमा भण्डारी पक्राउ परेका ब्यूरोका प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिनुभयो। सीआईबीका अनुसार स्मार्ट सेलको सम्पत्ति बिक्री प्रक्रियाबाट राज्यलाई आर्थिक हानि पुर्याएको आरोपमा भण्डारीमाथि आवश्यक छानबिन भइरहेको छ। दूरसंचार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवा संचार गर्न स्मार्ट सेलले 2070 साल वैशाखमा अनुमति पाएको थियो, तर अनुमति पत्र नवीकरण नगरेपछि स्मार्ट टेलिकमको लाइसेन्स स्वतः रद्द भएको थियो। लाइसेन्स खारेजीपछि स्मार्ट सेलको व्यवस्थापनका लागि सरकारले नियमावली बनाएर प्राधिकरण मार्फत नियन्त्रणमा लिने प्रक्रिया अघि बढ़ाएको थियो। भण्डारीको कार्यकालमा स्मार्ट सेलको सम्पत्ति गैर कानूनी रूपमा लिलामी गरी सरकारी हक टुटाउन खोजिएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जिङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
4: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
5: मेरो कपडा प्याकिङ गरिदिउँ त स्वामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
6: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध असलको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 057-494-333-493-555
1: सीधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। नेपाल आर्मी निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको दावी गरेको छ। 81 भरि सिलिण्डरको माग बढ़दा बजार केही असहज बनेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले उज्यालोसँग बताउनुभयो। उहाँका अनुसार आधा सिलिण्डर ग्यास वितरण हुँदा उपभोक्ताले त्यति धेरै खोजी नगरेका तर गएको असार 31 गते यता पुनः भरि सिलिण्डर बजारमा पठाउन थालेपछि धेरै उपभोक्ताले एकै पटक सिलिण्डर साट्न थालेका छन्। त्यसले बजारमा अस्थायी दबाव सिर्जना गरेको निगमको दावी छ। गएको चैत 29 गतेदेखि आधा सिलिण्डर अर्थात 7.1 केजी वितरण हुन थालेपछि ग्यासको खपत केही घटेको थियो। अहिले फेरि 14.2 केजीको भरि सिलिण्डर वितरण शुरू भएपछि खाली सिलिण्डर साट्नेहरूको लाइन बढ़ेको छ। निगमले विक्रेतालाई नियमित ग्राहकभन्दा तत्काल आवश्यक परेका उपभोक्तालाई प्राथमिकता दिन आग्रह गरेको छ। साथै उपभोक्तालाई आवश्यकता भन्दा धेरै ग्यासको भण्डारण नगर्न र आफ्नो पालो कुर्न पनि आग्रह गरेको छ। आपूर्तिमा कुनै समस्या नरहेको भन्दै निगमले हल्लाका पछि नलाग्न अनुरोध गरेको छ। निगमका अनुसार हिजोसम्म झण्डै 25 देखि 26 हजार मेट्रिक टन ग्यास नेपाल भित्रिसकेको छ। भारतीय आयल निगमबाट दैनिक 100 भन्दा बढ़ी बुलेट लोड भइरहेका छन् भने त्यत्तिकै संख्यामा विभिन्न नाकाबाट ग्यास पनि भित्रिरहेको छ। अब विदेशको खबर। साउदी अरब सहित 14 वटा देशले महत्वपूर्ण जलमार्गमा आवागमन गर्ने व्यावसायिक जहाजहरूको सुरक्षा गर्न एक रक्षात्मक नौसेना गठबन्धन स्थापना गर्ने घोषणा गरेका छन्। बाब एल मन्डेव स्टेट, लाल सागर र एडनको खाड़ी लगायत महत्वपूर्ण जलमार्गमा रक्षा गठबन्धन गर्न उनीहरू सहमत भएका समाचार संस्था एएमआईले जनाएको छ। साउदी अरब विरूद्ध नौसैनिक नाकाबन्दी गर्दै इरान समर्थित होती मिलिसियाले निरन्तर समुद्री अवरोध गर्दै आएको छ। स्टेट अफ हर्मुजमा तनावका कारण उत्पन्न पारवहन अवरोधका कारण सुरक्षा खतरा बढ़ेपछि विश्वव्यापी ऊर्जा सुरक्षाको डर बढ़ेको छ। यो गठबन्धनमा साउदी अरब सहित कुवेत, बहराइन, कतार, पाकिस्तान, टर्की, इजिप्ट, जोर्डन, यमन, बंगलादेश, नाइजेरिया, सुडान, जिबुटी र सोमालिया रहेका छन्। यो सम्झौतालाई रियादमा आयोजित सैन्य सम्मेलनमा औपचारिक रूप दिइएको थियो, जसमा युरोपेली संघका प्रतिनिधिहरूसँगै 43 देशका रक्षा प्रमुख र प्रतिनिधि भेला भएका थिए। साउदी अरबले संस्थापक राष्ट्रका रूपमा काम गर्ने र आफ्नो क्षेत्रमा केन्द्रीय मुख्यालय स्थापना गर्ने तयारी भएको जनाएको छ। प्रस्तावित संगठनात्मक ढाँचाले संयुक्त कमान संरचना, परिचालन नियन्त्रण केन्द्र र गठबन्धन प्रयासहरूलाई समन्वय गर्न सचिवालय स्थापना गर्ने उल्लेख छ। अब खेल खबर। निजी लगानीकर्ताहरूलाई आफ्ना प्रतियोगिताहरूको हिस्सेदारी बिक्री गर्ने विवादास्पद योजनालाई निरन्तरता दिने अडानसहित फिफाले कसैले पनि फुटबल बिक्री गरिरहेको छैन भनेको छ। युरोपेली फुटबलको नियामक निकाय यूईएफएले यो योजना अघि बढ़ेको खण्डमा विश्वकप बहिष्कार गर्ने हिजो निर्णय गरेको छ। उत्तर तथा मध्य अमेरिकामा फुटबलको नियमन गर्ने र यस वर्षको फिफा विश्वकप आयोजना गरेको संस्था कोन्काकाफले आफ्नो 41 सदस्य संघहरूले फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अघि सारेको प्रस्तावलाई अस्वीकार गरेको जनाएको छ। फिफाले विश्व फुटबलको सञ्चालन गर्छ र इन्फान्टिनोको प्रस्ताव पारित हुनका लागि यसका 211 सदस्यमध्ये 106 को समर्थन आवश्यक पर्नेछ। यूईएफए र कोन्काकाफका सदस्यहरूको कुलमत संख्या 96 छ। फिफाले आज विज्ञप्ति निकालेर परामर्श प्रक्रिया गलत संचार माध्यमका समाचारहरूका कारण अवरूद्ध भएको दावी गरेको छ। फिफाले विश्वकप लगायत आफ्ना मुख्य प्रतियोगिताहरू सञ्चालन गर्न एउटा व्यावसायिक सहायक कम्पनी स्थापना गर्न प्रस्ताव गरेको छ र बाह्य लगानीकर्ताहरूले यसमा हिस्सेदारी खरिद गर्न सक्नेछन्। चारबन्जिङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि पटक। सुनसरी घटनाबारे छानबिन समितिको प्रतिवेदन आएपछि थप कार्यवाहीको प्रक्रिया अघि बढ़ने प्रधानमन्त्रीको प्रतिबद्धता। राष्ट्रपति सभापति लामी छानेद्वारा धार्मिक क्षेत्रका अगुवासँग छलफल। पाकिस्तानको बोर्डर पिकमा सम्पर्क बिना आरोहीको खोजीमा जुट्न सम्बन्धित निकायलाई आग्रह। कुवेतमा भएको ड्रोन आक्रमणमा 13 थुनका सोम कुमारको ज्यान गएको पुष्टि। दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ। त्यसमा टेलिकमसँग सम्बन्धित आर्थिक अनियमितता प्रकरणमा अनुसन्धान चल्दै। महत्वपूर्ण जलमार्गहरू सुरक्षित गर्न समुद्री रक्षा गठबन्धन गर्ने 14 वटा देशको घोषणा। साउदी अरबले संस्थापक राष्ट्रका रूपमा काम गर्ने र आफ्ना प्रतियोगिताको हिस्सेदारी बिक्री गर्ने विवादास्पद योजनालाई निरन्तरता दिने फिफाको अडान।
7: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
8: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
7: विशेषताहरू रु 2 करोडसम्मको कर्जा सुविधा।
8: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
7: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
9: न्यून सेवा शुल्क न्यून ब्याज दर
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्
10: शर्तहरू लागू हुनेछन्
11: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
12: सालिनीको सिर
13: मेरी जोडको काख
12: स्वच्छ सुन्दर र शान्त प्रकृति
13: शान्ति र आनन्दको अनुभूति
12: घरबाट टाढा
13: शहरबाट नजिकै
12: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
13: झुले अर्ग्यानिक फार्म रिजोर्ट
10: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81 वेबसाइट झुले.com.np
14: मेरो छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि उस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले
15: हजुर

0: बोली बोल्छ स्वास्थ्य शिक्षा मनोरंजन दिदै आँखा खोल्छ शहर बजार गाउँ घरमा नाता जोड्दै आयो आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो
1: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.6

0: नमस्ते नमस्कार अनि लोकसंगीतिक अभिवादन र सम्पूर्णमा हार्दिक स्वागतको साथमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका लिएर उपस्थित भइसकेका छौं। प्राविधिक मित्रको साथमा आवाजमा छु म सेकी लम शेर्पा र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्व नेपालकी पहिलो सामुदायिक रेडियो सोलाफ्याम 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुन्दै हुनुहुन्छ र हरेक दिन हरेकबार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईको रेडियो सेटमा उपस्थित हुने गर्दछौ र आज पनि हामी त्यही समयमा नै रेडियो उपस्थित भइसकेका छौं भने आज चाहिँ हामी विशेष गरी शुक्रबारे बसाईमा छौ र शुक्रबारे बसाईमा चाहिँ हामीले लिएर आएका छौं लोक प्रतिभा र आज चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूमा भएको प्रतिभालाई चाहिँ प्रस्फुटन गर्न सक्नुहुनेछ र तपाईँले आफूलाई मन परेको लोक बाकाहरू गुनगुनाएर चाहिँ तपाईँहरूले मनोरञ्जन लिन सक्नुहुनेछ र पक्कै पनि तपाईँहरू हाम्रै कार्यक्रम आफ्नै पाखा आफ्नै बाटाको प्रतीक्षामा हुनुहुन्थ्यो होला। तपाईँको प्रतीक्षाको समय भने समाप्त भइ नै सकेको छ र आउन सक्नुहुनेछ 97964570 लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र कोही मित्र हुनुहुन्छ टेलिफोन लाइनमा स्वागत गरिहाल को हुनुहुन्छ कहाँबाट हेलो
1: दिदी
0: गुड आफ्टरनुन नमस्ते नमस्कार को बोल्दै हुनुहुन्छ गाउँबाट उदयपुरबाट सीता परियार बोल्दै हुनुहुन्छ
1: हजुर
0: के गर्दै हुनुहुन्छ त सीताजी यो समयमा
1: दिदी
0: नानी तपाईँलाई चाहिँ आज साउन सङ्क्रान्तिमा लागेन कि क्या हो अनि सीताजी आज खिर खानु भएन त हामीले पनि खाएनौँ भन्नुपर्छ है आज हाम्रोतिर नै दुध एकदमै कमी छ दुध डेरीतिर पनि दुध लिएर घरको दुध नै हाम्रो लागि त छैन रहेछ त्यही भएर चाहिँ हामीले नि खाएको छैन है सीताजी
1: हजुर दिदी
0: ल ठिक छ सीताजी अब अर्को साल खानुपर्छ नि है
1: हुन्छ
0: अनि सीताजी आजको दिन चाहिँ तपाईँको जार उखाल्दै दिन बित्दै हो कि ठिक छ सीताजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ आज कुन लोक बाका गुनगुनाउन चाहनुहुन्छ त सीताजीले
1: हुन्छ
0: सुरु गर्नुहोस् है
1: हुन्छ

0: Sitaji.
1: Ajay.
0: Oh, what are you doing with Sitaji? I'm going
1: to tell you about Sitaji.
0: कार्यक्रमको पहिलो अनि छोटो विश्राम तर्फ जाने समय भइसकेको छ र 97-64-49-70 को लाइन हुँदैछ। कार्यक्रममा सहभागिता जनाउन चाहिँ फटाफट तयारी गर्दै गर्नु होला भन्न चाहन्छु र अहिले भने चाहिँ हामी पहिलो अनि छोटो विश्राम तर्फ मोडिनेछौ र विश्राम बस्दा फेरि उपस्थित हुनेछौं।

0: दुखेको घुटना कसरी रोक्न सकिन्छ?
1: डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, बास सम्म नलाग्ने, आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौं। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जाने सन्देश।
2: ए बाबु, हतियार टर्च बालेर जाऊ।
3: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
3: भन्नुभयो नि मिसले, त घर वरिपरि दुलोहरू पुर्ने र तालतला या नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: radio next to your heart.
1: Zulu FM 101.2 megahertz.
2: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.3

0: कार्यक्रम आफ्नै पाखा आफ्नै बाकाको यो भने पहिला नै छुट्ट विश्राम रहेको थियो। पहिला नै छुट्ट विश्रामलाई पनि भर्खरै हामीले पार गरेर भने फेरि पनि कार्यक्रमलाई नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्व नेपालकै पहिलो सामुदायिक रेडियो सुलाफ्याम 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाखा सुन्दै हुनुहुन्छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौ र आज चाहिँ हामी विशेष गरी शुक्रबारी बसाईमा रहेका छौं र शुक्रबारी बसाईमा चाहिँ हामीले लोक प्रतिभा लिएर आउने गर्छौं र आज हामी लिएर उपस्थित पनि भइ नै सकेका छौं र आज चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूलाई मन परेको लोक बाहेका चाहिँ गुनगुनाउन सक्नुहुनेछ र तपाईँहरूका निमित्त हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला रहेको छ र आउन सक्नुहुनेछ 97-64-49-70 लाइन हुँदैछ। कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँहरूका निमित्त हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला रहेको छ र हामी तपाईँहरूको टेलिफोन लाइनको पर्खाइमा छौं। हामी तपाईँहरूको टेलिफोन लाइन आयो भने हामी लिने नै छौं र तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्दै तपाईँहरूको प्रतिभालाई चाहिँ सुन्नेछौ र आउन सक्नुहुनेछ 97-64-49-70 लाइन हुँदै चाहिँ आउन सक्नुहुनेछ र यो समयमा तपाईँहरू आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला र आज चाहिँ विशेष गरी साउने संक्रान्तिको दिन पनि रहेको छ। आज साउने संक्रान्ति साउन 15 र आज खिर खाने दिन भनेर पनि चिनिन्छ होइन। कतिपय साथीहरूले त खिर खाइसक्नु भयो होला, कतिपय साथीहरू खाँदै हुनुहुन्छ भने कतिपय साथीहरू चाहिँ अब बेलुका खानुपर्छ है भन्ने योजनामा पनि हुनुहुन्छ होला र जे जस्तो अवस्थामा भए पनि हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र कोही मित्र हुनुहुन्छ टेलिफोन लाइनमा स्वागत गरिहालौ, को हुनुहुन्छ कहाँबाट? हेलो हेलो हेलो भन्दै थिए, साथीको फोन डिस्कनेक्ट भइसकेको छ र फेरि पनि पुनः प्रयास गर्न सक्नुहुनेछ र कहिले काहीँ नेटवर्कको समस्या हुन सक्छ। त्यही कारण चाहिँ तपाईँहरूले चाहिँ बारम्बार प्रयास गर्नुभयो भने चाहिँ तपाईँको टेलिफोन लाइन चाहिँ लागि नै हाल्नेछ र तपाईँहरूको टेलिफोन लाइन आयो भने त हामी लिने नै छौ र तपाईँहरू गाउँठाउँको मौसम बुझ्दै अनि तपाईँहरूको हर खबर बुझ्दै र तपाईँहरूको प्रतिभालाई चाहिँ सुन्दै मनोरञ्जन लिँदै चाहिँ अगाडि बढ्नेछौ र तपाईँहरूले चाहिँ हामीलाई 1 महिना मार्फत पनि सुन्न सक्नुहुनेछ र जसमा चाहिँ www.sulafyam.com नेपाली पात्र हाम्रो पात्र मार्फत पनि तपाईँहरूले चाहिँ एकसाथ सुन्न सक्नुहुनेछ। र कतिपय साथीहरू आज साउन 15 को रमझमतिर नै हुनुहुन्छ होला र कोही मित्र हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँलाई ढिला नगरिकन स्वागत गरिहालौ, को हुनुहुन्छ कहाँबाट? हेलो गुड आफ्टरनुन बोले, नमस्ते नमस्कार, को हुनुहुन्छ यस्तो जोर सागरको साथ? ओहो कमला लिङ्गेली मगर भेडे हुनुहुन्छ
1: अनि
0: कमलाजी यो समयमा के गर्दै हुनुहुन्छ नि? नानी आज तपाईँलाई साउने संक्रान्ति लागिन कि क्या हो? ओहो आज त्यही भएर साउने संक्रान्ति लागेर तपाईँ यस्तो जोस सागरको साथ कार्यक्रममा सहभागिता जनाउनु भयो होइन? ओहो अनि के त खानु भयो होला नि? मैले पनि खाएको छैन भन्नुपर्छ है, अनि तपाईँहरूले चाहिँ के कारणले खानु भएन नि?
1: अब दिनमा त अब आफ्ना काममा त्यस्तो हुन्छ, अब राति त सबैजना भेला हुन्छ अनि राति नै खानुपर्छ भनौँ त, खाजा खाँदिन, मम्मी बाबाहरू चाहिँ पकाएर दिनुपर्छ भनेपछ दिदी।
0: ओहो अनि तपाईँ चाहिँ किन खानुहुन्न नि?
1: मलाई मन परेन दिदी।
0: ओहो ल तपाईँको हातले पकाएको खिर चाहिँ हामीलाई पनि पठाइदिनु पर्यो है? ओके ल ठिक छ कमलाजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ। आज कुन गीत गुनगुनाउन चाहनुहुन्छ त कमलाजीले? हुन्छ ल सुरु गर्नुहोस् है।
1: मैले माथि मात्र पर्ने उहिले साउने उहिले गल्छ।

0: कमलाजी यो दबाई त रिसाको मान्छेलाई फकाउन चाहिँ माहिर हुनुहुन्छ कि क्या हो? ठिक छ कमलाजी, एकदमै मिठो स्वरमा चाहिँ देशभाषा गुनगुनाउनु भयो, धेरै खुसी लाग्यो। फेरि आगामी दिनमा पनि कार्यक्रममा सहभागिता जनाउने गर्नुहोला र अहिले भने चाहिँ हामी छुट्टिन्छौँ है। ओके भाई साथी हुनुहुन्थ्यो खुटाङको साथी कमला लुम्बिने मगर हुनुहुन्थ्यो, हामीले पनि निकै मिठो स्वरमा लोक बाका गुनगुनाउँदै थियो भने साथी छुटिसक्नु भएको छ र कोही मित्र हुनुहुन्छ टेलिफोन लाइनमा स्वागत गरिहालौ, को हुनुहुन्छ कहाँबाट? हेलो
1: हेलो नमस्ते।
0: नमस्कार हजुर, को बोल्दै हुनुहुन्छ कहाँबाट?
1: उदयपुरबाट सौगत तामाङ।
0: उदयपुरबाट सौगत तामाङ भेट्दै हुनुहुन्छ?
1: हजुर।
0: सौगत जी अनि के छ खबर?
1: खबरहरू सबै ठिकै छ, धुम्मा धम्मा छ। अनि हजुरहरूको के छ?
0: हाम्रो पनि एकदम ठिकै छ भन्नुपर्छ है सौगत जी। अनि आजको दिन कसरी बित्दैछ त सौगत जीको?
1: यसै घरै काम गर्दै बस्दै भनौ न।
0: हजुर, अनि खाजा दिनुभयो कि बाँकी छ त सौगत जीले?
1: भइसक्यो त तपाईँको?
0: मेरो बाँकी छ भन्नुपर्छ है सौगत जी। अनि आज खिर खानु भयो कि भएन हो सौगत जीले?
1: हजुर, आज खिर त खिरै नभएपछि आज मनाएन, साउन पन्ध्र भनौ न, खाइएन।
0: अनि के कारणले चाहिँ मनाउनु भएन नि?
1: अब खिर खाने वातावरण नै छैन भनौ न
0: यहाँ। ठिक छ सौगत जी, अर्को साल मनाउनु पर्छ नि।
1: हजुर,
0: अर्को साल त मनाइन्छ। ठिक छ सौगत जी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ, आज कुन गीत गुनगुनाउन चाहनुहुन्छ त सौगत जीले?
1: आज गीत गाउने दिन हो।
0: आज चाहिँ गीत गाउने दिन हो है सौगत जी।
1: हुन्छ, म थोरै प्रयास गर्छु
0: सर। हुन्छ।
1: ए आत्मासँग कसरी छुट्यौ म, कसरी छुट्यौ म, तिमी मात्रै बस्छौ यो मौसममा, याद यादमा तन मन जल्छ, ए छुट्ने कुरा नगर है सानो, तिमी छोरा यो मोटु यो ढुक ढुकी छ। यति नै भन्छु सिस्टर।
0: कति राम्रो कति मिठो स्वर त सौगत जीको।
1: त्यति साह्रो पर्न नहर्नु।
0: ओहो, अनि मान्छे त झन् कति धेरै हेन्सम हुनुहुन्छ होला है सौगत जी त?
1: हजुर।
0: ठिक छ सौगत जी, कार्यक्रममा सहभागिता जनाउनु भयो, धेरै खुसी लाग्यो र आगामी दिनमा पनि कार्यक्रममा सहभागिता जनाउँदै गर्नु होला नि है।
1: हुन्छ, म आउँछु अब।
0: हुन्छ, अहिले पनि हामी छुट्यौँ। साथी हुनुहुन्थ्यो उदयपुरको साथी सौगत जी हुनुहुन्थ्यो, हामी पनि मिठो स्वरमा लोक बाछा गुनगुनाउँदै थियो भने साथी छुटिसक्नु भएको छ र यसै गरी तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाएर चाहिँ लोक बाछा गुनगुनाउन चाहनुहुन्छ भने चाहिँ तपाईँहरूको लागि हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला रहेको छ र कोही मित्र हुनुहुन्छ टेलिफोन लाइनमा स्वागत गरिहालौ, को हुनुहुन्छ कहाँबाट? हेलो।
2: हेलो दिदी, नमस्कार।
0: नमस्ते नमस्कार, को बोल्दै हुनुहुन्छ कहाँबाट?
2: दिदी, म सोलो टापिङबाट सुनाया तामाङ।
0: सोलो टापिङबाट सुनाया तामाङ बोल्दै हुनुहुन्छ?
2: हजुर।
0: सुनायाजी, अनि यो समयमा के गर्दै हुनुहुन्छ नि?
2: यो समयमा पानी परिरहेछ दिदी, त्यतिकै बसिरहेको छु प्रोग्राम सुन्दै।
0: हजुर, पानी त परिरहेको छ।
2: हजुर।
0: ठिक छ, अनि सुनायाजी खाजा लिनुभयो कि बाँकी छ त सुनायाजीले?
2: मेरो खाजा बाँकी नै छ भन्नुपर्छ दिदी।
0: अनि आज साउन पन्ध्र मनाउनु भयो कि भएन सुनमायाजीले?
2: नै छैन दिदी।
0: ओहो, किन हो र?
2: नभन होला दिदी।
0: ओहो, अनि बेलुकातिर मनाउने तर्खरमा हुनुहुन्छ होला नि?
2: छैन दिदी।
0: ओहो, ल ठिक छ सुनमायाजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ, आज कुन लोक बाका गुनगुनाउन चाहनुहुन्छ त सुनमायाजीले? हुन्छ, सुरु गर्नुहोस् है।
2: सुखीलाई खुसी गर्छ दुखीको त मुखै

0: আগে খুঁজ দিয়া জানি কো বলিলে হাসনা কতি জানি কো। এটি নাই দিদি?
1: হ্যাঁ, কতি মিঠা স্বরটা শোনায় জি গো। दोस्रो अनि अन्तिम विश्राम तर्फ मोडिने समय भने आइसकेको छ र अहिले चाहिँ भने हामी त दोस्रो अनि अन्तिम विश्राम तर्फ मोडिने छौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।
2: ए बाबु, हजुरहरू टच बालेर जाऊ।
3: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भयो बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
3: भन्नुभयो नि मिसले त, घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन हो।
6: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
7: होइन, के भन्नुभएको? हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
6: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
8: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटिदिन्छु।
9: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
10: समस्या सरीमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
6: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
11: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
12: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
13: सरकार विज्ञापन।

0: लौन दुखलाई पन्छौन लौन लौन नयाँ नेपाल बनाउन।
1: नमस्कार, म जेबी टुरे। तपाईँले सुन्दै हुनुहुन्छ पूर्वाञ्चलको पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 MHz।
0: ढाकरे बोकी टेकुवा टेकी ठ्याक्कै ठ्याक्कै ठ्याक्कै ओखला ढुङ्गा रुम्जाटारदेखि ठ्याक्कै ठ्याक्कै ठ्याक्कै

कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.0

कार्यक्रम आफ्नै पाखा आफ्नै बाघको यो भने दोस्रोले अन्तिम विश्राम रहेको थियो। दोस्रोले अन्तिम विश्रामलाई पनि भर्खर हामीले पार गरिरह भने फेरि पनि कार्यक्रममा नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालको पहिलो सामुदायिक रेडियो सोलेफएम 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाख्रा सुन्दै हुनुहुन्छ। र आज चाहिँ हामी विशेष गरी शुक्रबारे विषयमा रहेको कुरा त तपाईँहरूलाई अवगत नै भइ नै सकेको छ। को लाइन हुँदैछ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँहरूको लागि चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला रहेको छ र कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूलाई मन परेको लोक बाका चाहिँ गाउन सक्नुहुनेछ। र कतिपय साथीहरू यो समयमा त आफ्नै कामतिर व्यस्त त हुनुहुन्छ होला, खिर खाँदै हुनुहुन्छ होला, कतिपय साथीहरू त खाइ पनि सक्नुभयो होला, कतिपय साथीहरू पहुनाको पर्खाइमा हुनुहुन्छ भने कतिपय साथीहरू चाहिँ अब बेलुका चाहिँ खिर खानुपर्छ है भन्ने योजनामा पनि हुन हुन सक्छ। र हामीले चाहिँ चाडपर्व आएपछि त हाम्रो घरमा खुसीवाली बेग्लै नै हुन्छ र तर सबैको घरमा चाहिँ त्यस्तो नहुन भन्ने सक्छ, आफ्नो परिस्थिति समय अनुसार बेग्ला बेग्लै नै हुन्छ। र गाउँघरमा चाहिँ विशेष गरी आज साउने संक्रान्ति धेरै नै लाग्यो होला जस्तो लाग्यो मलाई। र गाउँघरमा चाहिँ एकदमै बेटेको त्यति खाँचो हुँदैन, गाउँघरमा धेरै प्रशस्त चाहिँ बिना गाई वस्तु हुन्छ, त्यसकारण पनि दुध प्रशस्त भएको कारण पनि पक्कै पनि सबैजनाले खिर त खानुभयो होला। र आज कतिपय साथीहरू जो साँझको साथ काम पनि गर्दै हुनुहुन्छ भने कतिपय साथीहरू माइत जाँदै हुनुहुन्छ होला, ससुरा जाँदै हुनुहुन्छ होला र मौला पनि जाँदै हुनुहुन्छ होला। र जे जस्तो अवस्थामा भए पनि हाम्रो कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला र एकदमै साउने संक्रान्ति पनि मनाउनु होला र आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला। र विशेष गरी त खिरमा त धेरै दूधको मात्रा बढ़ी हुन्छ, चिनो पदार्थ बढ़ी हुन्छ, त्यसकारण पनि गास्ट्रिक हुने साथीहरूलाई त धेरै खिर खायो भने त धेरै गाह्रो पनि हुन सक्छ। त्यसकारण चाहिँ आफ्नो स्वास्थ्यलाई पनि ख्याल गर्नुहोला, आफ्नो स्वास्थ्यको ख्याल आफै नै गर्नुपर्छ है, अनि आफ्नो परिवारको स्वास्थ्यको पनि ख्याल गर्नुपर्छ। र हामी सबैको सबैभन्दा ठूलो दान भनेको स्वास्थ्य हो, त्यसकारण चाहिँ स्वास्थ्यलाई चाहिँ प्राथमिकतामा राख्दैछु, साउने संक्रान्ति मनाउनु होला भन्न चाहन्छु। र थोरै समय मिल्यो भने चाहिँ हाम्रो कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँहरूको लागि चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला नै रहेको छ। र अब नै चाहिँ हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइ नै सकेको छ र कार्यक्रमबाट विदा लिनुपर्ने हुन्छ। र यदि तपाईँहरूको टेलिफोन लाइन चाहिँ आइहाल्यो भने हामी मिले नै छौ, तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्नेछौ, तपाईँहरूको गाउँठाउँको मौसम बुझ्नेछौ, तपाईँको हलखबर बुझ्नेछौ। हामीले चाहिँ हामी कार्यक्रमबाट चाहिँ विदा लिनुपर्ने हुन्छ र कार्यक्रमलाई छुट्याएको निर्धारित समय भने समाप्त भइ नै सकेको छ। र यति बेलसम्म कार्यक्रममा सहभागिता जनाउनु हुने त्यसै गरी हाम्रो कार्यक्रममा सहभागिता जनाउन चाहिँ हर प्रयास गर्नुहुने र हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समाज सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोतालाई एकमुष्टमा धन्यवाद भन्न चाहन्छु। र आज चाहिँ धेरैजना साथीहरूले चाहिँ धेरै कल गर्नुभएको थियो तर पनि उहाँहरूको टेलिफोन लाइन चाहिँ लिन सकेनौ र तपाईँहरूले चाहिँ आज तपाईँहरूसँग कुराकानी नभए पनि भोलिका दिनमा चाहिँ कुराकानी हुने नै छ, त्यसकारण चाहिँ तपाईँहरू नरिसाउनु होला, मन नदुखाइदिनु होला र कतिपय साथीहरूको त मन पनि दुख्यो होला। हामीले कति आफ्नो समय छुटाएर चाहिँ कार्यक्रममा कल गर्ने गर्छौँ र कल गर्दा पनि कुराकानी गर्न सकेनौ होइन पाइन भने चाहिँ कति साथीहरूको चाहिँ मन पनि दुख्ने गर्छ र मलाई पनि त्यस्तै हुन्छ। तर पनि हामी पनि कार्यक्रममा भएको नियमलाई चाहिँ पालना गर्नुपर्ने हुन्छ, त्यसकारण चाहिँ आज तपाईँहरूसँग कुराकानी नभए पनि भोलिका दिनमा चाहिँ कुराकानी हुनेछ र आजभन्दा भोलिको दिनमा चाहिँ हाम्रो कार्यक्रमलाई चाहिँ धेरै माया गर्दै गर्नु होला भन्न चाहन्छु। र त्यसै गरी म विशेष धन्यवाद दिन चाहन्छु मेरो बन्द कोठाको आवाजलाई तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउनका निमित्त भरपूर सपोर्ट हुनेको छ, प्राविधिकमा हुनुहुन्छ रेडिका राईजीलाई पनि विशेष विशेष धन्यवाद भन्दैछु। कार्यक्रमको अन्त्यमा निकै नै मिठो गीत रहेको छ, आज गाउँमा बोलको लोक बाका रहेको छ र जसमा चाहिँ आवाज बढ़ाउनु भएको छ कृष्ण रेउले र त्यसै गरी
जिले रिजाल को आवास में सजी को यह मीठ लोक गाथा छर्दे आज के कार्यक्रम आपने पाखा आपने बाटा को विशेष करी शुक्रबारे बसाई बाटा म कार्यक्रम प्रस्तुता सिर्की लम्ब शेर्पा बिदा होना चाहन्छु। नमस्कार।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा त जानु
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
1: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, शहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन हो।
3: खै जन्मदाता दिनुहोस् त।
4: जन्मदाता गरेको छैन नि म्याडम।
3: जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: मलाई त थाहा नै थिएन नि।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
5: त्यति मात्रै हो र दाई? जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
2: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: साथी हेर नि, के खतरा समाचार आइसक्यो? अब चाहिँ
7: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसो नआएको थिएन, यसो त जल्दै लेखिहाल्छ नि।
6: मिथ्या भ्रामक।

नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको अपरान्ह 4 बजेको सोलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। नेपाल सरकारले पाकिस्तानको ब्रोडपिकमा हिम पहिरोपछि बेपत्ता भएका आरोही मध्ये 6 जना नेपाली पर्वतारोही अझै सम्पर्कविहीन रहेको जनाएको छ। केही शव फेला परेको भन्ने खबरहरू सार्वजनिक भए पनि पर्यटन विभागले हालसम्म कुनै पनि आरोहीको मृत्युको आधिकारिक पुष्टि गरेको छैन। विभागले आठभन टोलीमा रहेका 6 जना नेपालीलाई अझै बेपत्ता सूचीमै राखेको छ। यसैबीच पर्यटन विभागले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उतार तथा खोजी कार्यमा पाकिस्तान सरकारसँग आवश्यक समन्वय गर्न इस्लामाबाद स्थित नेपाली दूतावासलाई निर्देशन दिएको बीबीसीले जानकारी दिएको छ। यसअघि अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान अदर्स खान इन्स्टाग्राममा पोस्ट गर्दै जमीनमा खटिएका उता टोलीले 4 वटा समर्थक फेला पारेको बताउनुभयो। परराष्ट्र मन्त्रालयले पाकिस्तान स्थित ब्रडपिकमा हिम पहिरोमा 6 जना नेपाली गएको घटनामा पाकिस्तान सरकारसँग समन्वय भइरहेको बताएको छ। मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै इस्लामाबाद स्थित नेपाली दूतावासको पाकिस्तान सरकारसँग सम्बन्धित निकाय तथा अल्पलाइन क्लब अफ पाकिस्तानसँग समन्वय गर्दै प्रभावित सबै आरोहीको शीघ्र र सुरक्षित उद्धारका लागि पहल गरिरहेको जनाएको छ। पाकिस्तानका अधिकारीहरूले खोज तथा उद्धार कार्य जारी रहेको जानकारी दूतावासलाई गराएका छन्। पर्वतारोही निर्मल पूजा निस्थायी नेतृत्वको ब्रड पीका आरोहण टोलीमा नेपालका पूर्व बहादुर गुरूङ युक्ता किलाई पेम्बा शेर्पा किलोनीमा शेर्पा मावाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा रहेका छन्। टोलीमा ओमान किम धीरा अहमद अब्दुल्लाह अल हार्थी पाकिस्तानका सुहेल साखी चिन्का वाङ झुन तथा अमेरिकी म्यालोरी गाइड पनि सहभागी रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सामाजिक सद्भाव कायम राख्न धार्मिक क्षेत्रका अगुवासँग छलफल गर्नु भएको छ। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा लामिछानेले मौलाना नरुल हुसैन र मौलाना मोहम्मद खालिदसँग छलफल गर्नुभयो। त्यस्तै उहाँले विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजु राम फुयालसँग पनि छलफल गर्नुभएको सभापति लामिछानेको सचिवालय अहिले जानकारी दिएको छ। धार्मिक क्षेत्रका अगुवासँग लामिछानेले सुनसरी र सिधा लगायत देशका विभिन्न भागमा भएका प्रदर्शन रोक्न र सद्भावका लागि अपील गर्न आग्रह गर्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरबिया सहित 14 वटा देशको महत्वपूर्ण जलमार्गमा आवागमन गर्ने व्यावसायिक जहाजहरूको सुरक्षा गर्न एक रक्षात्मक नौसेना गठबन्धन स्थापना गर्ने घोषणा गरेका छन्। बार्ल एल मन्ट्रेप स्टेट लाल सागर र एडनको खाड़ी लगायत महत्वपूर्ण जलमार्गमा रक्षा गठबन्धन गर्न उनीहरू सहमत भएको समाचार संस्था एएआईले जनाएको छ। अन्तिममा खेल समाचार। निजी लगानीकर्ताहरूलाई आफ्ना प्रतियोगिताहरूको हिस्सेदारी बिक्री गर्ने विवादस्पद योजनालाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै फिफाले कसैले पनि फुटबल बिक्री गरिरहेको छैन भनेको छ। युरोपियन फुटबल नामक नियामक निकाय यूएफएले यो योजना अगाडि बढ़ेको खण्डमा विश्वकप बहिष्कार गर्ने हिजो निर्णय गरेको थियो। तपाईँको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385205016 फोन वा सोलुवा@gmail.com ईमेल गर्न सक्नुहुन्छ। तपाईँले दिनुभएका जानकारीलाई हामी

समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सोलु हालचाल सकियो। साँझ पाँच बजेको सोलु हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलु एफएम सुन्दै रहनुहोला। नमस्कार।

0: स्कूलका बालक बालिकालाई काममा लगाएको उपायमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
2: माउ किन खोज्नु भएको होला? हजुर को पढ्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यस्तो नगरौ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: नमुना दुधकुण्ड आयल फर्म स्टोर्स,
7: हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता, यहाँबाट डिजेल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-243।
6: नमुना दुधकुण्ड आयल फर्म स्टोर्स प्रोपाइटर
7: तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसमा मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठुला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46।
6: नमुना दुधकुण्ड आयल फर्म स्टोर्स, सोलु दुधकुण्ड नगरपालिका 7 गारमा, जोर बौद्ध सुलुखुम्बु।
8: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
9: लो किन नि, के भयो सन्चो भएन?
8: होइन यतिकै जानै मन लागेन।
9: यतिकै पनि हुन्छ?
8: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
9: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
10: नमस्ते, कति कामले पाल्नु भयो?
9: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
10: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 सम्म जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
8: हस् म्याडम।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
12: ए दिदी छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
11: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
12: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
11: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मर्मत गरिन्छ।
13: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मर्मत पनि गरिन्छ।
11: प्रोपाइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809609094 र 9863668614।
12: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर सोलु दुतकुण्डा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
13: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुनो एफएम 101.2 मेगाहर्ज
2: नेपाली गीतहरुको संग्रह।

गुड आफ्टरनून नमस्ते अनि नमस्कार साथै हार्दिक हार्दिक स्वागत छ कार्यक्रम दिदी गीतको बसाई लिएर सदाको जस्तै आज पनि उपस्थित भइसकेका छौ र साउने संक्रान्तिका सबैजनालाई शुभकामना पनि व्यक्त गर्न चाहे र सुनिदिनुहोस् यो समयमा पूर्व नेपालकै पहिलो सामुदायिक रेडियो सुलेसिन 101.2 MHz कार्यक्रम दिदी गीतलाई सुनिराख्नु भएको छ र प्राविधिक मित्रको साथमा म आवाजमा छु रेडिका राई र आज पनि एकदम मिठा मिठा गीतका क्लिप्सहरू लिएर उपस्थित भइ नै सकेका छौ र विशेष गरिकन आज साउने संक्रान्ति पनि रहेको छ है र अहिलेको समयमा कतिजना साथीहरू चाहिँ घुमघामतिर हुनुहुन्छ होला साउने संक्रान्ति पनि मनाउँदै हुनुहुन्छ होला है र कतिजना साथीहरू काममा पनि हुनुहुन्छ होला जस्तोसुकै अवस्थामा भए पनि सबैजना चाहिँ स्वस्थ व्यस्त मस्त रहनुहोला भन्न चाहे र ढिलाइ नगरिसनौ आज जस्तै गीतका क्लिप्सहरू

0: बखरे मात्र में हम लोग उम्मीद भी सुनी नहीं सके क्या सो एकदम मीठा मीठा गीत का प्लीज सुनो सुनी नहीं सके क्या सो अब फालो तो भाई को संतन बिचौर सिटी उन्हें पता आस्ता वरना सतर्क लाइन में कोई मित्र हूँ सा साथ लाइन स्वागत है गरी हेलो हेलो नमस्ते दर्शन नमस्कार गुड आफ्टरनून कहाँ बात को बोल देनी सा खोटाङ बाट खोटाङ बाट मदन श्रेष्ठ मदन जी अनि तपाईँको हाल खबर के कस्तो छ नि हाम्रो सोलखुङ्गुतिरको कुरा सुनाउनु पर्दा एकदम ठिकठाक छ भन्नु पर्ला है घाम मन्द मन्द लागिरहेको छ त्यस्तै छ भन्नु पर्ला अनि मदनजीले साउने सल्लाह दिन मनाउनु भयो किन नमनाउनु भएको नि ठिक छ त पक्कै पनि भरे बेलुका मनाउने तर्खर मात्रै हुनुहुन्छ होला सायद ल ठिक छ त अनि खाजा लिनुभयो त मदनजीले हाम्रो बाँकी छ भन्नु पर्ला मदनजी र कार्यक्रममा सहभागिता जनाउनु भएको छ मदनजी र आज कुन गीत होस् हुन्छ नि मदनजीले पक्कै पनि हाम्रो मदनजीको लागि यो गीत बस्ने आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है ओके बाई बाई साथी हुनुहुन्थ्यो खोटाङबाट मदन श्रेष्ठ भने छुट्टी सक्नु भएको छ हिज टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्ते
1: नमस्कार
0: नमस्ते नमस्कार कहाँ बाटोको बोल्दिनुहुन्छ गोरी मगर उदयपुरबाट गोरीजी यो समयमा के गरिदिनुहुन्छ प्रोग्राम सुन्दै गोठालो गरिदिनुहुन्छ अनि साउने संक्रान्ति कस्तो भयो हाम्रो गोरीजीको हामीलाई नराखिकन नि आफूले मात्रै खानु भएको होला कि ल ठिक छ त हामीलाई त थोरै त होइन धेरै नै चाहिन्छ त हामी त धेरैजना छौँ ओके हाम्रो गोरीजीको घरमा पक्कै पनि हामी खिर खानालाई हामी आउने नै छौँ अनि गोरीजी अनि अहिले गोठाल गरिदिनुहुन्छ अनि कार्यक्रममा सहभागिता जनाउनु भएको छ भर्खरको साथीले पनि मिठो गीत रोजिसक्नु भएको छ गीत मार्फत आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है
1: हुन्छ
0: बाई बाई साथ हुनुहुन्थ्यो देवुरबाट गोरीजी हुनुहुन्थ्यो गोरीजी भने पनि छुट्टी सक्नु भएको छ र हामी गोरीजी हाम्रो मरण श्रेष्ठको जिको रोजाइ त पनि जानेछ यो भाग्यमा खोट छ भन्ने गीतको बोलिरहेको छ है जसमा आवाज गर्नुभएको छ प्रमोद खरिल आवाजमा सजिलो मिठो गीत रहेको छ यो मिठो गीतलाई हामी सुन्दै कार्यक्रम गीत गीतको पहिलो अनि छोटो विश्राम जानेछौ विश्राम पश्चात फेरि उपस्थित

0: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
1: देख्नु भएन औषधै हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ कि
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन
3: खुम्बु बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
4: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ
3: भर्ना कार्यक्रम हुने मिति
4: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म
3: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556 9841653537 र 0385204556 उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्प

0: कार्यक्रम विविधको पहिलो अनि छोटो विश्रामलाई पनि पार गरेर भने तपाईँको रेडियो सेटमा फेरि पनि उपस्थित भइने सकेका छु। सम्झिनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सेटिफिम 101.2 मेगाहर्जमा कार्यक्रम गीति गीतलाई सुनिराख्नु भएको छ र हामीसँग अझै पनि चारवटा गीत बाँकी नै रहेको छ। उपालो तपाईँको 97.5/70 लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हालो। हेलो नमस्ते।
1: गुड
0: आफ्टरनुन। नमस्ते दिदी। गुड आफ्टरनुन। नमस्ते, नमस्कार। कहाँबाट बोल्दै हुनुहुन्छ?
1: म बोल्दैछु यता उदयपुरबाट, बिमला मगर।
0: उदयपुरबाट बिमला मगर। अनि बिमला, आज यो समयमा के गरिदिनुहुन्छ?
1: यो समयमा प्रोग्राम सुन्दै कोदो रोप्दैछु भन्नुपर्छ
0: दिदी। प्रोग्राम सुन्दै कोदो रोप्दै हुनुहुन्छ नि। हाम्रो बिमलाजीले सँगसँगै मनाउनु भयो कि भएन?
1: नै दिदी, मैले आज मनाइन भन्नुपर्छ है, भरे चाहिँ मनाउने हो।
0: ठिक छ त, राम्रोसँग मनाउनु होला। अनि बिमलाजी कार्यक्रममा पहिलो पटक सहभागिता जनाउँदै हुनुहुन्छ? लाठी सोध कार्यक्रम गीत गीतमा यहाँलाई स्वागत छ। राजमुदिनमा पनि यसरी सहभागिता जनाउनु होला है त। ओके, बिमलाजी र कार्यक्रममा सहभागिता जनाउनु भएको छ। ए, राजगुण गीत रोज हुन्छ बिमलाजीले। ओके, पक्कै पनि गीत बस्ने साथमा नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है।
1: हुन्छ, फर्स्टमा त मिठो भइसमा प्रोग्राम सञ्चालन गर्नुहुन्छ दिदी हजुरको लागि, टेक्निकल मित्र लगायत हाम्रो टोलो मोलको लागि भनेर यही सुन्दै हुनुहुन्छ। बुनु कञ्चन मगर भाइ, सुमन परिवार र साथीहरू त धेरै भन्दा धेरै हुनुहुन्छ। तपाईँलाई सम्झिरहेको छु, कोही कसैलाई मिसेको छैन भन्ने भेटिन्छु। नमस्ते।
0: ओके, बाई बाई। नमस्ते, नमस्कार। साथी हुनुहुन्थ्यो उदयपुरबाट बिमला मगर। बिमलाजी पनि एकदम हृदय रोजेर भने साथी छुटिसक्नु भएको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हालो। हेलो नमस्ते। नमस्ते, नमस्कार। सुमनजी आइपुग्नु भयो? अनि सुमनजी, तपाईँको साउने संक्रान्ति कस्तो भयो? अनि खिर खाइसक्नु भयो सुमनजीले? बिहानी खानु भएको? ल ठिक छ, तपाईँ हामीलाई नसम्झिकन अनि सुमनजीले मात्र खानु भएको एउटा खिचे। ल ठिक छ त, हामी पक्कै पनि भरे प्रोग्राम सक्ने बित्तिकै हाम्रो सुमनजीको हातको खिर खानालाई हामी आउने नै छौँ, रेडी गरेर राख्नु होला भन्न चाहे। र सुमनजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ, साथीले एकदम मिठो गीत रोजिसक्नु भएको छ। हल्ला चलेछ भने एकदम मिठो गीत रोजिसक्नु भएको छ। गीत मार्फत आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है। ओके, बाई बाई। नमस्ते, नमस्कार। साथी हुनुहुन्थ्यो उदयपुरबाट सुमनजी हुनुहुन्थ्यो। सुमनजी भने छुटिसक्नु भएको छ र बसी पनि हामी गीततर्फ नै जानेछौँ। हाम्रो सुमनजी राम्रो बिमलाजीको रोजाइमा पर्ने सफल गीत रहेको छ, हल्ला चलेछ भन्ने गीतको बोल रहेको छ है, जुन चाहिँ पद गीत पनि रहेको छ, जसमा आवाज भन्नुभएको छ राजु लामाका आवाजमा। सजिलो एकदम मिठो गीत रहेको छ यो। मिठो गीत हामी एकैछिन सुनौ, त्यसपछि फेरि उपस्थित हुनेछौ।

भर्खरै मात्रमा लेख्दै मेरो गीत सुनिने सकेका सो हल्ला चलिए छ भने गीतको बोल रहेको थियो। पक्कै पनि गीत सुनेर धेरैजना साथीले मनोरञ्जन त दिनुभएलाई र अब हामीसँग तीनवटा गीत बाँकी नै रहेको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो भन्दै थिए। साथीको फोन निस्किने भइसकेको छ, पुनः प्रयास गर्नुहोला भन्न चाहे। 97 64 49 70 को लाइन चाहिँ हाम्रो स्टुडियोको टेलिफोन नम्बर रहेको छ, एकदम खुल्ला रहेको छ। आउनुहोला, कार्यक्रममा सहभागी जनाउनुहोला र तपाईँसँग मीठा मीठा कुराकानी गर्दै चाहिँ हामी अगाडि बढ्ने नै छौँ। लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो, हेलो नमस्ते। नमस्ते नमस्कार, कहाँबाट कल दिनुहुन्छ? ओहो, कमला लुङ्गेली मगर आइपुग्नु भयो। पक्कै पनि हाम्रो कमलाजीको सो सुन्दै गर्दाखेरि चाहिँ पक्कै पनि हाम्रो कमलाजीले आज चाहिँ खिर चाहिँ धेरै मात्रामा खानु भयो जस्तो छ। किन नखानु भएको नि खिर? खिर जस्तो मिठो चिज चाहे तपाईँ त मनै पराउनु हुँदो रहेछ अनि। ल ठिक छ, त हाम्रो कमलाजीको तर्फबाट चाहिँ हामी खाने नै छौँ, तपाईँको सट्टामा चाहिँ दुबर तुबर खानेछौ है। ल ठिक छ, त अनि कमलाजीले आज साउने संक्रान्ति मनाउनु भयो कि मनाउनु भएन? मनाउनु भएन। ल ठिक छ, त अनि किन नमनाउनु भएको? खिर मन नपरेर मात्र नमनाउनु भएको क्या हो? ल ठिक छ, त हाम्रो कमलाजी एकदम धेरै है जोस जागरको साथ आउनुहुन्छ, एकदम खुसी लाग्छ। अन्त अनि कमलाजी यो समयमा के गरिदिनुहुन्छ? कोदो रोप्दै प्रोग्राम सुन्दै एकदम रमाइलो हुन्छ है। ल ठिक छ, हामी कुनै बेला हामी समय मिलाएर पक्कै पनि हाम्रो खुट्याङतिर हामी आउने नै छौँ। ल ठिक छ, त कमलाजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ, आज कमलाजीले कुन गीत रोस हुन्छ नि? कसको घरको वरिपरि हो त्यति साह्रो कमलाजी? आफ्नै घरको वरिपरि पो, म त कसको सम्झेको कि? ल ठिक छ, त कमलाजी पक्कै पनि हाम्रो कमलाजीको लागि यो गीत बसनी छ, आफ्नो नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है। साथी हुनुहुन्थ्यो खोट्याङबाट कमला लुङ्गेली मगर हुनुहुन्थ्यो, साथी छुट्टी सक्नु भएको छ र अब हामी गीततर्फ पनि जानेछौँ है। हाम्रो कमलाजीले एकदमै गीत रोज्नु भएको छ, तिम्रो घरको वरिपरि भन्ने गीतको बोल रहेको छ, जुन चाहिँ म यस्तो गीत गाउँछु त्यो मुभीबाट लिएको एकदम मिठो गीत रहेको छ। यो मिठो गीतलाई हामी सुन्दै कार्यक्रम गीत गीतको दोस्रो अनि अन्तिम विश्राम जानेछौँ, विश्राम पश्चात फेरि बस्दै हुनेछौँ।

0: हृदयको जनहितमा जारी सन्देश पोषणयुक्त खाने कुरा जीवनका रङहरू पूरा मनमा ताजगी तन्मा
1: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: कार्यक्रम विविधको विश्वनियन्ति विश्रामलाई पनि पार गरेर भने तपाईँको रेडियो सेटमा फेरि पनि उपस्थित भइ नै सकेका छौ। सुन्दैनुहोस् यो समयमा पूर्व नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफिन 101.2 मेगाहर्ट्जमा कार्यक्रम गीत गीतलाई सुनिराख्नु भएको छ। टेलिफोन लाइनमा कुनै मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्ते।
1: गुड आफ्टरनुन, नमस्ते, नमस्कार दिदी।
0: गुड आफ्टरनुन, नमस्ते, नमस्कार। कहाँ बाटो
1: बोल्दैछु?
0: उदयपुरबाट कञ्चन मगर। कञ्चनजी, यो समयमा के गरिदिनुहुन्छ?
1: हजुर, म यस समयमा चाहिँ कोदो रोपेर अब घर जान लागेको
0: भन्नुपर्छ। उदयपुरतिर धमाधम कोदो रोप्दै हुन्छ त्यतातिर? ल, ठिक छ त, उदयपुरतिर कोदो रोप्न सकाएर यता सोलखुम्बुतिर पनि आउनु होला है कोदो रोप्न।
1: हुन्छ दिदी।
0: ल, ठिक छ त। कञ्चनजी, आजको साउने संक्रान्ति कसरी मनाउनु भयो तपाईँले?
1: अब बिहान चाहिँ छैन, अब राति चाहिँ फ्यामिलीसँग मनाइन्छ भन्नुपर्छ है दिदी। रातिको तयारी हुँदैछ।
0: ल, ठिक छ त, राम्रोसँग साउने संक्रान्ति मनाउनु होला, शुभकामना। र कञ्चनजी, कार्यक्रममा सहभागी बनाउनु भएको छ, आज कुन गीत रोस हुन्छ नि कञ्चनजीले?
1: हजुर दिदी, मलाई त्यो जीवनमा छोटो छ भन्ने गीत बताइदिनु न।
0: ओके, हाम्रो कञ्चनजीको लागि पक्कै पनि यो गीत बस्नु इच्छा आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है।
1: हुन्छ, स्पेसली स्विच भोइसमा प्रोग्राम सञ्चालन गर्नुहुन्छ स्पेसली हजुर खुसै लागि र आज चाहिँ मतलब शुभकामना भन्न चाहन्छु। अनि त्यसपछि लगातार आज धेरै हुनुहुन्छ, सम्पूर्णलाई सम्झिराखेको छु, कोही कसैलाई बिर्सेको छैन। सुन्दैछ भावी बिमला मकै दाइसु मन परियाई चमेली राणा मकैलाई चाहिँ एकदमै धेरै शुभकामना छ भन्दै बाई।
0: ओके, बाई बाई, नमस्ते, नमस्कार। साथी हुनुहुन्थ्यो दिदी बाट कञ्चन मगर। कञ्चनजी पनि छुटिसक्नु भएको छ, र अब चाहिँ हामी कञ्चनजीको उजाइतर्फ नै जानेछौँ। एकदम मिठो गीत पूर्ण सफल रहेको छ, जीवन छोटो छ भन्ने गीतको बोल रहेको छ है। जुन चाहिँ यसमा आवाज भन्नुभएको छ लिडिया राईको आवाजमा सजिलो एकदम मिठो गीत रहेको छ। यो मिठो गीत सुनेर पक्कै पनि मनोरञ्जन लिनुहोला भन्दै यो मिठो गीत हामी के सुन्छौँ त्यसको साथ उपस्थित हुनेछौँ।

भर्खरै म्याच रङ हुँदै तिमी त गीत सुनिसकेकास हो जीवन छोटो छ भने एकदम दुखित कबोल रहेको थियो पक्कै पनि यो गीत सुनेर धेरैजना साथीले मनोरञ्जन त लिनु भयो र कार्यक्रम अन्तिम समयमा पनि हामी आइ नै सकेका छौ हामीसँग एउटा मात्र गीत बाँकी रहेको छ र अब आउने साथीले पक्कै पनि हामीसँग कुन गीत बाँकी रहेको छ भनेर पक्कै पनि थाहा हुनुपर्ने हुन्छ सुन्नुहोस् भने कार्यक्रममा सहभागिता पनि जनाउन सक्नुहुनेछ तपाईँको लागि टेलिफोन एकदम खुल्ला रहेको छ 97.49 लाइन हुँदै कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ र कार्यक्रमको अन्तिम समयमा पनि हामी छौँ है साथीहरूको फोन आयो भने हामी लिन्छौ नभए हामी कार्यक्रमबाट विदा माग्नेछौ र विशेष त अब चाहिँ हामी साथीहरूको फोन लाइन लिन सक्दैनौ किनकि कार्यक्रमले निर्धारित गरेको समय सकिने सकेको छ र आज धेरैजना साथीले सहभागिता जनाउनु भयो र धेरैजना साथीसँग मिठो मिठो कुराकानी हुँदैछ बाई बाई भन्ने पनि बेलामा नै आइ नै सकेका छु र सम्पूर्ण सुन्ने कार्यक्रममा सहभागिता जनाउनुहुने आफ्नो व्यस्तताको बावजुद पनि कोदो रोपेर हामीलाई कामहरू गर्दै पनि हामीलाई सुन्नुभयो र कार्यक्रममा सहभागिता जनाउनु भयो यहाँ सबैजनालाई म हृदयदेखि नै आभार प्रकट गर्न चाहे र विशेष धन्यवाद दिन चाहन्छु मेरो बन्धुको टेकावास तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्नुहुने प्राविधिक मित्र शेर्की लमो शेर्पालाई पनि विशेष गरिकन आभार प्रकट गर्दै अन्तिममा पछि पनि एउटा गीत बाँकी रहेको छ जुन चाहिँ राष्ट्रिय भावले सजिलो एकदम मिठो गीत रहेको छ म त लाली गुराँस भएछु भन्ने गीतको बोल रहेको छ जुन चाहिँ नारायण गोपाल अनि केशव प्रताप अधिकारीको आवाजमा सजिएको एकदम मिठो गीत रहेको छ राष्ट्रिय भावले सजिएको मिठो गीतलाई छाड्दै आजको कार्यक्रम गीत गीतको उत्साहबाट म कार्यक्रम प्रस्तुत रेविका राय पनि बुझ्न चाहन्छु नमस्कार

0: मानव दोष विखण तथा ओसर पसार जघन्य अपराध हो।
1: तपाईंकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
0: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण।

0: लैंगिक हिंसा भनेको के हो?
1: लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
0: त्यस्तो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
1: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्यात थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
0: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रित नेपालद्वारा जनहितमा जारी सन्देश।
2: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना।
3: आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
4: दिदी, आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न।
5: नौ, पहिला त त्यस्तो मान्छे होइन, के भएछ त?
4: दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो।
5: यो त लागु औषध प्रयोगकर्तामा देखिने जस्तै लक्षण छ त।
4: कति चाहिँ लागु औषध त?
5: भाइ, के भएको तिमीलाई?
4: नुधाती भन त।
6: खै दिदी, के भन्नु र, साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाए। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
5: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्क हिसाब त छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, यसरी बर्बाद हुने काम गर्नु।

फर्म .com/ संसार भर एक साथ प्रसारण भइरहेको साँझ पाँच बजेको सोलो हालचाल लिएर आइपुगे म सरस्वती पुरी। सामाजिक सञ्जालमा खलल पुर्याउने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालय अनुसार सेघाबाट पाँचवा धनुषाबाट तीन गरी आठ जनालाई पक्राउ गरिएको हो। सामाजिक सद्भावमा खलल पुर्याउने तथा साम्प्रदायिकता भड्काउनेलाई कानूनी दायरामा ल्याइने प्रहरीले बताएको छ। दशमको राति सुनसरीको कप्तानगंजमा दुई समुदाय बीच झडप हुँदा चलेको गोलीबाट एकजनाको मृत्यु भएको थियो। त्यसपछि अहिले तराई कामले जिल्लामा पनि तनाव भएको छ। अहिलेसम्म तीन जनाको मृत्यु भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागले पाकिस्तान स्थित बोपिकामा बेपत्ता चर्चित आरोही निर्मल पुरुवा सहितका आरोहीको खोजी र उद्धारमा पाकिस्तानसँग निरन्तर समन्वय भइरहेको जनाएको छ। विभागले विज्ञप्ति जारी गर्दै बेपत्ता नेपाली आरोहीहरूको नाम समेत सार्वजनिक गरेको छ। विभागका अनुसार पूर बहादुर गुरूङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, मवाङ थिन्दु शेर्पा, ज्ञानु शेर्पा र निर्मल पुर्जा अहिलेसम्म बेपत्ता छन्। सो हिमालय आरोहणका क्रममा हिम पहिरोमा परि आरोहीहरू बेपत्ता भएको बीबीसीले उल्लेख गरेको छ। प्रधानमन्त्री बालन शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्ला संवेदनशील अवस्थालाई समाधान गर्न नागरिकको जीवधनको पूर्ण सुरक्षा र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजना रूपबद्धमा लागि परेको स्पष्ट पार्नुभयो। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसदहरूसँग आज भएको छलफलमा प्रधानमन्त्री शाहले राज्य नियन्त्रणका सम्पूर्ण अंगहरू उच्च सतर्कताका साथ परिचालित भइसकेकाले नागरिकलाई विचलित नहुन र सम्पूर्णता अपनाउन आग्रह गर्नुभयो। प्रधानमन्त्री शाहले सरकारको प्राथमिक ध्यान प्रभावित नागरिकसम्म पुग्न न उनीहरूलाई सुरक्षाको प्रत्याभूति गराउनु र घटनाको निष्पक्ष छानबिन गर्नुमा रहेको बताउनुभयो। शान्ति सुरक्षालाई चुस्त दुरूस्त राख्न र परिस्थितिलाई थप बिग्रन नदिन सरकारले बहुपक्षीय रणनीति अपनाएको प्रधानमन्त्री शाहले बताउनुभयो। छलफलका क्रममा प्रधानमन्त्री शाहले सबै सांसदहरूलाई आफ्ना निर्वाचन क्षेत्रमा आत्मविश्वासका साथ पुगेर नागरिक र राज्यदेशको सद्भावको बलियो पुल बन्न आह्वान गर्नुभएको छ। अब अन्तर्राष्ट्रिय समाचार। स्पेनका अधिकारीहरूले पछिल्लो 24 घण्टामा मोरक्कोबाट झण्डै 39,000 जना आप्रवासी स्पेनको सेउटा क्षेत्रमा प्रवेश गरेको दावी गरेका छन्। हिजो सार्वजनिक भएका भिडियो र तस्विरहरूमा हजारौं आप्रवासी पौडी खेल्दै सेउटा शहरमा प्रवेश गरिरहेको देखिन्छ। आप्रवासीहरू प्रवेश गर्ने क्रम दाब भरिने चलेको स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ। अन्तिममा खेल समाचार। निजी लगानीकर्ताहरूलाई आफ्ना प्रतियोगिताहरूको हिस्सेदारी बिक्री गर्ने विवादस्पद योजनालाई निरन्तर दिने प्रतिबद्धता जनाउँदै फिफाले कसैले पनि फुटबल बिक्री गरिरहेको छैन भनेको छ। युरोपियली फुटबलको नियामक निकाय यूएफएले यो योजना अगाडि बढ़ाइएको खण्डमा विश्वकप बहिष्कार गर्ने हिजो निर्णय गरेको छ। उत्तर तथा मध्य अमेरिकामा फुटबलको नियमन गर्ने र यस वर्षको विश्वकप आयोजना गरेको संस्था कोनकाफले आफ्नो 41 सदस्यीय संघहरूले फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अघि सारेको प्रस्तावलाई अस्वीकार गरेको छ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 038520016 फोन वा solua@newsyard.com/ इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त, अहिलेलाई फोन भाषा सकियो। साँझ 7 बजेको सुरु समाचारमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलुवा सुन्दै गर्नुहोला। नमस्कार।

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा फ्याम 110.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। नस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशुक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचकी मिति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: स्मार्ट हुनुहोस् सधैँभरि यसो त्यसै रोजी।

0: हाम्रो पहिलो रोजाई
1: यौन हिंसाबाट बचौ र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीलाई परिचित नातेदार परिस्थितिबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: ना अस्ति भर्खर किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी ज्यादा पसल गएर बिजुलीको बल्ब लिएर आइज
1: दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबुल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ
0: साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
2: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
0: प्रोप्राइटर अजय पञ्चियार सम्पर्क नम्बर 9809909094 र 9833868418
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र

0: आउँदा साथीभाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: खै जन्मदाता दिनुहोस् त
3: जन्मदाता गरेको छैन नि म्याडम
2: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
3: मलाई त थाहा नै थिएन म्याडम
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: पहिला कसैले भनेन
4: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
1: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
1: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
4: नेपाल सरकार विज्ञापन बोर्ड
6: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
7: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
8: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909909 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
9: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले भैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
10: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
11: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पायस फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843979852 9824417718 9843349696 र 9861314472 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
12: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
13: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
12: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्।
13: मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
12: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
13: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
14: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
15: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चौकमा।
18: होंडा का विशेषता
19: जापानीज उच्च प्रविधि उत्पादित
18: उत्कृष्ट माइलेज,
19: राम्रो रिसेल मूल्य,
18: टिकाऊ र भरपर्दो,
19: अफ रोड का लागि पनि उपयुक्त,
18: BS6 तथा नयाँ नयाँ भर्सन बजार में लन्च भइरहेको,
19: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
18: हाम्रा सेवाहरू
19: ओखलढुंगा र खोटाङको दिक्तल बजारबाटै फाइनान्स को सुविधा सहित होंडा का सबै मोडल का मोटरसाइकल तथा स्कूटर कंपनी के मूल्य में पाइने,
18: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
19: एक्सचेन्ज को सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
18: अनलाइन बाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरी को सुविधा समेत रहनेछ।
19: ओखलढुंगा को लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गुरुमारी भुजाङ, ओखलढुंगा।
18: सम्पर्क नम्बर 0375902222, 9852888022 र 9842380300।

0: सिंह मान्यता सब विशेषज्ञ आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुदूर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सनु होला यति कार्पेट कार्पेटको शिरसा
1: के भयो के को हल्ला खल्ला हो यो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
3: के सकिनु नि गाउँमा सड़क बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइरी भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हुने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
3: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
3: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
7: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
7: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: अलिकति जोत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भन्ने बजारमा
10: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दशौं वर्ष झुक्का हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
9: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
10: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध खेतबारी जोत्न छोटाई गर्न डिजाइन बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
11: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्रणाली सिद्ध चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मिस कल गर्नुहोस् लगतै तपाईँलाई फोन आउनेछ
12: अया अया भनेर पो बसेछ त बिरामी भयो क्या हो
13: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
12: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
13: हो र के डेन्टल रे
14: एभरेस्ट डेन्टल क्लिनिक सुलु दूत कुण्डे नगर पालिका पास बसन्त बजार सल्लेरी सुलु खुम्बु।
15: हाम्रा सेवाहरू
14: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
16: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
15: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 9821129990 र 9746583487।
17: गुरु, आज मेरो जन्मदिन हो, याद त छ नि।
18: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँला र? ल, आँखा बन्द गर त।
17: त्यस्तै जिस्की मान्छ हजुर पनि। ल, आँखा बन्द गरे।
18: ल, अब आँखा खोला त।
17: वाउ, कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनसादी पसलबाट हो नि। विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालबारी, तिलहरी लगायतका गर गहना नेटको भरमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहताल। सम्पर्क नम्बर 9742840056 र 9867530620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनसादी उद्योग, सोलु दुतकुण्ड नगरपालिका, कुरा नम्बर 5, सलेरी, सोलुखुम्बु।
19: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
20: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
21: किन खोज्नु भएको होला हजुर?
20: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
21: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
20: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
21: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
22: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
23: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
24: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847 87 35 19। समुद्र साक्य 98-61-83-35-34 टेलीफोन 0-38-520-243 नमूना दुधकुंड आयल फॉर्म स्टोर्स प्रोपाइटर तोरण कुमार श्रेष्ठ 98-62-82-13-87 नमूना दुधकुंड आयल फॉर्म स्टोर संगे न्यू आई सॉ मोटर पार्ट्स एंड सप्लायर्स में संपूर्ण गाड़ी मरम्मत संबंधी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरम्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 98-62-93-06-46 नमूना दुधकुंड आयल फॉर्म स्टोर सोनू दुधकुंड नगरपालिका साथ गारमा छोर बौद्ध सुलुखुंडु
0: बाबा मलाई आज स्कूल जाने मन छैन आज जाने नि है
1: के भयो सन्चो भएन
0: होइन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्सको कन्ठे गर्न सकिनँ सरले सुत्नुहुन्छ
1: कुरा त्यस्तो थियो गएर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
0: हस् म्याडम
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: फत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको छक्का फुत्किएन
25: ए के भो दौडिदिई पो आइस त
4: दाइ हामीले पाएको त्यो बाटोको छक्का अर्को पार्टीले आफ्नोमा पारेको
25: अनि को थियो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
24: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठिक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौं अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश

0: नेपाल सरकार विज्ञापन बोर्ड स्टार कलर ल्याब तथा सोलामाई अफसेट प्रिन्टिङ प्रेस सुनोदत कुण्डी नगरपालिका पाँच सल्लेरी सुन खुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा सोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबै सुन्द हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल लिटर प्याड रजिस्टार विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्टुनी तालचा वाल मिक्सर मोनो सर्भर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203389 0385203069 मोबाइल नम्बर 9860324426 र 9841902549 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुन खुम्बु
1: हाम्रो के दोष र पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौ सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
4: सुन्न हाम्रो मामाले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
5: हो र
4: मिनि होला त्यस्तो त
5: सोइता तिनीहरूको के खास कुस कुरा हुँदैछ के भयो भन त
4: के भएन मिस
5: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रूपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
3: हुन्छ
6: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड
7: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
8: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिनँ
7: मलाई मुखले घटेको क्यान्सर थियो बाँचेर पनि म मरे तुल्य भए
9: अलिकति पनि हिँड्न सक्दिन स्वास्थ्य श्वासमै समस्या देखियो
10: धूमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ नेपाल सरकार विज्ञापन बोर्ड
11: ए दाई पक्नुस् के गर्नु भएको
12: देख्नु भएन औषधि हालेको
11: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
12: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
11: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
12: विषादीले धेरै जोखिम हुन्छ
11: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
12: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
11: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
12: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
13: नेपाल सरकार विज्ञापन सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
14: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
13: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
14: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
13: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
14: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
13: सचेत बनाऊ
14: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
13: नेपाल सरकार विज्ञापन बोर्ड
15: शुभ प्रभात गुरुआमा
16: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
15: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
16: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
17: सिट सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
16: हो अरू भन त
18: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
19: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
16: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
20: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
21: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
19: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
16: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
14: नेपाल सरकार विज्ञापन बोर्ड
22: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
16: राम्रो जोडी छ दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्
22: यस्तो खुसीको बेला छ हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन
16: हो खिचौ खिचौ केटाकेटी सबैको सामु खिचौ न
22: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
16: यो दाइजोको कुरा चाहिँ नगरौं तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन् यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानूनी समेत हुन्छ
14: नेपाल सरकार विज्ञापन बोर्ड
1: नमस्कार स्वयंसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई दिनको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
22: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
22: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
2: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
4: नेपाल सरकार विज्ञापन हो।
14: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
23: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
14: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
23: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
14: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
23: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
14: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
23: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
24: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
25: 3 दिन भयो।
24: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
25: केही हुनु सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
24: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
25: महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन्न नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
26: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरूद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
24: हो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
14: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
14: निराशा बढ्नु, खुसी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
14: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
14: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
14: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
14: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
2: नेपाल सरकार विज्ञापन हो।
27: डाँडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
25: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
27: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि, दशा लाग्यो डाक्टर साहब।
25: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
27: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
25: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
27: हजुर।
25: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनै गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मरेकी के हो?
5: हेर त रगतै रगत भयो, चामो त त्यस्तो हेर्न नि सक्दिन।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिच बाटोमा बाटो काटेको। एम्बुलेन्स आयो, एम्बुलेन्स हेलो
5: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँचे, बाटो काट्ने मान्छे मरिदियो कि बाँच्यो केही ठेगान छैन।
3: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि, केही हुँदैन थियो नि। हेर त अब
5: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
6: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
7: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
25: खै जन्मदाता दिनुहोस् त।
3: जन्मदाता गरेको छैन नि म्याडम।
25: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: मलाई त थाहा नै थिएन म्याडम।
25: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: साथी हेर नै क्या खतरा समाचार आइसक्यो। भयो ट्रेन अब चाहिँ के हुनु हो?
9: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसो नआत्थेन, यसो त जन्मै लगिहाल्छ नि।
8: अरे मिथ्या भ्रामक हुन्छ के हुनु उनीहरूको चाहिँ?
9: तिमीलाई थाहा थिएन?
8: थाहा थिएन।
9: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानु नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
8: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
9: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
0: भ्रामक सूचना नफैलाउ, जिम्मेवार नागरिक बनाऊ,
10: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौं।
28: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
29: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
28: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
29: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
28: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
29: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
28: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्छ।
11: नमस्कार उपप्रमुख ज्यू।
29: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
11: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
29: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नुभयो? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो। बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्किएँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
11: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
12: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
29: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
11: होइन के भन्नु भएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
29: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त।
13: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटिदिन्छु।
15: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
25: समस्या सरु न हुन दाई, तपाईँ हाम्रो सोचमा छ।
29: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
16: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
25: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौ।
11: ए बाबु हतियार सच बालेर जाऊ।
17: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
11: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भयो बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
17: है बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ।

0: बच्चाको घटना कसरी रोक्न सकिन्छ?
1: डिप्रेसन, मदिरा लागु औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, बास सम्बन्ध नलाग्ने, आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जन सन्देश।
0: बालबालिका सबैको सरोकार, आजका बालबालिका भोलिका सजनहार।
1: बालबालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ, तसर्थ कसैले पनि बालबालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बालबालिकामाथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौं, सम्बन्धित निकायमा उजुरी गरौं। बालबालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बालबालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिउ।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
2: ए, शहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिंगको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जन सन्देश।
2: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त

0: र वडा कार्यालयमा जानकारी दिउँ।
1: देश विखण्ड ओसार पसारबाट बचौं, सिप सिकाउँ र स्वदेशी आत्मनिर्भर बनाऊ। मानव देश विखण्ड तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: खुम्बु बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
4: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
3: भर्ना कार्यक्रम हुने मिति
4: भर्ना म्याद 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म। कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि। रजिस्ट्रेशन फारम भने म्याद 2083 साल मंगसिर मसान्तसम्म।
3: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01-0556, 9841-63-53 र 0385-20-456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: पार्टीका सांसदहरूसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सुनसरी लगायत मधेसका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजको छलफलमा डाक्टर सिक्की राउत, महन्त ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समीमिया अन्सारी, प्रभु शाह, अमरेश कुमार सिंह, शरद सिंह भण्डारी, जयकान्त राउत लगायतका नेता सहभागी हुनुहुन्थ्यो। छलफलमा सहभागी नेताहरूले प्रधानमन्त्रीलाई यस्ता कुराकानी र छलफल दुई तीन दिन अघि नै गरी आवश्यक सम्बोधन गरिएको भई यो अवस्था हुँदैन थियो भनेको बताएका छन्। आज बिहान मात्रै पीड़ित र सरकारबीच सम्झौता भएको छ। मधेसबाट प्रतिनिधित्व गर्ने दलका नेताहरूले सम्झौतालाई रद्दीको टोकरीमा नफाल्न पनि सुझाव दिएका छन्। सुनसरी घटनाको छानबिनका लागि गठित समितिको प्रतिवेदन आएपछि थप कार्यवाहीको प्रक्रिया अघि बढ़ने प्रधानमन्त्री शाहले प्रतिबद्धता समेत जनाउनु भएको छ। साथै उहाँले आफ्ना कारणले संघीयतामा कुनै खतरा हुन्छ भन्नेतर्फ नसोच्न पनि अनुरोध गर्नुभएको सहभागी नेताहरूले बताएका छन्। मधेसबाट प्रतिनिधित्व गर्ने दलका नेताहरूसँगको छलफल लगत्तै आजै प्रधानमन्त्री शाहले तराई मधेस क्षेत्रबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सांसदहरूसँग पनि छलफल गर्नुभयो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पछिल्लो घटना मधेस प्रदेशका समसामयिक विषय लगायतबारे कुराकानी भएको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहले सबै सांसदलाई आफ्नो क्षेत्रमा आत्मविश्वासका साथ पुगेर नागरिक र राज्यबीच सद्भावको बलियो पुल बन्न आह्वान समेत गर्नुभएको छ।
4: देवानगंजमा गएको आइतबार राति भएको घटनामा ज्यान गुमाएका दुई युवकका परिवार र सरकारबीच सात बुझे सहमति भएको छ। घटनास्थल पुगेका गृहमन्त्री सोहन गुरूङको उपस्थितिमा मृतकका परिवारसँग सहमति भएको हो। सहमति अनुसार नेपाल सरकारले मृतक द्वय ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाउनेछ। साथै दुवै परिवारलाई 10-10 लाख रूपियाँका दरले राहत उपलब्ध गराउने भएको छ। घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि तत्काल कानूनी कार्यवाही अघि बढ़ाउने, मृतकका परिवारका एक एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले दिने प्रतिवेदनका सुझाव र सिफारिशहरू यथाशीघ्र कार्यान्वयन गर्ने, मृतकहरूको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा उपयुक्त ठाउँमा स्मृति पार्क बनाउने सहमति पनि भएको छ। घटनामा ज्यान गुमाएका परिवार तथा गृह मन्त्रालय बीच गैराती सहमति भएको हो। सात बुझे सहमति भएपछि पीड़ित परिवार शव उठाउन सहमत भएको हो। अहिले आवश्यक प्रक्रिया चलिरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद आर्यले जानकारी दिनुभएको छ। सुनसरी क्षेत्रमा यसअघि लागू गरिएको कर्फ्यू र निषेधाज्ञाको व्यवस्था यथावत नै रहेको पनि उहाँले बताउनु भएको छ। तर पछिल्लो उत्पन्न परिस्थिति विस्तारै सामान्यीकरण हुँदै गइरहेको सुरक्षा निकायले जनाएको छ। यस्तै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंजमा पूर्ण निषेधाज्ञा लागू गरेको छ। आज बेलुका 5 बजेदेखि भोलि शनिबार बिहान 6 बजेसम्मका लागि निषेधाज्ञा जारी रहेको हो। वीरगंज महानगरपालिका अन्तर्गत पूर्वमा प्रतिमा चोक, बस पार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंखराचार्य गेटमा 5 जना भन्दा बढ़ी भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नहुने गरी निषेधाज्ञा छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछानेले सामाजिक सद्भाव कायम राख्न धार्मिक क्षेत्रका अगुवासँग आज छलफल गर्नुभएको छ। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा लामिछानेले मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गर्नुभयो। त्यस्तै विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज भुइँयालसँग पनि उहाँले छलफल गर्नुभयो। धार्मिक क्षेत्रका अगुवासँग सुनसरी र सिराहा लगायत देशका विभिन्न भागमा भएका प्रदर्शन रोक्न र सद्भावका लागि लामिछानेले अपील समेत गर्नुभएको थियो। लगत्तै विभिन्न धार्मिक समुदायका अगुवाले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन र राष्ट्रिय एकताको पक्षमा उभिन आम नेपाली नागरिकलाई आह्वान गर्नुभएको छ। राष्ट्रपाका सभापति लामिछानेसँग आज भएको छलफलपछि मुस्लिम तथा हिन्दू समुदायका अगुवाले संयुक्त विज्ञप्ति निकालेर कुनै प्रकारको हिंसा, घृणा र विभाजनकारी गतिविधिलाई विचार गर्न अपील गर्नुभयो। उहाँहरूले सदिन देखेको सहिष्णुता र सामाजिक सद्भावमा खलल पुर्याउन भइरहेका विभिन्न क्रियाकलापप्रति सचेत रहन पनि आह्वान गर्नुभएको छ। संयुक्त अपीलमा विश्व हिन्दू महासंघ नेपालका महासचिव तिवारी, जमीअत उलमा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी, महासंघका सचिवालय सदस्य राजुराज पुयाल र अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरूल हसन फलादीले हस्ताक्षर गर्नुभएको छ। सुनसरी, सिराहा तथा मधेस प्रदेशका अन्य जिल्लामा भएका घटनाको सत्य तथ्य छानबिन गरी कानून विपरीतका कार्यमा संलग्न जोशीलाई कार्यवाही गर्न, पीड़ित परिवारलाई आवश्यक राहत, उचित क्षतिपूर्ति तथा घाइतेको निशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग अनुरोध पनि गरिएको छ।
4: देवानगंज गाउँपालिका तीन कप्तानगंजमा भएको घटनाको विषयलाई लिएर आज विभिन्न जिल्लामा सद्भाव र्याली समेत निकालिएको छ। धार्मिक तथा जातीय सद्भावमा खलल पुग्ने कुनै पनि कार्य गर्न नहुने सन्देश दिने उद्देश्यले र्याली गरिएको हो। त्यस्तै आज दिउँसो काठमाडौँको माइतीघरमा नागरिक अपील तथा ऐक्यबद्धता र्याली निकालिएको छ। र्याली मार्फत तराई मधेसमा देखिएको अशान्ति रोक्न, धार्मिक तथा साम्प्रदायिक दंगा फैलिनबाट देशलाई जोगाउन सन्देशमूलक नारासहित सार्वजनिक अपील गरिएको छ।
3: यस्तै नेपाली कांग्रेसले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र एकताका लागि सम्बन्धित तहमा विभिन्न दल, सामाजिक संस्था, सरकार र अन्य पक्षसँग संवाद गर्ने भएको छ। सुनसरीको कप्तानगंज घटना र त्यसपछि तराई मधेसका विभिन्न जिल्लामा उत्पन्न परिस्थितिको सन्दर्भमा कांग्रेस केन्द्रीय कार्य समितिको आज बसेको आकस्मिक बैठकले पार्टीका सबै तहका समितिले वडा तहसम्म नै पहल गर्ने निर्णय गरेको हो। बैठकले पछिल्लो घटनाको सत्य तथ्य छानबिन गर्ने सन्दर्भमा तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि उच्च स्तरीय न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ। संकटपूर्ण र संवेदनशील घड़ीमा नागरिक सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता नै पहिलो प्राथमिकता भएको उल्लेख गर्दै पार्टीले यसको जिम्मेवारपूर्वक पहल कदमी लिने कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्य, संसदीय दलका नेता तथा सांसदहरू, काठमाडौँमा उपलब्ध सुनसरी मोरङ लगायत सम्बन्धित जिल्लाका पार्टीका केन्द्र, प्रदेश र जिल्लाका नेताहरूको सहभागिता रहेको थियो।
4: त्रिभुवन विश्वविद्यालयले मध्य प्रदेशका 11 केन्द्रमा पूर्व निर्धारित एमबीएस परीक्षा स्थगित गरेको छ। मध्य प्रदेशका जिल्लामा उत्पन्न असहज परिस्थितिका कारण त्रिभुले एमबीएस परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको हो। मध्य प्रदेशमा असहज अवस्था रहेकाले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गरेको त्रिभुका सहायक डीन डाक्टर भरत राईले जानकारी दिनुभएको छ। यस्तै नेपाल रेलवे कम्पनी लिमिटेडले जयनगर जनकपुर भंगहा रेलखण्ड अन्तर्गत सञ्चालन हुँदै आएको रेल सेवा अस्थायी रूपमा स्थगित गरेको छ। जिल्ला प्रशासन कार्यालय धनुषाबाट कर्फ्यू आदेश जारी भएकोले यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै रेल सेवा अर्को सूचना नयाँसम्मका लागि स्थगित गरिएको कम्पनीको केन्द्रीय कार्यालय जनकपुर धाम मधेसले जनाएको छ। सूचनामा प्रमुख जिल्ला अधिकारीबाट जारी कर्फ्यू आदेशका आधारमा यो निर्णय गरिएको उल्लेख छ।
3: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा दिवा खाजा र यसको प्रभावबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
5: एनबीएल सर्वसुलभ आवास कर्जा
6: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
5: आधार दरमा मात्र 0.5% प्रिमियम भाव,
6: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा,
5: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
6: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
5: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
5: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: शर्तहरू लागू हुनेछन्।
7: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: मेजर अप्लायसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त मेजरको पानी लागिसकेको छ। मेजर अप्लायसेस, मेजरको पानी लाग्छ।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। आइतिन्जेल हामीले प्रधानमन्त्रीद्वारा मधेस केन्द्रित दलका नेता र सांसदहरूसँग छलफल, सात बुधे सहमतिपछि ओमप्रकाश र जयप्रकाशको शव उठाउन परिवार सहमत, सही सुरता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील, आज पनि विभिन्न जिल्लामा सद्भाव र्याली, कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल दर्पणमा अब बाँकी खबर। नेपाल सरकारले पाकिस्तानको ब्रोड पीकमा सम्पर्कविहीन आरोहीको खोजी गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। पाकिस्तानको काराकोरम हिम श्रृंखलामा अवस्थित 8047 मीटर अग्लो ब्रोड पीक आरोहणका क्रममा हिम पहिरोमा परि नेपाली सहित विभिन्न देशका पर्वतारोही सम्पर्कविहीन भएको घटनाप्रति संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुःख व्यक्त गर्दै खोजीमा जुट्न आग्रह गरेको हो। पर्यटन विभागले विज्ञप्ति निकालेर हिजो हिम पहिरोमा नेपाली आरोही निर्मल पूर्जा निम्स दाई सहित पूर्वबहादुर गुरूङ युक्त, किली पेम्बा शेर्पा, किलु निमा शेर्पा, नाङ थिङ्गु शेर्पा र ग्यालु शेर्पा सम्पर्कविहीन रहेको जनाएको छ। विभागका अनुसार 6 जना नेपाली सहित 10 जनाको अवस्था थाहा हुन सकेको छैन। यद्यपि हिम पहिरो क्षेत्रमा 4 जनाको शव भेटिएको पछिल्लो विवरण छ। यो खबर तयार पार्दासम्म भेटिएका 4 शवमध्ये एक चर्चित नेपाली पर्वतारोही पूर्वबहादुर गुरूङ युक्तको रहेको अल्पाइन क्लब अफ पाकिस्तानले पुष्टि गरेको छ। ब्रोड पीक विश्वको 12 अग्लो हिमाल हो। हिजो त्यहाँ हिम पहिरो गएको थियो। निर्मल पूर्जाले यस अघि सन् 2019 ब्रोड पीक सहित 14 हिमालको 6.5 महिनाभित्र आरोहण गर्नुभएको थियो। खाना पकाउने ग्यासका लागि उपभोक्ता फेरि लाइन बस्न थालेका छन्। ग्यास नपाएको उनीहरूको गुनासो छ, तर नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको दावी गरेको छ। 81 भरि सिलिण्डरको माग बढ्दा बजार केही असहज बनेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले उज्यालोसँग बताउनुभयो। उहाँका अनुसार आधा सिलिण्डर ग्यास वितरण हुँदा उपभोक्ताले त्यति नै धेरै खोजी नगरेको, तर गएको असार 31 गते यता पुनः भरि सिलिण्डर बजारमा पठाउन थालेपछि धेरै उपभोक्ताले एकैपटक सिलिण्डर चाप्न थालेका छन्। त्यसले बजारमा अस्थायी दबाव सिर्जना गरेको निगमको भनाइ छ। भएको चैत 29 गतेदेखि आधा सिलिण्डर अर्थात 7.1 केजी वितरण हुन थालेपछि ग्यासको खपत केही घटेको थियो। अहिले फेरि 14.2 केजीको भरि सिलिण्डर वितरण शुरू भएपछि खाली सिलिण्डर साट्न लाइन बढ़ेको हो। निगमले विक्रेतालाई नियमित ग्राहक भन्दा तत्काल आवश्यक परेका उपभोक्तालाई प्राथमिकतामा राख्न आग्रह गरेको छ। साथै उपभोक्तालाई आवश्यकता भन्दा धेरै ग्यासको भण्डारण नगर्न र आफ्नो पालो कुर्न पनि आग्रह गरेको छ। आपूर्तिमा कुनै समस्या नरहेको भन्दै आयल निगमले हल्लाका पछि नलाग्न पनि अनुरोध गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बाल बालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। राष्ट्रिय सभामा सांसदहरूले उठाएको प्रश्नको आज जवाफ दिँदै मन्त्री पोखरेलले बस्ती हटाएका क्षेत्रका विद्यार्थीको पठन पाठनमा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले उनीहरूलाई विभिन्न विद्यालयमा स्थानान्तरण गरी नियमित अध्ययनको व्यवस्था मिलाइएको जानकारी दिनुभएको छ। सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री पोखरेलले खरीपाटी बोडे र इचंगु होल्डिङ सेन्टरमा रहेका 59 जना बाल बालिकाहरूलाई उनीहरूले रोजेको विद्यालयमा भर्ना गराएको, विद्यालय आवत जावतका लागि गाड़ीको सुविधा, खाजा, पोसाक, झोला, स्टेशनरी तथा सरसफाईका सामग्री उपलब्ध गराएको पनि बताउनु भएको छ। फेरि पनि शिक्षाकै प्रसंग, 5 दशक अघिदेखि विद्यालयमा संचालित विवाह खाजा कार्यक्रमले झण्डै 30 लाख बाल बालिका प्रत्यक्ष लाभान्वित भएको एक अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ। विवाह खाजा कार्यक्रमकै कारण विद्यालयमा भर्नासँगै विद्यार्थीको सिकाइ उपलब्धिमा समेत सुधार आएको प्रतिवेदनमा उल्लेख छ। विद्यालय विवाह खाजा कार्यक्रम 2024 साल भदौदेखि शुरू भएको थियो। त्यस्तै सरकारले आर्थिक वर्ष 64-65 कर्णाली क्षेत्रबाट यसलाई औपचारिक रूपमा अगाडि बढ़ाएको थियो। आर्थिक वर्ष 76-77 देशभरका सामुदायिक विद्यालयमा प्रारम्भिक बाल विकासदेखि कक्षा 5 सम्मका विद्यार्थीका लागि यो कार्यक्रम विस्तार गरिएको छ। विवाह खाजाले बालबाकी लेखाको पोषण लगायत बहुआयामिक पक्षमा ल्याएका सुधारबारे साथी सम्झना महर्जनले शिक्षा तथा मानव स्वरूप विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाका प्रमुख डाक्टर श्याम प्रसाद आचार्यसँग कुराकानी गर्नुभएको छ।
9: दिवा खाजा कार्यक्रम अहिले देशभरि कक्षा ECD-देखि कक्षा पाँचसम्मको बच्चाहरूलाई विद्यालयमा नै उपलब्ध गराएका छौं। यसको मूल उद्देश्य के थियो भने सामान्यतया विद्यालयमा हुने पत्रु खानाको प्रयोगलाई कम गर्दै विस्तारै बाल बालिकाहरूको पोषण र स्वास्थ्यमा सुधार ल्याउने, शैक्षिक उपलब्धि बढ़ाउने र यसबाट स्थानीय उत्पादनहरूको दिवा खाजामा प्रयोग गरेर त्यसको आर्थिक उत्पादन पनि बढ़ाउने हिसाबले यो कार्यक्रमहरू सञ्चालन भएका छन्। अनि हामीले भर्खरै एउटा रिसर्च पनि गरेका थियौं, त्यो रिसर्चले पनि विद्यार्थीहरूको खानपानको व्यवहारमा सुधार आएको छ, उनीहरूको व्यक्तिगत सरसफाईमा सुधार आएको छ। यसले गर्दाखेरि बच्चाहरू आफै चम्चा प्लेट कचौरा आफै सफा गर्ने बानी विकास गरेका छन् भन्ने जस्ता कुराहरू पनि आएको छ र यसले खास मूल कुरा त विद्यार्थीहरूको विद्यालयमा भर्ना बढ़ेको छ, उपस्थिति बढ़ेको छ।
10: यसले समग्रमा बहुपक्षमा चाहिँ सुधार ल्याएको देखियो। स्वास्थ्यको मात्र चर्चा गर्ने हो भने के कस्ता खालका सुधार ल्याएको छ?
9: बच्चाहरूको अलिकति विद्यालयमा भोकको कारणले पेट दुख्ने अथवा विद्यालयमा उपस्थित नहुने, बिरामी हुने जस्ता कुराहरूलाई यसले पक्कै पनि प्रभाव पारेको हुनुपर्छ। हामीले स्वास्थ्यकै भनेर त्यस्तो स्वास्थ्यकै कुरा त गरेका छैन, तर उनीहरूलाई चाहिँ वास्तवमा पोषण नपुग्ने कुरालाई सुधार गर्न खोजेको हुनाले पोषणलाई मुख्य हामीले आधार बनाएका छौँ। पोषण राम्रो भयो भने बच्चाको इम्युनिटी बढ्छ, त्यसैले अब यसले वास्तवमा बच्चाहरूको स्वास्थ्यमा राम्रो सुधार आएको भन्ने प्रक्षेपण छ।
10: दिवा खाजाले चाहिँ यो रैथानी उत्पादनलाई चाहिँ कतिको प्राथमिकता दिएको छ?
9: गत साल 100 पालिकामा स्थानीय उत्पादनमा आधारित भनेर स्थानीय तहहरूलाई अनुदान पनि एक्स्ट्रा अनुदान पनि दिएका थियौं। गाउँपालिकाको लागि 3 लाख र नगरपालिकाको लागि 4 लाख। दिवा खाजा कार्यक्रमलाई स्थानीय उत्पादनमा आधारित बनाउने यो एक खालको परीक्षण जस्तो पनि हो। यो वर्ष 150 थप पालिकाहरूमा यो कार्यक्रम लागू हुँदैछ होइन, त्यसले खास स्थानीय उत्पादनलाई नै जोड़ दिन खोजेको। वास्तवमा स्थानीय उत्पादन भयो भने रैथाने भनौ न, हजुरले पनि अघि रैथाने भन्नुभएको थियो, रैथाने कुराहरू भयो भने त्यो शुद्ध हुन्छ सफा हुन्छ भन्ने कुरा स्कूलहरूले बाहिरबाट किन्दैन, त्यसैले पक्कै पनि यसले राम्रो गरेको छ भन्ने कुरा हामीले विश्वास गर्न सक्छौ।
10: यो विद्यालय अभिभावक र किसानलाई जोड्न चाहिँ कतिको मदत पुर्याएको छ यो कार्यक्रमले?
9: हजुरले एकदमै चुरो कुरो समातेर भन्नुभयो होइन, यो वास्तवमा विद्यालयमा सबै ठाउँमा तराईतिरलाई त्यति समस्या हुँदैन, पहाड़ी र अलि हिमाली भेगतिर चाहिँ स्थानीय उत्पादन पनि अलिकति कम हुन्छ, त्यसमा अभिभावकको राम्रो सहयोग भएन भनेदेखि विद्यालयको त्यति धेरै बच्चाहरूलाई खाजा पुर्याउन कठिन हुन्छ। त्यसैले हामीले देखेको कुरा के हो भने अभिभावकले उत्पादन गर्ने र त्यसको अनिवार्य रूपमा विद्यालयले त्यसको खरिद गर्ने खालको एक खालको सहमति बढ़ाउनु पर्ने हुँदो रहेछ होइन। अहिले जे जति भएको छ एक खालको भोलिन्टियरली भएको छ, एउटा ट्रायलको रूपमा भएको छ होइन, अभिभावकहरूको खाद्यान्नहरू विद्यालयमा खरिद भएर त्यसबाट अभिभावकलाई पनि आर्थिक लाभ भयो, तर यो अलिकति नियमित र एउटा सिस्टमेटिक बनाउनलाई त्यहाँको रहिथाने बालीहरू कुन कुन हुन्छ त्यसको क्यालेण्डर बनाइदिनु भयो भने कहिले कुन अभिभावकको अथवा कृषककोबाट कति खाद्यान्न आउँछ भन्ने कुराको सेड्युल पनि प्रष्ट भयो भनेदेखि विद्यालयलाई पनि राम्रो उहाँहरूलाई पनि राम्रो होइन, यसरी जानुपर्छ भन्ने हामीले सोचिरहेको छौँ।
10: विद्यालयहरूमा चाहिँ यो कार्यक्रम अझ थप कक्षाहरूमा लानको लागि अथवा निजीमा पनि प्रवर्धन गर्नको लागि यहाँहरूले यसको लागि चाहिँ के गर्दै हुनुहुन्छ?
9: अब ठूलो कक्षामा लैजाने कार्यक्रमको हिसाबले अलिकति शिक्षा क्षेत्रको बजेट वृद्धि भयो भने यो त प्लान नै हाम्रो होइन, 8 कक्षासम्मै लैजाने कार्यक्रम छ र यसलाई 8 कक्षासम्म मात्रै होइन निजी विद्यालयमा पनि त्यसरी लानुपर्छ भन्ने हाम्रो सोच, त्यो निजी क्षेत्रतिर चाहिँ इन्टरभेन्सन चाहिँ छैन।
3: उहाँ हुनुहुन्थ्यो मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाका प्रमुख डाक्टर श्याम प्रसाद आचार्य। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: बर्खाको बेला बाढ़ी पहिरोको डर हुन्छ,
12: जमीनका ढाँचाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भाँसिनु पहिरोका पूर्व संकेतहरू हुन्।
11: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: आपको एकमात्र डीटीएच सेवा जिसको
1: देशों खुशी को कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौं में पायल्स फिस्टुला फिसर लगायत का रोग दैनिक विशेषज्ञ द्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सक द्वारा उपचार छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
3: थप जानकारी का लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौं फोन 01-4110-696
4: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। अब बाँकी खबर नेपाल दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गैराती ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो। स्मार्ट सेल टेलिकमसँग सम्बन्धित आर्थिक अनियमितता प्रकरणमा भण्डारी पक्राउ परेका ब्यूरोका प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिनुभयो। सीआईबी का अनुसार स्मार्ट सेल को संपत्ति बिक्री प्रक्रियाबाट राज्यलाई आर्थिक हानि पुर्याएको आरोपमा भण्डारीमाथि आवश्यक छानबिन भइरहेको छ। दूरसंचार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवा सञ्चालन गर्न स्मार्ट सेलले 2070 साल वैशाखमा अनुमति पाएको थियो, तर अनुमति पत्र नवीकरण नगरेपछि स्मार्ट टेलिकमको लाइसेन्स स्वत रद्द भएको थियो।
6: कुवेतमा भएको ड्रोन आक्रमणमा 13 थुम्का सोमकुमार तामाङको ज्यान गएको पुष्टि भएको छ। कुवेतमा रहेको नेपाली दूतावासले हिजो भएको ड्रोन आक्रमणमा गाड़ी चलाउने काम गर्दै आएका 13 थुम्का 44 वर्षीय सोमकुमारको ज्यान गएको पुष्टि गरेको हो। कुवेतमा रहेका सम्पूर्ण नेपालीलाई कुवेत सरकारले जारी गरेका सुरक्षा मापदण्डको पूर्ण पालना गर्न समन्वित रहन तथा सुरक्षित ठाउँमा बस्ने नेपाली दूतावासले आग्रह गरेको छ।
5: लगातार चार दिन घटेको शेयर बजार आज दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 12.96 अंकले बढ़ेर 2685.54 बिन्दुमा पुगेको छ। आज निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको उपसूचक बढ़ेको छ। आज 180 कम्पनीको शेयर बढ़ेकोमा 82 घटेको छ। यस्तै 13 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज एभरेस्ट कलरको शेयर 15% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन बोटलर्स नेपाल तराईको शेयर 5.33% घटेको छ। आज नेप्चोसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.38 अर्ब कारोबार भएकोमा आज 337 कम्पनीका 88,51,000 कित्ता शेयर 3.75 अर्ब रूपियाँमा किनबेच भएको छ।
6: लघुवित्त पीड़ितहरूले काठमाण्डको माइतीघर मण्डलामा शुरू गरेको सामूहिक आमरण अनशनलाई आज पनि निरन्तरता दिएका छन्। लघुवित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समितिको नेतृत्वमा गएको मंगलबारदेखि अनशन शुरू भएको हो।
5: आज साउन 15 नेपाली समाजमा खीर खाएर यो पर्व मनाइँदैछ। वर्षा ऋतुका बेला आज 15 गते दही असार 15 गते दही चिउरा र साउन 15 खीर खाने चलन प्राचीन कालदेखि मौलिक परम्पराका रूपमा रहिआएको छ। साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको छ। दूधमा मरमसला लगायत चीजबीज हालेर बनाइने खीर स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ। आजको दिन इष्ट मित्र आफन्तलाई घरमा बोलाएर खीर खुवाउने चलन छ। आज दूधको माग पनि उच्च हुन्छ। आज झण्डै 1 करोड़ लिटर दूध खपत हुने र झण्डै 1 अर्ब रूपियाँ हाराहारीमा कारोबार हुने नेपाल डेयरी एसोसिएशनको अनुमान छ। असार 15 गते दही चिउरा, साउन 15 गते खीर, भदौ 15 गते फुलेको मकै, पुष 15 गते घिउ खट्टे, माघ 15 गते मालपुआ लगायतका परिकार बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने मौलिक चलन छ।
6: नेपाल दर्पणमा अब विदेशको खबर। स्पेनका अधिकारीहरूले पछिल्लो 24 घण्टामा मोरक्कोबाट झण्डै 49,000 जना प्रवासी स्पेनको सेउटा क्षेत्रमा प्रवेश गरेको दावी गरेका छन्। हिजो सार्वजनिक भएका भिडियो र तस्विरहरूमा हजारौं आप्रवासी पौडी खेल्दै सेउटा शहरमा प्रवेश गरिरहेको देखिन्छ। आप्रवासीहरू प्रवेश गर्ने क्रम रातभरि नै चलेको स्थानीय संचार माध्यमलाई उद्धृत गरी बीबीसीले जनाएको छ। स्पेनको सर्वोच्च अदालतले यसै महिना गरेको एक फैसलापछि आप्रवासी प्रवेश गर्ने क्रम बढ़े हो त्यो फैसला में सेल्टा व अर्क स्पेनी भूभाग में लीला पूर्णी प्रयास को क्रम में समुद्र में रोक आप्रवासी तत्काल मोरक्को फिर्ता पठान नमिलने उल्लेख स्पेनी अधिकारी का अनुसार स्पेन प्रवेश करने प्रयास को क्रम में कमती में 18 जना को जान गई पछिल्ला कई दिन में सेल्टा क्षेत्र में आईपुगेका प्रवासी को संख्या यह शहर को जनसंख्या को आधा भन्दा धेरै हुन सक्ने अधिकारी अनुमान स्थानीय तथ्यांक अनुसार सेउटा शहर को जनसंख्या झण्डै 83,600 स्पेनी अधिकारी बताए अनुसार पछिल्लो 24 घंटा में सेउटा क्षेत्र में प्रवेश गरेका आप्रवासी मध्ये कमती में 7,000 जना बाल बालिका छन् हजारौं आप्रवासीले एकै पटक सीमा पार गरेपछि स्पेनले सेना परिचालन गरेको छ भने अवस्था गंभीर मानवीय संकट में परिणत भएको अधिकारीहरूले बताएका छन्। नेपाल दर्पणमा अब खेल खबर। इटाली का महान फुटबलर फ्रान्को बारेसी को 66 वर्ष को उमेर में आज निधन भएको छ। बारेसी सन् 1980 देखि 90 को दशक में एसी मिलान को कप्तान रहेका थिए। मिलानले उनको निधन को पुष्टि गरेको छ। मिलानले तीन पटक यूरोपेली कप र इटाली लीग उपाधि जित्दा बारेसी टोली को सदस्य थिए। फुटबल इतिहासकै उत्कृष्ट डिफेन्डर मानिने बारेसी सन् 1982 में इटाली को विश्वकप को उपाधि जित्दा इटाली को सदस्य थिए। सन् 1994 विश्वकप में इटाली उपविजेता बनना पनि उनी टोली को सदस्य थे। बारेसीले इटाली 81 र एसी मिलान 719 खेल खेले। उनले सन् 1997 में खेल जीवन सन्यास लिएका थिए। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक प्रधानमन्त्रीद्वारा मधेस केन्द्रित दलका नेता र सांसदहरूसँग छलफल। सातदुदी सहमतिपछि ओमप्रकाश र जयप्रकाशको साथ उठाउन परिवार सहमत। सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील। आज विभिन्न जिल्लामा सद्भाव र्याली। खाना पकाउने ग्यासका लागि उपभोक्ता फेरि लाइन बस्न थाले। अभाव नरहेको तर माग 81 बढेपछि असहज भएको आयल निगमको दावी। दिवा खाजा कार्यक्रमले झण्डै 30 लाख बाल बालिकाको बहुआयामिकको पक्षमा सुधार। कक्षा 8 सम्म नै दिवा खाजाको कार्यक्रम लैजाने तयारी। स्पेनी सहर सेउटामा पछिल्लो 24 घण्टामा 49,000 आप्रवासी प्रवेश गरे। स्पेन प्रवेश गर्ने क्रममा 18 जनाको ज्यान गयो र इटालीका महान फुटबलर बारेसीको 66 वर्षको उमेरमा निधन। आजको नेपाल दर्पण सकिएको छ।

श्रोता अब प्रसारण हुँदैछ टीडब्ल्यूआर नेपालको प्रस्तुति कार्यक्रम मार्गदर्शन तामाङ भाषामा कार्यक्रम सुनेर आश्वासित हुनुहोस्।

लसो योग्याले नानाङ दुगु तिनी हिङ चुरङ्ग जम्मु निम्रे चिबमुला चुरी लानङ आज्याबा तामगा दिसे प्लिङमुला चु जम्मु लिङ्री यङसे स्यम्री सन्दुष्ट लसी चिखम्बा आरे तिनी चुरङ्ग जम्मु लिङ्री ज्याबल लसी चिबारी यङदा स्थानी यङबरी ज्याबल लसी चोबारी सिमला सन्दोक लागिरी परमेश्वर बच्चन ज्ञानसे यङदा लोपमुला हे भन्दा नाछा यङ सञ्जुगे गोर्गी वाई

0: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना। महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम किस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभग्राहीहरूले आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने ब्यौरा पनि यस्तै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्जीकरण शाखा 98-42-97-91, 97-65-97-104।
1: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुलुङ गाउँपालिका बुङ सोलुखुम्बु। स्वास्थ्य कार्यालयको जनहितमा जारी सन्देश।
2: पोषणयुक्त खाने कुरा जीवनका रङहरू पूरा मनमा ताजी तन्मा।
1: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र 5 वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको 1 घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। 6 महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। 6 महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन, भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
3: जिल्ला स्वास्थ्य कार्यालय

0: हत्केरीका दिदी, यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त।
0: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
1: ल सुन बहिनी, सुलु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
0: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुनु दुतकुण्ड नगरपालिका 5 पल्लेरी सुनुखुम्बु।
3: यौन हिंसाबाट बचाउ र बचाऊ। यौनसन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकैबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
5: सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको, साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
2: हाम्रा सेवाहरू
5: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ, आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ, आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ, चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ, विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
2: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98 58 70 3 5 र 98 61 034 213।
5: सोलुखुम्बु आँखा उपचार केन्द्र, सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
6: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदिऊ। वस्तु सेवाको मूल्य, मात्रा, म्याच कि मिति गुणस्तर यकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
7: स्मार्ट हुनुहोस् सधैँभरि, यसो पैसै रोजी।

0: यस्तै हो हाम्रो पहिलो रोजाई।
1: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। नौ पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी सम्झाइदिनु पर्यो। यो त लागौसत कोलकातामा देखिने जस्तै लक्षण छ त। कतै चाहिँ लागौसत त भाइ के भएको तिमीलाई? धाती भन त।
2: खै दिदी के भन्नु र, साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाए। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लट लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
1: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्को हिसाब त छाड्नु पर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
2: हुन्छ दिदी धन्यवाद, अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिउ नि।
3: भारिस्ता लज सिर्जना गरी दुवै चोटि

0: भन्नुभयो र सोलु एफएमको संयुक्त प्रयासमा जोड हितमा जारी सन्देश
1: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक
2: सूचना
0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
1: विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुस

जी आफ्नै भाका आफ्नै गीत आफ्नै रेडियो आफ्नै आवाज हामी सबैको रेडियो सोलु एफएम 101.2 मेगाहर्ज।

0: मरेकी के हो
1: हेर त रगतै रगत भो च्यामो त त्यस्तो हेर्न नि सक्दिन
0: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने खराब दिन बाटो बाटो काटेको
1: अरे हेर त धन्य हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: तिमी जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्छ नि केही हुँदैन छ नि हेर त
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू।
1: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरीमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2072 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा छ।

0: तपाईँ जन्मदाता दिनुहोस् त.
1: जन्मदाता गरेको छैन नि म्याडम.
0: बाउ जन्मदाता नभए त विद्यालय भर्नु हुँदैन नि.
1: मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो.
2: नेपाल सरकार विज्ञापन बोर्ड.
4: ओए साथी हेरि नै के खतरो समाचार आइसक्यो. भयो ट्रेन अब चाहिँ के हुनु
5: कतै के आयो त्यस्तो. यत्तिकै पत्याइसक्यो रोहन. सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त. मिथ्या र भ्रामक सूचना हुनसक्छ. यसो नआत्तिन, यसो त जल्ले लगिहाल्छ नि.
4: अनि मिथ्या भ्रामक भन्छ के हुनेको चाहिँ
5: तिमीलाई थाहा थिएन.
4: थाहा थिएन.
5: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो. अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो. यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ.
4: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है.
5: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन. सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो पनि गर्नुपर्छ. त्यसको स्रोत थाहा पाउनुपर्छ. नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ. आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ. बुझ्यौ,
6: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ.
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ.
8: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो? तिमीलाई केही थाहा छ?
9: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे. के भएको हो कुन्नी?
8: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ.
9: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न.
8: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
9: यता आइज न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो.
8: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्छ. नमस्कार उपप्रमुख.
9: ओहो, नमस्कार नमस्कार. सबैजना आउनु भएछ त, ल बसौ बसौ. कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त.
8: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ. अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो. खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई.
9: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि. हतार नगरौ न साथीहरू, बन्छ. रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख छु. बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ. अहिले चाहिँ म निस्केँ है. अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ.
8: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो. अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ.
7: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो. तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं. शंका लागे उजुरी गरौं. भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ. सचेत नागरिकको भूमिका निर्वाह गरौं.
10: नेपाल सरकार विज्ञापन. आर्थिक वर्ष 2084 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवंटन सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना
11: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना दल व्यवस्थापन कार्यविधि 2082 बन्दछन् स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2084 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत 9 गते आयोजना दल सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते घटना प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कृषि प्रदेश सरकार मार्फतको कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राखिन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
10: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल
9: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
12: होइन के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्का भन्न पाइन्छ
9: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
13: अङ्कल अङ्कल आउनुहोस् म आफूलाई बाटो काटिदिन्छु
14: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
15: समस्या सरीमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
9: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
16: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिंग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
17: अरूको सम्मान गरौं सम्मानित जीवन बिताऊ सभ्य समाज निर्माण गरौं
18: ए बाबु हतियारहरू सच बालेर जाऊ
19: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
18: बर्खाको बेला छ अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
19: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
18: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
19: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
18: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
16: सतर्कता अपनाउने गरौं सुरक्षित बनाऊ
10: नेपाल सरकार विज्ञापन आत्महत्याको घटना कसरी रोक्न सकिन्छ डिप्रेसन मदिरा लागू औषध सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोग्नु शिकार निरन्तरको सफलताले मन खुसी नहुने रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने बास सम्म नलाग्ने आत्मविश्वास गुम्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टरद्वारा जनहितमा जारी सन्देश नागरिक सहायता कक्ष संचालन हुने सम्बन्ध
11: देशको सेना आदरणीय सेवाग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफू सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझी सम्पर्क राख्न सक्नुहुनेछ।
20: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान।

0: बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराउ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसाउ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: लसु न, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्रै होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन हो।
5: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना,
6: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको 70 बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखे सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको 70 बिल बुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको 70 सवारी दर्ता प्रमाण पत्र राखी प्राविको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको 70 करीमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिल बुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी, दुई प्रति हालसालै खिचिएको फोटो, सवारी दर्ता प्रमाण पत्रको फोटो कपी, सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो, सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा तपाईले हार्दिक स्वागत गर्दछु। म प्रहरी जवान पेम्बा शेर्पा। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चित अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र सोलेहमको संयुक्त प्रयासमा उत्पादन प्रसारण भएको प्रहरी कार्यक्रममा हामी शान्ति सुरक्षा र प्रहरी गतिविधिलाई समेट्नेछौ। यो कार्यक्रम पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलु एफएम 101.2 मेगाहर्ज सँगै इन्टरनेट अनलाइनको www.soluefm.com तथा हाम्रो पात्र नेपाली पात्र मार्फत संसारभरि सुन्न सकिन्छ। प्रहरी कार्यक्रम हरेक हप्ताको शुक्रबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म र आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म पुनः प्रसारण सुन्न सक्नुहुनेछ। हाम्रो प्रहरी कार्यक्रममा हामी प्रहरी गतिविधि, राष्ट्रभाव समितिको गीत, कथा, कविता तथा विभिन्न नाटक र प्रहरी गतिविधिलाई प्रसारण गर्दछौ। तपाईँको कला र गलाको समेत हामी सम्मान गर्दछौ। यो कार्यक्रम मार्फत प्रचलित ऐन कानूनमा भएका व्यवस्थाको बारेमा पनि जानकारी गराउनेछौ। प्रहरी देश र जनताको सुरक्षामा हर पल तल्लीन रहेको हुन्छ। प्रचण्ड गर्मी होस् या कठाउने जाडो, जस्तो सुकै परिस्थितिमा पनि प्रहरी जनताको जीवनको सुरक्षालाई प्रमुख कर्तव्य ठान्दै अपराध रहित समाज निर्माणमा हातेमालो गर्दै अगाडि लम्किरहेको हुन्छ। थुपा थपा र कत्रहुञ्जेल कुनै अपराध होस् या झै झगडा, भारी पहिरो वा आपत विपदमा परि छटपटाइरहेका पीड़ितको उद्धारमा प्रहरी आफ्नो कर्तव्य ठान्दै तत्कालै पुग्छ र उद्धार कार्यमा जुटिरहन्छ। कानूनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट रही प्रभावकारी अपराध नियन्त्रण तथा अनुसन्धानद्वारा समाजमा शान्ति स्थापना गरी मानव अधिकारको संरक्षणमा प्रतिबद्ध राष्ट्रप्रति समर्पित स्वच्छ प्रहरी सेवा बने मूल मान्यतालाई शिरफर गर्दै कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। प्रहरी कार्यक्रमको आज 253 अंक हो। आजको अंकमा राष्ट्रभाव समितिको गीत, साइबर अपराध सम्बन्धी सचेतनामूलक सन्देश, प्रहरीका साप्ताहिक गतिविधिहरू र जनचेतनामूलक विभिन्न सूचनाहरू लिएर आएका छौ। हर प्रहर गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी। प्रहरी वर्दी सहितका नागरिक हुन् भने नागरिक बिना वर्दीका प्रहरी हुन्, त्यसैले समुदायमा प्रहरी सबैको साथी हो। कार्यक्रममा अब हामी सुनाउँदैछौ राष्ट्रभाव समितिको गीत, अहिलेलाई यहाँहरूको लागि।

0: राष्ट्रभाव समितिको गीत पश्चात कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। अब लागौं प्रहरी साप्ताहिक गतिविधितर्फ। मिति 2083 साल साउन 9 गते जिल्ला प्रहरी कार्यालय सुलुखुमुख कार्यालय परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। साउन 9 गते आयोजित उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुलुखुमुखका प्रमुख प्रहरी नायक परीक्षक नवीन राजा बुढाथुकी सहित कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। वातावरण संरक्षण र हरियाली प्रदान गर्ने उद्देश्यका साथ सञ्चालित सो कार्यक्रममा परिसरभित्र धुपी सल्लो र कागाती गरी जम्मा 45 बिरुवाहरू रोपण गरी वृक्षारोपण कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। मिति 2083 साल साउन 12 गते जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको आयोजनामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका सुरक्षा कर्मीहरूको सहभागितामा विपद उत्तर सामग्रीको प्रभावकारी प्रयोग सम्बन्धी संयुक्त ज्ञान आदान प्रदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा विपद तथा आकस्मिक घटनाका समयमा प्रयोग हुने विभिन्न उद्धार सामग्रीको परिचालन, सुरक्षित तथा प्रभावकारी प्रयोगको विधि, उद्धार कार्यमा अपनाउनु पर्ने सावधानी तथा आपसी समन्वयका विषयमा व्यावहारिक ज्ञान शिव तथा अनुभव आदान प्रदान गरेको थियो। यस्ता संयुक्त कार्यक्रमले विपद व्यवस्थापन तथा उद्धार कार्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल बीचको समन्वय, दक्षता तथा कार्य सम्पादन क्षमतालाई थप सुदृढ बनाउने विश्वास लिएको छ। यस कार्यक्रमलाई प्रभावकारी, उपलब्धिमूलक तथा व्यावहारिक बनाउन महत्वपूर्ण योगदान पुर्याउनु हुने सशस्त्र प्रहरी बल नेपाल गुल्मा हेडक्वार्टर सल्लेरी सोलुखुम्बु प्रति जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु हार्दिक आभार तथा विशेष धन्यवाद व्यक्त गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। मिति 2083 साल साउन 14 गते विश्व मानव बेचबिखन विरूद्धको दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय सुलुखुमुको आयोजनामा साउन 14 गते बिहिबारका दिन एक सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 स्थित माउन्ट एभरेस्ट इङ्ग्लिस सेकेन्डरी स्कूलमा आयोजित सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुलुखुमुका प्रहरी नायब निरीक्षक कृष्ण कुमार कटवालले मानव बेचबिखन रोकथाम तथा नियन्त्रण सम्बन्धी विषयमा विशेष प्रशिक्षण गर्नुभएको थियो। उक्त सचेतनामूलक कार्यक्रममा सोही विद्यालयका शिक्षक शिक्षिका तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। मिति 2083 साल साउन 2 गते सोलुखुम्बुको मापे दुधकोशी गाउँपालिका 7 हकुला बस्ने 48 वर्षीय मेघबहादुर राई देवपत्ता हुनुभएको छ। मेघबहादुर राई सोही दिन बिहान 8 बजे तप्तेल स्थित आङदाङ शेर्पाको घरमा घरयासी काम सघाउन भनी गएका राई हालसम्म घर फर्किन आएको भनी निजाको दाजु सगोजित राईले साउन 12 गते प्रहरी चौकी वाकुमा लिखित निवेदन दिन साथ तत्काल प्रहरी टोली तथा स्थानीयवासीहरूको संयुक्त रूपमा निरन्तर खोजतलास भइरहेको छ। हराएको व्यक्तिको नाम मेघबहादुर राई, उमेर 48 वर्ष, उचाइ 5 फुट 6 इन्च, वर्ण गहुँ गोरो, माथि सेतो ज्याकेट र तल कालो पॉइन्ट लगाएको, मानसिक अवस्था सुस्त रहेको, देब्रे खुट्टा आगोले डढेका कारण अपङ्ग रहेको। उल्लेखित हुलिया भएका व्यक्तिलाई देख्नु वा फेला पार्नु हुने मानवहरूले नजिकैको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको सम्पर्क नम्बर 0385201900 र आकस्मिक नम्बर 100 सम्पर्क गरी सहयोग गरिदिनु हुन जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले अनुरोध गर्नुभएको छ।
1: घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं।
2: सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान।
1: घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागि लैङ्गिक हिंसा रहित समाज।
2: घर र समाजको एकबद्धता, लैङ्गिक हिंसा विरुद्ध शून्य सहनशीलता।
1: घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं।
2: लैङ्गिक हिंसाको अन्त्य गरौं।
1: घर घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं।
2: लैङ्गिक हिंसा अन्त्य गरी बालबालिकालाई शिक्षामा जोड दिऊ।
1: जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुद्वारा जनहितमा जारी सन्देश।
0: जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विभिन्न विषयमा जनचेतनामूलक कार्यक्रम गरेको छ। समाजमा हुने विभिन्न किसिमका अपराधहरूलाई न्यूनीकरण गर्नका लागि सोलुखुम्बुका विभिन्न स्थानमा सामुदायिक प्रहरी साझेदारी, अल्पसंख्यक समुदायसँग प्रहरी कार्यक्रम, पीड़ित पुनः भेटघाट कार्यक्रम, मानव बेचबिखन तथा ओसर पसर रोकथाम, सार्वजनिक सवारी साधनमा हुन सक्ने यौन जन्य दुर्व्यवहार ट्राफिक चेकिङ तथा सचेतना लगायत अपराध रोकथाम तथा न्यूनीकरण सम्बन्धी विभिन्न जनचेतनामूलक घर दैलो कार्यक्रम गरेको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम तथा मातत इलाका प्रहरी कार्यालय नाम्चे सोताङ नेचर प्रहरी चौकीहरूबाट उक्त कार्यक्रम गरिएको हो। प्रहरीले जनतासँग हातेमालो गर्दै गरेको यस्ता कार्यक्रमहरूबाट जनतामा सूचना प्रवाह भई समाजमा अपराधिक घटना न्यूनीकरण हुन गई जिल्लामा शान्ति सुरक्षा अमन चयन कायम राख्ने कार्यमा सहयोग हुने जिल्ला प्रहरी कार्यालय सोलुखुमले जनाएको छ।
3: बालबालिका सम्बन्धी ऐन 2075 अनुसार 18 वर्ष उमेर पूरा नगरेका व्यक्तिहरू बालबालिका हुन्।
4: सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, माया, स्नेह, बालमैत्री वातावरण, पोचिलो खाना, नाम, राष्ट्रियता, बुबा आमासँग बस्ने, भेटघाट गर्न पाउने आदि बालबालिकाको जन्मसिद्ध अधिकारहरू हुन्। यी अधिकारहरूको संरक्षण गरौं।
3: बालबालिका माथि क्रूर अमानवीय व्यवहार, यातना, बाल यौन दुर्व्यवहार, शारीरिक चोटपटक वा असर पुर्याउने, आतंकित पार्ने, भेदभाव, बहिष्कार वा घृणा गर्ने, मानसिक पीड़ा दिने, बाल विवाह, गैर कानूनी ओसार पसार र अपहरण गर्ने, बेचबिखन गर्ने, बाल बालिकाको अंग झिक्ने, बन्धकमा राख्ने जस्ता दण्डनीय कार्यहरू नगरौं नगराउं।
5: बाल बालिकामाथि हुने हिंसाको अन्त्य गरौं, बाल बालिकालाई माया गरौं।
0: जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुमुले ट्राफिक नियम उल्लंघन गर्ने जिल्लामा सञ्चालित विभिन्न सवारी साधनलाई कार्यवाही गरेको छ। ट्राफिक नियम पालना गराउनका लागि बारम्बार सचेत गराउँदा समेत नियमको उल्लंघन गर्ने 15 सवारी साधन कार्यवाहीमा परेका छन्। कार्यवाही हुनेहरूमा अटो 1, जीप कार 11, ट्रयाक्टर 1 र मोटरसाइकल 2 रहेका छन्। कार्यवाहीबाट 13,000 रूपियाँ राजस्व जम्मा भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुमुले जनाएको छ। मोटरसाइकल चलाउँदा बिना हेलमेट चलाउने, दुईजना भन्दा बढी सवार हुन नपाइने नियम भए तापनि दुईजना भन्दा बढी सवार गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने चालक समेतलाई कार्यवाही गरिएका छन्। यस्तै पहिलो सिटमा चालक सहित दुईजना भन्दा बढी सवार हुने, जीप कार समेत कार्यवाहीमा परेका छन्। कागजात साथमा नराख्ने, क्षमता भन्दा बढी सामान ढुवानी गर्ने, ट्रयाक्टर तथा ट्रक तोकेको क्षेत्र भन्दा अन्य जथाभावी स्थानमा पार्किङ गर्ने सवारी साधनलाई समेत कार्यवाही गरिएको छ। सवारी दुर्घटना न्यूनीकरण गरी जनता जीवनको सुरक्षा गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको हुँदा ट्राफिक नियमको पालना गर्न हुने सबैलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले अनुरोध गर्नुभएको छ। सगरमाथा राष्ट्रको गौरव हो भने विश्वमा नेपालको पहिचान समेत हो। विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भनेर चिनिने नेपालको सोलुखुम्बु जिल्लामा रहेको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा यस हप्ता हवाईजहाज मार्फत 92 विदेशी पर्यटकको आगमन भएको छ। लुक्ला हुँदै हवाईजहाज मार्फत काठमाडौँ फर्किएको जम्मा संख्या 85 रहेको र आन्तरिक र बाह्य पर्यटकको सुरक्षाको लागि स्थानीय प्रहरी र पर्यटक प्रहरीलाई संयुक्त रूपमा खुम्बु क्षेत्रको शान्ति सुव्यवस्था मिलाउने कार्यमा विशेष प्राथमिकताका साथ परिचालन गरिएको र पर्यटक लक्षित कुनै पनि अपराधी घटना नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। अब सुनौ साइबर अपराध सम्बन्धी सचेतनामूलक सन्देश।
6: कतिपटक भनिसके मलाई त मन पर्दैन भनेर
7: कुरा बुझ्दैन।

तपाईहरु प्रहरी पछि आएर एकदमै सही काम गर्नु भयो। अहिले नेपालमा साइबर अपराध निकै नै बढेको छ। नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत देशव्यापी जनचेतनामूलक कार्यक्रमहरू गर्दै आइरहेको छ। अहिले म यही विषयमा क्लास लिनको लागि एउटा कलेज पनि जाँदैछु। तपाईँहरू चिन्ता नगर्नुहोस्, नेपाल प्रहरीले घटनाको सत्य तथ्यलाई छानबिन गरी तपाईँलाई न्याय दिलाउन प्रयास गर्छ।

0: आज हामी साइबर अपराधको बारेमा कुराकानी गर्नेछ। साइबर अपराध भनेको चाहिँ कम्प्युटर, इन्टरनेट वा कुनै पनि डिजिटल माध्यमलाई प्रयोग गरेर गरिने गैर कानूनी काम हो। यस्ता कामहरूले हाम्रो व्यक्तिगत जानकारी, हाम्रो सम्पत्ति र हाम्रो सामाजिक प्रतिष्ठानलाई ठूलो नोक्सान पुर्याउन सक्छ। सार्वजनिक वाइफाईको प्रयोग गरेर आफ्नो ब्याङ्किङ या त कुनै पनि व्यक्तिगत जानकारीको कुनै पनि काम नगर्नु। यसले तपाईँको डेटा चोरी हुन सक्छ। आफ्नो अनलाइन खाताहरूलाई सुरक्षित तथा सुनिश्चित राख्नको लागि तपाईँले आफ्नो पासवर्डहरूलाई लामो, जटिल र अल्फान्युमेरिक प्रयोग गर्नुहोस्। साथसाथै थप सुरक्षाको लागि सधैँ आफ्नो टु फ्याक्टर अथेन्टिकेसनलाई अन राख्नुहोस्। तपाईँहरूको फेसबुक, इन्स्टाग्राम, वाट्सएप, भाइबर जस्ता सामाजिक सञ्जालहरूमा कुनै पनि नचिनेको स्रोतबाट कुनै प्रकारको मेसेज आयो र त्यसमा कुनै लिङ्क छ भने त्यो लिङ्कलाई नखिच्नुहोला। यो ह्याकरहरूले पठाएको हुन सक्छ। तपाईँको ब्याङ्कले तपाईँलाई कहिले पनि ओटिपी कोड माग्दैन। त्यसैले कसैले तपाईँलाई फोन गरेर कुनै प्रकारको कोडहरू माग्ने काम गरिरहेको छ भने आफ्नो कोड कहिले पनि कसैलाई पनि नदिनुहोला। हजुर भन्नुहोस्।
1: अनि यदि हामीले सतर्कता अपनाउँदै पनि साइबर अटाकको शिकार परियो भने के गर्ने?
0: यदि तपाईँको ब्याङ्क खाता वा वित्तीय विवरण चोरी भएको छ भने तपाईँले तुरन्त आफ्नो ब्याङ्कलाई जानकारी गराइहाल्नुहोस् र आफ्नो खाता बन्द गराउनुहोस्। तपाईँको कुनै खाता ह्याक वा तपाईँको पासवर्ड चोरी भएको छ भने तुरन्तै तपाईँले आफ्नो सबै पासवर्डहरू चेन्ज गराइहाल्नुहोस्। र यदि तपाईँ कुनै साइबर अपराधमा पर्नु भएको छ भने चाहिँ तुरन्तै नजिकको प्रहरी कार्यालयमा गएर जानकारी गराइहाल्नुहोस्। नेपाल प्रहरीको साइबर ब्युरोले यस प्रकारका अपराधहरूको अनुसन्धान तथा समाधान गर्छ। ल, अब सबैजनाले इन्टरनेट तथा सामाजिक सञ्जालको सही प्रयोगको बारेमा जानकारी त पाइहाल्नुभयो। साथसाथै साइबर अपराधबाट कसरी जोगिने भन्ने कुरामा पनि सबैजना सधैँ सजग बन्नुहोस् है त। हस् त, यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद।

भर्खरै यहाँहरूले सुन्नुभयो साइबर अपराध सम्बन्धी सचेतनामूलक सन्देश। प्रहरी साप्ताहिक गतिविधि सँगै आजको कार्यक्रमको निर्धारित समय सकिएको छ। तपाईँलाई यो प्रहरी कार्यक्रम कस्तो लाग्छ? कार्यक्रमको बारेमा तपाईँको कुनै सल्लाह, सुझाव, गुनासो वा प्रहरीसँग सम्बन्धित कुनै प्रश्न वा जिज्ञासा भएमा हामीलाई 0385236356 टेलिफोन गरी तपाईँको आवाज रेकर्ड गराउन सक्नुहुन्छ। तपाईँको प्रश्न र जिज्ञासालाई हामी जस्ताको तस्तै प्रसारण गर्नेछौ भने तपाईँको जिज्ञासा वा प्रश्नको जवाब प्रहरी कार्यक्रम मार्फत नै दिनेछौ। कुनै घटना या परिघटना सम्बन्धी आवश्यक ऐन कानूनको विषयमा जानकारी चाहिएमा वा जिज्ञासा भएमा हामीलाई खबर गर्न सक्नुहुनेछ। इमेल मार्फत पनि तपाईँको प्रश्न वा सुझाव राख्न सक्नुहुन्छ, जसको लागि soloefm@gmail.com इमेल गर्नुहोला। अर्को हप्ता यही समयमा प्रहरी कार्यक्रम लिएर आउनेछु। रेडियो कार्यक्रम सुनेर साथ दिने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्दै प्रहरी कार्यक्रम प्रस्तुत म प्रहरी जवान पेम्बा शेर्पा पनि बिदा हुन चाहन्छु। हवस् त, जय नेपाल। Thank you.

0: सरकारी तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अघि खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिल बुकमा भएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र दाखिल

रूप समेत राखी सरूवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: आज भोलिने श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुने के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियो। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौमा दिदी सम्झाइदिनु पर्यो। यो त लागौसो कोलकातामा देखिने जस्तै लक्षिन्छ त। कोटेश्वर लागौसो त भाइ के भएको तिमीलाई? भाइ भन त।
1: खै दिदी के हो मेरो? साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो। अहिले त लड लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन। अब खुरको हिसाब त छार्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको थियो।

नमस्कार मदन पौड्याल उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल आज खीर खाने दिनका लागि दूधको माग व्यवस्थापन र दुग्ध क्षेत्रको अवस्था बारे केन्द्रित छ। आज साउन 15 अर्थात खीर खाने दिन असार 15 दही चिउरा खाएर रोपाई महोत्सव मनाए जस्तै आज साउन 15 खीर खाएर रोपाई सकिएको खुशियाली मनाउने सांस्कृतिक परम्परा छ। खीर धार्मिक सांस्कृतिक रूपमा मात्रै होइन स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायक मानिन्छ। यस वर्ष राष्ट्रिय खीर दिवसका लागि खीरको परिकार, किसानको सम्मान, डेयरी उद्योगको स्वाभिमान, नेपाली संस्कृतिको पहिचान नारा तय गरिएको छ। बेला कमै खाने गरे पनि आजको दिन धेरैले खीर खाने गर्छन्। अरू दिनको तुलनामा आज दूधको माग र

0: पद उच्च हुन्छ। यसै विषयमा कुराकानीका लागि आज हामीसँग हुनुहुन्छ नेपाल डेयरी एसोसिएशनका अध्यक्ष प्रहलाद दाहाल। उहाँलाई मैले शुरूमा आज खीर खाने दिनकै लागि दूधको माग र कारोबार के कस्तो हुन्छ भनेर सोधेको छु।
1: अब हाम्रो अघि पछि भन्दा लगभग यो चाहिँ अलिक बढ़ी एकदमै धेरै खपत हुन्छ, किनभने देशभरिका मान्छेहरूले यसलाई एउटा सांस्कृतिक रूपमा परम्पराको रूपमा चाहिँ मनाउने गर्नुहुन्छ र हाम्रो आंकड़ा अनुसार करिब 1 करोड़ लिटर दूध चाहिँ खपत हुन्छ, जसबाट लगभग 1 अर्ब कारोबार यो हाम्रो दूध मात्रबाट हुन्छ भन्ने हामीलाई लाग्छ।
0: कारोबार चाहिँ आजको दिन उच्च नै रहन्छ।
1: यो एकदमै धेरै, किनभने कहिले खिर नखानेले पनि मतलब आजको दिनमा चाहिँ खिर खाने गर्नुहुन्छ, भोलि नखाए पनि त्यस्तो छ। विशेष गरेर एउटा हामी चाड पर्व उत्सवको रूपमा लिन्छौं यसलाई, त्यसकारणले नेपाली समाजमा सबैले चाहिँ बिहान बेलुका अथवा अफिसमा अहिले हर ठाउँमा यति मात्र नभएर अहिले पछिल्लो समय के पनि बढ़ेको छ भने विभिन्न अफिस कार्यालयहरूमा पनि खाजाको रूपमा त्यहाँ पनि खिरै खाने चलनहरू गत 8-10 वर्ष यता चाहिँ यसरी यो परम्परा पनि चलेको छ।
0: खीर खाने दिनको परम्परा खास गरी तपाईँले आजको दिन 1 अर्ब कारोबार हुन्छ, यो अन्तर्गत चाहिँ 1 करोड़ लिटर दूधको चाहिँ खपत हुन्छ भनेर भन्नुभयो। हामीले अघिल्लो महिना चाहिँ असार 15 चाहिँ दही चिउरा एउटा उपाई महोत्सव मनायौं, आज हामी साउन 15 एक महिना पछाडि चाहिँ खीर खाने दिन मनाउँछौ, यो दुईटा दिवस दुईटा दिनको चाहिँ अन्तर के कति फरक पर्न जान्छ?
1: लगभग लगभग उस्तै हो होइन, अब दूध चाहिँ अलिक बढी खपत हुन्छ किनभने खीर बनाउनलाई चाहिँ दूध धेरै चाहिन्छ, अब दही चाहिँ जति हो त्यति नै हुन्थ्यो, त्यसकारण दही चाहिँ हामीले 75 लाख लिटर खपत भएको अनुमान हामीले गरेका थियौँ, लगभग त्यो मिल्यो। अब दूध चाहिँ हामीले 1 करोड़ लिटरको चाहिँ अनुमान गरेका छौँ होइन, त्यस कारणले अब त्यो भोलि मतलब थाहा हुन्छ, अब आज बेलुकासम्म हामीले अथवा भोलिसम्म त्यो कुराहरू थाहा हुन्छ कति खपत भयो कति के भयो भनेर। अब यसमा चाहिँ के छ भने हाम्रो नेपाल चाहिँ विविध सांस्कृतिक विभिन्न भाषा धर्म भने जस्तै एकदमै धेरै चाडपर्वहरू हामी मिलाउँछौँ र हाम्रो पुर्खाहरूले चाहिँ कुनै पनि कुराहरू खानालाई नछुटोस् र समय अनुसारको चाहिँ त्यो मौसम अनुसारको उसलाई आवश्यक प्रोटिनहरू पूरा गर्नको लागि चाहिँ त्यस्तो व्यवस्थापन चाहिँ गरिएको मानिन्छ, अत्यन्त वैज्ञानिक तरिकाले गरिएको छ। जस्तै अब दही चिउराको कुरा छ भने त्यस्तै महत्व छ, अहिले खिरको कुरामा चाहिँ अब असार साउनमा हिलोमा काम गर्नुपर्ने चिसोमा अब भिज्नुपर्ने पानीमा होइन, यी सबै कुराहरूले गर्दाखेरि मसला हाल्ने त्यसपछि त्यसलाई खिरहरू तताएर खाने अनि काम गर्न जाँदाखेरि अब खानेकुराहरू समयमा नहुने अरू कुराले गर्दा प्रोटिन कम भएको हुनाले खिरमा चाहिँ प्रोटिनहरू सबै चाहिँ मिल्ने हुँदाखेरि चाहिँ खिर खाने दिनलाई विशेष मानेर चाहिँ खाने गरिएको छ। अझ गाउँ घरमा त बेच्न लाने दूधहरू नबेचिकन बेलुका घरमा सबै परिवारहरू एक ठाउँमा भएर अझ आफ्नो इष्टमित्रहरूलाई बोलाएर पनि यो चाडले चाहिँ सामाजिक एकता पारिवारिक एकता हाम्रो होइन संस्कार संस्कृति यसले धेरै कुरालाई समेटेको छ। र पौराणिक भनेअनुसार त तपाईँलाई थाहा पनि होला जुन हामीले श्राद्ध गर्छौँ र पिन्ना चढाउँछौँ त्यो पिन्ना पनि एक प्रकारको खिर हो,
0: यो स्वास्थ्यसँग जोडियो
1: धेरै लाभदायक। अनि अर्को कुरो खिर चाहिँ फेरि कस्तो पनि हो भने हामीले अरू कुरा चामल पकाइसकेपछि चाहिँ तपाईँको जुठो हुन्छ, खिर चाहिँ प्रसादको रूपमा चाहिँ चढाइन्छ यसलाई चाहिँ र ग्रहण गरिन्छ। हामी शुभ कार्य जी हुँदाखेरि पनि पहिलो हाम्रोमा पाक्ने भनेको त खिर हो नि, तर त्यो भात भयो भने भात चाहिँ जुठो भयो त हुँदैन, तर त्यही दूधमा फेरि चामल हालिसकेपछि चाहिँ के भयो भने त शुद्ध भयो। त्यस कारणले यसको एउटा धार्मिक होइन हाम्रो सांस्कृतिक परम्पराभित्र अत्यन्तै एउटा चाहिँ यो राम्रो चाहिँ रूपमा यसलाई हेरिन्छ।
0: त्यो भयो, त्यसमा चाहिँ घिउ पनि मिलेको भयो, दूध त्यसै आफैमा पनि शुद्ध भयो, शुद्ध परिकारका रूपमा चाहिँ
1: यसलाई दूध हाल्ने मसलाहरू हाल्ने होइन यसलाई घटेर चाहिँ खाने यसरी चाहिँ यस्तो कुराहरू छ।
0: कुराकानीमा हुनुहुन्छ नेपाल डेयरी

0: गर्छ अनि बजारमा दुध चाहिँ फेरि हामी बारम्बार भन्ने गरेका छौँ जम्मा 31 लाख लिटर दुध बजारमा आउँछ भन्छौँ हामी अनि बाँकी 1 करोड लिटर दुध चाहिँ कहाँबाट पुर्याउनुहुन्छ भनेर यो क्वेसन चाहिँ अथवा योभन्दा पहिलाका दिनहरूमा अथवा विशेष चाडबाडहरूमा यो उठ्ने गर्दछ यो कुराहरू यो महत्वपूर्ण पनि हो किनभने कहाँबाट आउँछ त भन्ने कुरा होइन न डुप्लिकेट दुध खाइरहेछौँ कि हामी न क्वालिटी नभएको दुध खाइरहेछौँ कि न आयातित दुध खाइरहेछौँ कि भन्ने जिज्ञासा हुनसक्छ त्यो चाहिँ वास्तवमा के हो भने हाम्रो नेपालमा चाहिँ विन र फ्लस सिजन दूध बढी उत्पादन हुने र दूध कम उत्पादन हुने सिजन हुन्छ अनि त्यो सिजनमा चाहिँ दूध बढी उत्पादन हुने सिजनमा चाहिँ हामीले दूध सबै किनेर खपत गर्छौँ र त्यसलाई धुलो दूध बनाएर राख्छौँ पहिला पहिला चाहिँ धुलो दूध बनाउने कारखानाहरू थिएनन् र मिल्क घरेलू भन्थ्यो अनि दूधहरू फाल्ने कुराहरू थियो आज भने चाहिँ मिल्क घरेलू गर्नु पर्दैन किनभने नेपालमै लगभग 8-9 वटा 10 अहिले त 13-12 वटा जति भएका र पाउडर प्लान्टहरू होइन 12-13 वटा पाउडर प्लान्ट भइसक्यो जस्तो त्यो पाउडर दूध कारखानामा चाहिँ बढी भएको दूधलाई धुलो दूध बनाउने राख्ने र हामीले नपुगेको बेलामा हामीले त्यसलाई प्रयोग गर्ने त्यसो हामीले गर्छौँ एउटा कुरा भन्यो अनि अर्को कुरा चाहिँ अब त्यो कहिलेदेखि गर्ने त भन्न फेरि पाउडर मात्र मिसायो भने त्यो दुधको क्वालिटी आउँदैन होइन किन त्यसलाई चाहिँ हामीले के गर्छौँ भने 1 हप्ता 10 दिनदेखि चाहिँ सपोज मानौ मैले 10,000 लिटर दुध चाहिँ मैले बजारमा बिक्री वितरण गर्छु भने अब मैले त्यसलाई चाहिँ 12,000 बनाउने धुलो दुध हालेर 12 बनाउने अनि 12 बनाइसकेपछि 2,000 मैले स्टक गर्ने एकचोटि अब फेरि अर्को दिन पनि 12,000 बनाउने फेरि 2,000 स्टक गर्ने गर्दै गर्दै गर्दै गर्दै जाँदाखेरि 10,000 बेच्ने मान्छेले त 30,000 बेच्ने त हो नि त्योभन्दा त भएन अनि 10 दिनमा हामीले 2,000 बनायो भने त 20,000 एक्स्ट्रा हामीसँग भइहाल्यो त्यसले गर्दाखेरि अलिअलि अलिअलि गरेर हामीले स्टक गरेर मेन्टेन गर्ने हो एकै दिन होइन र यसरी सबैले बुझिदिनु होला र नेपालमा आज पाउने दुध जुन छ अथवा हामीले चाहिँ असार 15 अथवा कुनै चाड विशेषहरूमा जति पनि पाउने दुध तथा दुग्ध पदार्थहरू गुणस्तर छन् राम्रो छ उपयोग गर्न चाहिँ हामी ढुक्क भएर उपयोग गर्न सक्छौँ र गुणस्तरको हामी त्यसलाई जिम्मा लिन सक्छौँ हामी उद्योगहरूले किनभने त्यो चाहिँ त्यो मापदण्डभित्र रहेर जे जे त्यो मतलब वस्तुहरू हुनुपर्थ्यो जुन गुणस्तरको हुनुपर्थ्यो जति फ्याट जति एसएनएफ जे हुनुपर्थ्यो त्यो सबै कुरा मापदण्डमा पुर्याएर बनाइएको हुन्छ ढुक्क भएर हामी दुध चाहिँ प्रयोग गर्न सक्छौँ
1: उसो भए त सिजनको हिसाबले यो मनसुनको बेला असार 15 पनि मनसुनकै बेला पर्यो साउन 15 पनि अहिले मनसुनकै बेला पर्यो दुध र दुग्धजन्य पदार्थको चाहिँ माग पनि उच्च हुने बेला पनि पर्यो तपाईँले अघि दुई सिजनका कुरा गर्नुभयो लिन र फ्रस भनेर यो सिजन अनुसार चाहिँ कसरी हामी छुट्याउन
0: यसलाई चाहिँ कसरी हुन्छ भने लगभग कार्तिक मङ्सिर पुष माघ फागुन भनौँ न यसलाई चाहिँ हामी लिन सिजन भन्छ दुध नपुग्ने अनि जुन अब चैत वैशाख जेठ असार साउन भदौ असोजसम्म चाहिँ हामी यसलाई चाहिँ लिन सिजन भन्छौँ हामी दुध नपुग्ने सिजन होइन यो दुध पनि नपुग्ने पनि हुन्छ उत्पादन पनि कम हुँदाखेरि यसलाई बढी असर हामीलाई परिरहेको हुन्छ र अब कार्तिकदेखि चाहिँ लगभग चाडबाडहरू सकिने जाडो आउने होइन दही मही खपत आइसक्रिम खपतहरू कम हुने र दुध बढी हुन्छ अनि त्यो दुधलाई चाहिँ हामी धुलो दुध बनाएर राख्ने गर्छौँ
1: ए भनेको जाडो सिजनमा चाहिँ तुलनात्मक रूपमा चाहिँ खपत कम
0: हुन्छ उत्पादन पनि त्यति बेला हुन्छ
1: अरू सामान्य दिनको चाहिँ तुलनामा माग बढ्दाखेरि तपाईँहरूले पहिल्यै राखेको दुध

0: आज मैले धेरै ठाउँमा चाहिँ हामीले त्यो देख्छौँ पनि होइन कतिपय ठाउँमा पाउडर लगाएर राखेको हुन्छ आवश्यकता हुन्छ चलाउने हुन्छ विदेशमा त धेरै चलन छ हाम्रो नेपालमा अलिक कम छ यो भएको पनि किन हो भने नि मैले एउटा आफ्नै आँकडा निकालेको छु क्या यो तथ्याङ्क मेरो आफ्नो व्यवहारिक कुरा जस्तै कस्तो भने 40 वर्षभन्दा मुनिका मान्छेहरूले चाहिँ रियल जुन हाम्रो नेपालमा डेली उत्पादन हुन्छ नि यसको टेस्ट नै थाहा पाउनु भएको छैन क्या किनेर मात्र खानु भएको छ नि त आफूले उत्पादन गरेर बोटमै टिपेर अथवा बारीमै टिपेर खेतमै गएर अथवा गोठमा गएर त काम गर्ने अलिक कमै हुनुहुन्छ अनि 40 देखि 60 सम्मको मान्छेहरूले चाहिँ जुन हाम्रो उमेरहरूको मान्छे जुन छ त्यो लेभलको मान्छेलाई चाहिँ हामीले सबै कुरा भोग्यौँ क्या हामीले आफैले खेतबारीमा काम पनि गर्यौं आफै त्यहाँबाट चाहिँ बारीमा अब फलेको फलहरू आफै रूखमै चढेर हामी खायौं गोठमा आफैले भैँसी दोएर चाहिँ दुध तताएर खायौं हामीले होइन अनि खेतबारीमा मकै आफैले रोप्यो आफैले गोडियो सबै त्यो टेस्ट रियल टेस्ट हुन्छ नि त्यो भोगाइरहेको छ क्या हामीलाई तर फेरि अब 60 भन्दा बढीको मान्छेहरूलाई के भने थाहा चाहिँ छ तर उहाँहरू चाहिँ विदेश घुम्नुभयो छोराछोरी नातिहरू सब विदेशमा भयो अनि उनीहरूबाट गाइडेड भएर फेरि उहाँहरू चाहिँ फेरि अहिले त्यो टिनेज जस्तो चाहिँ उहाँहरू चाहिँ फर्किनु भएको छ बजारमा सामान किन्न आउँदाखेरि पनि तपाईँले यसो हेर्नुहोस् यो 40 देखि 60 वर्षको मान्छेले के पनि सोद्धैन क्या उसले चाहिँ के गर्छ भने ल मलाई दिनुहोस् लानुहोस् भन्छ 40 वर्षभन्दा मुनिका मान्छेहरूले पनि डेट एक्सपायरी कहिले के कति उत्पादन कति फ्याट कति के त्यो सबै बुझेर लानुहुन्छ अनि 60 भन्दा बढी ठूलो मतलब जो हुनुहुन्छ उहाँहरूले पनि सबै कुरा बुझ्न थाल्नु भएको छ बुझेर लानुहुन्छ त्यसको मतलब के त भन्दा घरमा छोरा अथवा नातिहरूले चाहिँ त्यो बुझेर आउनुहोस् है डेट यस्तो हुन्छ यो यस्तो हुन्छ यस्तो हुन्छ भनेर उहाँहरू गाइडेड भएर आउनुहुन्छ यस्तो चाहिँ हामीले भेटेका छौँ र यो फुड ह्याबिट पनि हो अहिले पनि पछिल्लो समय यसो हेर्नुहोस् न कसैले तरकारी चाहिँ यो अर्ग्यानिक है मैले बारीमा आफैले उत्पादन गरेर लिएर आएको भने हाँडा लुच हुन्छ त्यसको मूल्यको कुनै प्रभाव छैन तर हामीले राम्रै बनाएर राखेका छौँ सुपर मार्केटमा गएर टक्क प्याकेजिङ गरेर सागै राख्यो भने पनि हाम्रो मनस्थितिमा चाहिँ के छ भने यो चाहिँ केमिकल हालेको यो राम्रो होइन यो फ्रेस होइन भन्ने खालको भान हाम्रोमा छ त्यस कारणले अब यो फुड ह्याबिटले पनि धेरै कुराको चाहिँ यो अलिक फरक बनाएको छ जस्तो लाग्छ
1: बुझाइ त्यसो अनुसार फरक छ उमेर अनुसारको चाहिँ तपाईँले उदाहरण दिनुभयो कुराकानीमा हुनुहुन्छ नेपाल डेयरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहाल कृषि विशेष कार्यक्रम बदलित नेपालमा आज हामी विशेष गरी साउन 15 दिन जुन खीर र खीर खानका लागि आवश्यक दूधको व्यवस्थापन बजार अवस्था के छ भनेर कुराकानी जोड्दैछौ तपाईँले त्यो एउटा अनुभव जोड्दै गर्दाखेरि मैले एउटा उदाहरण दिन खोजे अहिले चाहिँ अहिलेको बालबच्चाहरूलाई दूध कहाँबाट आउँछ भन्ने हो भने गाउँघरको पाटो अलिक फरक छ तर शहरी क्षेत्रको पाटो चाहिँ तपाईँले पनि बुझ्नु भएको छ अलिकति फरक छ हामी यो अवस्थामा चाहिँ आइपुगेका छौं
0: हो अब यसलाई चाहिँ हाम्रो नेपाली एसोसिएसनले के गरिरहेको छ भने हामीले यो सबै कुराहरू हाम्रो बाल बच्चा हामी सबैले चाहिँ के हो त वास्तविकता भनेर थाहा पाउनुपर्छ त्यो थाहा पाउनुको लागि कोही न कोहीले त अगुवाई गरिदिनु पर्यो कोही न कोहीले त त्यो चाहिँ कामहरू गरिदिनु पर्यो होइन त्यो काम चाहिँ हाम्रो नेपाली एसोसिएसनले गरिरहेको छ जस्तै मै अभियान मै त लोप भएर गएको थियो नि होइन कसैले ठेकीमै मै तुल्याएको त सायद अहिलेको 20-25 वर्ष भएको जो हुन्छ वयस्कहरू अथवा बालबच्चाहरू हुन्छ उहाँ त देख्नै देख्नु भएन होइन अथवा युट्युबमा कहीँ फिल्महरूमा देख्नुभयो होला त्योभन्दा बाहेक देख्नु भएन तपाईँ हामीले भोग्यौँ नै हामी आफैले होइन त्यसलाई चाहिँ सबैले जान्नुपर्छ के हो भनेर हामीले के गर्यौँ भने ठेकीमै दरबार मार्गमा हामीले मही तुल्याएरै हामीले प्रत्यक्ष मही खुवायौँ त्यसपछि सबैजना घर घरबाट चाहिँ बुवा आमाले चाहिँ आफ्ना साना साना बच्चाहरूलाई ल्याएर ठेकीमा मही तुल्याउन लगाउनु भयो हामीले हिजो यसरी मही तुल्याएर खान्थ्यौँ हजुरआमाले यसरी मही तुल्याउनुहुन्थ्यो यसपरि यहाँबाट घिउ आउँथ्यो यो नहुने हामी यसरी आफै कहाँ चाहिँ हामी खान्थ्यौँ रोटीमा लगाउँथ्यौँ यस्तो यस्तो कुराहरू चाहिँ भनेर चाहिँ त्यो गरियो त्यसपछि त्यो मही पहिला पहिला चाहिँ मैले यसो हेरेको मही खायो भने मान्छेलाई चाहिँ हेरेको दृष्टिकोणले हेर्ने पैसा नभएको गरीब आधुनिकता नबुझेको अन्य पेय पदार्थको बारेमा केही थाहै नभएको यो चाहिँ एकदम अबुझ मान्छे भन्ने टाइपले हेरिन्थ्यो भने
1: दृष्टिकोण
0: अब अहिले पछिल्लो समय चाहिँ ती सबै परिवर्तन भएर ठुल्ठूला भोज भतेर होइन सबै ठाउँमा चाहिँ त्यो मैले चाहिँ स्थान पाइरहेको छ होइन भनेपछि गरेपछि हुँदो रहेछ नि त त्यसै गरी अब यो दूधको बारेमा पनि तपाईँले भने जस्तो बालबालिकालाई थाहा त दिनु पर्यो त्यसो चाहिँ हामीले नेपाल रेडियो स्टेसनले के गरेका छौँ भने हामीले एउटा भिडियो पनि बनाएको छौँ गिप पनि छ अनि त्यो गिपमा चाहिँ गोठदेखि ओठसम्मको कुराहरू समेटिएको छ कसरी दूध उत्पादन हुन्छ कहाँ गएर प्रशोधन हुन्छ अनि होइन बिक्री वितरण कसरी हुन्छ त्यसपछि गएर त्यहाँबाट पैसा कसरी आउँछ को चाहिँ यो सरकारवाला

0: निकायहरू छन् भनेर हामीले त्यो गीत पनि एउटा बनाएछौँ, अनि त्यो गीतलाई पनि सँगै राखेर भिजुअल देखाउने हामीले एउटा डकुमेन्ट्री पनि बनाएछौँ। अनि स्कूल स्कूलमा जाने हामी, अनि त्यहाँ दुध पान गराउने, अनि दुध चाहिँ यसरी आउँछ, यसको महत्त्व यो हो, यो यसरी खानुपर्छ, यो खायो भने यस्तो हुन्छ भनेर हामीले सबै कुराहरू विस्तृत रूपमा बताउने गरेका छौँ। आजसम्म हामीले करिब करिब झन्डै 200 स्कूलहरूमा चाहिँ हामीले ती कार्यक्रमहरू गर्यौं। यसबाट करिब करिब झन्डै लाखौंजना बालबालिकाहरू चाहिँ यसबाट चाहिँ कमजोरी अनि केही कुराहरू बुझ्ने हुनुभएको छ। र अर्को हामीले के गर्छौं भने कुनै पनि कार्यक्रमहरूको ओपनिङ गर्दा पनि, जस्तै हिजो हामीले खीर प्रवर्धन कार्यक्रम गर्यौं, त्यो खीर प्रवर्धन कार्यक्रममा हामीले के गर्यौं भने स्कूलबाट बालबालिकाहरूलाई बोलाएर उहाँहरूलाई नै खीर खुवाएर हामीले गर्यौं, र यो यस्तो हो यस्तो भनेर बतायौं। दही चुराको पनि हामी त्यसो गर्छौं। कुनै कार्यक्रमको गर्नु पर्यो भने त्यो कार्यक्रमको उद्घाटन चाहिँ हामी 500 बत्ती बाल्ने, अरू कुरा एउटा छ भने हामी बालबालिकालाई दुध खुवाएर गर्छौं, हामी कति ठाउँमा दही खुवाएर गर्छौं, कति ठाउँमा मही खुवाएर गर्छौं। यसरी चाहिँ हामीले यसलाई चाहिँ अभियानको रूपमा चाहिँ हामीले लगाएका छौं। जस्तै नेपालमा चाहिँ सेप्टेम्बर महिनाको अन्तिम बुधबार, नेपालमा त होइन विश्वभरि नै एउटा विश्व स्कूल दुध दिवस भनेर मनाइन्छ, त्यो दिन चाहिँ मैले यसो हेरेको लगभग विश्वमा धेरैवटा चाहिँ देशहरूमा कहीँ त्यो दिन छुट्टी नै हुँदो रहेछ क्या, सबै खुल्ने क्या, त्यस्तो दिन मनाएको रहेछ। कहीँ कहीँ त आफ्नो लोकल छुट्टी अथवा के होला, तर देशभरिको कुरा गर्ने, विश्वभरिको कुरा गर्ने भने त्यो त्यस्तो दिन मनाएको रहेछ क्या, सेप्टेम्बर महिनाको अन्तिम बुधबार चाहिँ विश्व दुध दिवस मनाइन्छ। अनि त्यसलाई अवसर बनाएर पनि नेपाल डेलिगेसनले लगभग विगत 10 वर्षदेखि चाहिँ यी कार्यक्रमहरू गरिरहेको छ। त्यो बेला हामीले वक्तृत्व कला प्रतियोगिता गर्छौं, कविता प्रतियोगिता गर्छौं, होइन यसरी मीडियाहरूमा गएर हामी चाहिँ आफ्ना कुराहरू राख्ने, प्रेस मिट गर्ने, दुधको बारेमा बताउने यस्तो कामहरू गरेका छौं। र हाम्रो नेपाल डेलिगेसनले लगभग चाहिँ 6-7 वर्ष भयो हामीले यही अभियानहरू चाहिँ अलिक व्यापक रूपमा पठाउने, सबैलाई जानकारी दिने, डेयरी भनेको के हो, दूध भनेको के हो, दूध कहाँबाट आउँछ, यसको प्रक्रियाहरू के छन् भन्ने कुराहरू चाहिँ बताउने गरेका छौँ। यसले राम्रो पनि भएको छ।
1: दाहालज्यू, तपाईँले भने जस्तै अभियानहरू चलेका छन्, कार्यक्रम भएका छन्, मै अभियान अघि जोड्नुभयो, स्कूल स्कूलमा चाहिँ दूधको अभियान तपाईँले जोड्नुभयो, असार 15 दही चिउराको कुरा आउँछ, साउन 15 खीरको कुरा आउँछ, अरू पनि यस्ता चाहिँ दिवसहरू छन्, तीजमा चाहिँ तपाईँहरूले त्यस्तै चाहिँ अभियान कार्यक्रमहरू गर्नुपर्छ। यो पछिल्लो चरणमा यस्ता अभियान चलाउनु पर्ने खाँचो, अभियान चलाउनु पर्ने आवश्यकता चाहिँ किन खड्कियो? भले कि यी हाम्रो धार्मिक, सामाजिक, सांस्कृतिक विषयसँग, परम्परासँग जोडिएका विषय हुन्।
0: हो, यो चाहिँ कस्तो भयो भने पछिल्लो समय चाहिँ कहिलेकाहीँ नबुझेर समस्या हुन्छ, कहिलेकाहीँ बढी बुझेर समस्या हुन्छ, होइन? हामी अहिले चाहिँ मलाई जहाँसम्म लाग्छ हामी बढी बुझेर हामी समस्यामा भएको छौँ क्या। हामीलाई युरोप, अमेरिका, अब गल्फ, होइन, विश्वका सबै कुराहरू हामीलाई थाहा भयो, अनि त्यो थाहा भइसकेपछि हाम्रा कुराहरू हामीलाई त्यति राम्रो लागेन, र बाहिर आयातित कुराहरू हामीलाई राम्रो लाग्न लाग्यो। त्यो आयातित कुराहरूतिर हामी चाहिँ आकर्षण भयौँ। जस्तै बर्थडे मनाउने कुरा, होइन, हाम्रो परम्परा अनुसार त दियोमा बत्ती बालेर, पूजा गरेर, मिठो मसिनो खाएर, चोखो दिँदो बसेर मनाउने हो नि त, होइन? तर केक काटेर, बत्ती फुकेर मनाउने त होइन। तर हामी यसो गर्न थाल्यौं कि हामी त्यो आधुनिकतामा यति भिज्न थाल्यौं, हाम्रो बुवा आमा जो हजुरआमा हजुरबुवाहरूलाई जसले चाहिँ जिन्दगीमा कहिल्यै पनि बत्ती फुकेका छैन, उहाँहरू बाल्ने मात्र काम गर्नुभएको छ, त्यस्ता मान्छेहरूलाई पनि हामीले चाहिँ लगेर मोमबत्ती फुक्न लगाएर आधुनिकताको नाममा हामीले त्यस्ता खालका चाहिँ अलिकति आयातित परम्पराहरूलाई प्राथमिकता दिन थाल्यौं, त्यसले नै बिग्रेको हो। तर अब तपाईँ हामीले यो कुराहरू संरक्षण गरेनौ, हामीले यो कुराहरू बताएनौ, र हाम्रो महत्व हामीले हाम्रा बालबालिकाहरूलाई बुझाउन सकेनौ, अब आउने पुस्ताहरूलाई बुझाउन सकेनौ भने यो लोप भएर जाने नै हो। त्यस कारणले यसको जिम्मेवार त हामी हौ नि त, तपाईँ हामी होइन। त्यस कारणले जो जसले जहाँ जहाँबाट सक्छौ हामी त्यो कुरा हामी गरौं, पक्कै पनि हाम्रो परम्परा, हाम्रो संस्कृति, हाम्रो चाहिँ व्यवहारले चाहिँ हाम्रो देशको पहिचान बन्ने हो। तपाईँलाई बाहिर विदेश गयो भने केले चिन्ने त? दसैँमा टीका लाएपछि हामी नेपाली भन्ने थाहा हुन्छ, शिरमा ढाका टोपी लाएपछि नेपाली भन्ने थाहा हुन्छ, दौरा सुरुवाल लगायो भने थाहा हुने हो, दही चिउरा खाइयो भने यिनीहरू चाहिँ होइन नेपालका रहेछन् भने, खीर खाने कुराहरू भयो, मोहीको कुराहरू भयो, यस्ता धेरै कुराहरू हामी नेपाली भनेर चिलाउने हाम्रो परम्परा संस्कृतिहरू छन्, त्यसलाई बचाउनुपर्छ। र विदेशमा पनि तपाईँले हेर्नुभयो भने जतिसुकै आधुनिकतामा गए तापनि आफ्ना हिजोका मौलिक परम्पराहरूलाई कसैले छोडेको छैन कि, तर त्यो छोड्नेमा हामी नेपाली मात्र पर्छौ। र अब हामीले के बुझिसक्यौं भने बुझ्नुपर्छ, होइन, यदि नबुझेको भए पनि हामीले हाम्रो परम्परा हाम्रो संस्कृति हाम्रो मौलिक कुराहरूलाई छोड्नु हुँदैन हाम्रो पहिचान नै त्यही हो भन्न चाहन्छु हामी
1: जो धेरै चाहिँ कृषिसँग सम्बन्धित छन् र कृषिमा जोडिएका कुराहरू पनि छन् खास गरी अब यो दूध दुग्धजन्य पदार्थ व्यवसाय चाहिँ यो जोडिएको कुरा भयो नेपाल डेयरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहाल यो कुराकानीमा हामीसँग हुनुहुन्छ आज साउन 15 दिन खिर खाने एउटा चाहिँ सांस्कृतिक परम्परा हो भनेपछि शहरी र ग्रामीण क्षेत्रमा दुग्ध व्यवसायको प्रवर्धनमा चाहिँ आजको दिनले कस्तो भूमिका खेल्छ त्यसै गरी विगत असार 15 दिनले चाहिँ कस्तो भूमिका खेल्छ हामी कसरी उदाहरण दिन सक्छौ
0: अब यसको चाहिँ कस्तो छ भने पछिल्लो समय हामीले कुरा गर्दाखेरि पहिलो कुरा त कृषि पेसा नै सम्बन्धित पेसा छैन कृषि पेसा गर्ने भनेपछि पढ़ाई लेखाले गर्नु हुँदैन बुझ्ने मान्छेले गर्नु हुँदैन पैसा कमाउने मान्छेले गर्नु हुँदैन भन्ने खालको गलत जुन भाष्य छ बुझाइ छ त्यो नै हामीले हटाउनु पर्छ त्यो पेसालाई सम्मानित पेसाको रूपमा चाहिँ स्थापित गर्नु पर्यो आजको दिनमा कसैले कृषि पेसा गर्छ अथवा पशुपालन गर्छ भने त्यो मान्छेले राम्रै पैसा कमाए तापनि उसको समाजमा इज्जत छैन उसको समाजमा प्रतिष्ठा छैन भनेपछि उसले त्यो पेसा किन गर्न चाहन्छ त होइन आजभोलि किसानका छोराछोरीहरूको मैले यसलाई व्यवहारिकता कुरा गरेको त्यस्तो होइन साँच्चै भन्यो भने किसानको म किसान हुँ मेरो छोरा चाहिँ किसानी पेसा गर्छ पैसा राम्रै कमाउँछ भन्यो भने त्यो छोराको व्यवहार गर्न गाह्रो छ मेरो छोरी चाहिँ कृषि पेसा नै गर्छ कहीँ जाँदिन यहीँ बसेर गाई भैँसी पाल्छ मेरो छोरी पढाइ लेखेको पनि छ राम्रो चाहिँ पैसा पनि कमाउँछ भन्यो भने कसैले व्यवहार गर्न जाँदैन भनेपछि यस्तो पेसा हामीले गराउनु हुँदैन भन्ने चाहिँ मेरो आफ्नो व्यक्तिगत ठम्मै हो र यस्ता चाडबाडहरू यस्ता संस्कृतिहरूले के गर्नुपर्छ भने यति बेला हामीले यी कुराहरूलाई चिर्नुपर्छ जस्तै हामीले हिजो के गर्यो नेपाल डेयरी एसोसिएसनले भने त्यो खिर प्रवर्धन कार्यक्रममा किसानलाई नै गोठमा दुध दिने किसानलाई नै प्रमुख अतिथि बनायो हामीले त्यो किन बनाएको भन्दा उहाँले गौरवका साथ फिल गरे नि त मन्त्रालयबाट सहसचिवज्यू आउनुभएको थियो उद्योग वाणिज्य महासंघका उपाध्यक्षज्यूहरू आउनुभएको थियो पदाधिकारी आउनुभएको छ विभिन्न विशिष्ट व्यक्तित्वहरू आउनुभएको थियो उहाँहरू भएको ठाउँमा एकजना किसानमा होइन किसान जसले गोठमा दुध दिन्थ्यो त्यस्तो मान्छेले पनि आफू चाहिँ त्यहाँ बसेर प्रमुख अतिथि हुनुपर्ने उहाँको चाहिँ अब मलाई जहाँसम्म लाग्छ उहाँले उहाँको छोराछोरी सबैलाई गरेर त्यो कुराहरू भन्नुहुन्छ र यो पेसा सम्मानित हो हामी गर्नुपर्छ छोड्नु हुँदैन तिमीले नमान भन्नुहुन्छ नि त होइन र त्यसै हामीले सुरुवात आफूबाट गर्ने हो त मैले त के भन्छु भने कृषि पेसामा लाग्ने मान्छेहरूलाई सम्मान दिनको लागि र त्यो पेसामा टिकाइरहनको लागि चाहिँ बैंकमा हामीले प्रिभिलेज कार्ड दिने उहाँलाई लाइन नलाग्ने बनाइदिने हस्पिटलमा हामीले डिस्काउन्ट कार्डहरू दिने अथवा मन्दिरहरूमा जाँदाखेरि कोही किसान आयो भने पहिलो हामीले उहाँलाई पालो दिने किनभने उहाँहरूले गएर काम गर्नुपर्छ उहाँहरूले कमाएपछि हामी खान पाउँछौ त्यसैले पहिलो प्राथमिकता उहाँहरूलाई भन्नु पर्यो गाडीमा कोही किसान भनेर आउनुभयो भने उहाँलाई हामीले सिट सुरक्षित गर्नु पर्यो यस्ता यस्ता कुराहरू हामीले गर्यौँ भने त्यो पेसा सम्मानित हुन्छ र अगाडि बढ्न सक्छ र यो संस्कृति यो परम्परा सँगै हामीले यी कुराहरू पनि सँगै लैजानुपर्छ भन्ने लाग्छ
1: भनेपछि आजको दिन तपाईँहरूले जुन नारा तय गर्नुभएको छ खिरको परिकार किसानको सम्मान डेयरी उद्योगको स्वाभिमान नेपाली संस्कृतिको पहिचान त्यही अर्थमा चाहिँ जोडियो
0: एकदमै त्यो अनुसार हामीले ठक्कै काम गरिरहेको छ हामीले गरेर देखायो नि त हिजो मलाई धेरै साथीहरूले चाहिँ अलिकति होइन यस्तो हुन्छ र फेरि मन्त्रालयबाट को आउनुहुन्छ के भन्नुहुन्छ फेरि एउटा किसान प्रमुख अतिथि भएको ठाउँमा आउनुहुन्छ मैले भने नआएर हुन्छ त उहाँहरू पनि हामी जस्तै हो नि त होइन आउनुपर्छ आउनुहुन्छ गर्नुहुन्छ भने सर राम्रै मान्नुभयो राम्रो हाइलाइटेड भयो होइन सबैजनाले प्रशंसा गर्नुभयो साँच्चै नेपाल डेयरी एसोसिएसनले जे बोल्छ त्यो गर्दो रहेछ आफ्नो लागि व्यक्तिगत स्वार्थ हेर्दो रहेछ सामूहिक स्वार्थमा काम गर्दो रहेछ भन्ने खालको कुरा त भयो नि त होइन त्यसले गर्दा उदाहरण हामी आफैले चाहिँ बन्ने हो अरूलाई हामी गाली गर्ने नकारात्मक सोच्ने तिर हामी जानु हुँदैन म भन्छु र हामी चाहिँ त्यो गरेका छैनौँ गर्दैनौँ र गर्नु हुँदैन गर्नु दिनु पनि हुँदैन
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ आज खिर खाने दिनका लागि दूधको माग व्यवस्थापन र दुग्ध क्षेत्रको अवस्थाबारे नेपाल डेयरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहालसँग गरिएको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: मेरो कपडा प्याकिङ गरिदिउँ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने
3: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्ट र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध अञ्चलको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: শ্রীধাকুরা কাস্টমে যান জানো রেডিও নেটওয়ার্ক।
1: अहिले तपाई उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले नेपाल डेयरी एसोसिएशनका अध्यक्ष प्रहलाद दाहालसँग साउन 15 अर्थात खिरखाने दिनको अवसरमा कुराकानी गरिरहेका छौं। दूध र यसको गुणस्तर अवस्था चाहिँ के छ त?
2: हाम्रो नेपालमा उत्पादित दूध शुद्ध छ, राम्रो छ, त्यसमा हामीले अन्यथा मान्नु पर्दैन, ढुक्क भएर सेवन गर्दा हुन्छ। बाहिरबाट आयातित दूध नेपालमा अहिले बन्द छ आउनको लागि, किनभने हामी आफै आत्मनिर्भर भइसकेका छौं र बजारमा सबै ठाउँमा दूधहरू पाइन्छन्। तर तपाईँहरू आफूले दूध खरिद गर्दाखेरि पनि चाहिँ हामीले ख्याल गरौं, होइन, त्यो शुद्धताको मापन गरेर जहाँ सबै कुराहरू चाहिँ उल्लेखित गरिएको छ त्यस्तो ठाउँबाट दूध चाहिँ हामी किनौं। त्यसपछि उपभोक्ता आफू पनि सचेत हुनुपर्छ र हामी व्यवसाय गर्ने मान्छेहरूले मलाई जहाँसम्म लाग्छ पहिलो कुरा त ग्राहक नै भगवान हो व्यवसायको लागि। कोही पनि होइन व्यवसायकर्ताले आफ्नो उपभोक्तालाई नराम्रो सामान दिने र गुणस्तरहीन सामान बेचेर उहाँहरूलाई चाहिँ बिचकाउने र अर्को चुरी नआउने गर्नुहुन्न, हामी गर्दैनौ त्यस्तो। र कहीँ कतैबाट भूल अथवा त्रुटि भयो भने त्यसलाई चाहिँ हामीले गल्ती भएको कुरा स्वीकारेर पुनः हामीले अर्को टाइम चाहिँ त्यसलाई सुधारेर लानुपर्छ। र हामी राज्यको नीति नियम अनुसार खाद्य तथा गुण नियन्त्रण विभागले दिएको डिएफटी कृषि जो चाहिँ हाम्रो लाइसेन्सको नम्बर शुद्ध राखेर हामीले कारोबार गरिरहेको हुन्छौँ, त्यस कारणले ढुक्क भएर दूध सेवन गरौं, आनन्दले गरौं, हाम्रो परम्परा, हाम्रो संस्कृति र नेपालमै उत्पादन भएको दूध प्रयोग गरौं भन्न चाहन्छु।
1: असार 15 त्यसै गरी साउन 15 र अरू विशेष दिन बाहेक अहिले दूध बिक्रीको अवस्था के हुन्छ अथवा किसानले दूध बिक्री भएन भनेर चिन्ता गर्नुपर्ने अवस्था छ कि छैन, पछिल्लो अवस्था के हुन्छ?
2: करिब 6 महिनादेखि यतापट्टि चाहिँ छैन, 6 महिना अगाडिसम्म चाहिँ अलिअलि हामी अप्ठ्यारोमै थियौँ। किसानको सबै पैसाको पेमेन्ट नभएको, दूध अलिअलि बढी भएको दूध चाहिँ धुलो दूध बनाएर राख्नु परेको अवस्था, धुलो दूध बनाएर राख्दाखेरि त्यो चाहिँ अब एक वर्षसम्म लगभग 6-7 महिना राख्नुपर्ने, किसानको पैसा 15 दिनमा दिनै पर्ने र पुरानो पैसा पनि बाँकी भएको अवस्थाले हामी अलि अप्ठ्यारो थियौँ। त्यति बेला के बुझिन चाहिँ म अनुरोध गर्न चाहन्छु भने उद्योगीले चाहिँ सकिसकी पैसा नदिएको अवस्था होइन। पैसा चाहिँ कस्तो भयो भने दूध बढी भएको दूध फ्यालेर त्यसलाई जेरो बनाउनु भन्दा बरु धुलो दूध बनाएर राख्यो भने एक वर्षसम्म टाइम हुन्छ, बीचमा केही यस्ता चाडपर्वहरूमा खपत गर्न अथवा अरू कुराहरूमा हामीलाई सहज हुन्छ भनेर किसानकै सहमतिमा उहाँहरूको अनुमतिमा हामीले त्यो कामहरू गर्यौं र पछि चाहिँ किसानहरूलाई पैसा दिन नसक्दाखेरि बजारमा चर्चा परिचर्चाहरू भए, हामीले अनावश्यक रूपमा चाहिँ त्यसको गाली गलौज पनि खानु पर्यो। तर वास्तविक जो किसान हो उहाँले हामीलाई गाली गर्नु भएको छैन, उहाँले बुझ्नु भएको छ, मर्म बुझ्नु भएको छ, किनभने उहाँले उत्पादन गरेको दूध यदि हामीले लिएर आएर धुलो दूध बनाएर नराखिदिने हो भने त बजारमै फाल्नुपर्छ नि त, जेरै हुन्थ्यो नि त, त्यसलाई त हामीले बचाएर ल्याएर राख्यौँ नि त, हाम्रो सहमति भएको कुराहरू हुन्। र तपाईँले एउटा म उदाहरण पनि दिन्छु, अरू व्यवसायहरू चाहिँ अप्ठ्यारो पर्यो भने सड़कमै आउने होइन टायर बालिँदैन, तर डेयरी सेक्टरमा किसानहरूले विरोध गर्नुभयो, पैसा पाउनुपर्छ भन्नुभयो, मन्त्रालय जानुभयो, मिडियामा आउनुभयो, अरू कुरा, तर त्योभन्दा बाहेक त केही गर्नु भएन नि, होइन, त्यो स्वाभाविक जसले नि भन्छ नि, भोक लागेपछि मलाई भोक लाग्यो भन्छ, पैसा नदिएपछि मलाई दिनु भएन, मैले पाउनु पर्यो भन्ने त अपराध होइन नि त। हाम्रो सबै कुरा संवैधानिक भएको छ, हामी एकै ठाउँमा बस्थ्यौँ, एकै ठाउँमा सफल गर्थ्यौँ, उपायहरू निकाल्थ्यौँ। अब राज्यले पनि के चाहिँ गरेन भने कृषि पनि हामीसँगै चाहिँ एउटै व्यवसाय हो, दूध किन्ने पनि एउटै हो, बिक्री गर्ने पनि एउटै हो, मूल्य पनि एउटै हो। उहाँहरूलाई अप्ठ्यारो परेर नसक्दा राज्यले चाहिँ झन्डै 1 अर्ब रुपियाँ दियो होइन, तर हामीले हामीलाई चाहिँ हाम्रै कलेक्टर राखेर हाम्रो चाहिँ स्टक सामान राखेर अथवा हाम्रो प्रोजेक्टलाई हेरेर चाहिँ लोन दिनुहोस् न त हामी पैसा दिन्छौँ भन्दाखेरि त्यो पनि हामीलाई दिने कामहरू भएनन्। अझ त्यति मात्र होइन, लोन पनि जुन अब अहिले पनि लोन दिँदा हामीलाई 100% त दिएको हुँदैन नि त हाम्रो कलेक्टरमा, होइन, कसैको 60, कसैको 70, कसैको तिर्दै गएर 30-40 होला, त्यसैमा थपिदिनुहोस् न त नयाँ प्रक्रिया नगराइकन भन्दाखेरि पनि हामीले त्यो कुराहरू पाएनौँ, होइन, र हामीसँग भएको चालू पुँजी सबै सक्यो। त्यति बेला आर्थिक मन्दी पनि भयो, कोविड पनि आयो, होइन, सहरबाट चाहिँ धेरै मान्छेहरू विस्थापित भएर गाउँ जानुभयो, त्यही बेला उपत्यका विशेष गरी काठमाडौँ महानगरपालिकाभित्र कवाडी जसले चाहिँ धेरै उहाँहरू शुद्ध शाकाहारी हुनुहुन्थ्यो, धेरै दूध दही खानुहुन्थ्यो त्यो खपत घट्यो आर्थिक मन्दी कन्स्ट्रक्सनको कामहरू भएनन् र हाम्रो डेयरीको वास्तविक चाहिँ उपभोक्ता भनेको चाहिँ को हो भन्दा ग्रासरुटको मान्छेहरू मिडल लेभलकै मान्छेहरू हो कि मिडल क्लासको मध्यम वर्ग हाई क्लासको मान्छेहरूले अलिक थोरै उहाँहरू हेल्थ कन्सियस भन्ने के भन्ने अरू कुरा होइन त्यति धेरै दुग्ध पदार्थ उपभोग नगर्ने गरे तापनि इन्टरनेसनल ब्रान्डको बाहिरबाट ल्याउने खाने त्यस्तो हुन्छ तर एकजना श्रमिकले दुध खानु पर्यो भने दुई लिटर एक लिटर खानुहुन्थ्यो उहाँको घरमा घिउ लानु एक किलो लानुहुन्थ्यो भने तर हाई क्लासको मान्छेहरूले दही किन्न तपाईँको चाहिँ 200 ग्राम किनिदिने घिउ किन्दाखेरि पनि 200 ग्राम किनिदिने पनिर किन्न चाहिँ अब हेल्थ कन्सियस भन्ने अरू कुरा भन्ने प्रोटिन धेरै हुन्छ नखाइदिने यस्तो हुँदाखेरि चाहिँ हामीलाई त्यो जुन वर्ग आर्थिक मन्दीका कारणले चाहिँ गाउँ विस्थापित हुनुभयो अनि ऊ महानगरपालिकाले फुटपाथ र तपाईँको चाहिँ यो कन्स्ट्रक्सन यो कवाडी अरू व्यवसायहरू त्यहाँबाट हटे यी विविध कारणले गर्दाखेरि हाम्रो उपभोग घट्यो र हामी अप्ठ्यारोमा थियौं तर आजको दिनमा हामी त अप्ठ्यारो छैनौं बजारमा आउने जुन दूध 31 लाख लिटर दूध छ त्यो पूर्ण रूपमा खपत भइरहेको र अब आजकै दिनमा भन्नुहुन्छ भने दूध नपुगेको अवस्था छ र अब हामीले कसरी चाहिँ दशैंसम्म म्यानेज गर्ने भन्ने कुरामा हामी अब चाहिँ छलफलमा जुट्नुपर्ने भएको छ दशैंपछि त लगभग दूध बढी हुन्छ म्यानेज भइहाल्छ अहिले चाहिँ त्यस्तो अवस्था छ
1: नेपाल डेयरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहाल आजको कुराकानीमा हामीसँग हुनुहुन्छ तपाईँले दूध र दूधको चाहिँ पछिल्लो घटनाक्रम अवस्था किसानका चाहिँ कुराहरू पनि जोड्नुभयो कहिले पैसा पाउने कहिले नपाउने बाँकी रहने बकेउता रहने त्यसमा चाहिँ असन्तुष्टि जनाउनु पर्ने कुराहरू जोड्नुभयो खास गरी किसानलाई पनि त समस्या होला नि चुनौती होला नि तपाईँले किसानसँग चाहिँ उत्पादन गरेको चिज खुरुक्क बोकेर आइदिने पैसा चाहिँ नदिने बेलैमा नदिने अनि हाम्रा पनि समस्या छन् भनेर देखाउने किसानको चाहिँ समस्या नदेख्ने गर्न मिल्छ
2: त्यो हामीले गरेका छैनौँ र तपाईँलाई हामीले प्रश्न भन्छौँ एउटा कुरा त के बुझिन आवश्यकता भयो भने बारम्बार हामीलाई एउटा क्वेसन आउने गर्छ क्या तपाईँहरू क्यास लिनुहुन्छ बेचेर अनि तपाईँहरू दिनुहुन्न भन्नुहुन्छ कि
1: दिनुहुन्न त
2: पाउनुभयो वास्तविकता बुझ्नु पर्यो क्या मैले भनेको हामीले दुध कहाँबाट उठाउँदैनौँ गोठबाट त हामीले उठाउँदैनौँ
1: त्यो सहकारी भन्नुहुन्छ फेरि तपाईँहरू
2: सुन्नु न मैले भएको कुरा त भन्नु पर्यो त्यहाँबाट एउटा कलेक्सन सेन्टरमा आउँछ त्यसपछि अर्कोमा आउँछ अनि त्यसपछि एउटा ठूलो भोल्युम भएको ठाउँमा आउँछ अनि चारवटा स्टेपमा हाम्रोमा दुध आउँछ पैसा हामीले त्यो फर्स्ट स्टेजमा जसमा किने किसानसँग त हामीले डाइरेक्ट त किने होइन नि त हामीले दुध त त्यो दुध ल्याउने मान्छेलाई दिन्छौ नि अनि यो चार ठाउँमा पनि त केही भएको होला नि त गाली हामीले मात्र खाने होइन नि त होइन चार ठाउँमा अनि त्यसपछि बिक्री वितरणमा पनि सिधा हामीसँग पैसा आउँदैन क्या यहाँहरूले भने जस्तो उद्योगीले लगेर कोही पनि उपभोक्तालाई सिधै लगेर सामान बेच्दैन एक लिटर दुई लिटर हामी कहाँ पनि के छ भन्दा एकजना होलसेलर छ अनि डिस्ट्रिब्युटर छ अनि आउटलेट छ डेरीको अनि चारौं स्थानमा फेरि हाम्रोमा पैसा आउँछ अनि त्यो पैसा चाहिँ सिधा उपभोक्ताले ल्याएर डेरी उद्योगमा त दिनुहुन्न उहाँहरूले त जहाँ किन्नुभयो त्यहाँ दिनुहुन्छ त्यहाँबाट अर्कोले अर्कोमा जहाँ किन त्यहाँ दिन्छ यताबाट पनि चार स्टेपमा हाम्रोमा पैसा आउँछ अनि हामीले दिएको पैसा पनि चार स्टेपमा किसानकोमा पुग्छ तर जहाँ जहाँ जे जे भए पनि त्यसको चाहिँ गाली गलौज जति सबै के गर्छौ भन्दा हामीले नै खानु परिरहेको छ
1: त्यो त जसले नेतृत्व गर्यो उसले जिम्मेवारी त लिनु पर्यो
2: त्यसमा चाहिँ मैले के भन्न चाहन्छु भने जो जो जाना छ जस्तै अहिले हामी इन्टरभ्यू लिइरहेछौँ नि त होइन त्यो बिग्रिनुको कारण त तपाईँ दोषी होइन नि त तपाईँ मात्र हो त प्राविधिक कारणले कम्प्युटरमा चाहिँ प्रब्लम आयो भने अहिले डिस्कनेक्ट हुन सक्छ तपाईँको बत्ती गयो भने डिस्कनेक्ट हुन सक्छ कोही हिँड्दा हिँड्दै तपाईँको तारमा चुन्यो भने डिस्कनेक्ट हुन्छ भनेपछि यहाँ भएको होल टोटल टिम चाहिँ अलर्ट हुनु पर्यो नि त होइन अनि मात्र यो हाम्रो इन्टरभ्यू सफल हुन्छ नि होइन त्यसै गरी हाम्रो दुग्ध व्यवसायमा पनि उत्पादनदेखि उपभोगसम्म सबैजना सचेत भयो भने चाहिँ हामी एक आपसमा सबैजनाले जस पाउँछौं तर एकजनाले दायाँ बायाँ हुने बित्तिकै हामी सबैले अब जस पाइरहेछौँ क्या हामी त यस्तो अप्ठ्यारो पेसामा छौँ नि तपाईँले हेर्नुहोस् दुध भनेको यस्तो चिज हो कि कोल्ड चेन मेन्टेन गर्नुपर्छ होइन यो सबै ठाउँमा ल्याउँदाखेरि बजारमा पुर्याउँदा उपभोक्ताको घरमा गएर उपभोग नभएसम्म पनि हामी दोषी देखिन्छौँ क्या सपोज मानौ तपाईँ एकजना उपभोक्ता हो तपाईँले हाम्रो कुनै आउटलेटबाट दुध किनेर लानुभयो मेरो डेरीको तर तपाईँले घरमा गएर त्यो दुध चाहिँ फ्रिजमा राख्नु भएन टेबलमा राखेर 2 घन्टा बाहिर पाहुनासँग गफ गर्नुभयो दुध फाट्यो तर त्यो गाली कसले खान्छ भन्दा हामीले खान्छौँ यो डेयरीको दुध त खत्तमै छ भनेर तर हामी के बिर्सिन्छौँ भने यो दुधलाई ल्याएर मैले होइन फ्रिजमा राखेको भयो फाट्दैन भन्ने कुरो म कहिल्यै बुझ्दिनँ म त्यो दुध बोकेर चाहिँ डेरी में जान्छु अथवा त्यस्तो पर्यो भने डेरी में त्यो कुन उद्योग हो त्यसलाई फोन गरेर मिडिया बोलाएर के गरेर हामी त्यसलाई चाहिँ यस्तो दूध भन्छौं तर मैले भनेको व्यवहारिकता पनि त त्यो भित्र लुकेको छ नि त जिम्मेवार हामी सबैको छ नि
1: अर्को पनि व्यवहारिकता लुकेको छ तपाईले त्यो ठिकै भन्नुभयो तपाईको आफ्नो पक्षबाट किसानले पनि त गाई भैंसीलाई त खुवाउनु पर्यो
2: अनि किसानको कुरामा म जाँदैछु अब किसानको कुरा हामी भन्दा पनि अझ किसान केमा मारमा हुनुहुन्छ नि हामीले बुझाछौं त्यो यो त सामान बिक्री नभएर पैसा नपाउने अनि यता दैनिक छोरी गाई भैंसीलाई खुवाइरहनु पर्ने उहाँहरू डबल मारमा हुनुहुन्छ त्यस अर्थमा चाहिँ के भयो भने त्यहाँ राज्यले हेर्नुपर्छ राज्यले उहाँहरूलाई चाहिँ सब्सिडी दिने अरू कुरा दिने भने हामी त बारम्बार कुरा उठाइरहेछौं आजको दिनमा पनि हामीले किसानहरूलाई सकेको बेलामा त हामी त एडभान्स पनि दिइरहेछौं नि त नसकेको बेलामा 100% जेरो हुनु साटो त्यो दूध उठाएको मात्र हो क्या हामीले चाहिँ दूध बढिरहेर यहाँ लिएर आएर त्यो पैसालाई अन्त दुरूपयोग गरेर अन्त लगानी गरेर किसानको पैसा नदिएको होइन नि त उहाँहरूले फ्यालिन लाएको दूध बिग्रिन लाएको दूध जेरो हुन लाएको दूध चाहिँ लिएर आएर हामीले धुलो दूध बनाएर झन् हामीले यसलाई पैसा दिने भनेर सहमतिमा तपाईँहरूले यसलाई बेचिएर पैसा दिनुहोस् भन्ने सहमति पनि कति ठाउँमा थियो होला कति ठाउँमा व्यवहारिक समस्या थियो होला यसरी चाहिँ गरिएको कुरा हो त्यसैले किसानको समस्या नबुझ्ने भन्ने हुँदै होइन सबैभन्दा बढी इम्पोर्टेन्ट त किसान त हामीलाई हुनुहुन्छ नि त किसानले दूध उत्पादन गर्नु भएन भने त हामी त हाम्रो उद्योगै चल्दैन त्यस अर्थमा उहाँहरूलाई हामीले नेग्लेक्ट गर्ने अन्यथा गर्ने कुरै हुँदैन कुनै हातमा गर्दैनौ गरेको पनि छैनौ र कहीँ कतै अन्जानमा भएको कुराहरू छ भने त आफ्नो नभए अघि मैले तपाईँलाई एउटा इक्जाम्पल दिने कि कोही किसानहरू कुनै उद्योगको ढोकामा गएर चाहिँ टायर बाल्ने र विरोध गर्ने गर्नुभएको छैन नि त्यो किन नगरेको भन्दा उहाँलाई राम्रोसँग थाहा छ कि हाम्रो कारणले उहाँहरू पनि अप्ठ्यारोमा हुनुहुन्छ हामीलाई उहाँहरूले बचाइरहनु भएको छ नसकेर नदिनु भएको हो हामीले फाल्न लाएको दूधलाई फाल्नु पर्ने दूधलाई उहाँहरूले धुलो दूध बनाएर राखिदिनु भयो भन्ने कुरा बुझ्नु भएको छ नि त
1: यो तपाईँहरूले किसानहरूलाई टिकाउन पनि काम गरिरहेका छौँ भन्ने
2: होइन
1: सरकारले चाहिँ के गर्नु पर्ला त किसानलाई टिकाउने दायित्व सरकार
2: अब सरकारले चाहिँ के गर्नु पर्थ्यो भने पहिलो सुरत डिडिसीलाई मात्र अनुदान दिइसकेपछि त्यो बढी भएको दूध जति चाहिँ सबै डिडिसीमा लगेर उहाँले धुलो दूध बनाएर राख्नु पर्थ्यो त्यसो भयो भने के हुन्थ्यो सरकारको दायित्व पनि देखिन्थ्यो अनि त्यो बढी भएको धुलो दूध चाहिँ उहाँहरूले हामीले भने बेच्न सक्नुहुन्थ्यो त्यो भार त हामीलाई राज्यले सहयोग पनि नगर्ने अनि त्यो भार पनि बोकाउने त गर्नु हुँदैन थियो नि त तर हामी त्यसलाई भार सम्झेनौ हाम्रो दायित्व सम्झ्यौं हाम्रो कर्तव्य सम्झ्यौं हामीले र हामीले किसान सँगसँगै मिलेर हामीले काम गरेर गर्यौं एउटा त्यो गर्नु पर्थ्यो अर्को कुरो राज्यले चाहिँ बिक्री हुन नसकेको दूधहरू राज्यले खरिद गरिदिनुपर्छ होइन त्यो त समर्थन मूल्य चाहिँ तोकिदिने अनि खरिद चाहिँ नगर्ने भन्ने हुन्छ त 65 रुपियाँ त राज्यले समर्थन मूल्य तोकिदिएकै छ त त्यो तोकिदिएको मतलब के त भन्दा यति रुपियाँमा तिमीले दूध बिक्री गर्न सकेनौ भने म किनिदिन्छु भने अन्त होइन र
1: समर्थन मूल्य सरकारले
2: तोकेपछि गर्नु पर्थ्यो तर त्यो गर्न सकेको छैन अब सरकारको पनि आफ्नो बाध्यता होला सबै कुरा होला र फेरि म एउटा कुरा के पनि अनुरोध गर्न चाहन्छु हामी सकारात्मक हुनुपर्छ व्यवसाय गर्ने मान्छेहरू र हामी चाहिँ समाजमा केही गर्छौँ भन्ने मान्छेहरू नकारात्मक बाटोतिर
3: FM and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I'm here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I'm here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
1: दूध उत्पादन किसान आज साउन 15 को दिन खीर खाने दिन खीरका लागि आवश्यक दूधको कारोबारका विषयमा चाहिँ कुरा जोडिरहेका छौं तपाईले केही गुनासाहरू राख्नुभयो भले सरकारले गर्न सकेका नसकेका कुराहरू पनि राख्नुभयो पछिल्लो 100 दिने सरकारको चाहिँ कार्ययोजनामा पनि किसान र यो व्यवसायका चाहिँ कुराहरू जोडिएका थिए तपाईहरू जानकार हुनुभयो
2: यसो मजाले जानकारी पनि भयो हामीले त विरोध पनि जनाएको थियौं होइन त्यहाँ एउटा के पोइन्ट के भनिएका छ भने उहाँहरूले 100 कार्यक्रमहरू ल्याउनुभयो 100 कतिवटा पूर्ति गर्न सक्नुभयो त्यो उहाँहरू आफै गर्नुहोला हामीले भन्ने कुरा होइन तर नसकिने कुरा व्यवहारिकता नभएको कुरा गर्नु हुँदैन भन्ने लाग्छ। उहाँले के ल्याउनु भयो भने 25 दिन भित्र चाहिँ पैसा तिर्न नसक्यो भने ब्याज तिर्नु पर्छ भने ल्याउनु भयो।
1: उद्योगी व्यवसायीहरू तपाईहरुको संस्थाहरु
2: ब्याज तिर्नु पर्छ भने ल्याउनु भयो। त्यो कुरामा कति व्यवहारिकता छ त? मैले उदाहरण एउटा दिन्छु, हाम्रो नेपालमा यस्ता प्रोडक्टहरू पनि छन् जो चाहिँ उत्पादन हुन 3 महिना लाग्छ। जस्तो छुर्पीको कुरा गर्नुहोस्, त्यो चाहिँ उत्पादन हुन र सुकाएर अन्त्य बजारमा लामी बेलासम्मको चाहिँ त्यसको 3 महिना प्रक्रिया लाग्छ। अनि त्यो त नेपालमा खपत हुँदैन, त्यो अर्को देशमा पठाउनु पर्छ, अर्को देशमा पठाउन अर्को 2-3 महिना लाग्छ भनेपछि कम्तीमा नि 6 महिना नभइकन त्यो बेचेर पैसा आउँदैन। त्यस्तो व्यवसायलाई के गर्ने त? ल ठिक छ, ल डेरीलाई गरे त्यस्तो व्यवसायलाई के गर्ने त? केही न केही उपाय
1: 25 दिनको मापदण्डले पारेको अप्ठ्यारो
2: होइन, त्यो त एकदमै गाह्रो छ नि त। अब त्यसमा चीजको कुरा होला, मजरेलाको कुरा होला, अरू पुष्टकारीका कुराहरू अलि लङ लाइफ भएको कुराहरू, त्यो प्रडक्ट त बजारमा गएर पैसा फिर्ता आउनै 6 महिना लाग्छ नि त। कि चाहिँ यो पेसालाई चाहिँ हाम्रो राज्यले त्यो बिक्री नभएसम्म तपाईँहरूलाई यसरी चाहिँ सब्सिडी हामी दिन्छौँ भनेर भन्नु पर्यो होइन? होइन भने यो चलिरहेको तपाईँको र मेरो सबै कुरा समझदारीमा चलिरहेछ, अनि प्याट्टा बिचमा आएर एउटाले चाहिँ यस्तो भनेर त भएन नि त होइन? जस्तै कहिले कहीँ हामीलाई एनजिओ
1: सरकारले त्यसो गर्यो नि
2: हाम्रो समझदारी सब भइरहेको थियो त। त्यहाँ 3 महिना नपाउँदा पनि किसानहरू समझदारीमै बसिरहनु भएको थियो, हामीले कहिले कहीँ एडभान्स दिँदा पनि हामी समझदारीमै बसिरहेको थियौँ होइन? अब बिचमा आएर त्यो कुरा गरिदिँदाखेरि त अप्ठ्यारो भयो।
1: किसान नमार भन्नुमा चाहिँ सरकारको कमजोरी भयो उसो
2: होइन? त्यो त होइन, किसान नमार भन्नु त राम्रो कुरा हो कि, तर नमार भन्दाखेरि तिमीहरू पनि कसरी बाँच्छौ भन्नु त परेन भने
1: आफ्नो पक्षीबाट पनि हेरिदिनु
2: स्वाभाविक रूपमा नि होइन? जस्तै तपाईँले मलाई खाना खानुभयो भनेर सोद्धाखेरि मैले तपाईँले चाहिँ खानुभयो कि भएन भनेर सोध्नु परेन? मैले तपाईँ खाए खानुहोस्, नखाए नखानुहोस्, मलाई चाहिँ ल्याउनुहोस् भन्न त मिल्दैन नि, मिल्छ त भने हो? यस्तो कुराहरू गर्नु भएन। अभिभावकता चाहे त्यो राज्यको भए पनि होइन, के डिडिसीको भए पनि, किसानको भए पनि, हाम्रो भए पनि, तपाईँहरू संचारकर्मी सबैको साझा अभिभावक भयो त होइन भने उहाँले सबैको हित सोध्नु पर्ने नि सरकारले त। त्यस अर्थमा मात्र भने हो मैले, अरू कुरामा होइन।
1: कुराकानीमा हुनुहुन्छ नेपाल डेयरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहाल। कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज हामी मिठो खानेकुरा खिरका कुरा गरिरहेका छौं, तर किसानका चाहिँ दुःख त्यसै गरी व्यवसायका दुःख पनि सँगसँगै आएका छन्। कतिपय तीता कुराहरू यसरी उठेका होलान्, तर हामीले खास गरी व्यवसायकै, रोजगारीकै र किसानको चाहिँ चर्चा गरिरहेका छौं। खास गरी निजी र सहकारी क्षेत्रका डेयरीहरू छन्, संघ संस्थाहरू छन्, किसानहरू पनि छन्, एउटा स्वस्थ स्पर्धाको कुरा तपाईँले जोडिरहनु भएको छ। एउटा यहीँनिर मैले चासो राखेँ, आयात रोकेको भनेर चाहिँ भनियो विगतको पनि, सरकारले चाहिँ बाहिरबाट चाहिँ दूधजन्य पदार्थको चाहिँ आयातमा चाहिँ रोक लगाएको भनेर सुनिन्छ, तर बजारमा चाहिँ त्यस्ता वस्तुहरू पनि भेटिन्छन्, उपभोक्ताले पनि खोज्नुहुन्छ। यहाँनिर कमजोरी,
2: यो चाहिँ कमजोरी के हो भने सरकारको कमजोरी हो होइन? किन कमजोरी हो भने नाकामा टाइट गर्ने, त्यसपछि त्यो बन्द गरेको कुराहरू आउनु त इलिगल कुरा हो नि त। ती कुराहरूलाई बजारमा गएर अनुगमन गर्ने, नष्ट गर्ने कुरा त राज्यको हो नि त। अवेर गराउने काम हाम्रो, हामीले अवेर गराएको छ। हामीले 753 पालिकाहरूमा पनि हामीले जानकारी गरायौं, तपाईँको 77 सिडिओ कार्यालयलाई पनि हामीले जानकारी गरायौं, कृषि मन्त्रालयलाई जानकारी गरायौं, 77 जानकारी गरायौं, र हामीले जहाँ जहाँ जानकारी गराउनु पर्थ्यो, डिएफटी, कृषि पश्चिम विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, सबैलाई हामीले अनुरोध गर्यौं। हाम्रो देशमा उत्पादन भएको सामानहरू बिक्री नभएर हामी किसानको पैसा तिर्न सकिरहेको छैनौं, अनि बाहिरबाट आयोजित वस्तुहरू अहिले पनि सुपर मार्केटमा चाहिँ मजाले लिगल रूपमा बिक्री भइरहेको छ, यो के हो भनेर हामीले बारम्बार प्रश्न उठाइरहेको छ। अर्को कुरा भन्नुहोस्, यस्तो महत्वपूर्ण कुरा छ, हाम्रो 60 अर्ब जति हाम्रो निजी सेक्टरकै लगानी भइसकेको छ,
1: 60 अर्ब
2: हाम्रो निजी सेक्टरको मात्र, सहकारीको छुट्टै छ, डिडिसीको छुट्टै छ, 1 अर्ब लगानी भएको सेक्टरलाई, जो चाहिँ हामी उद्योग क्षेत्रमै लगभग चाहिँ 60-70 हजारजनालाई रोजगारी दिन्छौँ, 6 लाख कृषक परिवार डाइरेक्ट यसमा चाहिँ रोजगारै पाउनु भएको छ, 2 अर्ब जति हामी राजस्व नै हामी तिर्छौँ होइन? तपाईँको यति धेरै सहरबाट गाउँमा चाहिँ दैनिक नगद प्रवाह हुन्छ। यस्तो मुख्य पेसा जुन कृषि पेसा अन्तर्गत चाहिँ कुल राष्ट्र उत्पादन भन्ने 9% योगदान दुग्ध सेक्टरको मात्र छ, हिजोसम्म धान चाहिँ पहिलो उत्पादन भन्थ्यौं भने आज दूध पहिलो भएको छ। अहिले पछिल्लो आँकडा हेर्नु भने दूधलाई, दूध चाहिँ बढी उत्पादन हुनेमा पर्छ कृषि सेक्टरको। यस्तो महत्वपूर्ण क्षेत्रलाई राज्यले चाहिँ त्यति गहिरिएर नसोच्ने हो भने त भोलि त देश पनि अप्ठ्यारो हुन्छ नि त होइन किनभने पशुपालन पनि र खेतीपाती यो दुईटा जोडिएको छ र यो दुईटा जबसम्म चाहिँ राम्रोसँग देशमा कुनै पनि देश पुग्नु जाँदैन तबसम्म त त्यो देशको विकास भएको तपाईँले देख्नु भएको छैन होइन कुनै पनि देश कृषि सेक्टरमा चाहिँ विकास नभइकन त्यो देशको विकास भएको देख्नु भएको छ कहीँ छैन नि त आज इजरायलको हेर्नुहोस् 3% जनताले त्यहाँ कृषि पेसा गर्छन् तर उनीहरूले आफ्नो देशमा होइन बाहिर शुद्ध निर्यात गर्छन् अब हामी त्यो पनि गर्न सकिरहेको छैनौँ अहिलेको हेऱ्यो नि त तथ्याङ्क हेऱ्यो नि त हामीलाई लाज लाग्छ 60% भन्दा बढी जनता कृषिमा आश्रित अनि देशलाई आवश्यकता झन्डै 50% चाहिँ खाद्य पदार्थ चाहिँ हामी आयात गर्ने यस्तो अवस्था नै कहीँ हुन्छ त अस्ति मैले कति अर्बको चाहिँ होइन अब अदुवा बाहिरबाट आयो भनेर सुनेको थिएँ होइन खाद्यान्न कति आयो दाल चामल आयो दाल चामल आउँछ भने यस्तो अवस्था हुनु हुँदैन र यो किन भयो भन्दा अहिले पनि तपाईँको चाहिँ म पशुपालनकै अवस्थामा हेरौँ गाउँमा रोपनी जग्गा बाँधा छन् हामी यहाँ आनामा आएर पशुपालन गरिरहेछौँ हिजो चाहिँ खेतीपाती गरेर गाई भैँसीलाई चाहिँ ढोड पराल खस्टा सबै खुवाउँथ्यौँ अनि मकै भाँचिसकेपछि त्यो ढोडले खोले पकाउँथ्यौँ आज हामी चाहिँ यहाँ सबै कुरा किनेर खुवाउँथ्यौँ तराईबाट चाहिँ लिएर पराल किनेर खुवाउने होइन अनि त्यो ढुटो दाना किनेर खुवाउने अनि दुधको लागत बढी भयो भन्ने अनि ग्यासले चाहिँ खोले पकाउने अनि हामी कसरी उम लाग्छौँ त त्यस कारणले यो सबै कुराहरू हामीले पनि ख्याल गर्नु पर्यो राज्यले पनि त्यो अनुसारको वातावरण बनाउनु पर्यो र उहाँहरू फेरि किन सहर आउनुभयो भन्दा सहर आउनु पनि बाध्यता हो है फेरि अब रोजगारीको अवस्था छैन गाउँमा पढाइ लेखाइको बच्चाहरूको लागि राम्रो स्कूल छैन बिरामी हुँदा हस्पिटल छैन भनिसकेपछि गाउँमै भन्नु त हिजोको दिनमा त्यो हुनाले उहाँहरू अवसर खोज्दै आउनु भएको त्यसले गर्दा अब गाउँमा धेरै अवसरहरू पुगेका छन् प्रदेश छ स्थानीय सरकार छ र बिस्तारै अब हामीले शहरबाट चाहिँ गाउँ केन्द्रित हुनुपर्छ र गाउँका ती होइन बाँधा जमिनहरूलाई हामीले सदुपयोग गरेर त्यहाँ चाहिँ हामीले खेतीपाती गर्ने पशुपालन र यो दुईटा पेसालाई छुट्याउनु पनि हुँदैन छुट्याएर पनि हाम्रो लागत चाहिँ बढी भएको छ लागत घटाउनु पर्यो उद्योगीलाई सब्सिडी दिनु पर्यो बत्तीमा छुट दिनु पर्यो भ्याट हटाउनु पर्यो र सस्तो गर्नु पर्यो होइन अनि उपभोक्ताहरूलाई त्यसरी दिन सक्यो भने न खपत हुन्छ त हामी सबै कुरा थोपरेको थोपरै गर्ने उद्योगी पनि घाटामा जाने किसान पनि घाटामा जाने उपभोक्ताले पनि खरिद गरेर खान नसक्ने भइसकेपछि यो कसको लागि गरे त हामीले
6: भनेको बिजुलीको जुन 5% उपभोक्ताको कुरा छ त्यसगरी माथिको चाहिँ उद्योगी व्यवसायको चाहिँ भ्याटको कुरा छ त्यो पनि तपाईँहरूलाई सन्तोषजनक चाहिँ लागिरहेको छैन
2: हामी त 50% विद्युतमा चाहिँ लागतै घटाउनुपर्छ अनि हाम्रो उत्पादन लागत घटाउनु भनिरहेको बेलामा अर्को भ्याटै 13% थपिसकेपछि त हामी बत्तीको पैसा कसरी तिर्ने त त्यो त सिधै चाहिँ हाम्रो लागतमा गयो नि त फेरि दूध भनेको यस्तो अनुशासित पेसा हो यो डेरी सेक्टर भनेको आजको दिनमा हरेक चिजको वस्तुको चाहिँ मूल्य तलमाथि हुँदा दूधको त विगत 2.5 वर्षदेखि त 1 रुपियाँ पनि तलमाथि भएको छैन नि त एउटै रेटमा हामी बेचिरहेको छौँ नि 2 वर्षको मूल्य वृद्धि त बजारको तपाईँले प्रत्येक वर्ष 10-15% मूल्य वृद्धि त सबै कुराको क्यालकुलेसन गर्दा छ नै त 2 वर्ष हुँदाखेरि झन्डै 30% मूल्य वृद्धि भइसक्यो हामी उद्योगीहरू कसरी चल्या होला भन्नुहोस् त यो कुरा त सोच्नु पर्यो नि राज्यले
6: हो सोच्नु पर्ने कुरा अरू पनि छन् तपाईँले चाहिँ पेसा अब गाउँतिर पनि फर्किनुपर्छ शहर केन्द्रित मात्रै गरेर हुँदैन भनेर जोड्नुभयो खास गरी अहिलेकै युवा पुस्ता जसले चाहिँ रोजगारी देखिरहेको छैन तपाईँ चाहिँ दूध र दुग्धजन्य पदार्थमा चाहिँ गर्न सकिने सम्भावनाका चाहिँ कुरा पनि गर्नुभयो अबको यो युवा पुस्तालाई दूध व्यवसाय त्यसै गरी आधुनिक व्यवसाय आधुनिक पशुपालनतर्फ चाहिँ आकर्षित गर्न एसोसिएसनले काम गरेको छ कि छैन अथवा अब सरकारले गर्ने हो भने के कस्ता सहुलियत के कस्ता कार्यक्रम कस्ता योजना ल्याउने हो भने अलिक प्रभावकारी होला मैले अलिक मोटो भन्ने चासो राखेँ
2: पहिलो कुरो पेसालाई सम्मानित गराउनु पर्यो अघि नै भनिसक्यो जबसम्म पेसालाई सम्मानित गरिँदैन तबसम्म यो पेसामा कोही पनि आउनेवाला नै छैन किनभने पढे लेखेको मान्छे आउनु हुँदैन भन्ने विश्वास छ पैसा कमाएको मान्छे पनि यो पेसामा आउनु हुँदैन अलि जान्ने सुन्ने पनि कृषि पेसामा आउनु हुँदैन कृषि पेसा गर्ने भनेको चाहिँ नबुझ्नेले गर्ने हो अरू केही अन्त पेसा गर्न नपाएपछि आउने हो भन्ने
6: यो
2: भाष्य छ त्यो भाष्यलाई पहिला चिर्नु पर्यो पहिलो नम्बर दोस्रो कुरो चाहिँ त्यो पेसामा लाग्नको लागि आकर्षक प्याकेजहरू ल्याउनु पर्यो कार्यक्रमहरू चाहियो नि त होइन यो यदि पशुपालनमा तपाईँहरू लाग्नुहुन्छ भने तपाईँलाई यति वर्ष चाहिँ हामी लोन चाहिँ निर्व्याजी दिन्छौं यति वर्षसम्म किस्ता तिर्नु पर्दैन तपाईँलाई जग्गा जमिन हामी चाहिँ यसरी यति वर्षलाई लिजमा दिन्छौं होइन अथवा दर्ता प्रोसेसमा यो गर्छ भने एउटा कुनै किसिमको स्किमहरू ल्याउनु पर्यो नि त. अनि तपाईँले उत्पादन गरेको त्यहाँ चाहिँ दूध चाहिँ अथवा अरू कुनै पेसा छ त्यहाँबाट उत्पादित वस्तु हामी खरिद गरिदिन्छौँ, यदि बिक्री भएन भने तपाईँहरूको पैसा उधारोमा जाँदैन उठ्छ, ग्यारेन्टी म हो भन्नु पर्यो नि त होइन.
6: एसोसिएसनले पनि दिन्छ
2: भन्नु पर्यो. हामी नभए भने उहाँहरूलाई कानूनी कार्यवाहीमा ल्याउँछौँ, उहाँहरूलाई दिने सुविधा पनि दिन्छौँ, उहाँहरूलाई गर्ने काम पनि गर्छौँ भन्नु पर्यो नि त. अब यहाँ म कारवाही चाहिँ गर्छु तर म केही पनि सहयोग गर्दिनँ, उहाँहरूको जति दुःख पाउनुहुन्छ पाओस् भनेर त भएर नि त भएर भएन नि. तपाईँलाई बाटो हिँड्दाखेरि हाम्रो त्यस्तो अचम्म छ त, बाटोमा खाल्टो परेर चाहिँ तपाईँको गाडी डुब्ने खाल्टो हुन्छ, हाम्रो दुध ल्याएको गाडी त्यो खाल्टोमा पर्छ अनि चाहिँ दुध फाट्छ अनि त्यो घाटा चाहिँ सबै हामीले बियर गर्नुपर्छ. त्यो बाटो हिँड्दा हामीले ट्याक्स त तिरेछौ नि छैनौ,
6: ट्याक्स तिरेका छौँ
2: अनि गाडी पनि ट्याक्स तिरेछौ नि. मैले एक्जाम्पल दिएको के भनेको जस्तै आफ्नो ठाउँमा सबैले जिम्मेवारी निर्वाह गरौं न हामी, कोही कसैलाई कहीँ अप्ठ्यारो हुन्छ. अहिले भएको कुरा त यति मात्र हो कि म मेरो काम नगर्ने म तपाईँलाई काम गर्नुहोस् भन्ठान्ने के, तपाईँ आफ्नो काम नगर्ने मलाई काम गरिदियोस् भन्ठान्ने. भएको कुरा त यति हो नि होइन. मैले भनेको हाम्रो देश विकास हुन टाइम लाग्छ, तपाईँ तपाईँकै ठाउँमा ठिक काम गर्ने, म मेरै ठाउँमा ठिक काम गर्ने, अर्कोले अर्को ठाउँमा ठिक गर्ने, इभन सरकारले अनुगमन पनि गर्नु पर्दैन पर्छ र यहाँ त नीति नियम होइन यो विभिन्न किसिमको चाहिँ किन चाहिएको भन्दा हामी कोही पनि आफू ठिक ठाउँमा नबस्ने, अरूलाई चाहिँ ठिक ठाउँमा बसोस् भन्ठान्ने, यति भएर हिरा त होइन. अनि हामी अरूलाई जहिले नेगेटिभ आँखाले हेर्ने, आफू जहिले नेगेटिभ काम गर्ने, पोजिटिभ कहिले सोध्दै नसोच्ने, अनि कसरी हुन्छ त. त्यस कारणले हामी सबैजना भनौ आजको दिनदेखि अहिलेदेखि चाहिँ म कुनै पनि नराम्रो काम गर्दिन, म सधैँ ठिक ठाउँमा हुन्छु, म अनुशासित हुन्छु, म कुनै पनि नियम कानून निक्दिन, म सबै कुरा नियम मान्छु भनेर आम यो देशमा बस्ने अब 3 करोड चन्दन जनतामा झन्डै 1 करोड त बाहिर छन् होला,
6: खिर खाएर यो बाचा चाहिँ
2: शुद्ध चिज खाएर शुद्ध कुरा हामी बाचा गरौँ न, त्यसपछि देश विकास हुन्छ कि हुँदैन हेरौँ त 2 वर्षमा भइहाल्छ. तर म आफू मेरो कर्तव्य नगर्ने, म अर्कोलाई कर्तव्य गर भन्ने, म आफू बिगार्दै जाने तर अर्कोले गरिदियो सपार्नुपर्छ भन्ने, अनि कसरी हुन्छ त.
1: कुराकानीमा हुनुहुन्छ नेपाल डेयरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहाल. कृषि विशेष कार्यक्रममा आज हामीले साउन 15 खीर खाने दिनको सम्झनामा चाहिँ कुरा गरिरहेका छौं. आज खीर खाने दिन, दूधको माग कति हुन्छ, खपत कति हुन्छ, बजार अवस्था के छ, किसानको अवस्था के छ, एसोसिएसनले के गरिरहेको छ भनेर कुराकानी जोड़िरहेका छौं. कार्यक्रमको हामी अन्तिमतिर पनि छौं. आत्मनिर्भर भइसकेका छौं भनेर अघि तपाईँले जोड्नुभयो र अब यो अवस्थालाई चाहिँ टिकाइरह्यो.
2: यस्तो छ, यो कस्तो छ भने हामी विगत 5 वर्षदेखि चाहिँ हामी आत्मनिर्भर भएको देख्छौ हामी होइन. तर सहज परिस्थिति हुने हो सबै भने चाहिँ हामी 20% डिफिसिट हो. भनेको मतलब देशमा चाहिँ आर्थिक मन्दी हुन भएन, सबै जनताहरूले कमाई राम्रो हुनु पर्यो, उधारो कसैको फस्नु भएन, मान्छे स्वच्छ हुनु पर्यो, रोग लाग्न भएन, अनि सबैले सबै कुरा खान्छ नि त. त्यस्तो अवस्थामा चाहिँ हामी 20% अपुग्छौं. तर यहाँ त विभिन्न किसिमका समस्याहरू छन् नि त. कसैलाई 1 लिटर किनेर खानुलाई आधा लिटर किनेर खानु परिरहेको छ पैसा नभएर, कसैलेको चाहिँ उधारो नउठेर उनले व्यवसाय बन्द गर्न परिरहेको छ, कसैले चाहिँ उधारो तिर्न नसकेर खान नसकेको अवस्था छ. यी सबै विभिन्न अवस्थाहरूले गर्दाखेरि अप्ठ्यारो भएको हो. तर आजको दिनसम्म पनि हामी आत्मनिर्भर छौं. तर अब केही समयपछि चाहिँ फेरि हामीलाई विद्युत चाहिँ डिफिसिट हुँदैछ. यो चाहिँ अब हामी पूर्व तयारीमा बस्नुपर्छ,
1: पूर्व तयारीमा चाहिँ बस्छौ भनेर तपाईँले भन्नुभएको छ. खास गरी अलि बढी चाहिँ कुरा यही बेला उठ्ने चाहिँ धुलो दूधको हो. धुलो दूधको विषयमा चाहिँ उपभोक्ताले धुलो दूध पनि दूध हो भनेर बुझ्न सक्नुहुन्छ, त्यसलाई उपयोग गर्दा हुन्छ,
2: मजाले गर्दा हुन्छ. धुलो दूध दूधबाटै बनेको हो, त्यसलाई चाहिँ उपभोग गर्न सकिन्छ, ढुक्क भएर उपभोग गरौं.
1: हामी कार्यक्रमको अन्तिममा छौं. साउन 15 अवसरमा चाहिँ आम उपभोक्ता त्यसै गरी दुग्ध उत्पादन किसान र व्यवसायीहरूलाई तपाईँको सन्देश केही छ कि अन्तिममा?
2: सबैभन्दा ठूलो कुरो त आज अब साउन 15 खेत दिवसको उपलक्ष्यमा सबै आम उपभोक्ता होइन किसान, हाम्रो सरकारवाला निकाय र हाम्रो डेयरी एसोसिएसन, किसान जति पनि जो जो जना यो पेसासँग संलग्न अथवा आम होइन उपभोक्ता वर्ग हुन्छ सबैलाई नेपाल डेयरी एसोसिएसनको तर्फबाट, मेरो व्यक्तिगत तर्फबाट र यो हाम्रो समग्र डेयरी सेक्टरको तर्फबाट यहाँहरूलाई हार्दिक शुभकामना र हामी सबैले खिर सेवन गरौं र हाम्रो यो मौलिक चाड पर्व संस्कृतिलाई बचाउन हामी लागौं, हाम्रो भावी पुस्तालाई हाम्रो संस्कृति यस्तो छ भनेर बचाउन लागौं र यो संस्कृति बचाउँदै हाम्रो स्वदेशी उत्पादन उपभोग गरौं र दूध तथा दुग्ध पदार्थ मात्र होइन हामी नेपाली भइसकेपछि देशमा जे उपलब्ध हुन्छ उपलब्ध भएसम्म स्वदेशी उत्पादन नै उपभोग गरौं भन्न पनि चाहन्छु सबैलाई।
6: त्यसमा चाहिँ शुद्धताको कुरामा पनि
2: त्यसको कुरा त ग्यारेन्टी हामीले लिनुपर्छ, जसले उत्पादन गरेको त्यसले लिनुपर्छ, त्यो राज्यको जिम्मेवारी पनि हो। तर हामी सजग नागरिकको जिम्मेवारी के हो भने देश विकासमा यदि हामी साथ दिन्छौं, देश विकास होस् भन्ने चाहन्छौं र यो देशको उन्नति प्रगति होस् भन्ने चाहन्छौं भने हामी आफू पनि देशमै उत्पादन भएको चीजबीजहरू लत्ता कपडा

0: काठमाडौँ एफएम 101.2 मेगाहर्ज उज्ज्वल भविष्यको लागि हाम्रो अभियान
1: स्टुडियो टाइम इट्स 9 PM रातको 9 बजे टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलू दुतकुन्द नगरपालिका 5 सोलू खुम्बु
2: प्रिय श्रोता अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम मार्गदर्शन कार्यक्रम सुनेर आशिषित हुनुहोस्

0: मेरो श्रोताहरू, आज हामी त्यस्तो संसारमा रहेका छौं जुन अन्धकार, पाप, दुष्ट अनि भ्रष्टताले भरिएको छ। संसारमा शान्ति आनन्द छैन। यस्तो परिस्थितिमा हामीले जीवनको सच्चा शान्ति, सच्चा मार्ग देखाउन, नैतिकपूर्ण जीवन जिउन, आत्म शान्तिको जीवन, आदर्श जीवन जिउन मार्गदर्शन गर्नको लागि परमेश्वर र परमेश्वरको वचन धर्मशास्त्रको ठूलो हात हुन्छ। यही विचारलाई मनमा लिएर आज हामी पवित्र धर्मशास्त्र बाइबलबाट सन्देश लिनेछौं।
1: आजको यस मार्गदर्शन रेडियो कार्यक्रममा तपाईंलाई हार्दिक स्वागत छ। यो कपटपन भनेको के हो? यसले कसरी मानिसलाई धोका दिन्छ? के कपटपना सधैं छोपिएर रहन सक्छ होला? के थुन्चेले छुप्दा छुप्दा एक दिन बोकोले छोपी पठाउँदा सबै कुरा उदाङ्गो हुन्छ कि? कपट वा कपटीपनको कुरा बडो अनौठो हुन्छ। अशुद्ध र अधार्मिक मानिसहरूले आफ्नो जीवनमा कपटपनालाई एउटा माध्यम बनाएका हुन्छन् जसको मार्फतबाट उनीहरूले आफ्नो उद्देश्यलाई प्राप्ति गर्छन् र सफलताको महसुस पनि गर्छन्। तर याद गर्नुहोस्, कपटपन एउटा छोटो समयको निम्ति मात्र सार्थक हुन्छ, यसले सधैँभरि हामीलाई साथ दिँदैन। परमेश्वरले यस विषयमा के भन्नुहुन्छ? यूहन्नाको सुसमाचार 14:16-17 यीशुले भन्नुभयो, तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ, म पितासँग विन्ती गर्नेछु।

र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ र उहाँ तिमीहरूसँग सदा सर्वदा रहनुहुनेछ। तिनी सत्यका आत्मा हुनुहुन्छ जसलाई संसारले ग्रहण गर्न सक्दैन किनभने संसारले उहाँलाई न त देख्छ न चिन्छ। तिमीहरू उहाँलाई चिन्छौ किनभने उहाँ तिमीहरूसँग बास गर्नुहुन्छ र उहाँ तिमीहरूमा रहनुहुनेछ। यस खण्डमा प्रभु येशूले आफ्ना चेलाहरूसँग एउटा विशेष प्रतिज्ञा गर्नुभएको छ। उहाँले तिनीहरूका निम्ति एक सहायक पठाउनुहुने प्रतिज्ञा गर्नुभएको छ जुन सहायकले यस संसारमा जिउँदा हामीलाई सहायता गर्नुहुन्छ। ती सहायकलाई येशूले सत्यका आत्मा भन्नुभयो। बाइबलमा उहाँलाई पवित्र आत्मा, सल्लाहकार, शान्तिदाता, परमेश्वरका आत्मा आदि नाउँले सम्बोधन गरिएको छ। येशूले भन्नुभयो संसारले ती सत्यका आत्मालाई स्वीकार गर्ने छैन भनेर चेतावनी पनि दिनुभयो। संसारले सत्यका आत्मालाई किन स्वीकार गर्दैन वा स्वीकार गर्न सक्दैन त्यसका दुईटा मुख्य कारणहरू छन्। पहिलो कारण यो हो कि संसारमा धेरै मानिस परमेश्वरदेखि टाढा भएका छन्। धेरै मानिसहरू परमेश्वरको विरूद्धमा विद्रोह गर्छन्। संसारका मानिसहरूले सत्यतालाई अस्वीकार गरेका छन्। रोमी 1:18 यस्तो लेखिएको छ, संसारले सत्यलाई तिनीहरूका आफ्नै अधर्मले दबाइराखेको छ। अधर्म र सत्यता कहिले पनि एकसाथ रहन सक्दैन। मानिस सत्यतामा रहेर जिउन सक्छ, साथै अधर्म गर्दै पनि जिउन सक्छ, तर दुवै कुरा एकैसाथ गर्दै जिउन सक्दैन। अधर्म र सत्यता एकले अर्कोलाई समर्थन गर्दैन, एकैसाथ रहन सक्दै सक्दैन। दोस्रो कुरा, परमेश्वरको विरूद्ध विद्रोह गरेर मानिस संसारको अधीनमा पर्छ। अनि बाइबलले भन्छ यो संसार शैतानको अधीनमा परेको छ। शैतानले मानिसहरूलाई बहकाउँछ भनेर बाइबलको प्रकाशित वाक्यको पुस्तकमा स्पष्ट लेखिएको छ, 12:9 हो, मानिसलाई बहकाउँछ असत्यताले। प्रभु येशूको दिन नआउन्जेलसम्म यो संसार त्यही दुष्टताको अधीनमा परेको छ। बहकाउनु, छल कपट गर्नु शैतानको हतियार हो जसले मानिसलाई भ्रममा राख्दछ। त्यसद्वारा मानिसले आनन्द पाउँछ। यो संसारमा धेरै मानिसले छल कपटलाई आफ्नो जीविका कमाउने साधन बनाएका छन्, होइन त? अरूलाई धोका दिनु, झूठ बोल्नु, अरूको अफवाह उडाउनु, ठग्नु, झुक्क्याउनु नै कपटको धन्दा हो। यो त व्यवसाय हो कपटको। बाइबलले भन्छ आखिरी दिनमा जब परमेश्वरको न्याय हुन्छ तब यस्ता मानिसहरू अर्थात छल कपट गर्नेहरू शैतानको साथमा नै आगोको कुण्डमा फालिनेछन् जहाँ तिनीहरूले अनन्त कालसम्म कठोर पीड़ा भोग्नेछन्। आज मानिसहरूले छल कपट गरेर ठगेर अरूलाई धोका दिएर धेरै धन सम्पत्ति कमाएका हुन सक्छन्, आफ्नो ओहदा कुर्सी जोगाएका हुन सक्छन्, मौज मजामा बाँचिरहेका हुन सक्छन्, छल कपट गरिरहेका हुन सक्छन्, तर तिनीहरूको आनन्द र मौजको दिन तोकिएको छ। परमेश्वरले तिनीहरूको कठोर न्याय गर्नुहुनेछ। तिनीहरूले आगोको कुण्डमा आफ्नो अनन्त काल बिताउनु पर्नेछ। आज उनीहरूलाई छल कपट गर्नु हुँदैन भन्दा रिसाउँछन्, उल्टो गाली गर्छन्, सुसमाचार सुनाउँदा धम्की दिन्छन्। तिनीहरू सत्यका आत्मालाई, परमेश्वरका आत्मालाई स्वीकार गर्न सक्दैनन्। सत्यका आत्मालाई जीवनमा स्वीकार गरेर जिउन सक्दैनन्। परमेश्वरले तिनीहरूका निम्ति अतल कुण्ड राख्नु भएको छ। सत्यका आत्मा र अधर्म बीच कहिले पनि सम्झौता हुन सक्दैन। नयाँ करारको चर्चमा एउटा घटना नाटकीय रूपमा भएको छ। चर्चको स्थापना भर्खरै भएको थियो। चर्च मण्डली कसरी चल्नुपर्छ भन्ने कुनै मेलोमेसो थिएन। प्रभुले पनि चर्च मण्डली यसरी चल्नुपर्छ भनेर स्पष्ट बताउनु भएन। तर प्रभु येशूलाई ग्रहण गर्ने मानिसहरूले एउटा कुरा स्पष्ट बुझेका थिए, तिनीहरूले अरूलाई सहायता गर्नुपर्छ, परमेश्वरको सुसमाचार बाँड्नुपर्छ, गरीब दिन दुखीलाई वास्ता गर्नुपर्छ, भोकालाई भोजन जुटाइदिनुपर्छ, नाङ्गाहरूलाई वस्त्र ओढाइदिनुपर्छ, यस्तै परोपकारी कार्यहरू गर्नुपर्छ भनी तिनीहरूले बुझेका थिए। येशू आफैले पनि यस्तै कार्यहरू गर्नुभएको थियो। अब चर्च शुरू भएपछि त त्यहाँ सबै किसिमका मानिसहरू आए, धनी गरीब, उनी नहुने, सम्पन्न विपन्न सबै मानिसहरू आए। चर्च मण्डलीका धनीहरूले गरीबहरूलाई सहायता गरे। कसै कसैले आफ्नो जग्गा जमिन बेचेर त्यसबाट प्राप्त भएको रकमबाट चर्चका अगुवाहरू कहाँ लिएर आए, उनीहरूले खाँचोमा परेकाहरूलाई सहायता गरू भनेर। तिनीहरू एक दम्पती थिए, पतिको नाम अननिया, पत्नीको नाम सफिरा। तिनीहरूले पनि आफ्नो जग्गा जमिन बेचेर बिक्रीबाट आएको रकम धर्मगुरू प्रेरित कहाँ लिएर आए। त्यसो गर्नु राम्रो कुरा थियो, तर त्यहाँ केही समस्या थियो। तिनीहरूले जमिन बेचेको पूरै दान ल्याएन, के आफूसँग राखे। प्रेरितहरूले सोद्धा त्यति नै हो भने
तिमीहरूलाई कसैले पैसा मागेको थिएन, जमिन बेचेर पैसा ल्याऊ भनेका पनि थिएन, चर्चले अहिले पनि कसैसँग त्यसरी माग्दैन पनि। अनन्या सफिराले पैसाको विषयमा झुठो बोलेका थिए, पैसा तिनीहरूकै थियो, दिनुपर्छ भन्ने विचार तिनीहरूकै थियो, तर पैसाको विषयमा तिनीहरूले छल कपट गरे, आफ्नै पैसाको विषयमा छल गरे, अनि परमेश्वरबाट तिनीहरूमाथि दण्ड आयो। पति र पत्नी दुवै मृत्युका भागीदार भए। परमेश्वरसँग सत्यका आत्मासँग कहिले झुट बोल्न सकिँदैन। निश्चय आज झूठ बोल्ने मानिसहरू प्रशस्तै हुन्छन्, तुरन्तै मरिहाल्दैनन्, बरु अझै हामी भन्दा पनि राम्रा राम्रा भएर हिँड्छन् होला, तर तिनीहरूले निश्चय नै एक दिन डरलाग्दो दण्ड पाउनेछन्। कुरा यति हो, प्रभु येशूमा विश्वास गर्ने मानिसहरू छल कपट झूठो कुरा जस्ता अधर्मबाट टाढा बस्नुपर्छ। हेर्नुहोस्, दश आज्ञामा पनि यस्ता आज्ञा छन् जहाँ बताइएको छ कि झूठ नबोल्नु। झूठ बोलेर मानिसले ठूलो अधर्म गर्छ, किनभने तपाईँ र मैले बोलेको झूठ कुराहरूद्वारा हामीले अरूलाई शोषण गरेका हुन्छौं, अरूको अफवाह उडाएका हुन्छौं, हामीले गलत कार्य गरिरहेका हुन्छौं, हामीले आफ्नै ढाकछोक गरिरहेका हुन्छौं, अरू के अधर्महरू गरिरहेका हुन्छौं जब हामी झूठ बोल्छौं। असत्यको आत्माले हाम्रो जीवनलाई कुभलो गर्छ। तर खुशीको कुरा यो छ कि मण्डलीमा चर्चमा आउने मानिसहरू यस्ता अधर्मबाट आफूलाई टाढा राखेका हुन्छन्, किनभने परमेश्वरको वचनले हाम्रो जीवनलाई यी अधर्मबाट टाढा राख्न प्रेरणा दिएको हुन्छ, किनकि तिनीहरू सत्यका आत्माद्वारा डोर्याइएका हुन्छन्। जब तपाईँ र मेरो जीवन सत्यको आत्माद्वारा डोर्याइएको छ भने हाम्रो जीवन असत्यताबाट टाढिएको हुन्छ। यो धेरै नै असल कुरा हो, किनभने तपाईँ घरबाट बाहिर निस्कँदा नै मानिसहरूले कति धेरै असत्य बोलिरहेका हुन्छन्। पसलमा जानुहुन्छ, पसलमा पनि उनीहरू दाम लिँदा दिँदा पनि झूठ बोलिरहेका हुन्छन्। फलफूल सब्जी पसलमा पनि उनीहरू चाहिँ ससाना कुराहरूमा झूठ बोलिरहेका हुन्छन्। पाकेको छ भन्छन् तर भित्र काँचै हुन्छ, राम्रो छ भन्छन् तर भित्र कुहिएको हुन्छ, होइन त? परमेश्वरको दृष्टिमा सत्यवादी कपट रहित भएर जिउनु एउटा असल कुरा हो। यस्तो जीवनले इनाम ल्याउँछ। यस्तो जीवन चाहिँ पातै पातले भरिएको एउटा रूख जस्तै हो, जसको मुनि तपाईँ र हामी आएर धेरै शान्ति पाउँछौ, विश्राम पाउँछौ, अनि शीतलो हावा पनि पाउँछौ। तपाईँहरू मेरो जीवन सत्यतामा समर्पित जीवन बन्न सकोस्। परमेश्वरले सबै मानिसलाई यसमा विश्वास गरी यस्तै पारदर्शी जीवन जिउन बोलाउनुहुन्छ। उहाँ भन्नुहुन्छ, हे सबै मेहनत गर्ने र गरौं बोझले दबिएका हो, म कहाँ आओ, म तिमीलाई विश्राम दिनेछु। उहाँ ज्योतिका परमेश्वर हुनुहुन्छ, अर्थात उहाँ ज्योति हुनुहुन्छ, उहाँ अन्धकार हुनुहुन्न, उहाँ ज्योति हुनुहुन्छ। ज्योतिमा सबै कुरा छर्लङ्ग हुन्छ अनि त्यहाँ सत्यता हुन्छ। परमेश्वर सत्यताको प्रकाश हुनुहुन्छ, सत्यताको स्रोत हुनुहुन्छ। परमेश्वरले तपाईँलाई प्रशस्त

0: श्रोताहरू, आजको
1: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय होन्डा ब्रान्डको मोटरसाइकल तथा स्कूटर अब ओखलढुङ्गाको मिलन चेकमा। होन्डाका विशेषताहरू:
2: जापानिज उच्च प्रविधिबाट उत्पादित
1: उत्कृष्ट माइलेज,
2: राम्रो रिसेल मूल्य,
1: टिकाउ र भरपर्दो,
2: अफरोडका लागि पनि उपयुक्त
1: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको,
2: सबै उमेर समूह, कर्मचारी तथा व्यावसायिक प्रयोजनका लागि पनि अति उपयोगी।
1: हाम्रा सेवाहरू:
2: ओखलढुङ्गा र खोटाङको दिक्तेल बजारबाटै फाइनान्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीकै मूल्यमा पाइने,
1: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
2: एक्सपेन्स गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
1: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
2: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिशरण नगरपालिका 11, गोरुमारे भुजाङ, ओखलढुङ्गा।
1: सम्पर्क नम्बर 0375902222, 9852888022 र 9842803000।

0: सिंह भन्ने त सबले बिर्सिसके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सिनु होला यति कार्पेट कार्पेटको शहंशाह
1: हल्ला खल्ला हो यो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हुने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सड़क बन्दमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज
6: दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
5: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
6: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबुल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ च्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
7: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
5: प्रोपाइटर अजय पन्छियार सम्पर्क नम्बर 9809509094 र 9863868418
6: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पाँच कल्लेरी सोलुकुम्बु
7: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र
8: वन जंगल को छेउमा घर आँगन पर

0: तपाईँ जन्मदाता दिनुहोस् त.
1: जन्मदर्ता गरेको छैन नि म्याडम.
0: बाउ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
1: मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ.
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
2: नेपाल सरकार विज्ञापन बोर्ड.
4: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी.
5: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो. ल हिँड. नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज.
6: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्. नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्. यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ. प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809. राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु बुटकुला नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु.
7: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो. यो रोग पनि केटी हो त्यो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला.
8: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ. तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त. आउनुहोस् दिदी, अरू सँगै जाउँ.
9: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल, फिस्टुला, पिनाज, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ. सोनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ. आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ. साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ. सम्पर्क नम्बरहरू 0385201929, 9843979852, 9824417718, 9843449696 र 9861313472. आन्जी औषधालय, सोलो दुतकुण्ड नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि.
0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
10: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो.
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्.
10: र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर.
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र
11: वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
10: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
12: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
13: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
16: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
17: किन खोज्नु भएको होला हजुर?
16: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
17: हजुर, रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
16: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ।
17: हिँड्नुहोस्। हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
11: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
18: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ। बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ। बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
19: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना। महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल मिति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभग्राहीहरूले आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-42-97-91, 97-63-97-104। सुमन राई, प्रमुख प्रशासकीय अधिकृत, माकुन गाउँपालिका बुम।

0: खट्टै मायो बैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एकान्छा गीत गाउँदै कता हिँडे
2: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है
2: मेरो त नाम चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी भाषा पढ्ने अनि जापान जाने
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति खेर हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान छ बजेदेखि बेलुकी पाँच बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू सोच सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर छैटौ तला काठमाडौँ सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चावहन किचेपाटी काठमाडौँ

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू।
1: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहित

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्कार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिंगको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: रुकुम बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को वर्ना संबंधी सूचना।
6: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहुरा सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
5: भर्ना कार्यक्रम हुने मिति
6: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
5: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841633537 र 0385204656। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुख।

0: मैले ती भएर मन पराएको मैले ती भएर मन
1: पराएको खै ख्याल गर नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बालबालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना ध्वंसन क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
2: समयमै महसुल दिन उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारिसु।

0: सूचना सूचना सूचना
1: कोर्ट देखिए
0: यदि तपाईंको वर्षमा सिंहसाप उल्टारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काभ्रे बनिपार नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर १६ सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्सीबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9852557068
0: अङ्कमा 9852557068।

0: जनहित में सारी संदेश
1: पोषण युक्त खाने पूरा जीवन का रंग हरू पूरा मन माता के तन मन
0: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

हत्केरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो।

0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुतकुण्ड नगरपालिका, वडा नम्बर 5 सल्लेरी, सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुनु दुतकुण्ड नगरपालिका 5 सल्लेरी सुनु खुम्बु। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा